0: आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी इन्स्पेक्टर सुरज पौडेल हुनुहुन्छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
1: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रूपियाँसम्म पुग्ने गरेको सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
0: कांग्रेसले केन्द्रीय लेखा समितिमा 3 सदस्य मनोनित गरेको छ। सभापति गगन थापाले केन्द्रीय सदस्य भरत कुमार शाह संयोजक रहेको लेखा समितिमा 3 जना सदस्य मनोनित गर्नुभएको हो। धनुषाका दिलीप ढुङ्गाना, भक्तपुरका रमेश नेपाल र गोल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनित भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिङमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत जडान गरेको छ। ओडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरिदिएको हो। बिजुली बाल्न पाएपछि स्थानीय सुदर्शन गहतराज
2: लेखपढ गर्नको लागि त धेरै समस्या थियो, अनि भात साथ खानको लागि दुध दिने लिएर सबै कुरामा समस्या समस्या थियो। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
0: वडाध्यक्ष भासकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनुभयो। हाल ओडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका ओडा कार्यालयले जनाएको छ। बागलुङको बडीगार गाउँपालिका 5 खारा बजारमा जंगली भ्याकुर खाँदा 1 जनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको छ। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि नयाँ चेतावनी जारी गर्नुभएको छ। आफ्नो सञ्जालमा लेखेर ट्रम्पले इरानलाई समयको गति पक्रन वा सबै गुमाउन तयार हुन भन्नुभएको हो। ट्रम्पले चीन भ्रमणपछि दिएको अभिव्यक्तिलाई बीबीसीका जो कन्टरले व्याख्या गर्नुभएको छ।
3: Donald Trump is home from China and turning his attention back to his biggest problem, his unfinished and unpopular war with Iran. Mr. Trump warned today that he was ready to return to strikes, his language echoing that threat from last month to destroy Iran's entire civilization. The two sides are clearly still far apart on the big issue of Iran's nuclear program. Mr. Trump said he had thrown Iran's latest negotiating offer in the bin. An Iranian media said today that the latest U.S. offer failed to make any serious concessions.
0: युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रूसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्गले मस्कोबाट रिपोर्ट पठाउनु भएको छ।
4: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
0: युएईले आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणपछि अनुसन्धान भइरहेको जनाएको छ। अबुधाबीमा रहेको केन्द्रमा ड्रोन आक्रमण भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS, Gorkha Radio.

नमस्ते बीएबीएस गोर्खा रेडियोको कार्यक्रम प्रभातकालीन आवाज ब्रुनाईको स्टेशनबाट सुन्दै हुनुहुन्छ श्रोता तपाईँहरू र म छु तपाईँको साथमा धनराज राय। हामी दोस्रो घण्टामा पुगिसकेका छौँ श्रोता र दोस्रो घण्टाको सुरुवातमा सुन्नुभयो तपाईँले रिमा गुरुङले गाउनु भएको हरायो कि के हो भन्ने। ब्रुनाईमा अहिले बिहानको 8:10 गएको छ श्रोता। बेलायतमा बिहानको 1:10 गयो। नेपालमा अहिले बिहानको 6:00 लागि 5 बाँकी रहेको छ। अन्य स्थानमा के कस्तो समयमा सुनिराख्नु भएको छ तपाईँहरूले, कतै रात पर्दैछ, कतै साँझ हुँदैछ, कतै बिहानको 4 भने तपाईँहरू यसरी नै विभिन्न ठाउँबाट विभिन्न समयमा हामीलाई सुन्ने गर्नुहुन्छ र तपाईँहरूको स्थानीय समय अनुसारको, स्थानीय भाषा अनुसारको र स्थानीय प्रचलन अनुसारको स्वागत नमस्कार अनि आजको बसाइमा रमाइलो गर्नका लागि मैले निम्त दिएँ है। हजुर, अब हामी आजको राशिफलबाट अगाडि बढ्छौँ कार्यक्रममा। माफ गर्नु श्रोता, राशिफल भनेको अर्कै गीत बज्यो। यहाँ राशिफलको गीत पनि हामी बजाउने कोसिस गरिरहेका छौँ र अब सुरु हुन्छ राशिफल। सुरुमा मेष राशिबाट सुरु गरौँ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ भने आमदानीका स्रोत बढ्नका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुने योग छ श्रोता। वृष राशि, मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। त्यस्तै विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। नयाँ कामको अवसर पनि प्राप्त हुने अवसर सम्भावना रहेको छ। मिथुन राशि, खर्चको जो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। धेरै लगानी गर्दा कम मात्र फाइदा हुने देखिन्छ भने अर्थ अभावले काम पूर्ण नहुन सक्छ। आक्षेप लगाउनेहरूले चाहिँ सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधानी अपनाउनु होला। कर्कट राशि, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ र तर आजको लाभांश सञ्चय नहुन सक्छ है श्रोता। आवश्यक पर्दा सरसापट तथा कर्जा मार्फत धन जुटाउन पर्ने चाहिँ सम्भावना रहेको छ तपाईँहरूलाई। आज सिंह राशि हुने श्रोता, कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन्छ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक जिम्मेवारी प्राप्त हुनका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने सम्भावना छ। कन्या राशि, तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो योजना बन्न सक्छ आज तपाईँको। तुला राशि, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले औषधि उपचारमा खर्च बढ्ने देखिन्छ। यात्रा कष्टपूर्ण रहनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। लगनशीलताले लाभ उठाउन सकिनेछ। वृश्चिक राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ भने प्रेम र मित्रताको बन्धन खसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। धनुराशि, चुनौती अँगाल्नु परे पनि 8 लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ है श्रोता। समस्या पन्छाएर अधिकार स्थापित गर्न सक्नुहोला। पेसा व्यवसायमा मनकै लाभ उठाउन सक्नुहुनेछ।
मकर राशि रोकिएका काम सम्पादन हुने छन् र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ भने शुभचिन्तकहरूले आफ्नो साथ दिनेछन् तपाईँलाई। फाइदाको स्रोत पनि पहिल्याउन सक्नुहुनेछ आज। कुम्भ राशि हुने श्रोता, प्रक्रिया नमिल्नाले केही काम दोहोऱ्याउनु पर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। पेसा व्यवसायमा पनि फाइदा उठाउने समय रहेको छ। नयाँ काम गर्ने अवसर समेत प्राप्त हुने देखिन्छ। र अन्तमा मीन राशि, कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यवसायमा व्यापार व्यवसायमा विशेष फाइदा हुने देखिन्छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ भने अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। नाम दाम र इनाम आर्जन गर्न सक्नुहोला आज।

मिठो गीत, हिन्दी गीत सुन्यो श्रोता हामीले अति भो भन्ने, तर यो हिन्दी गीत रहेछ तर गायक गायिका भने नेपालीकै नाम छ। मैले यो गीतको यो हुँदा हाम्रो प्लेलिस्टमा अब कतै ककलले थप्नु भएको थियो यो प्लेलिस्टमा, सायद यो गीतको टाइटल पो फरक हो कि अथवा गीत नै यस्तो हो कि के कसो छ, यसो जानकारी गराउँदै गर्नुहोस् है। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि भनेर आर्ट्स एन्ड क्राफ्ट सेसन हुने भएको छ। यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले तयार पारेको कार्यक्रम हो। भोलि मङ्गलबार 19 मेका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुँदैछ यो कार्यक्रम मुमङ कम्युनिटी सेन्टरमा। $6 प्रति व्यक्ति चाहिँ इन्ट्री फी लाग्नेछ। र यसपालि भने तपाईँहरूले पट एन्ड मग डेकोरेसन, अब तपाईँहरूले घरमा आफ्नो सामानहरू सजाउने गर्नुहुन्छ र ती मध्येमा पट र मग पनि डेकोरेट गरेर चाहिँ सजाउनु भयो भने त्यसको चाहिँ छुट्टै रमाइलो हुन्छ श्रोता। र त्यसका खातिर तपाईँ जान चाहनुहुन्छ भने अवश्य जान सक्नुहुन्छ, फुर्सदिलो हुनुहुन्छ भने। हजुर, अब अर्को एउटा गीत सुन्दै कार्यक्रममा अगाडि बढौँ। यो वैश्यभित्र के छ भन्दै हुनुहुन्छ सीमा सङ्ग्रौला, प्लिज इन्जोय।

0: BFVS गोरखा रेडियो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

बिन्दु परियार अनि आशिष अविरलले गाउनु भएको म के गरौँ सुन्यो श्रोता। हजुर, आज सोमबारको कार्यक्रम प्रभातकालीन आवाजमा हुनुहुन्छ श्रोता। दोस्रो घण्टामा छौँ र दोस्रो घण्टामा आज सोमबार हामी प्राय जसो स्पोर्ट्स राउन्ड अप सेगमेन्ट चलाउने गर्दछौँ डेली सप्लिमेन्ट अन्तर्गत। र अब सुरु गरौँ यो हप्ता विशेष गरी विकेन्डमा भएका खेलहरूको केही नतिजाहरूको यसो नजर लगाउन जाउँ। हामी सुरु गरौँ फुटबलबाट, स्कोर्स र फिक्चर्स शनिबारदेखिको कुरा गरौँ छोटकरीमा। शनिबार 16 मेका दिन एफए कप फाइ अन्तर्गत चेल्सी र म्यान्चेस्टर सिटी बिचको खेलमा म्यान्चेस्टर सिटीले एक गोलको अन्तरले एक विरुद्ध शून्यले जित हासिल गर्यो भने स्कटिस प्रिमियरसिपमा सेल्टिक 3 हार्ट्स 1 फेलकर्क 2 रेन्जर्स 5 हाइबर्नियन 0 र मदरवेल 1 यो चाहिँ फाइनल स्कोर भयो शुक्रबारका लागि। भने शनिबार आइतबार हिजोको खेलमा म्यान्चेस्टर युनाइटेड 3 नटिङ्गम फरेस्ट 2 ब्रेन्टफोर्ड 2 क्रिस्टल प्यालेस 2 एभर्टन 1 सन्डरल्यान्ड 3 लिड्स युनाइटेड 1 ब्राइटन हो एन्ड होप एल्बियन 0 वोल्भरह्याम्प्टन वन्डरर्स 1 फुलम 1 न्यूकासल युनाइटेड 3 र वेस्ट ह्याम युनाइटेड चाहिँ 1। हजुर, यसरी चाहिँ हिजोको खेलहरू अन्त्य भए। भने स्कटिस प्रिमियरसिपमा चाहिँ के भयो, बटम सिक्समा को रहेछन्, डन्डी 3 एबर्डिन 2 लिभिङस्टोन 1 किलमानक 4 सेन्ट मिरेन 1 डन्डी युनाइटेड 1। यो फुल टाइम को खेल हो हिजोको श्रोता। आजको खेल के छ त, प्रिमियर लिग अन्तर्गत आर्सेनल र बर्नली छ, त्यस्तै आइरिस प्रिमियर डिभिजनमा वाटरफोर्ड र ड्रक हेडा युनाइटेड भन्नेहरू रहेछन्। इन्डियन सुपर लिग यो क्रिकेटमा केरला ब्लास्टर्स र गोवा को खेल रहेछ, मध्याह्नको 3 बजेको समयमा छ, यो त बेलायतको टाइम हो श्रोता। आज आर्सेनल र बर्नलीको बेलुकीको 8 बजे सुरु हुन्छ। गल्फमा एकैछिन टल्नु जाउँ। गल्फमा पिजिए च्याम्पियनसिप हुँदैछ र 14-17 मे हिजोसम्म भएको खेल अन्तर्गत फाइनल स्कोर चाहिँ यस्तो रहेको छ श्रोता। 9 अन्डर पार सहित इङ्ल्यान्डका एरन राय प्रथम हुन सफल भएका छन् यो खेलमा। आरोनिमिक गल्फ क्लबमा भएको खेल हो यो। त्यस्तै एलेक्स स्मली अमेरिकन खेलाडी अन्डर 6 पार सहित दोस्रो स्थानमा, स्पेनका खेलाडी जोन राम अन्डर 6 सहित दोस्रो पार खेल भनौँ न श्रोता, दोस्रो र तेस्रो एउटै नम्बर दिइएको छ। त्यस्तै जस्टिन थोमस अन्डर 5 सहित चौथो र म्याथियास सिमिड जो चाहिँ जर्मनका खेलाडी हुनुहुन्छ उहाँ 5 अन्डर 5 स्कोरै छ, उहाँहरूको पनि स्कोर ट्याली भएकाले त्यो इक्वल नम्बर दिएको छ। अर्को लुडविग आबेग पनि जो चाहिँ स्विडेनका हुनुहुन्छ उहाँ पनि इक्वल 4 नै हुनुहुन्छ ऱ्याङ्किङ अन्डर 5 स्कोर सहित। हजुर, गल्फको स्कोर बोर्ड त्यस्तै त्यति नै गरौँ श्रोता। अब टेनिस पनि भएको थियो हिजो सन्डेको खेल हो यो श्रोता। एटिपी ह्याम्बर्ग ओपन भएको थिएछ, मेन्स सिङ्गलमा चाहिँ डिएगो डेडुरा पो पालोमेरा र फ्रान्सिस टिफीको बिच खेलमा 6-4 सोझो सेटमा फ्रान्सिस टिफीले जित हासिल गरे। अर्को खेलमा चाहिँ टमी पोल र एथन किन दुवै अमेरिकन खेलाडीहरू हुन्, यसमा टमी पोलले 6-1, 6-3 स्ट्रेट सेटमा चाहिँ जित हात पारे। त्यस्तै एटिपी जेनेभा ओपनमा चाहिँ
मार्को ट्रुङ्गेले ट्रुङ्गेलिटी र म्यारियानो नाभोनको बिचमा खेल भएको थियो. त्यसमा 7-5, 5-7 र 1-6 को सेटमा चाहिँ म्यारियानो नाभोनले चाहिँ जित हात लगाए. क्रिकेटमा जाउँ. मेन्स इन्टरनेसनल क्रिकेट चाहिँ यो डे 3 of 4 हिजो 17 का दिनमा भएको थियो. यो चाहिँ विशेष गरी यो रोट्सी काउन्टी च्याम्पियनसिप डिभिजनको खेल रहेछ. यो इसेक्स र लेस्टरसियरको खेल भएको थियो. 293 मा अल आउट भएर इसेक्स हारेछ श्रोता 333 को रन पछ्याउनु पर्नेमा. 104 बलमा 3 विकेट गुमाएर हिजो अल आउट भएको थिएछ. त्यस्तै अर्को भाइटेलिटी टी ट्वेन्टी वुमेन्स काउन्टी कपमा बकिङहम सियर वुमेनले चाहिँ नर्थफोक वुमेनलाई हराएको रहेछ. 157 रनमा 7 विकेट गुमाएर जित हात पारेको थिएछ. 56 रनले चाहिँ बकिङहम सियर वुमेन क्लबले 108 7 विकेट गुमाएर अल आउट भएको थिएछ नर्थफोक वुमेन. साइक्लिङमा जाउँ एकैछिन. साइक्लिङको हिजो भएको कोनो आले स्केल 184 किलोमिटर रेसमा चाहिँ यो योनास भिनेगार्ड यो डेनिस साइक्लिस्ट हुनुहुँदो रहेछ. उहाँले चाहिँ 4 घन्टा 20 मिनट 21 सेकेन्डमा त्यो यात्रा पुरा गर्नुभएछ र पहिलो स्थानमा आइपुग्न सफल हुनुभयो भने फिलिक्स गल हुनुहुन्छ. उहाँभन्दा जस्ट 32 सेकेन्डमा दोस्रो हुनुभयो भने डेभिड पिगान्जोली चाहिँ 4 घन्टा 54 सेकेन्डमा पुरा गरेर तेस्रो स्थानमा आइपुग्न सफल हुनुभएछ. रग्बीको पनि कुरा गरौँ. रग्बी युनियन स्कोर्स एन्ड फिक्सेस श्रोता, 16 मे शनिबारका दिन मा चाहिँ बाथ र न्युकासल रेड बुल्स 69-12 बाथले जितेछ न्युकासल रेड बुल्सलाई. त्यस्तै हार्ली क्विन्स भर्सेस एक्सेटर चिप्समा चाहिँ हार्ली क्विन्सले 41 का विरुद्ध चाहिँ 24 स्कोर गरेर जित हासिल गरेछ भने सारासन्स र ग्लोस्टरमा चाहिँ सारासन्सले 30 गोलसहित जित हात पारेछ. युनाइटेड रग्बी च्याम्पियनसिपमा पनि त्यस्तै थुप्रै खेलहरू भएका रहेछन्. डर्बन सार्क्सले चाहिँ 54 गोलसहित जित हासिल गरेछ भने प्रेटोरिया बुल्स 45 गोलसहित जित हासिल गर्यो. लेन्स्टर 68 गोलसहित जित हासिल गर्यो. त्यस्तै अन्य खेलहरू पनि भएका रहेछन्. शनिबार आइतबारको भयो सिक्स नेसन्स कप. हिजो लाइभ हेर्नुभयो तपाईँले बिएबिएस टिभीमा पक्कै पनि. वेल्स भर्सेस इटलीमा चाहिँ इटलीले जित हात पार्यो 24 का विरुद्ध 43 अङ्कसहित. त्यस्तै आयरल्यान्ड भर्सेस स्कटल्यान्डमा 54-5 भएर आयरल्यान्डले जित हासिल गर्यो. फ्रान्स र इङ्ल्यान्डमा इङ्ल्यान्डले 43 गोलसहित जित हासिल गर्यो भने फ्रान्सको 28 गोल मात्रै हुन सफल रहेको थियो. हजुर, अन्य धेरै खेलहरू पनि भएका छन् श्रोता, तर हामीले यसो हाइलाइटहरू मात्रै केही गेमहरूका भन्यो. स्पोर्ट्स राउन्ड अपमा राउन्ड अप हो, अब सबै डिटेलमा भन्ने कुरा भएन श्रोता. हामीले तपाईँहरूलाई फाइनल स्कोर्स भएका खेलहरूका फाइनल स्कोर्सहरू को जानकारी दियौँ.
अब यो जानकारी पछाडि नवाज अन्सारीलाई सुन्न जाउँ सबर ए इश्कमा।

0: गर्न उर्दू अल्फाजहरूको सहारा लिन म बाध्य, यतिले पुग्दैन म अर्को स्वर बार लेख्छु, समर्पण गरे यो काव्य। मेरो त भाग्य साक्षात देवीको आगमन, आज्ञा लिन चाहन्छु मेरो हस्पिटालिटी, तिम्रो रक्षा मेरो कर्तव्य। That's not was a sorry, मैले बोले सबै सत्य,
1: मैले बोले सबै सत्य।

0: BFBS गोरखा रेडियो हो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नशामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

प्रमोद खरेल अनि युनिता मोक्तानले गाउनुभएको लागि लागि सुन्नुभयो श्रोता। हामी यस्तै मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै कार्यक्रमको दोस्रो घण्टामा पनि झन्डै झन्डै अन्तिम अन्तिम तर्फ आइपुगिसकेका छौँ। बिहानको 9 बज्नको लागि 15 मिनट बाँकी रहेको छ। हामी ढिला नगरी फेरि पनि गीत नै सुन्न जाउँ श्रोता। केही चोटले हानि हुन्छ, नारायण गोपाल, स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको छ यो गीत।

0: हजुर, केही चोटले हानि हुन्छ। स्वर सम्राट नारायण गोपालको आवाजमा यो गीत सुन्यो श्रोता। अब एउटा अन्तर्वार्ता प्रस्तुत छ श्रोता। अन्तर्वार्ता यो अलि लामो छ र तीन भागमा मैले छुट्याएर तपाईँहरूलाई सुनाउने योजना बनाएको छु र त्यो अन्तर्गत पहिलो भाग चाहिँ अबको बसाइमा प्रस्तुत गर्नेछु। टुआरजिआरका रेजिमेन्टल करियर म्यानेजमेन्ट अफिसर आरसिएमओ क्याप्टेन लाखबहादुर गुरुङ साहेबसँग चाहिँ मैले केही समय अगाडि कुराकानी गर्ने मौका पाएको थिएँ। पल्टनका सैनिक दाजुभाइहरूको करियर म्यानेजमेन्टका साथै अन्य विषयमा पनि कुराकानी भएको छ। ब्रिटिस आर्मीभित्र रेजिमेन्टल करियर म्यानेजमेन्ट अफिसर आरसिएमओ खुब सुनिने एक्रोनिम हो नि साहब। मुख्य जिम्मेवारी चाहिँ के हुन्छ आरसिएमओको भन्ने प्रश्नको उत्तरबाट चाहिँ कुराकानी अगाडि बढेको छ। यो अबको बसाइमा प्रस्तुत छ।
1: यो शब्दले नै पनि कतिपय कुराहरू त त्यसले नै पनि बताउँछ। मैले मेरो भूमिका स्पष्ट रूपमा भन्नुपर्दाखेरि ओदर ऱ्याङ्क्स W1 तल जुनियर राइफलमेन भाइहरूसम्मको चाहिँ उनीहरूको आफ्नो आफ्नो करियरलाई चाहिँ म्यानेज गर्नुपर्ने मेन भूमिका चाहिँ मेरो त्यही रहन्छ। पहिलाको गोर्खाली कायदा अनुसार अथवा गोर्खा नियम अनुसार 15 वर्षमा टर्म्स एन्ड कन्डिसन्स सर्भिस डिफ्रेन्ट थियो। हामी 15 वर्षमा मात्रै जान्थ्यौँ। त्यति बेलाको करियर फाल्टै थियो। त्यस पछाडि पछि हामी चाहिँ 2006 यता आएर चाहिँ नयाँ टर्म्स एन्ड कन्डिसन हामीलाई सुरु भयो। ओपन एङ्गेजमेन्ट दिइयो। त्यो भनेको 15 वर्षको जागिरलाई चाहिँ 22 वर्षसम्म जागिर गर्न अवसर दिइयो। भनेदेखि अहिले चाहिँ फेरि 2008 यताको जति पनि भाइहरू छ उहाँहरूलाई चाहिँ फेरि अब ओपन एङ्गेजमेन्टबाट चाहिँ अब ब्याङ्कमा कन्भर्सन गरेर चाहिँ उनीहरू चाहिँ ब्याङ्क अपर्च्युनिटी पनि दिएको छ। अहिले उनीहरूले चाहिँ 24 वर्षसम्म 12 वर्ष त्यस पछाडि 24 वर्षसम्म उनीहरूलाई चाहिँ सर्भिस गर्ने अवसर दिएको छ। हो, यो 3 different types क्याटेगोरिजको मान्छेहरू छ। त्यो सबैलाई उनीहरूको आफ्नो समयअनुसार हेरेर कति कति समय पल्टनमा उनीहरूको चाहिँ आफ्नो करियरमा चाहिँ जागिर बाँकी छ त्यही अनुसार चाहिँ उनीहरूको आफ्नो करियरमा म्यानेजमेन्ट गर्ने बन्दोबस्त मिलाउने तयारी पठाउने पल्टनमा राख्ने कति बेला कुन समयमा चाहिँ कोर्स गराउने कति बेलाभित्रमा चाहिँ करियर कोर्स क्वालिफाइड बनाइसक्नुपर्ने ताकि त्यो मान्छे चाहिँ एलिजिबल हुन्छ अनि कोर्स क्वालिफाइड हुन्छ ताकि ऊ चाहिँ फ्युचरमा प्रमोसन भएर चाहिँ ऱ्याङ्क बढ्दै जान्छ आदि इत्यादि कुरोहरू समग्रमा भन्नुपर्दाखेरि कुनै सोल्जर तल राइफलम्यानदेखि लिएर अल द अप टु W1 करियरहरूको चाहिँ बन्दोबस्त मिलाउने काम चाहिँ मेरो जिम्मेवारीमा पर्दछ।
0: ब्रिगेड अफ गोर्खाज भित्रको आरसिएमओको भूमिका र ब्रिटिस रेजिमेन्टको आरसिएमओको भूमिकामा अलिक फरक हुन्छ साहब।
1: काम गर्ने तौर तरिका र जति पनि प्रोसिजरहरू प्रोसेसहरू एक्ज्याक्टली सेम हो किनभने विशेष गरी हामी लाइट इन्फेन्ट्री बटालियन भएको कारणले गर्दा त्यो लाइट इन्फेन्ट्री बटालियनमा बाहिर वाइडर आर्मीमा भए पनि ब्रिटिस बटालियनहरूमा पनि लाइट इन्फेन्ट्रीमा चाहिँ सेम कोर्स सेम तरिकाले नै रहनुहुन्छ। त्यस कारणले गर्दाखेरि इन टर्म्स अफ कामको डिफरेन्स त्यति साह्रो फरक छैन। ब्रिटिस लाइट इन्फेन्ट्री बटालियन र हामी गोर्खाली लाइट इन्फेन्ट्री बटालियन एउटै तरिकाले नै रहनुहुन्छ। कोर्स बुकिङ गर्ने पद्धतिहरू अनि आफ्नो भाइहरूलाई चाहिँ खटाउने उनीहरूको चाहिँ करियरलाई चाहिँ म्यानेज गर्ने सबै एकै खालको हुन्छ किनभने उनीहरूको पनि एयरलाइनमा गएर चाहिँ माथि ग्लास्गोमा उनीहरूको पनि डिसिएमओ हुन्छ हाम्रो आरजेहरूको पनि डिसिएमओ हुन्छ गर्दाखेरि चाहिँ उनीहरूको बोर्ड गर्ने तरिका बोर्ड बस्ने तरिका उनीहरूलाई प्रमोट गर्ने तरिका एउटै हुन्छ। फरक यति हो कि ब्रिटिस लाइट इन्फेन्ट्री बटालियनहरूको चाहिँ बाहिर इआरई भन्छ एक्सटर्नल रेजिमेन्टल इम्प्लोइमेन्टहरू चाहिँ एकदमै थोरै हुन्छ अनलेस स्यान्डर्सतिर अथवा ब्रेकनतिर इन्स्ट्रक्टरहरू छ अथवा अरू कतैतिर चाहिँ इन्स्ट्रक्टर पोस्टहरू चाहिँ थोरै छ भनेदेखि त्यतातिर हुनसक्छ नत्रदेखि उनीहरूको हाम्रो जस्तो चाहिँ बाहिर गएर इआरई खटाउनु पर्ने पठाउनु पर्ने इआरईको मान्छेलाई म्यानेज गर्नुपर्ने त्यस्तो उनीहरूको त्यो समस्या चाहिँ हुँदैन। गर्दाखेरि चाहिँ हाम्रो टुआरजेरको हकमा हाम्रो अहिले 215 to 225 बिचमा चाहिँ इआरई पर्सनलहरू मात्रै त्यति छ। त्यो 215 to 225 पनि अब हामी एज अ आरसिएममा हामीले नै म्यानेज गर्नुपर्ने हुन्छ जुन चाहिँ बाहिरको ब्रिटिस बटालियनहरूमा त्यो भनेको पार्ट परे जस्तै हुन्छ उनीहरूले त्यो उनीहरूको आफ्नै पल्टनमा चाहिँ म्यानिङ एकदमै इस्युज भइरहेको बेलामा बाहिरकोतिरको इआरईहरू उनीहरूले म्यान गर्नु सक्ने अथवा खटाउनु सक्ने अथवा गर्नुपर्ने अवस्था उनीहरूको रहँदैन। काम गर्ने तौर तरिकाहरू सबै एउटै हो यति मात्रै फरक हो कि हाम्रो चाहिँ बाहिर इआरई म्यानेजमेन्ट एकदमै धेरै छ त्यति चाहिँ अब लाइट इन्फेन्ट्री बटालियन र हामी आरजेएल लाइट इन्फेन्ट्री बटालियनमा त्यति चाहिँ एकदमै फरक छ।
0: आरसिएमओ भइसकेपछि तपाईँले धेरै सैनिक दाजुभाइहरूको करियर एस्पिरेसन देख्नुभएको छ गोर्खालीको देख्नुभएको छ ब्रिटिस काउन्टर पार्ट सैनिकहरूको पनि देख्नुभएको छ के फरक पाउनुहुन्छ साहब यो दुईवटा ब्रान्डको एस्पिरेसनमा?
1: एकदमै राम्रो कुरा गर्नुभयो। हामी गोर्खाली हो हाम्रो गोर्खालीको आफ्नै शान मान इज्जत प्रतिष्ठा एभ्रिथिङ छ हामी कहिले पनि गिभ अप गर्दैनौँ अनि त्यो हाम्रो ब्लडमा पनि हुँदैन गिभअप गर्ने भन्ने कुरो. त्यस कारणले गर्दाखेरि हामी जसरी हुन्छ कोर्समा गएर राम्रो गर्ने, जागिर पाउने, लामो जागिर गर्ने भन्ने इरादा नै हुन्छ. सबैजनाले अफिसर भएर सिनियर अफिसर भएर सर्भ गर्ने सौभाग्य पाउँदैन. खर उनीहरूको इरादा इच्छा भनेको चाहिँ सकेसम्म धेरै लामो, रिगार्डलेस राइफलमेनमा होस् कि एनसिओमा होस् कि सिनियर एनसिओमा होस् कि अफिसर भएर होस् कि लामो जागिर गर्ने भन्ने नै हुन्छ. तर गोरा पल्टनमा म पहिला राइफलमेन हुँदा टू पारामा पनि काम गरेँ, कपडा हुँदा थ्री पारामा पनि काम गरेँ, वन योगसँग जर्मनीमा गएर तीन वर्ष काम गर्ने मौका पाएँ. त्यति बेलाको एक्सपिरियन्सहरू अनि पछि गएर पनि सिनियर ऱ्याङ्कहरूमा गइसकेपछि पनि ब्रिटिस आर्मीको लाइट इन्फेन्ट्री बटालियनहरूले भोगिरहेको समस्याहरू म देख्छु. उनीहरूमा चाहिँ एकदमै मेनिङ इस्यु छ, समस्या छ. त्यो चाहिँ उनीहरूको सैनिकमा गर्छु भन्ने मनबाट नआएको कारणले होइन, आउँछ उनीहरूको भन्ने, तर हाम्रो गोर्खाली सैनिक जतिको उनीहरूको हुँदैन, कुनै आशा हुँदैन. हामीलाई अब जस्तो सुकै दुःख परोस्, जे सुकै होस्, हामीले त्यो चाहिँ मनभित्रबाट चाहिँ त्यो दुःखलाई पनि नदेखाइकन हामीले सकेसम्म अर्गनाइजेसनको लागि, पल्टनको लागि अनि आफ्नो परिवारको लागि हामी गर्छौँ, मनभित्रबाट लिएर गर्छौँ, जति नै दुःख परे पनि. तर गोर्खा सेपाहरू उनीहरू गोर्खाली जस्तो त्यो हुँदैन.
0: सैनिकहरूको यो लङ टर्म करियर ट्राजेक्टरी बनाउनुमा तपाईँको पनि मुख्य हात हुन्छ अवश्य नै.
1: हजुर,
0: त्यो योजना चाहिँ अब एउटा सैनिकको लागि कसरी बनाउनुहुन्छ?
1: सबभन्दा सुरुमा त अब भाइहरू हामीले जब पल्टनमा रिसिभ गरेदेखिको उनीहरूलाई चाहिँ 9 महिना गोर्खा कम्युनिटी क्याट्रिकमा ट्रेनिङ गर्नुहुन्छ. त्यसरी बेसिक ट्रेनिङ सक्नु भएपछि आफ्नो पल्टन छानेर पल्टन आउनुहुन्छ. पल्टनमा आइसकेपछि पनि उहाँहरूलाई हामीले यहाँको इन्डक्सन क्याडर गराउँछौँ पल्टनमा पनि. त्यस पछाडि उनीहरू चाहिँ आफ्नो कम्पनी छानेर चाहिँ कम्पनीमा जानुहुन्छ, त्यहाँदेखि नै उहाँहरूको करियर सुरु हुन्छ. तर के चाहिँ हो भनेदेखि हामीले इच इन्टेकमा चाहिँ कतिजना भाइहरू रिसिभ गरेको छौँ त्यसको आधारमा चाहिँ अब कतिजनालाई चाहिँ अब ब्याङ्क पाउने हो. ब्याङ्क भनेको चाहिँ अब 12 वर्ष बाँड्दाखेरि चाहिँ कसरी 24 वर्ष बनाउने, अनि उनीहरूले अब सकेसम्म राम्रो काम गरेर प्रुभ गर्यो भनेदेखि त्यो 8 वर्षको पोइन्टमा चाहिँ 12 वर्ष जागिर चाहिँ थपेर ब्याङ्क फुल अफर पाएर चाहिँ उनीहरूको जागिर 24 वर्ष हुन्छ. अब त्यो समयमा उनीहरूले चाहिँ फर्स्ट करियर कोर्स भनेको तपाईँहरू सबैजनालाई थाहा भएकै कुरा हो, फोर्थ इयरको चाहिँ फर्स्ट क्वार्टर भनेपछि अप्रिलभित्र चाहिँ उनीहरूले चाहिँ जेएलसी फर्स्ट प्रमोसन ल्याडरको लागि चाहिँ उनीहरूले कोर्स गर्छ. त्यहाँबाट उनीहरूको जब करियर सुरु हुन्छ, जो मान्छेले चाहिँ टप थर्डमा आएको छ उनीहरूले चाहिँ अलमोस्ट त्यो वर्ष भएन भने त्यसको फलोइङ इयरमा चाहिँ लान्स कर्पोरल पाउँछ. अनि लान्स कर्पोरल पाइसके पछाडि उनीहरू चाहिँ लान्स कर्पोरलबाट कर्पोरल हुनुको लागि 1 वर्षमै कोर्स क्वालिफाइड भयो भनेदेखि इलिजिबल चाहिँ 1 वर्षमै भइहाल्छ. लङ्गेज ऊ चाहिँ आफ्नो ट्रेड अनुसार कोर्स गरिसकेपछि 1 वर्षभित्र उसले त्यो कोर्स पायो भनेदेखि त्यहाँदेखि ऊ कर्पोरल हुनको लागि इलिजिबल हुन्छ, क्वालिफाइड हुन्छ. कपडलबाट साधन हुनको लागि त्यस्तै 4 वर्ष लाग्छ इलिजिबल हुनको लागि, तर त्यो 4 वर्षभित्र चाहिँ उसले अब पिएचपिसी गर्नु पर्यो. त्यस्तै अब त्यो मात्रै सबैभन्दा लामो समय पर्खिनुपर्ने 4 वर्ष समय लाग्छ, तर त अब 3 फुल रिपोर्ट चाहिन्छ. त्यहाँदेखि उता चाहिँ साधनबाट कलर साधन हुनु, कलर साधनबाट W2 हुनु, W2बाट W1 हुनु चाहिँ 3 वर्षमा अथवा 2 फुल रिपोर्ट चाहिन्छ, 2 फुल एसआर चाहिन्छ इलिजिबल हुनको लागि. ऊ इलिजिबल हुन्छ, उसले राम्रो पर्फर्म गर्छ, राम्रो काम गर्छ भनेदेखि उसले जान्छ. त्यो इच ब्याच ब्याचको मैले राइफलम्यानदेखि त्यो भूमिका बाँधेको कारण चाहिँ राइफलम्यानदेखिको अब त्यो टप थर्डमा आएर अथवा मिडल थर्डमा आएर पनि राम्रो विदिन त्यो प्रमोसन इयरभरि राम्रो पर्फर्मेन्स गर्नु पर्यो, अनि विदिन 1 वर्षमा त्यो इलिजिबल प्लस क्वालिफाइड भयो भनेदेखि त्यहाँदेखि छुट्टिएर चाहिँ अब कपडोल हुनको लागि अगाडि बढिहाल्छ. कपडोलबाट पनि त्यही मान्छेलाई चाहिँ अब यो मान्छे चाहिँ कति बेला चाहिँ अब एलिजिबल हुन्छ है, यसको कहिले हो यो लास्टकोलबाट कपडोल भएको होइन, अब कपडोल भए पछाडि चाहिँ अब कहिले चाहिँ यो मान्छे एलिजिबल हुन्छ, यति बेलाभित्र चाहिँ यो मान्छेलाई चाहिँ कोर्स गराइसक्नुपर्छ है, नदेखि उसको चाहिँ प्रमोसन बोर्डमा नाम जाँदैन भन्ने कुराहरूदेखि लिएर सबै कुरो मेक्स्योर गरेर आफ्नो ऱ्याङ्क अनुसार त्यो वर्षभरिमा राइफलमेन टु W1 चाहिँ सबैजनाको आफ्नो त्यो इन्टेक इन्टेकको अथवा त्यो सिनेटेको हेरेर चाहिँ अनि त्यही अनुसार चाहिँ म्यानेज गरेर यो भन्दाखेरि तपाईँहरूलाई एकदमै अब साह्रो हुन्छ, तर त्यो चाहिँ अब हामी जब G1 भन्छ के अरे हाम्रो G1 म्यानेजको स्पेसमा पुगिसकेपछि त्यो काम चाहिँ म मेक्स्योर गर्छु कि 1 होइन 2 होइन 3 होइन कि उसको प्रमोसन ट्राजेक्टरी चाहिँ उसको राइट टाइममा जाँदैछ, उसको चाहिँ करियर फल भएको छैन, यो मान्छे चाहिँ अरे यतै बेला भित्र त यो मान्छे त कोर्स गरिसकेको हुनुपर्ने त, अहिलेसम्म कोर्स भएको छैन, लो ट्वाइस हिसाब अथवा को छ उहाँको इमिडिएट चेन अकाउन्ट त्यो इन्डिभिजुअलको होइन, त्यो इन्डिभिजुअलको चाहिँ ओके लो यो मान्छे चाहिँ यति बेला भित्र चाहिँ कोर्स क्वालिफाइड बनाइसकेको हुनु पर्यो,
0: ढिलो हुन आँट्यो.
1: त्यस कारणले यदि यो वर्षभित्र चाहिँ यति बेलाभित्र चाहिँ क्वालिफाइड भएन भनेदेखि चाहिँ इलिजिबल भएको छ, क्वालिफाइड भएन भनेदेखि यो मान्छे प्रमोसन हुनबाट रोकिन्छ है, बिवेयर भनेर उसलाई चाहिँ त्यो सचेत गराउने काम, टाइममा क्वालिफाइड गराउने काम, अनि एलिजिबल भइसकेछ भनेदेखि त्यो इन्डिभिजुअल है भाइ लो अब कोसिस गर्दै गरे अब नेक्स्ट उसको लागि चाहिँ भन्नु चाहिँ इन्डिभिजुअललाई पनि भन्ने काम आदि इत्यादि काम चाहिँ गर्छ.
0: हजुर, आदि इत्यादि कामहरू गर्छु भनेर टुआरजीआरका आरसिएमओ साहेब क्याप्टेन लाखबहादुर गुरुङसँगको पहिलो भागको कुराकानी यहीँ आएर अन्त छ श्रोता. अझै पनि दुई भाग रहेका छन् र ती दुई भाग हामी चाहिँ तेस्रो यानि कि अन्तिम घण्टामा सुन्नेछौँ. बिएबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा हुनुहुन्छ श्रोता र म धनराज राईले यो कार्यक्रमलाई आज सञ्चालन गरिरहेको छु. अब ब्रुनाईमा बिहानको 9 बज्नका लागि करिब करिब 2 मिनट जस्तो बाँकी रहेको छ श्रोता र अब हामी कार्यक्रमको दोस्रो घण्टाको पुछारमा आइसकेका छौँ. अब तपाईँहरूलाई गोपाल योन्जन र मीरा राणाले गाउनुभएको मेरो पाउमा आज कोही यो मिठो गीत सुनाउँदै कार्यक्रमको दोस्रो घण्टाबाट बिदा हुन्छु. हामी तेस्रो घण्टामा भेट्नेछौँ श्रोता. यो पछाडि समाचार सुन्नुहुनेछ र समाचार पछाडि तपाईँहरू आउनुहुनेछ फेरि पनि तेस्रो घण्टामा रेडियो सुन्दै गर्नुहोला.

0: Radio. Gorka Radio. प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुनेछ। आर्थिक वर्ष 2083-84 लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरेको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले दुई दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनुभयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान ब्याङ्कको ऋणको भरमा पर्दै आएको व्यवसायीको भनाई छ। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
1: पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार CFECJVले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3,87 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सड़क डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ।
0: नेपाल धितोपत्र बोर्डले 24 कम्पनीलाई साधारण शेयर आईपीओ बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो। बोर्डका अनुसार कुल 9,11,87,946 कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको छ। ती शेयरको मूल्य 9,11,87,00,000 पर्छ। अनुमति प्राप्त गरेका कुल कम्पनी मध्ये 15 जलविद्युत आयोजनाका मात्रै छन्। बोर्डमा 98 कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्। म्याग्दीको मंगला गाउँपालिका 2 कोत्रवाङका 1 दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
1: हालै विवाह बन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका दिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निम्ने स्वचालित सड़क बत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोत्रवाङमा 22 परिवारको बसोबास छ।
0: युएईले आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणपछि अनुसन्धान भइरहेको जनाएको छ। अबुधाबीमा रहेको केन्द्रमा ड्रोन आक्रमण भएको थियो। आक्रमण लगत्तै आगो लागेको युएईको रक्षा मन्त्रालयले जनाएको छ। पर्का केन्द्रको विद्युतीय जेनेरेटर भएको क्षेत्रमा आक्रमण भएकामा विकिरण भने नफैलिएको मन्त्रालयले जनाएको छ। युएईले आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ। मुलुकका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ। केही ठाउँमा भने अधिकतम तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मध्य र पश्चिम नेपालका केही स्थानमा आज अधिकतम तापक्रम उच्च हुनेछ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने अनुमान छ। विभागका अनुसार दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश र बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
2: यो BFBS कुरकार रेडियो।

0: Radio. Gurgan Radio.
1: BFBS Gorkha Radio. हजुर BFBS Gorkha Radio ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा हामी तेस्रो घण्टामा प्रवेश गर्यौं. श्रोता नमस्ते अनि स्वागत छ. ब्रुनाईमा बिहानको 9:10 गयो. हामीले मिठो गीत सुन्यौं, झझलको झल्किने सितारा, गणेशनाथ आचार्य, देवी घरती मगर अनि गणनाथ आचार्यको आवाजमा तीनजनाले गाउनु भएको रहेछ र साह्रै मिठो लाग्यो मलाई. त तपाईँहरूलाई के कस्तो लाग्यो? हामी यस्ता गीतहरू पनि सुन्ने गर्छौँ. लोकभाकाका विशेषहरू भयो भने हामी नेपाल पनि सुनाइदिन्छौँ भन्ने हाम्रो नै हुन्छ. तर नेपालमा चाहिँ अलिकति यो शब्द चयन चाहिँ नमिल्ने, हाम्रो स्ट्यान्डर्डमा नमिल्ने भएकाले अब सबै गीत बजाउनु भएन. यसो छानेर यतिको चाहिँ सुनाउनु मिल्छ है श्रोतालाई भन्ने भयो भने हामी त्यस्ता गीत पनि सुनाउँछौँ. तपाईँहरूलाई पनि कुनै गीत चाहिँ त्यस्ता मनपर्छन् भने, शब्द राम्रा छन् भने, अब सुन्न मिल्ने शब्दहरू छन् भने अवश्य हामीलाई सुझाव दिन सक्नुहुन्छ. विभिन्न माध्यमहरू छन्, तपाईँहरूले दिइ पनि राख्नुभएको छ र तपाईँहरूले दिनुभएका लिस्ट अनुसार नै कोही कोही बेला हामीले बजाइदिने गर्दछौँ. अब सधैँ त अब बजाउन सक्दैनौँ. मिसाएर लोक पप, रक होइन, हिपहप, नेपप अनि गजल मुक्तकहरू गाइ लगाइदिँदाखेरि भाग कहिले पर्छ, तर हामी सकेसम्म बजाइदिने गर्दछौँ. श्रोता ब्रुनाईको सेरियाको मौसममा खासै परिवर्तन भएको छैन. श्रोता मौसमी पूर्वानुमान अनुसार भने मेघगर्जन सहित बर्सात हुने देखिएको छ भने फिजिकल्ली बाहिर हेर्दा भने बिल्कुल उल्टो छ. अहिले मजाले घाम लागिरहेको छ, मन्द गतिमा हावा पनि चलेको छ कि अथवा कि छैन पो हो भन्ने खालको अनुभूति भइरहेको छ. अलि हपक्क छ. 30 डिग्री सेल्सियस पुगेको छ तापक्रम, 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम अहिलेको सेरियामा छ. अब गीत सुनेर अगाडि बढिहालौँ श्रोता. तिमी मेरो जीवन, हाउडे फिचरिङ ज्योति.

हाउडे फिचरिङ ज्योति तिमी मेरो जीवन सुन्ने श्रोता. अब एकैछिनमा म तपाईँहरूलाई सुनिता थेगिम र नोगेन लिम्बूले गाउनुभएको भागी जाने सल्लाह गर्ने खालको गीत सुनाउँछु. त्योभन्दा अगाडि भने ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतालाई एउटा जानकारी, छोटो जानकारी. योगा एन्ड मेडिटेसन विथ पण्डितजी भन्ने कार्यक्रम तय गरिएको छ अब जुन महिनाका लागि, मङ्गलबार 2 जुनमा हुँदैछ यो कार्यक्रम. श्रोता बिहानको 9:15 10:45 बजीसम्म, 9:15 पाउने 11 बजीसम्म हुन्छ यो. चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा तपाईँहरू यसो आफ्नो क्यालेन्डर चाहिँ हेरेर खाली छ भने जाने प्रयास गर्नुहोला, र क्यालेन्डर पनि खाली गर्दै गर्नुभयो भने साह्रै राम्रो कार्यक्रम सञ्चालन गर्नुहुन्छ पण्डितजीले. हजुर, अब भने गीत सुनाऊ.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: चमेली चमेली चमेली एकदेव लिम्बूको आवाजमा मिठो गीत सुन्ने श्रोता एकदेव लिम्बूले यस्तै यस्तै किसिमका मिठा मिठा गीतहरू पस्किने गर्नुहुन्छ हामीलाई। श्रोता, अघि पहिलो घण्टाको अन्तमा हामीले एउटा अन्तर्वार्ता सुनेका थियौँ 2RGR का रेजिमेन्टल करियर म्यानेजमेन्ट अफिसर क्याप्टेन लाख बहादुर गुरुङ साहेबसँगको कुराकानी मैले केही समय अगाडि गर्ने मौका पाएको थिएँ, र त्यो पहिलो भाग थियो भने अब दोस्रो र तेस्रो भाग अझै बाँकी छ। अब दोस्रो भाग अबको बसाइमा प्रस्तुत छ। मैले उहाँलाई तपाईँ थ्रु द ऱ्याङ्क यो पोस्टसम्म पुग्नु भएको छ, तपाईँ जुनियर सैनिक हुँदा र यो अपोइन्टमेन्टमा पुग्नु हुँदाखेरिको आरसिएमओको दृष्टिकोणमा परिवर्तन भएको छ भनेर प्रश्न गरेको थिएँ, र उहाँले यसो भन्नुहुन्छ अगाडि
1: परिवर्तन भन्दा पनि यस्तो हुन्छ। पहिला तपाईँ हाम्रो पालामा एज अ राइफलम्यान हुँदाखेरि यो आरसिएमहरू पोस्ट एक्जिस्ट थिएन पनि, त्यस कारणले गर्दाखेरि त्यति बेला त अब राइफलम्यानले के सोचेर, तर हामीलाई चाहिँ अब जति पनि म्यानिङहरू सबै कम्पनी ट्वाइस अबहरूले नै गर्नुहुन्थ्यो त्यति बेला। जब पछि समय चेन्ज भयो, नयाँ ट्याकसहरू आयो, नयाँ ट्याकस अनुसार अरे गोरा पल्टनमा त यस्तो छ भनेदेखि हामीलाई पनि चाहिने रहेछ है भन्ने कुरोमा चाहिँ जब रियलाइज गरेर त्यसरी अब पिर भन्छ पर्सनल आइडेन्टिफिकेसन आफ्नो नम्बर आउनु थाल्यो, पिन नम्बर आइसकेपछि त्यहाँ चाहिँ आरसिएमको पनि पोस्ट खुल्यो। आरसिएमको प्रसङ्गबाट हेर्दाखेरि चाहिँ र एज अ जुनियर राइफलम्यानको तर्फबाट हेर्दाखेरि उनीहरूले चाहिँ म किन भइनँ अथवा मेरो विदिन आफ्नो पेरिफेरीमा कोडमा आफ्नो सेक्सनभित्र आफ्नो प्लटुनभित्र आफ्नो कम्पनीभित्र अथवा आफ्नो नम्बरीको कोडमा मात्रै देखेको हुन्छ। आरसिएमको प्रसङ्गबाट त्यति साह्रो के गर्ला र उनीहरूले चाहिँ आफ्नो पेरिफेरीबाट हेरेको हुन्छ। तर म एज अ रेजिमेन्टल करियर म्यानेजमेन्ट अफिसरको प्रस्पेक्टिभबाट हेर्दाखेरि चाहिँ सबैजनालाई फर्म फेयर एन्ड ट्रान्सपारेन्ट तरिकाले रिगार्डलेस उसले चाहिँ आफ्नो पर्फर्मेन्स अनुसार यो मान्छेले चाहिँ यस ब्याङ्क पाउनुपर्छ, यो मान्छेले चाहिँ अब अनफोर्चुनेटली अब त्यो सकिँदैन किनभने त्यहाँ पिरामिड छ, त्यो चाहिँ एकदमै एक्सेप्सनल केसमा चाहिँ अब मेबी 1 or 2। त्यस कारणले गर्दाखेरि राइफलम्यानको हेर्ने प्रस्पेक्टबाट चाहिँ यो सबै कुराहरू नबुझेर चाहिँ मलाई दियो भनेदेखि म कुनातिर गएर जागिर खाइहाल्छु नि भन्नेहरू हुन्छ, तर त्यो एकजनालाई कुनातिरको जागिर दिएर अर्कोलाई नदिँदा त्यो फेयर भएन नि त। त्यस कारणले गर्दाखेरि आरसिएमको तर्फबाट हेर्ने दृष्टिकोण एकदमै फरक हुन्छ, सबै कुरो देखिएको भइन्छ। विशेष गरी पल्टनको विषयमा त झन् अब त्यो कुरै नगरौँ, इच एन्ड एभ्रिथिङ त्यो इन टर्म्स अफ म्यानिङ र उसको बारेमा सबै थाहा हुन्छ भनेदेखि तलतिर अब राइफल म्यान जुनियर सोच इभन सिनियर सोचकोमा पनि धेरै कुराहरू विशेष गरी रिपोर्टको कुराहरूदेखि लिएर उनीहरूलाई चाहिँ अब आफ्नो सेक्सनको आफ्नो र प्लटनको मात्रै अब थाहा हुन्छ भनेदेखि अब बटालियनको प्रसिद्धबाट उनीहरूलाई त्यो त्यति साह्रो थाहा नहुनु सक्छ, हुँदैन पनि, बिकज उनीहरूको त्यो जबै परेन नि त। गर्दाखेरि चाहिँ म्यासिभ डिफरेन्ट अनि अन्डरस्ट्यान्डिङ एउटा डिफरेन्ट छ, त्यही भएर पनि मैले त्यो अन्डरस्ट्यान्डिङमा त्यस्तो ग्याप नहोस्, उनीहरूको बुझाइमा कम नआओस् भनेर चाहिँ बेला बेलामा कम्पनी ट्वाइस साबहरू थ्रु चाहिँ कम्पनीहरूलाई चाहिँ मेरो एमएस ब्रिफिङ मैले राख्छु।
0: ग्लास्गोमा हुने प्रमोसन बोर्डमा विशेष गरी गोर्खालीको सन्दर्भमै कुरा गरौँ, हाम्रा उम्मेद्वारहरूलाई चाहिँ कसरी मूल्याङ्कन गरिन्छ?
1: बोर्ड सबैभन्दा पहिला त विशेष गरी लास्ट कपाल कपालसम्म त पल्टनले गर्छ भनेदेखि कपालदेखि उताको कुरा रह्यो ग्लास्गोमा गर्ने बोर्डहरू, कम्पनीलाई क्लियरली थाहा हुन्छ कि को चाहिँ यसपालि चाहिँ यो सालको प्रमोसन बोर्डमा चाहिँ कसलाई चाहिँ सार्जन बनाउने भन्ने कम्पनी ल्याएर भन्ने फर्म फेयर ट्रान्सपारेन्ट तरिकाले, त्यहाँदेखि बल्ल बटालियनमा आउँछ, बटालियनमा पनि एक्ज्याक्टली सेम, त्यहाँ कहीँ कतै कुनै हालतमा केही लागू हुनेवालामा छैन, किनभने त्यसमा चाहिँ बाहिर एक्सटर्नल र भोटिङ मेम्बरहरू पनि हुनुहुन्छ किनभने उहाँले जज गरिहाल्नुहुन्छ, अनि भएन कपाल अफ अब्जर्भरहरू पनि राखेको हुन्छौँ, त्यही माथि म एज अ सेक्रेटरी मैले बोर्ड रन गर्छु, एजिडेन्ट साहब पनि सेक्रेटरी हुनुहुन्छ। गर्दाखेरि चाहिँ त्यो मनमा केही पनि तपाईँले जस यता कम्पनीतिर अथवा उतिर त हामीले भनि पनि सकेको छौँ, तर तपाईँको यो बेस्ट लिसनरहरूलाई पनि प्रमोसन चाहिँ पल्टन घरमा त्यो सिस्टमले हुन्छ। अझ एपिसी त उहाँहरू त भनेको त अब यो एमएसको अब निन्जा पक्का लिडर्सहरू हो, गर्दा चाहिँ ग्लास्गोमा हुने बोर्डमा त झन् त्यो भन्नै परेन किनभने त्यहाँ त को चिने, गर्दाखेरि चाहिँ सबैभन्दा फर्म फेयर एन्ड ट्रान्सपारेन्ट तरिका इभन टाइट तरिकाले चाहिँ एपिसीमा त्यो बोर्ड रहनुहुन्छ, बोर्ड एकदम निष्पक्ष तरिकाले रहनुहुन्छ।
0: आरसिएमओको जिम्मेवारीकै एउटा शाखाहरू मध्येमा इआरईको म्यानेजमेन्ट भन्ने कुरा पनि अलिकति छुवाउनु भएको थियो। अब अहिले ब्रुनाईमा छौँ हामी, हाम्रो गोर्खाली दाजुभाइहरू परिवारहरू विशेष गरी दाजुभाइ जो चाहिँ सर्भिस पर्सन हुनुहुन्छ उहाँहरू चाहिँ युके नेपाल क्यानाडा केन्यातिर हुनु होला, त्यस्ता ओभरसिज पोस्टिङहरूले चाहिँ प्रमोसनको स्पेक्ट्रममा चाहिँ केही प्रभाव पार्छ?
1: एब्सोल्युटली पार्दैन, तपाईँको एकदम सर्टकट आन्सर दिनु पर्दाखेरि मान्छेको अहिलेको हाम्रो आरजिआर फन्डामेन्टल अनुसार, हाम्रो आरजिआर एमएस पोलिसी अनुसार पनि पहिला पहिला 15 वर्ष जागिरमा हो भनेदेखि एटलिस्ट एउटा टुर यारी जानै पर्थ्यो, कि अहिले झन् 24 वर्ष यो ब्याङ्कको कुरा गरिरहेको छ हामीले चाहिँ, अहिलेको 24 वर्ष जागिर पाउने भाइहरूले मिनिमम 2 चोटि चाहिँ जानै पर्ने हुन्छ उनीहरूको कार्यकाल भरिमा मिनिमम, जाँदाखेरि उनीहरूको करियरलाई पनि हामीले अगेन एब्सोल्युटली ध्यान दिन्छौँ, उनीहरू कुन कम्पनीमा चाहिँ यारी जाँदैछ त्यो सबै कम्पनीको चेना कमानहरूसँग बोलेर, मैले अनि यहाँको कम्पनी चेना कमानहरूले पनि उहाँहरूको रेलेभेन्ट चेना कमानहरूसँग चाहिँ हामीले इन्फर्म गर्छौँ, बोल्छौँ, रुटिनली हामीले चाहिँ कन्ट्याक्ट गरिरहेको हुन्छौँ, बोलिरहेको हुन्छौँ, भनिरहेको हुन्छौँ, गर्दाखेरि चाहिँ यारी जाँदैमा उनीहरूलाई चाहिँ घाटा हुने, यारीबाट चाहिँ कोर्स गर्नै नपाउने, करियरमा चाहिँ एकदमै घाटा हुने भन्ने त्यस्तो केही हुँदैन।
0: माननीय टुआरजारकै उदाहरण लिउँ, एउटा यङ्गेस्ट राइफलम्यान भाइ
1: हजुर
0: तपाईँकोमा ढोका ढकढकाउनु भयो
1: हजुर,
0: र उहाँले चाहिँ तपाईँसँग करियर एडभाइस माग्नु भयो
1: हजुर,
0: तपाईँको पहिलो अनि अचूक सुझाव चाहिँ के हुन सक्छ?
1: यो एकदमै गहन क्वेसन हो, यो अवधिभरि त्यस्तो थुप्रै भाइहरू आउनुभयो, कोही भाइहरू आएर मेरो अफिसमा जोले अहिले यदि सुन्नु भयो भनेदेखि उहाँहरूलाई पनि थाहा छ भने रुनु पनि भएको छ, तर मेरो सबैभन्दा ठुलो कुरा चाहिँ ओपन डोर पोलिसी हो, एट एनी टाइम उहाँहरूलाई यदि केही चाहिन्छ भनेदेखि आउनुहोस्, मेरो ढोका सधैँ खुल्ला छ, म बरु मेरो क्याचअप गर्नुपर्ने टाइम चाहिँ मेरो आउट अफ आवर्समा म क्याचअप गरेर भयो भने तपाईँहरूलाई आउनु भएको समयमा चाहिँ म तपाईँहरूलाई बेस्ट मैले जानेको बुझेको अनि पोलिसीले भेट्ने सम्मको चाहिँ म सल्लाह सुझाव दिन्छु, गाइडेन्स दिन्छु भनेर नै मैले उहाँलाई इन्फो पनि गरेँ, त्यही गरेर नै मेरो 2 वर्ष बित्नु बित्नु पनि आँटेको छ। उहाँहरूलाई मेरो अचूक अझै पनि मेरो सल्लाह सुझाव चाहिँ यदि त्यस्तो परेको छ भनेदेखि मनमा राखेर गुम्साएर उहाँहरूलाई मेरो सुझाव त्यस्तो केही छ भनेदेखि आउनुहोस्, अनि किनभने तपाईँहरूले नदेखेको कुरो तपाईँहरूले नबुझेको कुरो मैले मेरो थ्रु एक्सपिरियन्स स्टडी अनि करियर म्यानेजमेन्ट अफिसरको हिसाबले पनि मैले धेरै नै जानेकै छु बुझेकै छु, त्यस कारणले गर्दा तपाईँहरूलाई चाहिँ मैले तपाईँहरूको के छ समस्या इन टर्म्स अफ म्यानिङ त्योभन्दा फाल्टु त म विज्ञ होइन, तर म्यानिङको बारेमा चाहिँ केही छ तपाईँहरूसँग भनेदेखि आउनुहोस्, ढोका ढकढकाउनुहोस, त्यही नै हो सब मान्छेलाई सबैभन्दा ठुलो मेरो चुनौती यो आरसिएमको समयमा मैले भोगेको चुनौती भनौँ, यो युनिट बोकको समयमा थियो लास्ट इयर, झन्दै झन्दै हाम्रो 21-22 जना फ्यामिलीजहरूलाई यस्तो समस्या थियो, तर जसो तसो उहाँहरू आउनुभयो, रुनुभयो, तर 2 मिनट बोलेपछि एकछिन होल्डन कम्प्युटर खोल्यो, उहाँहरूको माग के छ, युकेमा बस्नु भने बुर्नाईमा आउनु चाहेर पनि उहाँहरूको कतिको नानीहरूको समस्या, कतिको आफ्नै परिवारको स्टडी, उनीहरूको प्रोफेसनल जबहरूको समस्या आदि इत्यादिले गर्दाखेरि बुर्नाई आउनु नसक्ने, एकछिन होल्डन गरेर चाहिँ कति उनीहरू जेरा युके जाँदै हुन्थ्यो उहाँहरूसँग भनेर, उहाँहरूसँग मागेर, उहाँहरूसँग म मेरो आफ्नो पोस्ट नसम्झिकन ऱ्याङ्क नसम्झिकन सानो भएर कतिपय यारी ठाउँहरूमा पनि झुकेर मैले चाहिँ उहाँहरूको लागि चाहिँ सल्लाह सुझाव दिएर चाहिँ उहाँहरूलाई चाहिँ जब युकेमै मिलाइदिएँ, तर त्यो गर्नुको लागि सजिलो थिएन, तर मेरो अफिसमा एप्रोच हुनुभयो, आउनुभयो, सल्लाह सुझाव माग्नुभयो, 3-4 जना त पक्का रुनै भएको छ, उहाँहरूले यो सुन्नु भने थाहा पनि छ, तर जब आएर चाहिँ मैले सल्लाह दिएर चाहिँ बेस्ट सजेसन विदिन कपाल अफ मिनट्समा चाहिँ उहाँलाई दिएर अनि उहाँले भने अनुसारको जब प्रोभाइड गरिदिइसकेपछि उहाँहरू एकदमै खुसी, त्यो एउटा च्यालेन्ज त थियो नै, तर त्यो 2 मिनटको सल्लाह सुझाव पछाडि चाहिँ उहाँहरूको फेसमा म यहाँ अस्ति नै आएको भएदेखि त मैले चाहिँ यति लामो समयसम्म त यो पर्खिँदा नपर्ने चाहिँ यो पीडा भोग नपर्ने रहेछ भन्ने त्यसरी उहाँहरूको त्यो एकदम खुसीको चेहरा देख्दाखेरिको त्यो भन्दा आनन्दको क्षण अनि मेरो जबबाट पाएको सेटिस्फ्याक्सन
0: हजुर, त्योभन्दा फाल्टु उहाँको सेटिस्फ्याक्सन केही पनि छैन। कुराकानीको क्रम जारी नै छ श्रोता, अन्तिम भागको कुराकानी अझै पनि बाँकी छ, त्योभन्दा पहिले केही गीत सुन्नेछौ, त्यस पछाडि फेरि हामी कुराकानीको क्रमलाई जारी राख्नेछौ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, भाव नखाऊ यङ वेबको गीत सुन्दै अगाडि बढाउँ।

0: BFBS Gorkha Radio. कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
0: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ
2: यो BFBS गोर्खा रेडियो हो

0: फिरफिरे धाराको कुरा गर्नुभयो यवेश थापाले श्रोता. त्योभन्दा अगाडि तिमीलाई पछ्याउँदा सीमान्त सन्तोष र आकांक्षा भस्यालले गाउनुभएको गीत सुन्यो. ब्याक टु ब्याक गीतहरू सुन्यो श्रोता. अब एउटा अन्तर्वार्ता सुन्छौँ हामी. फेरि यो अन्तर्वार्ता अघि पहिलो घन्टा दोस्रो घन्टादेखि नै हामीले सुन्दै आइरहेका छौँ र अब तेस्रो यानि कि अन्तिम भाग चाहिँ अब प्रस्तुत छ श्रोता. मैले क्याप्टन लाखबहादुर गुरुङ साहेबसँग सोधेको थिएँ, सैनिक परिवेशमा छौँ हामी, मिलिट्री करियरलाई लङ टर्म प्रोफेसन बनाउनका लागि सिक्रेट इन्डियन इन्ग्रेडियन्टहरू के पर्न सक्छन् भनेर सोद्धा उहाँको सुझाव यस्तो छ श्रोता.
1: खासै अब सिक्रेट त नभनौ, तर सबभन्दा ठुलो कुरो त स्वास्थ्य नै हो.
0: हजुर, स्वास्थ्य हो.
1: स्वास्थ्य ठिक छ भनेदेखि सबै कुरो ठिक छ. हामीले सोच्ने गर्नुपर्ने भनेको आफ्नो स्वास्थ्य त सधैँभरि ख्याल राख्नु नै पर्यो. आफ्नो पल्टनप्रतिको जिम्मेवारी सधैँभरि डिसिप्लिन भएर निभाउनु पर्यो. आफ्नो पल्टन परिवारप्रति उत्तरदायित्व नभइकन डिसिप्लिन तरिकाले आफू लागि नपरिकन त अब सक्सेस हुने सम्भावना एकदमै कम नै रहन्छ. गर्दाखेरि चाहिँ सकेसम्म आफूले चाहिँ जाने बुझे अनुसार सधैँभरि अब लक्की भइन्छ भन्ने हुँदैन, तर आफूले काम गरिसकेपछि मेहनत गरिसकेपछि मेहनतको फल त अवश्य आउँछ अवश्य नै आउँछ. त्यस कारणले गर्दाखेरि मेरो सिक्रेट त्यस्तो खासै केही पनि होइन. आफू सधैँभरि गर्छु भन्ने पोजिटिभ माइन्डसेट मनमा आउनु पर्यो, सधैँभरि ऊर्जा आउनु पर्यो मनमा, पोजिटिभ इनर्जी आउनु पर्यो, अनि आफूले चाहिँ आफ्नो हेल्थको चाहिँ केयर चाहिँ गर्नै पर्यो.
0: गोर्खाली हामी त्यसमाथि पनि अब 2RGR का सदस्यहरूमा तपाईँले देख्नु भएको सबैभन्दा बलियो प्रोफेसनल गुण चाहिँ के हो जस्तो देख्नु भयो?
1: धेरै कुरोहरू हुन्छ. एउटा गुण राम्रो हुने अर्को फेरि अवगुण हुनेले गर्दाखेरि पनि हुँदैन. गर्दाखेरि चाहिँ मान्छेसँग चाहिँ अब नलेज हुनुपर्छ, स्किल, आफ्नो कुन ट्रेड छ त्यसमा चाहिँ अब स्किल्समा क्वालिफाइड त हुनै परिहाल्यो. त्यहाँदेखि मात्रै बल्ल आफूले चाहिँ अरूलाई सघाउनु सकिन्छ, अर्गनाइजेसनलाई चाहिँ फाइदा हुने काम गर्न सकिन्छ. एक्सपिरियन्स अब थ्रु ऱ्याङ्क ओभर द नाइट आउने कुरो भएन. त्यसको लागि चाहिँ तपाईँले चाहिँ विभिन्न ट्रेनिङहरू गर्नु पर्यो, त्यसरी बाहिर विभिन्न अपरेसनहरूतिर चाहिँ डिप्लोय हुनु पर्यो. गर्दाखेरि चाहिँ त्यहाँबाट आउने एक्सपिरियन्स भन्ने कुरो. अनि अर्को कुरो चाहिँ बिहेभियर, मान्छेको त्यो तपाईँसँग नलेज छ, स्किल छ, एक्सपिरियन्स छ, बिहेभियर फेरि तपाईँको एटिच्युड क्यारेक्टर बिहेभियरले चाहिँ फेरि तपाईँको छेउमा बस्दाखेरि पनि अर्को साथीलाई अथवा भाइलाई अथवा गुरुजीलाई अथवा सिनियरलाई चाहिँ टाउको बटार्नु खालको छ भनेदेखि त त्यसले पनि फेरि अब अर्गनाइजेसनले राम्रो त गरेन नि त. त्यस कारणले गर्दाखेरि चाहिँ सबभन्दा हुनुपर्ने गुण चाहिँ त्यही हो, नलेज, स्किल्स, एक्सपिरियन्स एन्ड बिहेभियर.
0: तपाईँ आरसिएमओ 2RGR को हुनुभएको पनि निकै भए जस्तो लाग्यो. तपाईँ युनिट मुभमा आउनु आरसिएमओकै रूपमा आउनुभएको मलाई याद छ. अब टुर तपाईँको कति छ अनि नेक्स्ट अपोइन्टमेन्टको भ्यू पाइसक्नुभयो?
1: हजुर, मेरो 2 वर्ष ठ्याक्क अब यो जुन 28 तारिक मेरो 2 वर्ष हुन्छ क्यारे. गर्दाखेरि चाहिँ एज अ आरसिएमओ 2RGR म सक्यो अब अनि नेक्स्ट अपोइन्टमेन्ट पनि म आइसकेको छ. मेरो नेक्स्ट अपोइन्टमेन्ट चाहिँ एज अ डिसिएमओ डिभिजनल करियर म्यानेजमेन्ट अफिसर.
0: अब अन्तिममा आइपुग्यौँ साहब कुराकानी गर्दै गर्दै. अघि अफिसमा भेट हुँदाखेरि 100 डेज च्यालेन्जको कुरा सुसुक्कै छुवाउनु भएको थियो. यो 100 डेज च्यालेन्ज के का लागि किन चाहिँ गर्दै हुनुहुन्छ साहब? कति दिनमा पुग्नु भयो अहिले?
1: यो फेरि फाल्टो प्रसङ्ग भयो के अरे. मेरो यो चाहिँ हाम्रो इन्टेक, म अब इन्टेक 1999 हो. गर्दाखेरि चाहिँ अहिले अब 28 वर्ष रनिङ जागिर. हामी त्यति धेरै नम्बरहरू अब सर्भिसमा बाँकी छैनौँ, तर रिगार्डलेस सर्भिसमा होस् अथवा रिटायर भइसकेको हामी सबैजना नम्बरहरूको बिहामा चाहिँ अहिले अब प्रोजेक्ट कायदा भन्ने कतिचोटि अब तपाईँले चाहिँ ब्रोडकास्ट गरिसक्नु भएको छ. हाम्रो गोर्खा चाहिँ 211 वर्षको इतिहास, अब हाम्रो हिस्ट्री, हेरिटेज, लेगासी, ट्रेडिसन, कायदा इत्यादि सबैलाई चाहिँ मेन्टेन गर्नको लागि चाहिँ प्रोजेक्ट कायदा अहिले अब अनगोइङ छ. त्यसको लागि चाहिँ अब फन्ड चाहिने भएको कारणले गर्दाखेरि धेरैजनालाई अब हामीले थ्रु भेरियस इभेन्ट, भेरियस इन्डिभिजुअलहरूले उहाँहरूले गर्नुभएको इभेन्ट थ्रु हामीले अब डोनेसनहरू च्यारिटीको लागि अब गरिरहेका छौँ, दिइरहेका छौँ. त्यस्तै मैले पनि अब सबैजनाले गर्नु हुँदाखेरि मैले पनि वाइ नट किन नगर्ने त भनेर विशेष यो कन्सेप्ट चाहिँ क्रिसमस लास्ट इयर आएको पार्ट अफ न्यू रिजोल्युसन पनि के गर्ने त भन्दाखेरि वाइ नट आफैले आफैलाई च्यालेन्ज गर्ने. हामी अब 230 जना हो अनि हामी चाहिँ चर्च ग्रुखामको चाहिँ अब लास्ट ट्रेनिङ पनि पर्यो. गर्दाखेरि चाहिँ के गरौँ दल्लु नि त इन्टेक 99 को तर्फबाट भनेर चाहिँ म र मिसेस हामी 2 जना बुढा घरमा सल्लाह गर्यो. अनि यो गर्दाखेरि चाहिँ सायद एउटा माध्यम न हो जे गरे पनि, तर 100 दिन कुद्ने, 100 दिनमा चाहिँ 10 किलोमिटर एभ्री डे कुदेर 999 किलोमिटर चाहिँ कुद्ने, त्यो चाहिँ अलमोस्ट 23.67 म्याराथन हुने रहेछ. गर्दाखेरि चाहिँ मे 30 भित्रमा चाहिँ 999 किलोमिटर चाहिँ कुद्ने, अनि 1000 किलोमिटर चाहिँ साइक्लिङ गरेर चाहिँ टोटल 1999 किलोमिटर चाहिँ पुरा गर्ने एज पार्ट अफ प्रोजेक्ट कायदा. त्यो चाहिँ अनर गर्नुको लागि चाहिँ सानो एफोर्ट गरौँ भन्ने कन्सेप्ट आएको कारणले गर्दाखेरि म गर्दैछु. मेरो आज 87 डे कम्प्लिट भयो, अब 13 दिन मात्रै बाँकी छ.
0: अवश्य पनि अब हामीले त के नै गर्न सक्छौँ र साहब तपाईँको एफोर्टको लागि. फेरि नम्बर पनि साह्रै मजाको छान्नु भएको रहेछ, 100 डेजमा एम गर्नु भएको रहेछ 1999 पुर्याउनको लागि. क्यालकुलेसन दिदी र तपाईँले मिलेर पक्कै राम्रो गर्नुभएको रहेछ. तपाईँहरू दुईजनाको ब्रेन स्ट्रोमिङलाई चाहिँ हामीले बधाई दिनै पर्ने मैले देखे
1: साहब.
0: ओभरअल तपाईँको यो जुन अब्जेक्टिभ छ त्यो चाहिँ सफल रहोस्.
1: हामी
0: बिएबिएसको तर्फबाट र बिएबिएस सुन्नुहुने सम्पूर्ण श्रोताका तर्फबाट तपाईँलाई अहिले नै अग्रिम शुभकामना अनि बधाई दिन चाहेछ.
1: हामी
0: कुराकानीको अन्तमा आइपुगिसकेको छौँ साहब. अन्तिम केही छुटेकाहरू छन् भने प्लिज.
1: पैसठ फेरि पनि यो अवसर दिनुभएकोमा एकदमै थ्याङ्क यू भेरी मच. जति पनि पल्टनको दाजुभाइहरू हुनुहुन्छ, आफ्नो काम नछार्नुहोस्, कर्म सबैभन्दा ठुलो कुरो हो. सधैँभरि डिसिप्लिन रहनुहोस् अनि आफूले चाहनु भएको कुरो समयमा आफू भित्रै नराख्नुहोस्, आफ्नो चेन अकाउन्टसँग चाहिँ राख्नुहोस् क्लियर स्पष्ट रूपमा. किनभने अहिलेको चेन अकाउन्टहरूले तपाईँहरूलाई त्यत्तिकै झोलमलमा उहाँले चाहिँ करियर सजेसनहरू दिनुहुन्न. अहिलेको उहाँले बुझेको हुनुहुन्छ कस्तो खालको फल लगाउने अनि अन्तिममा गएर चाहिँ मक्सिनमा कस्तो बाली उठाउने भन्ने चाहिँ तपाईँको हातमा छ. होइन तपाईँहरू काममा एकदमै व्यस्त हुनुहुन्छ, द बिजिएस्ट बटालियन आई हैव एभर सीन. तर पनि प्लिज आफ्नो करियरको लागि 15 मिनट समय निकाल्नुहोस्, बस्नुहोस्, बोल्नुहोस्, बुझ्नुहोस्, सोध्नुहोस्, तपाईँहरूको आफ्नै फाइदाको लागि हुन्छ. अनि रिपोर्टिङ अफिसर्सहरू पनि त्यही नै हो, आफ्नो भाइहरूको लागि. उनीहरूले चाहिँ एक वर्षभरि तपाईँहरूको लागि दिएको हुन्छ भनेदेखि तपाईँहरूले फेरि उनीहरूको अब्जेक्टिभ सेटअप गर्ने बेलामा, एम्पावर गर्ने बेलामा, रिपोर्ट लेख्ने बेलामा आधा घन्टा एक घन्टा तपाईँहरूको दिन सक्नुहुन्न. प्लिज उनीहरूले आफ्नो एक वर्ष दिएको हुन्छ भने तपाईँले आधा घन्टा एक घन्टा मजाले दिनुहोस्, राम्रो तरिकाले रिपोर्ट लेखिदिनुहोस्. अल द बेस्ट टु आर जो जो यहाँ बुढाइमा रहनुहुन्छ नेक्स्ट 2 इयर्सको लागि. म साह्रै टाढो हुँदैन के अरे अहिलेको समयमा, जस्ट वन कल अवे. थ्याङ्क यू सो मच तपाईँहरूले चाहिँ मलाई अहिलेसम्म समय दिनुभयो, साथ दिनुभयो. पल्टन राम्रो गर्नुहोस्, सबैले आफ्नो पल्टन राम्रो भएको नै सुन्नु माग्छ. तपाईँहरूको आफ्नो करियर राम्रो गर्नुहोस्. बेस्ट लिसनर श्रोता विश्वभरि छरेर बस्नु भएको छ, तपाईँहरूले चाहिँ यो हाम्रो पल्टनको गन्थन त्यति राम्रो तरिकाले बुझ्नु भएन होला. तर पनि यो पल्टनभित्रको गन्थन भयो. तपाईँहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ बेबेसलाई सधैँभरि माया गरिदिइराख्नु भएको छ, माया गरिदिनुहोस्. अनि विशेष गरी पैसा तपाईँलाई यो अवसर दिनुभएकोमा एकदमै धेरै धन्यवाद.
0: हजुर, एकदमै धेरै धन्यवाद भनेर क्याप्टेन लाख बहादुर गुरुङ साहेब विदा भइसक्नु भयो. श्रोता बिएपिएस गोर्खा रेडियोसँग उहाँले केही समय अगाडि भलाकुसारी गर्न आइपुग्नु भएको थियो र अलि लामो अन्तर्वार्ता सुन्यो श्रोता, तर निकै काम लाग्दा कुराहरू सुन्यो. विशेष गरी पल्टनका दाजुभाइहरूको लागि यो चाहिँ अब 2RGR का मात्रै नभएर ब्रिगेड अफ गोर्खाजका सैनिक दाजुभाइहरूलाई पनि सायद काम लाग्यो होला यो कुराकानी भन्ने मैले पूर्ण विश्वास लिएको छु. अब यो पछाडि गीत सुनौ, वाङदेन शेर्पाको आवाजमा रोड ट्रिप.

वाङदेन शेर्पा रोड ट्रिपमा जाँदै हुनुहुन्थ्यो, जाने कुरा गर्दै हुनुहुन्थ्यो, पुगिसक्नु भयो होला भन्दै अब हामी चाहिँ कार्यक्रमको अन्तिम घन्टाको नि अन्तिममा चाहिँ आइपुगिसकेको छौँ। रोड ट्रिप कम्प्लिट भयो भएन आजको बसाई भने हाम्रो कम्प्लिट हुन आँट्यो। श्रोता, अब चक्र बम र तनु रावतले गाउनुभएको हिट कान्छी भन्ने गीत सुन्दै हामी कार्यक्रमको बसाइबाट बिदा हुने तर्खर गरे। श्रोता, अब यो पछाडि तपाईँहरूले समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि मझेरी कार्यक्रम लिएर नूतन राई बहिनी आउनुहुनेछ। आज भने नूतन बहिनीलाई साथ दिँदै हुनुहुन्छ बिना गुरुङ बहिनीले पनि। बिना गुरुङ बहिनीले चाहिँ तपाईँहरूलाई तेस्रो र दोस्रो घन्टा, मझेरीको दोस्रो र तेस्रो घन्टामा साथ दिनुहुनेछ। उहाँ अझै तालिममै हुनुहुन्छ, तपाईँहरूको प्रतिक्रियाहरू, उहाँलाई सुझावहरू दिँदै गर्नुहोस् र ओभरअलमा हामी सबैलाई तपाईँहरूले सधैँ दिइराख्नु भयो जस्तै दिइराख्नुहोस् हामीलाई पनि र अझै बढी आवश्यकता हाम्री बिना बहिनीलाई छ तपाईँहरूको सुझाव सल्लाहको, कृपया दिँदै गर्नुहोला। र अब भने म चाहिँ बिदा हुने तर्खर गरेँ। श्रोता, हामी भोलि बिहान फेरि भेट्नेछौँ। भोलि बिहानसम्म तपाईँहरूको समय सुखद रहोस् भन्दै बिदा लिएँ। नमस्ते।

0: प्रहरीले मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि कार्यवाही अघि बढाएको छ। दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका हुन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2000 कन्सल्टेन्सी दर्ता विनय सञ्चालनमा रहेको अनुमान छ। मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सी बारे पीड़ित विद्यार्थीले पनि उजुरी गरेका थिए। यसलाई आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गर्दै कार्यवाही अभियान थालेको हो। दर्ता वा नवीकरण विनय सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन्। पहिलो चरणमा 69 कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेर 69 सञ्चालकलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। अन्यमाथि छानबिन भइरहेको उहाँको भनाइ छ। करिब 2000 कन्सल्टेन्सी बिना दर्ता सञ्चालनमा रहँदा कतिपयले भने दर्ताका लागि निवेदन दिएर पनि अनुमति पत्र पाएका छैनन्। तीमध्ये कतिपयले शैक्षिक परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। कान्स फिल्म फेस्टिभलको 79 श्रृंखलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स जानुभएको छ। कान्सका मेयर डेभिड लेस्नार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। कान्स र काठमाडौँ दुवै युनेस्को क्रिएटिभ सिटीको चलचित्र विधाका सदस्य नगर हुन्। प्रमुख डंगोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। यस क्रममा मेयर लेस्नार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। यो वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको एलिफेन्ट इन द फग चलचित्र प्रदर्शन हुँदैछ। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोबाट विक्रम सम्बत 2080 कार्तिक 14 गते काठमाडौँ महानगरका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। रचनात्मक सहरको विश्व सहर सञ्जालमा 100 भन्दा धेरै मुलुकका 400 सहरहरू आबद्ध छन्। काठमाडौँ 7 सिफलको बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान भएको छ। विद्यालयमा श्रवण दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका पढ्छन्। काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयहरूमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ। विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 बालबालिका छन्। तर यो विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भने भर्ना लिने अध्ययनसँगै थेरापी गराउने गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रमसम्म 2028 सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदीबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो। शैक्षिक सत्र 2082 3 विद्यार्थीले 3.6 देखि 3.9 जीपीए सहित 100% विद्यार्थी उत्तीर्ण भएका छन्। विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ। रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्री श्यामेल मुलाम्बाले अवस्था गम्भीर बनेको बताउनु भएको छ।
1: When our teams are tracing cases, we realize that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population that caused the Ebola outbreak to escalate.
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका लागि नयाँ चेतावनी जारी गर्नुभएको छ। आफ्नो सञ्जालमा लेखेर ट्रम्पले इरानलाई समयको गति पक्रन वा सबै गुमाउन तयार हुन भन्नुभएको हो। ट्रम्पले चीन भ्रमणपछि दिएको अभिव्यक्तिलाई बीबीसीका जो गन्टले व्याख्या गर्नुभएको छ।
2: डोनाल्ड ट्रम्प इज होम फ्रम चाइना एन्ड टर्निंग हिज अटेन्सन ब्याक टु हिज बिगेस्ट प्रब्लम, हिज अनफिनिश्ड एन्ड अनपपुलर वार विथ इरान। Mr. Trump warned today that he was ready to return to strikes, his language echoing that threat from last month to destroy Iran's entire civilization. The two sides are clearly still far apart on the big issue of Iran's nuclear program. Mr. Trump said he had thrown Iran's latest negotiating offer in the bin. An Iranian media said today that the latest US offer failed to make any serious concessions.
0: ICC, Mr. Cobb. क्रिकेट लिग 2 अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। खेल अहिले बिहान 9:30 किर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ। नमस्कार।

Volcan Radio. Volcan Radio. नमस्कार प्रिय श्रोता मित्रहरू, तपाईँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो विशेष रेडियो कार्यक्रम म झेरीमा। म हुँ तपाईँहरूकै प्रस्तुत नूतन र आजको बिहानको ठिक 10 बजेदेखि तपाईँहरू माझ पनि उपस्थित भइसकेकी छु। हाम्रो दैनिक जीवनको व्यस्तता, कामको चाप र अनेक जिम्मेवारीहरू बीच भने केही मिठा पलहरू खोजिरहेका हुन्छौँ। त्यही केही रमाइला क्षणहरू तपाईँहरूसँग बाँड्न, मन हलुका बनाउन र सुमधुर सङ्गीत तथा आत्मीय कुराकानीको साथ तपाईँको साथी बन्न भने हामीले लिएर आइसकेका छौँ विशेष रेडियो कार्यक्रम म झेरी। श्रोताहरू, आजको कार्यक्रममा भने हामी तपाईँहरू माझ 3 घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने मैले अलिकति प्रेरक प्रसङ्गहरू, रमाइला गफ गफ अनि केही गीत सङ्गीतहरू लिएर आइ नै सकेकी छु। अनि दोस्रो घण्टा भनेको चाहिँ आज सोमबार परेको छ अनि हाम्रो कार्यक्रमको रूपरेखा बमोजिम चाहिँ आज डिस्कभरीजहरूको बारेमा अलिकति कुराकानीहरू गर्ने नै छौँ। अनि तेस्रो घण्टामा चाहिँ सधैँ जे समसामयिक विषयहरूमा चर्चा परिचर्चा पनि गर्ने नै छौँ। अनि हाम्रो कार्यक्रम अन्तर्गत मन छुने गीतहरू, केही रोचक गफगाफ र जीवनलाई अझै रङ्गीन बनाउने कुराकानीहरू लिएर आइसकेका छौँ। त्यसैले हजुरहरूले जहाँ जहाँबाट आजको यो हाम्रो मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइको पहिलो गीत पनि सुनिसक्नु भएको छ, स्वप्न सुमनको गीत राधा भन्ने। अबको बसाइमा भने तृष्णा गुरुङको नाम के हो।

श्रोताहरू भर्खरै सुनिसक्नु भएको छ तृष्णा गुरुङको नाम के हो भन्ने गीत। हजुर, यो गीतले भने मलाई पूर्ण आशा छ तपाईँहरूको मुहारमा मुस्कान भने लाइ नै सक्यो होला। श्रोताहरू, आज भने सोमबार 18 मे सन् 2026 साल, तद अनुसार जेठको 4 गते, विक्रम सम्वत 2083 साल। अब लागो ब्रुनाईको समय। ब्रुनाईमा भने बिहान 10:16 गइसकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन अ जेन्टल ब्रिज भनेर पनि भनिएको छ, जस अन्तर्गत भने मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ।

मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रहेको छ। लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। हजुर, हल्का पानी पर्नुका साथै हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो समय अनि मौसमको कुराकानीहरू, जस अन्तर्गत भने मैले ब्रुनाई, युके अनि नेपालको समय र मौसमको कुराकानीहरू गरि नै सकेको छु। तर मलाई पूर्ण विश्वास छ हाम्रो श्रोताहरू नेपाल, युके र ब्रुनाईमा मात्र नभएर सबैजना चारैतिर फैलिएर रहनु भएको छ अनि हाम्रो कार्यक्रममा सुनेर साथ अनि माए भने पक्कै पनि दिने राख्नु भएको होला। अनि अहिलेको समयमा हजुरहरूकोतिर के कस्तो मौसम रहेको छ अनि के कस्तो समयहरू भयो त, यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने अवश्य पनि हाम्रो कार्यक्रममा आएर जोड दिनुहोला हजुर, किनकि म सधैँ पनि भन्ने नै गर्छु यो कार्यक्रम भनेकै तपाईँहरूको लागि नै हो। सुधार, अब भने अलिकति यो कुराकानीहरूलाई साइडमा राखेर अब फेरि गीत सङ्गीततिर नै लम्किहालौँ। अबको बसाइमा रहेको छ अमन बस्नेतको मखमली।

0: डिस्काउन्टको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नु। यो विशेष गरी फौजी सेवामा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, साँझ पर्यो, छमक्का शान्ति श्री परिवार र प्रकाश सपुतको एकदमै रमाइलो गीत सुनिसक्नुभयो। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश हाम्रो कार्यक्रम अन्तर्गत छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167322098 9419332844, यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन भने नबिर्सिनु होला हजुर, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत bbsgorkha@bbs.com अनि फेसबुक मार्फत चाहिँ बिएबिएस गोर्खा सर्च गरेर हजुरहरूले मेसेन्जरमा मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। हजुरहरूले आफ्नो रुचेका गीत सङ्गीतहरू या आज चाहिँ कसैको विशेष दिन परेको छ भने पनि अवश्य मेसेजहरू हामीलाई पठाउन सक्नुहुनेछ। श्रोताहरू, यो कार्यक्रम भनेकै तपाईँ श्रोताहरूकै लागि रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसले अझ विशेष पनि बनाउँछ। त्यसैले तपाईँका मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन भने नबिर्सिनुहोला। हामी चाहिँ सदैव प्रतीक्षामा रहनेछौँ। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरी पनि सुरुवात भइ नै सकेको छ अनि हामी छौँ पहिलो घण्टामा। हजुरहरूले रमाइला गीत सङ्गीतहरू सुनि पनि रहनु भएको छ, केही जानकारी कुराहरू पनि गरि नै रहेको छु। अब त्यसै अन्तर्गत भने आज चाहिँ सोमबार, यानि कि मैले चाहिँ एउटा प्रेरक प्रसङ्ग पनि लिएर आएको छु हजुर। एउटा प्रेरक प्रसङ्गतर्फ लागौँ। भनिन्छ, लाइफ इज रियली सिम्पल बट वी इन्सिस्ट अन मेकिङ इट कम्प्लिकेटेड। यो भनाइ थियो कन्फ्युसियसको। जीवन वास्तवमै धेरै नै सरल हुन्छ, तर हामी आफै त्यसलाई चाहिँ एकदमै जटिल बनाउन खोजिरहेका हुन्छौँ। हजुर श्रोताहरू, र यसको भनाइ चाहिँ के छ भने, जीवनलाई सजिलो तरिकाले जहिले पनि हेर्न सिकाउने, अनावश्यक तनाव, तुलना र नकारात्मक सोचबाट टाढै रहनुपर्छ। सानो खुसीमा रमाउन, परिवारसँग समय बिताउन र मन शान्त राख्न सके, जीवन चाहिँ एकदमै अझ सुन्दर बनेर जान्छ अरे। त्यसैले आजदेखि सबैजनाले चाहिँ जीवनलाई एकदमै कठिन होइन, सरल र सकारात्मक दृष्टिकोणले हेर्न जान्नुपर्छ, किनकि जिन्दगी त्यसै नै सरल हुन्छ अनि रमाइलोसँग व्यतीत त पक्कै पनि हुने गर्छ। त्यसैले भन्ने गरिन्छ नि श्रोताहरू, जसरी आफ्नो दिनचर्या, आफ्नो समयलाई हामीले जसरी मन मस्तिष्कमा लिएर सोचौँ, त्यसरी नै हाम्रो दिनचर्याहरू पनि बित्दै जान्छ अरे। त्यही भएर हामीले आफ्नो जीवनलाई दुःख पीडा आए पनि त्यसलाई चाहिँ होइन, यो केही क्षणलाई हो, तर भविष्यमा अवश्य पनि यो दुःखहरू, यो कष्टहरू हटेर जान्छ अनि भविष्यमा एकदमै राम्रो हुन्छ, राम्रो दिन पनि आउनेछ भन्ने खालको भावनात्मक विचारहरू मनमा लिनुभयो भने अवश्य पनि तपाईँको जिन्दगी जीवन सुखमय त पक्कै पनि हुनेछ। त्यही भन्ने गरिन्छ, दिमागमा चाहिँ हामीले जहिले पनि जे सोच्यो त्यही नै हुने गर्छ अरे। त्यही भएर जहिले पनि एकदमै पोजिटिभ कुराहरू लिनुहोस्, जीवनलाई अघि बढ्ने कुराहरूमा एकदमै निरन्तरता दिनुहोस् अनि मनलाई चाहिँ कहिले पनि नेगेटिभतिर नधेकल्नु होला भनेर पनि म भन्न चाहे। आशा छ तपाईँलाई यो आजको यो प्रेरक प्रसङ्ग पक्कै पनि मन पर्यो होला, केही न केही कुराहरू भने सिक्ने मौका त पाउनु नै भयो होला। हजुर श्रोताहरू, यस्तै रमाइला कुराकानीहरू हाम्रो कार्यक्रममा छ है त, सुन्दै पनि गर्नुहोला अनि मिठा मिठा गीत सङ्गीतहरूको त कुरा पनि नगरौँ, कति रमाइला रमाइला गीत सङ्गीतहरू छ। त्यही भएर म सधैँ पनि भन्ने नै गर्छु, हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला अनि यसरी नै साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला भन्दै फेरि पनि अर्को गीत सङ्गीततर्फ लागिहालौँ, सबिन राईको सम्झनाहरूलाई।

हजुर, भर्खरै सुन्नुभयो सम्झनाहरूलाई नेपाली आधुनिक संगीतका लोकप्रिय गायक सबिन राईको नेके नै मन छुने गीत मध्येको यो एक गीत। श्रोताहरू, यो गीतले भने पुराना सम्झना, माया अनि समयसँगै टाढा भए पनि मनमा बाँचेका भावनाहरूलाई निकै नै सरल तर गहिरो शब्दमा भने प्रस्तुत पनि गरेको छ। सबिन राईको भावुक आवाज र मेलोडीले भने गीतलाई अझ विशेष त बनाएको नै छ। होइन, यदि तपाईँ चाहिँ कसैको सम्झनामा हराइरहनु भएको छ भने पक्कै पनि यो गीतले भने तपाईँको मन त छुइनै सक्यो होला। श्रोताहरू, त्यही भएर त भन्ने गरिन्छ नि, संगीत भनेको चाहिँ हाम्रो मनको भाषा हो अरे। नरोए पनि आँसु बगाउँछ, ननाचे पनि मनलाई नचाउँछ। आज हामी त्यसै संगीतका केही मधुर स्मरणीय गीतहरू सुनाउँदै नै छौँ, पुराना मन छुने धुनदेखि नयाँ सृजनाको धुनसम्म। आशा छ तपाईँहरूलाई यो समयमा हाम्रो कार्यक्रम मझेरी मार्फत बजाइएका गीत संगीतहरू पक्कै पनि रमाइलो भने लागि नै रहेको होला। थोरै मिठा कुराकानीहरू, रमाइला गीत सङ्गीतहरू अनि केही जानकारी कुराहरू लिएर आइ नै सकेका छौँ। मैले आधी उधी भनी पनि सकेकी छु। अब भने अलिकति हाम्रो गफगाफलाई साइडमा राखेर गीत सङ्गीततर्फ नै मोडिहालौँ। अबको बसाइमा निर्णय र प्रश्न साकेको हाम्रो गाउँले जीवन।

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

श्रोताहरू, यो थियो जोन राईको मनछुने प्रस्तुति बादल सरी। हुन त हेर्दा हेर्दै समय पनि कति छिटै बित्दै जाने श्रोताहरू, म भने ब्रुनाईको समय अनुसार बिहानको 10 बजे उपस्थित भइसकेकी थिएँ, तर हेर्दा हेर्दै अब भने 11 पनि बज्नै लागिसकेको छ। तर केही छैन, समय बितेपछि न फेरि समय अर्को समयहरू आउने होइन, भनेको मतलब चाहिँ यो प्रोग्राम सकिँदै जान्छ पहिलो घन्टा, अनि न फेरि दोस्रो र तेस्रो आउँछ। त्यही मैले भन्न खोजेकी थिएँ, यदि यो सकिएन भने त दोस्रो र तेस्रो घन्टा अझै पनि बाँकी नै रहन्छ। त्यही भएर त जे कुरा पनि बितेर जान्छ, ठिकै छ, फेरि आउने दिनहरू आउने गर्छ, आउने पलहरू आउने गर्छ, आउने प्रोग्राम सबै आउने गर्छ। त्यही भएर समय बित्दा भने कहिलेकाहीँ नराम्रो भन्दा पनि कहिलेकाहीँ अलिकति समयलाई रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ, तर समय बितेपछि न हरेक कुराहरू पनि हामीले पाउने गर्छौँ, आउने गर्छ, होइन कि? कस्तो लाग्छ श्रोताहरू? तपाईँहरूलाई चाहिँ म चाहिँ त्यसरी लिने गर्छु है त। मैले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइको अन्तर्गत भने विभिन्न विधाका गीत सङ्गीतहरू बजाइ पनि रहेको छु, अलिअलि कुराकानी पनि गरि नै रहेको छु, अनि केही मैले जानकारी कुराहरू पनि भनि नै सकेको छु। आशा छ आजको यो मझेरीको पहिलो घण्टाको बसाइमा भने तपाईँहरूले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै पनि एकदमै यो समयमा रमाइलो त भएकै होला। आशा छ यो कार्यक्रम सुन्दै पनि गर्नुहोस्, तपाईँहरूको दिन पनि एकदमै राम्रोसँग व्यतीत भने पक्कै पनि हुनेछ। श्रोताहरू, हुन त हाम्रो नेपालको श्रोताहरू हुनुहुन्छ, अहिले बिहान भने 8:30 भइ नै सकेको छ, उहाँहरू भने बिहान अब खानपानमा व्यस्त हुनुहुन्छ होला, के पकाउने के गर्ने, अनि आज भने हप्ताको त्यो सोमबार दिन हो, यानि कि सबैजनाको व्यस्त हुने समय, व्यस्त हुने दिन, आजदेखि सबैको कामहरू सुरु हुन्छ, अफिस पनि सुरु हुन्छ, होइन, नानीहरूको स्कुल भने सबैजना त्यही भएर एकदमै व्यस्त हुनुहुन्छ होला। तर जे भए पनि जसो भए पनि यदि यो समयमा हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहे। त्यसै गरी हाम्रो युकेको श्रोताहरू हुनुहुन्छ, अहिले भने बिहानको 4 पनि बस्नै लागेको छ, कतिजना त नाइट सिफ्टहरू गर्दै हुनुहुन्छ होला, कतिजना घर फर्कने तयारी पनि गर्दै हुनुहुन्छ होला। तर यदि यो समयमा तपाईँले हाम्रो कार्यक्रम सुन्ने साथ माया दिनुभएको भने तपाईँहरूलाई पनि धन्यवाद त भन्नु नै पर्ने हुन्छ। त्यसै गरी हाम्रो ब्रुनाईका श्रोताहरू, अहिले भने बिहान अब 11 बज्नै लागिसकेको छ, होइन, आज सोमबार सबैजना व्यस्तै हुनुहुन्छ होला काममा, त्यो भन्नै परेन। अनि काममा नहुने हाम्रो श्रोताहरू भने चाहिँ कतिजना अब मिटिङ भेलाहरूमा व्यस्त हुनुहुन्छ होला, साथीभाइको घरमा जमघटहरू पनि हुँदै होला, अनि कतिजना चाहिँ नानीहरूलाई स्कुलमा पुर्याएर भने चाहिँ रमाइलो गर्न चाहिँ लागि पनि सक्नु भएको होला। तर जे होस् जस्तो होस्, तपाईँहरूको दिनचर्याहरू एकदमै राम्रो, सधैँ सबैजना एकदमै खुसी हुनुहोस्, अनि आफूले पाएको समयको राम्रोसँग सदुपयोग पनि गर्नुहोस् भनेर पनि भन्न चाहे। अनि हाम्रो कार्यक्रम मझेरी यानि कि बिएफएस गोर्खा रेडियो त निरन्तरता सुन्दै पनि गर्नुहोला भन्दै फेरि पनि लागिहालौँ गीत सङ्गीततर्फ नै, नारायण गोपालको वीरताको चिनो।

हजुर, समय बिते पनि केही सम्झनाहरू कहिले पुराना हुँदैनन् रे। त्यस्तै अनुभूति बोकेको गीत हो नारायण गोपालको वीरताको चिनो। शब्द र सङ्गीतले मनको गहिराई छुने यो गीत नेपाली सङ्गीत प्रेमीहरूको मनमा भने सधैँ नै सम्झिने गरिन्छ। श्रोताहरू, यो गीत थियो नारायण गोपालको वीरताको चिनो, भर्खरै सुन्नुभयो। यो गीत चाहिँ मलाई पनि एकदमै मनपर्छ, जति सुने पनि सुनौ सुनौ लाग्छ। अनि मैले चाहिँ आजको यो कार्यक्रम अन्तर्गत सुनाइ पनि सकेको छु हजुरहरूलाई। पक्कै पनि सुनेर एकदमै तपाईँहरूलाई पनि रमाइलो त पक्कै भइ नै हाल्यो होला, तर तपाईँहरूको पनि कुनै पुरानो सम्झनाहरू ताजा भने भइ नै रहेको होला या भइ नै सकेको होला। हजुर, यही कुराकानी रहेथ्यो। अनि अलिकति तपाईँहरूको जानकारीको लागि भन्न चाहे, अबको दोस्रो र तेस्रो घन्टामा भने चाहिँ म आज कार्यक्रम लिएर उपस्थित हुँदिनँ, किनभने हाम्रो नयाँ एकदमै भर्खरै ट्रेनी बहिनी छ, बिना गुरुङ बहिनी, उहाँले चाहिँ आजको यो मजेरे कार्यक्रम दोस्रो र तेस्रो घन्टा चाहिँ सञ्चालन गर्ने छिन्। अनि तपाईँहरूको साथ र माया चाहिँ एकदमै आवश्यक रहेको छ। मलाई आशा छ तपाईँहरूले पक्कै पनि बुझिदिनुहुनेछ, साथ पनि दिनु नै हुनेछ, किनभने उहाँ चाहिँ अहिले, ऊ चाहिँ अहिले एकदमै नयाँ है, त अझै पनि ऊ चाहिँ एकदमै ट्रेनकै सिलसिलामा छिन् भनेर म भन्न चाहे। त्यही भएर तपाईँहरू चाहिँ यदि दोस्रो घन्टा अन्तर्गत चाहिँ म आज कार्यक्रम सञ्चालन गरेकी छुइनँ भने चाहिँ अन्यथा नलिनुहोला। हाम्रो बहिनी बिना गुरुङ बहिनी पनि उपस्थित हुने नै छिन् भन्दै हेर्दा हेर्दै ब्रुनाईको समयअनुसार बिहानको 11 बज्नलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यस्तै गरेर हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको पहिलो बसाईको अन्त्यमा पनि आइसकेका छौँ। अबको बसाईमा भने शान्ति श्री परियार र प्रशान्त शिवकोटीको न्याउली बनाईमा भने गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी दोस्रो घन्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला, कार्यक्रम निरन्तरता सुन्दै गर्नुहोला।

0: नेपाल वायु सेवा निगमले विदा स्वीकृत नगराई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना विमान चालक सहित पाँचजना कर्मचारीलाई सेवाबाट हटाउन प्रक्रिया शुरू गरेको छ। निगमको सञ्चालक समितिको निर्णय अनुसार मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीलाई आफ्नो बचाउका लागि सफाई पेश गर्न अन्तिम मौका दिएको छ। क्याप्टेन सञ्जय बाँदे श्रेष्ठ, को पाइलट विवेक प्याकुरेल, अटोमोबाइल इन्जिनियर सरोज कार्की र विदित देवकोटा तथा प्राविधिक अधिकृत उमेश कुमार शाह कार्यवाहीको प्रक्रियामा पर्नु भएको हो। क्याप्टेन श्रेष्ठ 2076 सालदेखि नै कार्यालयमा अनुपस्थित रहेको बताइएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो 1 बजे बस्ने बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा रहने केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिनुभएको छ। यही जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो। पार्टीको 11 महाधिवेशनपछि नेताहरूको कार्यविभाजन भएको छैन। गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ। कालीगण्डकी करिडोर अन्तर्गत रुद्रबेणी पूर्तिघाट सड़क खण्डमा गैराती मोटरसाइकल दुर्घटनामा परेको हो। चालक स्याङजा कालीगण्डकी 3 भोस्तुङका 34 वर्षका लक्ष्मण थापा र 45 वर्षीय गिरमान सिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार सत्यवती गाउँपालिका 1 ठूला बकर छल्दी रुद्रबेणीबाट चेमीतर्फ जाँदै गरेको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। थापा र राणाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। सबलाई परीक्षणका लागि गुल्मी अस्पताल तमघास लगिएको छ। काठमाडौँ सुन्धाराको केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको न्यू रोडबाट गैराती तामाङलाई पक्रेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जनाउनु भएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काले लुकीछिपी बसेको अवस्थामा सपनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ। शनिबार बिहान 1:30 बजे उनी कारागारको पर्खाल नागेर भागेकी थिइन्। नुवाकोटको विदुर नगरपालिकाकी 25 वर्षकी सपना 17 वर्षकै उमेरदेखि चोरी र डकैती कसुरमा पटक पटक पक्राउ पर्दै र छोड्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ। उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी थिइन्। यसअघि जेएनजी आन्दोलनका बेला पनि फरार भएको उनी 2 महिनापछि पक्राउ परेकी थिइन्। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीमा निर्माण भएको नगर स्तरीय अस्पतालमा 2.5 करोड़ भन्दा बढ़ी लगानी भएको छ। ब्यास नगरपालिकाले निर्माण गरेको अस्पताल भवनमा 2.64 करोड़ बढ़ी लगानी भएको हो। नगरपालिकाले सदरमुकाम भन्दा 5 किलोमिटर पर नगर स्तरीय अस्पताल निर्माण गरेको हो। मध्य अमेरिकामा शक्तिशाली आँधी र भारी असिना पानीको चेतावनी जारी भएको छ। आँधीबाट जोगिन लाखौं मानिसहरूलाई सतर्कताको सूचना जारी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाको मध्यभागमा भीषण आँधी र टोर्नाडोको जोखिमलाई लिएर लाखौं मानिसलाई सतर्क रहन भनिएको हो। प्लेन्स र मिडवेस्ट क्षेत्रमा शक्तिशाली चट्याङ सहितको आँधी शुरू भएको र यो मंगलबारसम्म जारी रहने अनुमान रहेको मौसमविदहरूले बताएका छन्। यो अवधिमा शक्तिशाली टोर्नाडो, विनाशकारी असिना, तीव्र हावा र भारी वर्षाको जोखिम रहने उनीहरूको भनाइ छ। पछिल्लो मौसम प्रणालीले एरिजोनादेखि दक्षिण पश्चिम खान्सासम्मको क्षेत्रमा उच्च डढेलोको जोखिम पनि बढ़ाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रूसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्गले मस्कोबाट रिपोर्ट पठाउनु भएको छ।
1: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
0: वाशिङटनले शान्ति प्रक्रिया अघि बढाउन इरान सामु 5 वटा शर्त राखेको छ। इरानी संचार माध्यम फर्स न्यूज एजेन्सीले दावी गरे अनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिका विषयमा शर्तहरू अघि सारेको हो।
2: BFBS, Gorkha Radio.

SBS Gorkha Radio. Gorkha Radio. हजुर, भर्खरै सुन्नुभयो साइलो मचार गरे विश्व दङले गाउनु भएको यो निकै नै मिठो गीत। म सबैजना बीएफपी परिवार लगायत सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु। फेरि पनि नमस्कार भन्न चाहे। बीएफबीएस गोर्खा रेडियोमा स्वागत छ अनि हार्दिक अभिवादन छ म नयाँ प्रस्तुता बिना गुरुङको तर्फबाट। हजुर, आजको कार्यक्रम रहेको छ मझेरी कार्यक्रम र नूतन दिदीले मझेरी कार्यक्रमको चाहिँ पहिलो घण्टा चाहिँ सञ्चालन गरिसक्नु भएको छ र म बिनाले चाहिँ अब दुई घण्टा आगामी 11 बजेदेखि 1 बजेसम्म चाहिँ यो मझेरी कार्यक्रम सञ्चालन गर्न गइरहेकी छु। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि मलाई पनि माया गरेर बाँकी 2 घण्टा सुनेर साथ दिनुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। हजुर श्रोता, आजको दिन रहेको छ सोमबार। सोमबार विकेन्ड सके लगत्तै सोमबार भनेको चाहिँ कतिजनालाई चाहिँ स्टार्ट नभए हुन्थ्यो भन्ने भइरहेको होला। बच्चाहरूलाई स्कुल जानुपर्छ, लन्च तयार गर्नुपर्छ, काममा जानुपर्छ, यसै गरी नयाँ हप्ताको चाहिँ सुरुवात हुन जान्छ अनि कतिपय मान्छेहरूलाई चाहिँ विकेन्डमा नै रमाइलो भइरहेको अनुभूति भइरहेको हुन्छ। तर समय चाहिँ सधैँ एक गतिले बगिरहेको हुन्छ, त्यसै गरी हामी पनि समय अनुसार चल्न सिक्नुपर्छ र तपाईँहरूको यो सोमबार चाहिँ रमाइलो अनि केही जानकारीयुक्त बनाऊ भनेर चाहिँ म उपस्थित भइसकेकी छु। अहिले ब्रुनाईमा बजेको छ 11 बजेर 11 मिनट कटिसकेको छ। हामीले निकै मिठो गीत सुनाइसक्यौँ साइलोमा चार घरे। यो एकदम कौरा भाकाको उता पश्चिमतिरको धुनको गाना थियो। मलाई त एकदमै मनपर्छ, तपाईँहरूलाई पनि मन पर्यो होला र इन्जोय गर्नुभयो होला भन्ने पूर्ण आशा गरेकी छु। अब ढिला नगरी अर्को पनि गीततर्फ लागौँ। यो गीत गाउनुभएको छ सागर आले अनि गरिमा आले। गीतको बोल छ बाँध न बाँध मायाले। इन्जोय गर्नुहोला।

बाध न बाध मायाले कति मिठो गीत सागर आलेले गाउनु भएको तपाईँहरूलाई थाहा छ। सागर आले चाहिँ गत 2000 जस्ट कोभिड टाइम पछिको समयमा होला हाम्रो ब्रुनाईमा पनि आउनुभएको थियो, कार्यक्रमको लागि आउनुभएको थियो अनि निकै मिठो गीत थियो। अब मिठो गीतको कार्यक्रम त जारी नै रहनेछ, यसै गरी हामीसँग कुराकानी पनि गर्दै गर्नुहोला, हामीसँग जोडिनुहोला तपाईँहरू। र आजको सोमबारको दिन चाहिँ हामीले मिठो मिठो गीतले तपाईँहरूको हप्ता चाहिँ निकै रमाइलो गर्नेछौँ भन्ने पूर्ण आशा गरेकी छु। हामीलाई साथ दिनुहोला है त श्रोता। मैले ब्रुनाईको आजको दिन निकै घमाइलो देखिरहेकी छु, बिहान पनि निकै घमाइलो थियो र आजको मौसम हेर्नु पर्दाखेरि तापक्रम अहिले 29 डिग्री रहेको छ। आजको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस र न्यूनतम तापक्रम चाहिँ 24 डिग्री सेल्सियस देखाइएको छ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, मेघ गर्जन सहित वर्षा र मन्द गतिमा हावा बग्ने चाहिँ जनाइएको छ मौसमको अनुमानमा।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल, हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो BFBS, BFBS.

नमस्कार अनि फेरि पनि स्वागत छ मजेरी कार्यक्रमको दोस्रो घण्टामा। म हुँ प्रस्तुता बिना गुरुङ। आजको सोमबारको मजेरी कार्यक्रमको दोस्रो घण्टामा तपाईँलाई साथ दिनेछु विभिन्न मनोरञ्जनात्मक गीतहरूको साथमा। गीत संगीत त छँदैछन् श्रोता, त्यसको साथसाथै हामीसँग सोमबारको दिन विशेष रहेको हुन्छ डिस्कभरी रिलेटेड केही ज्ञान अथवा जानकारीहरू, त्यो म आज दिन गइरहेको छु। यसै गरी तेस्रो घण्टामा हामी चाहिँ विभिन्न समसामयिक विषयहरूको बारेमा कुराकानी गर्नेछौँ, तपाईँहरूलाई मनोरञ्जनको साथसाथै जानकार पनि गराउनेछौँ। भर्खरै सुन्नुभएको थियो बादल पारीको देशबाट राजु लामाले गाउनुभएको निकै नै मिठो गीत फ्ल्यासब्याक मेमोरिज, ब्याक टु मेमोरिज यो गाना चाहिँ। अब लागौँ थोरै डिस्कभरी रिलेटेड एउटा खोजको तर्फ, र त्यो रहेको छ ब्याक इन हिस्ट्री जानु पर्दाखेरि चाहिँ ब्रुनाईमा तेलको खोज चाहिँ कसरी भयो भन्ने विषयमा चाहिँ मैले छोटो जानकारी लिएर आएकी छु। सुन्नुहोस् है त, यसले अनि यो ब्रुनाईको तेलको खोजले चाहिँ ब्रुनाई जस्तो सानो देशलाई पनि कसरी अर्थतन्त्रमा चाहिँ बलियो बनाउन गयो भन्ने बारेमा भन्न गइरहेकी छु। श्रोता, सुरुवाती प्रयासमा 19औं शताब्दीको अन्त्यतिर ब्रुनाई नदीको किनारमा प्राकृतिक रूपमै जमिनबाट तेल बाहिर निस्किएको, जसलाई चाहिँ ओइल सिपेज भनिन्छ, त्यो फेला परिएको थियो। अनि यसबाट प्रभावित भएर सन् 1899मा ब्रुनाईमा पहिलो पटक तेल उत्खननको प्रयास गरिएको थियो, तर त्यो असफल रह्यो। छिमेकी मुलुक सारावक, अहिले चाहिँ मलेसियामा तेल भेटिएपछि ब्रुनाईमा पनि तेलको खोजी फेरि तीव्र पारियो। अन्तत ब्रिटिस मलायन पेट्रोलियम कम्पनी सेलको सहायक कम्पनीले सन् 1929मा बेलायत जिल्लाको सेरिया, हाल जहाँ हामी बसिरहेका छौँ, त्यस ठाउँमा हिलो र दलदले ठाउँमा तेलको विशाल भण्डार फेला पार्यो। यो खोज ब्रुनाईका लागि आकाशबाट खसेको वरदान जस्तै साबित भयो र केही दशक अघिसम्म आर्थिक रूपले विपन्न रहेको यो सानो राज्य अचानक विश्वकै सबैभन्दा धनी राष्ट्रहरू मध्येमा एक बन्न पुग्यो र आधुनिक युग र युगमा पनि आएर यो देश निकै नै समृद्ध छ। हामी यही देशमा बस्दै आएका छौँ अहिलेको लागि। यसपछि तेल र पछि गएर प्राकृतिक ग्यासको उत्पादन ब्रुनाईको अर्थतन्त्रको मुख्य मेरुदण्ड बन्न पुग्यो। 1992मा सेरिया तेल क्षेत्रबाट 1 अर्ब ब्यारल तेल निकालिएको खुसियालीमा यहाँ एउटा स्मारक पनि छ। तपाईँहरू जानुभएकै होला, सेरियाको बीच नजिकै छ यो मोन्युमेन्ट, बिलियन्थ ब्यारल मोन्युमेन्ट जहाँ निर्माण गरिएको छ। हामीले त्यो ब्यारल चाहिँ यसैको उपलक्ष्यमा चाहिँ खडा गरिएको भनेर बुझ्न सक्छौँ। हजुर, यो त थियो सानो जानकारी, त्यसको साथसाथै गीत सङ्गीतहरू त हुने नै छन्। तपाईँहरूको विकेन्ड कस्तो रह्यो? मेरो त निकै बिजी अनि रमाइलो पनि भयो। आशा छ तपाईँहरूको रमाइलो नै भयो होला, आफ्नो बच्चाहरूसँग टाइम दिन सक्नुभयो होला, कतै घुम्न जानुभयो होला, मिरी पो जानुभयो कि विभिन्न ठाउँमा सपिङ गर्न जानुभयो कि के कस्तो छ, हामीलाई चाहिँ नहिचकिचाइकन सेयर गर्नुहोस् है त। यो BFBS भनेको चाहिँ हाम्रै ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारको लागि एउटा सञ्चारको एकदमै ठुलो माध्यम हो। यो चाहिँ सुन्दामा अलि पुरानो हिसाबको सुनिए तापनि हामी चाहिँ कम्युनिटीमा भएको कारणले गर्दाखेरि अझै हामी चाहिँ एकअर्कासँग चाहिँ जोडिन सक्छौँ। त्यस कारणले गर्दाखेरि BFBSलाई चाहिँ नभुल्नु होला है। हामीसँग चाहिँ विभिन्न मेसेजहरू, शुभकामना, बधाई अथवा सम्झना चाहनुहुन्छ भने कृपया BFBSलाई कन्ट्याक्ट गर्नुहोला। स्टुडियोको कन्ट्याक्ट डिटेल रहेको छ, सिभिलियन लाइनको चाहिँ दुईवटा नम्बर रहेको छ, 322-4167, 322-0098, मिलिटरीको लागि 949-193 अनि 3284। यसै गरी इमेल गर्न सक्नुहुनेछ bfbsgorkha@bfbs.com, र सबैभन्दा सरल अनि सहज छिटो उपाय भनेको चाहिँ फेसबुक नै होला, किनभने हामी सबै फेसबुकमा नै व्यस्त हुन्छौँ प्राय जसो। त्यहाँ चाहिँ BFBS गोर्खा सर्च गरेर हेर्नुहोला अनि मेसेन्जरमा गएर चाहिँ हामीलाई
कुनै पनि खालको जानकारी अथवा सम्झन चाहनुहुन्छ, कसैलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ, गीत चाहिँ डेडिकेट गर्न चाहनुहुन्छ भने हामीसँग चाहिँ जोडिन आउनुहोला। यति भन्दै लागौ अर्को पनि मिठो गीततर्फ। भुलि गए सम्झनालाई दिपा झाले गाउनु भएको यो मिठो चलचित्रको गीत बाई।

हजुर, भर्खरै सुन्नुभयो भुलि गए सम्झनालाई, कुसुमे रुमाल चलचित्रबाट थियो यो गीत। पुरानो चलचित्रको गीत हो यो, एकदमै सदाबहार गीतमा पर्छ। आजको कार्यक्रम मझेरी कार्यक्रममा हुनुहुन्छ तपाईँहरू र दोस्रो घण्टामा हुनुहुन्छ मेरो साथमा। मेरो नाम हो बिना गुरुङ र म अहिलेको तालिमरत प्रस्तुता पनि हो। मलाई सुनेर अहिलेसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। गीत सङ्गीतको कार्यक्रम त जारी नै छ, त्यसको साथसाथै हाम्रो यो दोस्रो घण्टामा चाहिँ हामी विभिन्न सेगमेन्टहरू लिएर आएका हुन्छौँ र आजको सेगमेन्ट रहेको छ डिस्कभरी। यस्तै डिस्कभरी सम्बन्धित केही जानकारीहरू ल्याउने क्रम अनि त्यसैको साथसाथै मिठो गीतहरू त बज्ने नै छन्। अब हामी लाग्नेछौँ अर्को पनि गीतको तर्फ। गायिका हुनुहुन्छ तृष्णा गुरुङ र उहाँले गाउनु भएको छ गाइने दाजै। इन्जोय गर्नुहोस्।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

पुनः स्वागत छ मजेरी कार्यक्रमको दोस्रो घण्टामा। म प्रस्तुता बिना गुरुङको साथमा आज बिएफबिएस रेडियो गोर्खा रेडियो सुन्दै हुनुभएका सम्पूर्णलाई फेरि पनि स्वागत गर्न चाहन्छु। ह्याप्पी मन्डे भन्न चाहन्छु। तपाईँहरू कोही घरमा खाना बनाउँदै हुनुहुन्छ होला, कोही काममा हुनुहुन्छ होला, कोही यात्रा गर्दै हुनुहुन्छ होला, र कोही जमघट गरेर कफी डेटमा पनि गइसक्नु भएको छ होला। सम्पूर्णलाई यो हप्ता चाहिँ एकदमै शुभ रहोस्, रमाइलो रहोस् र एकदमै जागरिलो रहोस् भनेर पनि भन्न चाहन्छु। सदा चाहिँ मजेरी कार्यक्रमको दोस्रो घण्टामा चाहिँ हामी डिस्कभरिज अथवा विभिन्न खोज अनुसन्धानको बारेमा चाहिँ केही जानकारीहरू लिएर आउने गर्छौँ। यही क्रममा मसँग केही जानकारीहरू छन्। त्योभन्दा पहिला योभन्दा अगाडि सुन्नुभएको जिन्दगी नै भन्दिनँ भन्ने गीत चाहिँ कतिको इन्जोय गर्नुभयो? आशा छ पक्कै पनि इन्जोय गर्नुभयो होला। मलाई त नेपाली गीत सङ्गीत एकदमै मनपर्छ, तपाईँहरूलाई पनि पक्कै पनि मनपर्छ, अनि त्यसैले नै रेडियो सुन्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद, अनि हामी यसरी नै इन्जोय गर्नुपर्छ भनेर पनि भन्न चाहन्छु। हजुर, अब ढिला नगरिकन मसँग आज रहेको एउटा आविष्कार सम्बन्धी एउटा जानकारी छ। पेसमेकरको बारेमा सुन्नुभएको छ तपाईँले? पेसमेकर भनेको चाहिँ एउटा मेडिकल डिभाइस हो। यसलाई चाहिँ साधारण रूपमा भन्नुपर्दाखेरि चाहिँ मुटुको धड्कन नियमित राख्न चाहिँ मद्दत गर्ने एउटा चाहिँ मेडिकल डिभाइस हो। खास गरिकन चाहिँ हाम्रो उमेर बढ्दै जाँदाखेरि चाहिँ विभिन्न मुटु रोगहरू चाहिँ निस्किँदै जान्छ। यदि तपाईँको लाइफस्टाइल चाहिँ एकदमै धेरै नै गुलियो अथवा चिल्लो खानुहुन्छ, यसले गर्दाखेरि चाहिँ मुटुमा धेरै नै असर पर्न गइरहेको हुन्छ, र उमेरसँगै यस्ता प्रब्लमहरू समस्या आइपरेको बेलामा चाहिँ अब जस्तै मुटुमा चाहिँ ढिला अथवा अनियमित रूपले चाहिँ धड्किने समस्या हुँदाखेरि चाहिँ विद्युत सङ्केत पठाएर सही रूपमा धड्कन चल्नलाई मद्दत गर्ने यो डिभाइसको बारेमा चाहिँ भन्न गइरहेकी छु। आधुनिक समाजलाई परिवर्तन गर्ने धेरै आविष्कारहरू सायद कहिले सम्भव हुने थिएनन् यदि अनुसन्धानका क्रममा केही गल्तीहरू नभएको भए। अब पेसमेकरको सम्बन्धमा चाहिँ 1960 अमेरिकी विद्युतीय इन्जिनियर विल्सन ग्रेट ब्याचले मुटुको धड्कन सम्बन्धी समस्या अथवा ट्याकिकार्डिया मापन गर्ने ओसिलेटर बनाउन खोज्दा चाहिँ गल्ती गर्नुभएको थियो। उहाँले 10 किलो ओमको सट्टा 1 किलो ओम प्रतिरोध प्रयोग गरे, जसका कारणले गर्दाखेरि चाहिँ सर्किटले अनौठो ताल उत्पादन गर्यो र यो ताल मुटुको धड्कन जस्तै भएको उनले तुरन्तै महसुस गरे, र यही घटनाले गर्दाखेरि आज पेसमेकरको विकासतर्फ बाटो खुल्यो। ब्रुनाईमा अहिले समय भएको छ 12 बज्नको लागि 11 मिनट बाँकी रह्यो। अब ढिला नगरिकन अर्को गीततर्फ लागौँ है त। यो चाहिँ एउटा हिन्दी गीत हो, कवि यादों में आऊँ। अभिजित गायक चाहिँ एकजनाको निकै चर्चित गायक हुनुहुन्थ्यो, उहाँको यो गीत सुनौँ है त।

हजुर, कवि यादवमै आऊ अभिजित लेखाउनु भएको यो मिठो गीतको पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो र हामी छौँ मजेरी कार्यक्रमको दोस्रो घण्टामा। दोस्रो घण्टाको अन्तिम अन्तिम पनि आइसकेका छौँ। हामीले प्रस्तुत गऱ्यौँ विभिन्न खोज सम्बन्धी र मिठा मिठा गीतहरू त छँदैछन्। तपाईँहरूको सोमबारलाई चाहिँ आज रमाइलो बनाउन चाहिँ हामी लागि परिरहेका छौँ। हामीसँग जोडिनुहोला कृपया। हामीलाई कस्तो हुँदैछ, म स्पेसली म चाहिँ नयाँ प्रस्तुता भएको कारणले गर्दाखेरि सुनेर साथ त दिनु नै भएको छ होला। त्यसको साथसाथै मलाई चाहिँ केही प्रतिक्रिया दिन चाहनुहुन्छ र आफूलाई कस्तो खालको गीत सुन्न मन लाग्छ अथवा यो राम्रो गर्दै हुनुहुन्छ अथवा यसमा चाहिँ सुधार गर्न सक्नुहुन्छ भनेर केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने चाहिँ कृपया हामीसँग जोडिनुहोला पक्कै पनि। हजुर, अर्को आविष्कार अथवा डिस्कभरीको एउटा इन्ट्रेस्टिङ कुरा लिएर आएको छु। प्लेडो प्लेडो चाहिँ हाम्रो बालबालिकाहरूले चाहिँ एकदमै मन पराएको एउटा खेल टोय भनौँ न, अब एक प्रकारको खेलौना जस्तै हो। अहिलेको समयमा हाम्रो बच्चाहरूको चाहिँ विभिन्न निड्सहरू हुन्छ। कतिपय बच्चाहरूलाई चाहिँ आफ्नो मोटर डेभलपमेन्ट जुन भनेको चाहिँ हाम्रो सानो सानो बच्चाहरूको चाहिँ बिस्तारै विकसित भइरहेको मांसपेशीको विकासमा चाहिँ सहयोग पुर्याउने यो प्लेडोको एउटा एकदमै इन्ट्रेस्टिङ जानकारी चाहिँ म सुनाउन चाहन्छु। प्लेडो चाहिँ सुरुवाती क्षणमा चाहिँ कोइला र दाउरा प्रयोग घट्दै जाँदाखेरि चाहिँ वालपेपरबाट कालो धुवाको दाग हटाउन प्रयोग हुने उत्पादनहरूको आवश्यकता पनि 1950 दशकपछि कम हुन थाल्यो। यो किन हुन थाल्यो भन्दाखेरि चाहिँ अमेरिकी कम्पनी कुटोलका लागि यस्तो उत्पादन मुख्य व्यवसाय थियो। त्यसैले कम्पनीले आफ्नो विषरहित दाग हटाउने पदार्थको नयाँ प्रयोग खोज्न थाल्यो। कम्पनी व्यवस्थापनसँग नजिककी एक महिलाले सुझाव दिइन्, किन यसलाई बच्चाहरूको खेलौना नबनाउने। यही विचारबाट चाहिँ प्लेडोको जन्म भयो। हजुर श्रोताहरू, अहिलेसम्म मलाई सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हामी मजेरी कार्यक्रमको दोस्रो घण्टा पनि समाप्त हुन लागिसकेको छ। अब तेस्रो घण्टामा पनि म बिना उपस्थित हुने नै छु। अनि अब सुन्नुहुनेछ एलिना चौहानले गाउनु भएको कलधारा भन्ने गीत। त्यसको लगतै नेपालबाट प्रसारण हुने समाचार सुन्नै हुनेछ। त्यसपछि चाहिँ मिठा मिठा गीत सङ्गीत अनि कुराकानी लिएर म बिना फेरि पनि उपस्थित हुनेछु। सी यु है त।

0: छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान भएको छ। प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि समितिले आवेदन मागेको हो। इच्छुक योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिनुपर्नेछ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुँदैछ। आर्थिक वर्ष 2083-84 लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083-84 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रहरीले मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि कार्यवाही अघि बढ़ाएको छ। दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका हुन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2000 कन्सल्टेन्सी दर्ताबिनै सञ्चालनमा रहेको अनुमान छ। मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीबारे पीड़ित विद्यार्थीले पनि उजुरी गरेका थिए। यसलाई समेत आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी कार्यवाही अभियान थालेको हो। दर्ता वा नवीकरण बिनै सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले बताएका छन्। पहिलो चरणमा 69 कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेर 69 संचालक पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य भएको छ।
1: पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सीएफईसी जेभीले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3,87 करोड़ रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सड़क डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नै बढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनु भयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ।
0: अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 फार्म दर कायम गरेको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले 2 दिने विदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनु भएको छ। बागलुङको बडीगढ़ गाउँपालिका 5 खारा बजारमा जंगली भ्याकुर खाँदा एकजनाको मृत्यु भएको छ। 8 जना बिरामी परेका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी परेका छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको प्रहरीले जनाएको छ। वाशिङटनले शान्ति प्रक्रिया अघि बढाउन इरान सामु 5 शर्त राखेको छ। इरानी संचार माध्यम फर्स्ट न्यूज एजेन्सीले दावी गरे अनुसार अमेरिकाले इरानको आणविक कार्यक्रम र जफत गरिएको सम्पत्तिको विषयमा शर्तहरू अघि सारेको हो। अमेरिकी शर्त अनुसार इरानमाथि भएको बमबारीबाट भएको क्षति बापत अमेरिकाले कुनै पनि क्षतिपूर्ति दिने छैन। साथै इरानले आफूसँग रहेको 400 किलोग्राम सम्वर्धित युरेनियम अमेरिकालाई सुम्पिनुपर्ने माग गरिएको छ। अमेरिकाले इरानमा एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न अनुमति दिने र विदेशमा रोक्का गरिएको इरानी सम्पत्ति मध्ये केवल 25% मात्रै फिर्ता गर्ने अडान लिएको छ। लेबनन सहितका सबै मोर्चामा जारी युद्धलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने अमेरिकाको शर्त छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै समय घर्किँदै गएको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Star Radio.
1: हजुर नमस्कार. बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण बिएफबी परिवार लगायत श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु मझेरी कार्यक्रमको यो तेस्रो घण्टामा. मझेरी कार्यक्रम 10 बजेदेखि 1 बजेसम्म चाहिँ सञ्चालन हुनेछ हरेक दिन. अनि अहिले हामी तेस्रो घण्टामा पनि आइसकेका छौँ. समय बितेको पत्तो नै भएन. हजुर सुन्नुभयो अघि नै छोडिदेऊ उदित नारायण झा अनि कविता कृष्णमूर्तिले गाउनुभएको निकै नै लोकप्रिय त्यो समयमा पुरानो गीत हो तर अहिले पनि सदाबहार नै लाग्छ अनि सुनेर तपाईँहरूले मनोरञ्जन गर्नुभयो होला भन्ने पूर्ण आशा गरेकी छु. सदा चाहिँ विभिन्न समसामयिक विषय लिएर हामी तेस्रो घण्टामा उपस्थित हुन्छौँ मझेरी कार्यक्रमको. आज पनि केही कुराहरू चाहिँ मैले लिएर आएकी छु. त्यसको साथसाथै गीत सङ्गीत हुने नै छ, तपाईँहरूको साथ हुने नै छ र हामी मन्डेलाई चाहिँ अझ रमाइलो बनाउने नै छौँ. अब ढिला नगरिकन अर्को गीततर्फ लागौँ. बेबी बेबी उजन साक्यले गाउनु भएको.

हजुर, बेबी बेबी उजन साक्य लगाउनु भएको यो नेवारी भाषा मिश्रित निकै नै मनमोहक गीत त सुनिहाल्नु भयो। आजकल चाहिँ अब ट्रेन्ड नै चलिसकेको छ गीतहरूमा चाहिँ आफ्नै हाम्रो देशमा रहनुभएको विभिन्न जात जातिका गायकहरूले चाहिँ आफ्नै भाषाको लिरिक्सहरू चाहिँ एड गरेर चाहिँ एकदमै मिठो बनाउनु भएको छ। यसले पक्कै पनि काम गरेको छ, हामीलाई त एकदम मनपर्छ र यो गीत अहिलेको वान अफ द हिट गीतमै पर्छ। अनि एकदमै नाचु नाचु जस्तो गीत सुन्नुभयो भर्खरै, तपाईँहरूले इन्जोय गर्नुभयो होला। ब्रुनाईमा अहिले 12:15 गयो, आफ्टरनुन मिड डे जस्तै भइरहेको छ अहिले। घमाइलो नै छ बाहिर हेर्दाखेरि, तपाईँहरूको दिन राम्रोसँग चल्दैछ होला। गीत सङ्गीत मनोरञ्जन ल्याएकी छु, सुन्दै हुनुहुन्छ होला, इन्जोय गर्नुहोला। आजको दोस्रो घन्टामा चाहिँ हामीले विभिन्न तेस्रो घन्टा, माफ गर्नुहोस्, हामी तेस्रो घन्टामा आइसकेका छौँ। समय पनि कति छिटो बित्दो रहेछ पत्तै नभउने। अब चाहिँ यस लगतै अब फेरि पनि अर्को मिठो गीततर्फ लागौँ। चङ्गा गाउनु भएको छ याबेस थापा, इन्जोय गर्नुहोस्।

0: SBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

मालिङ्गो काटिनी लैलै गाउनु भएको थियो जितेन राई अनि सुतिङ सुनिता थेगिमज्यूले यो मिठो पूर्वेली भाकाको गीत सुने लगतै फेरि पनि स्वागत गर्न चाहन्छु बीएफएस गोर्खा रेडियोमा. अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ मजेरी कार्यक्रम र हामी छौँ मजेरी कार्यक्रमको तेस्रो घण्टामा. विभिन्न गीत सङ्गीतहरूले मनोरञ्जन गर्ने क्रममा हामी विभिन्न जानकारी पनि लिएर आउने गर्छौँ र बिएफबी परिवारहरूलाई चाहिन सक्ने केही गतिविधिहरूको बारेमा पनि जानकारी लिएर आउँछौँ. मिठो गीतहरू त छँदैछन्, त्यसको साथसाथै आजको सेगमेन्टमा परेको छ समसामयिक विषय र आजको समसामयिक विषयमा चाहिँ मैले प्रविधिको बारेमा केही जानकारी लिएर आएकी छु. प्रविधिको तीव्र विकाससँगै पहिले केवल सङ्गीत सुन्न प्रयोग हुने इयरबड्स अहिले व्यक्तिगत सहायक अथवा पर्सनल असिस्टेन्टका रूपमा विकसित भइरहेका छन्. एआई आर्टिफिसियल इन्टेलिजेन्स त आजकल एकदमै पपुलर भइरहेको छ र यसले मानिसहरूलाई आफ्नो काममा चाहिँ धेरै नै सहज बनाउँदै आइरहेको छ. यसै क्रममा हामीले प्राय युज गरिराख्ने एयरबड्समा पनि एआई आइसकेको छ. अहिलेका एयरबड्समा एडाप्टिभ नोइज क्यान्सलेसन, भोइस कमान्ड अनि लाइभ ट्रान्सक्रिप्सन, मुटुको धड्कन र शरीरको तापक्रम पनि मापन गर्न मिल्ने र स्थान तथा गतिविधि ट्र्याकिङ जस्ता सुविधाहरू पनि उपलब्ध गरिएका छन्. एआई एयरबड्स कसरी काम गर्छन् भन्नुपर्दाखेरि चाहिँ यी एयरबड्समा चरित माइक्रोफोन, सेन्सर र एआई प्रणालीले प्रयोगकर्ताको वरपरको जानकारी निरन्तर सङ्कलन र विश्लेषण गरिरहेका हुन्छन्. प्रयोगकर्ताले के सुन्दैछन्, कससँग कुरा गरिरहेका छन् र वरिपरि कति आवाज छ वा उनी कहाँ छन् भन्ने जानकारी तत्काल प्रशोधन गरिन्छ र आवश्यक पर्दा आवाज घटाउने वा पृष्ठभूमिको अनावश्यक ध्वनि हटाउने काम पनि एआईले स्वचालित रूपमा गरिरहेको हुन्छ. हजुर, अनि बजारमा उपलब्ध केही उन्नत प्रकरण जसमा चाहिँ एआईका केही फिचरहरू छन् ती एयरपोर्ट्सहरूको बारेमा थोरै चर्चा गर्न चाहन्छु. एप्पल एयरपोर्ट्स प्रो हामी प्रायले युज गरिरहेका हुन्छौँ किनभने आइफोन त प्राय जसले युज गरिरहेका हुन्छन्, तर आजकल चाहिँ अरू फोनहरूले पनि मार्केटमा चाहिँ राम्रो एफिसियन्सीहरू देखाएको कारणले गर्दाखेरि चाहिँ अन्य थुप्रै कम्पनीका एयरपोर्ट्सहरू पनि आइसकेका छन्. लागौँ एप्पल एयरपोर्ट्स प्रोको केही विशेषताहरूको बारेमा. बाहिरी आवाज र ट्रान्सपेरेन्सी स्वतः सन्तुलन गर्छ यो एयरपोर्टले र प्रयोगकर्ता बोल्न थालेपछि सङ्गीतको आवाज पनि आफै कम हुन जान्छ. यसै गरी गुगल पिक्सेल बड्स प्रो 2 मोडलको यो एयरपोर्टले चाहिँ 40 बढी भाषामा लाइभ अनुवाद गर्न सक्छ र वरपरको आवाज अनुसार अडियो स्तर पनि परिवर्तन हुन्छ भनेर दावी गरिएको छ. JBL Live Beam 3 फिटनेस र सक्रिय प्रयोगकर्तालाई लक्षित 6 माइक्रोफोन सहित आवश्यक बाहिरी आवाज स्पष्ट सुनाउँछ. सैमसंग गैलेक्सी बर्ड्स 3 प्रो ले साइरन वा ट्राफिक जस्ता महत्वपूर्ण आवाज मात्र सुन्न दिने र अन्य अनावश्यक आवाज रोक्ने सुविधा पनि यसले दिएको छ. र अन्तमा बीट्स पावर बीट्स प्रो 2 भन्ने डिभाइस एयरपोर्ट PPG-ले चाहिँ सेन्सर मार्फत मुटुको धड्कन पनि मापन गर्छ र जसको सटीकता स्मार्ट वाच सरह भएको दावी गरिएको पनि पाइन्छ. यस्ता एआई इयरबड्सका मुख्य विशेषताहरू चाहिँ समग्रमा भन्नुपर्दाखेरि चाहिँ स्मार्ट नोइज म्यानेजमेन्ट, भेटभाडमा पनि आवश्यक आवाज मात्र स्पष्ट सुनाउने, रियल टाइम अनुवाद, फरक भाषा बोल्ने व्यक्तिबीच प्रत्यक्ष संवाद सम्भव बनाउने, तपाईँहरू चाहिँ अब अन्य देशहरूमा घुम्न जानु हुँदैछ भने चाहिँ लोकल भाषा पनि ट्रान्सलेट गर्ने सुविधाहरू आइसकेको छ. यसै गरी एडाप्टिभ अडियो पर्सनलाइजेसन, कानको संरचना अनुसार अडियो स्वत मिलाउने र स्वास्थ्य तथा उत्पादकता ट्र्याकिङ जस्तै मुटुको धड्कन जाँच गर्ने, मिटिङका कुराकानी टिपोट बनाउने आदि इत्यादि सुविधाहरू चाहिँ एयरपोर्ट्समा आइसकेका छन् श्रोता. हजुर, यो सानो रोचक जानकारी अहिलेको समसामयिक विषयमा मैले राखेँ. अब ढिला नगरी अर्को गीततर्फ लागौँ. पिच रोड गाउनुभएको छ समीर आचार्य अनि विद्या तिवारीले. यो एकदमै नाचु नाचु जस्तो गीत सुनेर मन्डेलाई चाहिँ एनर्जेटिक बनाउनु होला है त.

हजुर, पिच रोड समीर आचार्य अनि विद्या तिवारीले गाउनु भएको यो एकदमै नाचु नाचु लाग्ने गीत सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला। तपाईँहरू सुन्दै हुनुहुन्छ बिएफएस गोर्खा रेडियो मझेरी कार्यक्रमको तेस्रो घण्टामा छौँ हामी। अहिले मलाई सुन्दै हुनुहुन्छ बिना गुरुङ र म नयाँ प्रस्तुता तालिमरत प्रस्तुता तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु। ब्रुनाईमा अहिले 1 बज्नको लागि 25 मिनट बाँकी रह्यो र दिन निकै घमाइलो छ। तपाईँहरूको सोमबार राम्रो हुँदै होला। विभिन्न गीत सङ्गीतहरू सुनाउँदै आएको छु र यसको साथसाथै केही जानकारीहरू पनि लिएर आएकी छु। जानकारी भन्नुपर्दाखेरि बिएफपी परिवारहरूको लागि काम लाग्ने एउटा जानकारी रहेको छ। भोलि ट्युजडे 19 मे को लागि चाहिँ एडल्ट आर्ट एन्ड क्राफ्ट पट एन्ड मग डेकोरेसन हुन गइरहेको छ मोमङ कम्युनिटी सेन्टरमा। बिहान 9:30 बजेदेखि 11 बजेसम्मको यो कार्यक्रम पट एन्ड मग डेकोरेसनमा कृपया जानुहोला। हरेक व्यक्तिले चाहिँ ब्रुनाई डलर छ ब्रुनाई डलर चाहिँ लिएर जानुपर्ने हुन्छ र तपाईँहरूको आफ्नो त्यो सृजनात्मकता चाहिँ पक्कै पनि युटिलाइज गर्नुहोला भन्न चाहन्छु। अब यो जानकारीको साथसाथै फेरि पनि अर्को गीततर्फ लागौँ। आज हाम्रो भेट भएको दिन गाउनु भएको छ मेलिना राई अनि विराज गौतमज्यूले, अनि उहाँ यो गीत चाहिँ द ब्रेकअप मुभीको सङ रहेको छ। इन्जोय गर्नुहोस्।

0: एक्सप्रेस गोर्खा रेडियो
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नुभयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौ जीवनलाई भाग्यको सहारामा नछुडौ
2: यो बीएफबीएस गोर्खा रेडियो हो

हजुर, रुकुमाईको एउटा गीत सुन्नुभयो एसटी योगी अनि शान्तिश्री परियारले गाउनु भएको। यो नृत्य गर्न पनि निकै रमाइलो गीत रुकुमाईको एउटा मुभी थियो खुस्माबाट। यहाँका कलाकार धीरज मगर अनि उपासना सिंहको यो राम्रो अभिनय भएको चलचित्रबाट थियो र पोहोर परारको सालमा चाहिँ निकै नै उत्कृष्ट गीतमा छानिएको र देउसी भैलोमा पनि निकै नाचिएको गीतमा चाहिँ पर्छ रुकुमाईको श्रोता। हामी मजेरी कार्यक्रममा छौँ, मजेरी कार्यक्रमको तेस्रो घण्टामा छौँ। म बिना गुरुङको साथमा हुनुहुन्छ। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र मजेरी कार्यक्रमको तेस्रो घण्टामा चाहिँ हामी केही समसामयिक विषयहरू लिएर आउनेछौँ, त्यसको साथसाथै जानकारीहरू पनि दिने कोसिस गर्नेछौँ। हामीसँग जोडिएर केही गीत सङ्गीतहरू चाहिँ रिक्वेस्ट गर्न चाहनुहुन्छ, कसैलाई शुभकामना दिन चाहनुहुन्छ, कसैको बर्थडे अथवा कसैलाई बधाई अथवा सम्झना भन्न चाहनुहुन्छ भने नहिचकिचाइकन हामीलाई सम्पर्क गर्नुहोला है त। अब कुरा गरौँ फिफा विश्वकप फाइनलको हाफ टाइम सोको बारेमा, जहाँ चाहिँ विभिन्न सेलिब्रिटीहरूले चाहिँ यो एभ्री हरेक चार वर्ष हुने फिफा वर्ल्ड कपमा चाहिँ मनोरञ्जनको चाहिँ एकदमै सेन्टर चाहिँ कोही सेलिब्रिटीहरूले चाहिँ पर्फर्मेन्स दिनुहुन्छ। यो पाली चाहिँ शकीरा, मडोना अनि बिटिएस जस्ता ग्लोबल एकदमै चर्चित कलाकारहरूले चाहिँ गायकहरूले चाहिँ उहाँहरूले चाहिँ प्रस्तुति दिँदै हुनुहुन्छ। हजुर, फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफ टाइम सो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्व प्रसिद्ध कलाकारहरू शकीरा, मडोना अनि केपप समूहका एकदमै लोकप्रिय बिटिएस ब्यान्डले मुख्य प्रस्तुति दिने भएका छन्। आगामी जुन 12 सुरु हुने फिफा वर्ल्ड कप विश्वकप फाइनल जुलाई 19 अमेरिकाको न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेवाला छ र कार्यक्रमको क्युरेटर कोल्ड प्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजन नामक गैर नाफामूलक संस्थाले उत्पादन गर्नेछ। यसको उद्देश्य फिफा ग्लोबल सिटिजन एजुकेशन फण्ड मार्फत शिक्षा र फुटबल पहुँच बढाउनु रहेको बताइएको छ र फिफाका अनुसार यो कोषले विश्वभरका बालबालिकाका लागि शिक्षा र फुटबल पहुँच विस्तार गर्न 100 मिलियन अमेरिकी डलर उठाउने लक्ष्य राखेको छ। यसको लक्ष्य केवल मनोरञ्जन मात्र नभएर परोपकारी कारण पनि रहेको रहेछ। साथै 2026 विश्वकपका प्रत्येक टिकटबाट $1 सोही कोषमा जानेछ। फिफा विश्वकप 2026 आधिकारिकता गीत पनि शकीराकै आवाजमा सार्वजनिक भइसकेको छ। हजुर, यो जानकारीको साथसाथै फेरि पनि स्वागत गर्न चाहन्छु। मजेरी कार्यक्रमको तेस्रो घण्टामा हुनुहुन्छ तपाईँहरू। अब कार्यक्रमको ब्रुनाईमा अहिले 1:12 रहेको छ र हाम्रो कार्यक्रम मजेरी चाहिँ बिहानको 10 एक बजीसम्म चाहिँ सञ्चालन हुने गर्छ। आजको कार्यक्रम चाहिँ पहिलो 1 चाहिँ नूतन राई दिदीले चलाउनु भएको थियो र म नयाँ प्रस्तुता तालिमरत प्रस्तुता बिना गुरुङले भने दोस्रो र तेस्रो घण्टा चाहिँ सञ्चालन गर्दै आएकी छु। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। प्रतिक्रिया दिन नभुल्नुहोला र प्रोत्साहन पनि गरिदिनुहोला है त। यति भन्दै अर्को एउटा रमाइलो गीततर्फ लागौँ। टिका प्रसाईले गाउनु भएको माया लुकी लुकी।

हजुर स्वागत छ फेरि पनि मजेरी कार्यक्रमको तेस्रो घण्टामा छौँ हामी बिना गुरुङको साथमा हुनुहुन्छ तपाईँहरू अहिलेसम्म गीत सङ्गीतहरू सुनेर निकै नै मनोरञ्जन त लिइहाल्नुभयो होला र तपाईँहरूको मनले चाहिँ राम्रो हुँदैछ भन्ने पूर्ण आशा गरेकी छु। हामीले आज विविध विषयहरूमा कुराकानी गऱ्यौँ र गीत सङ्गीत सुनाउने पनि कोसिस गऱ्यौँ र अहिले भर्खरै खर्क गुरुङ मामाको चाहिँ एउटा रिक्वेस्ट आएको छ। उहाँ भन्दै हुनुहुन्छ, हेलो नमस्कार भान्जी, म पनि टुप्लुक्क आइपुगेँ, विकेन्ड राम्रै मान्नुभयो होला र समय मिलेमा एउटा लोकगीत सुन्न र सुनाइदिन विनम्र अनुरोध गर्दछु। गीत रहेको छ कलकत्ते काइयो र देवी घरती मगर डिप लभ खाती जुना बिके अनि अनिल पौडेलले गाउनु भएको रहेछ अनि सम्झना हजुर लगायत सम्पूर्ण बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भन्नुभएको छ। मेरो तर्फबाट पनि खर्क गुरुङ मामालाई चाहिँ सर्वप्रथम नमस्कार अनि यो गीत रिक्वेस्ट गरिदिने भएकोमा पनि धन्यवाद। हामी चाहिँ हामीले पक्कै पनि यो गीत रेडी गरेका छौँ। अब चाहिँ यो गीत चाहिँ नेपाली समाचार प्रसारण हुनुभन्दा अगाडि चाहिँ हामीले बजाउने नै छौँ र हामी कार्यक्रमको अन्तिम अन्तिमसम्म आइसकेका छौँ। आजको यो तीन घन्टे बसाइमा पहिलो एक घन्टा नूतन राई दिदी र बाँकी दुई घन्टा चाहिँ बिना गुरुङलाई चाहिँ साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि केही प्रतिक्रिया दिन चाहनुहुन्छ, मलाई हौसला दिन चाहनुहुन्छ, केही कमेन्ट गर्न चाहनुहुन्छ, गीत डेडिकेट गर्न चाहनुहुन्छ भने चाहिँ प्लिज सम्पर्क गर्नुहोला। धेरै धेरै धन्यवाद। खर्क गुरुङ मामा हजुरको लागि यो गीत आउनेछ, कृपया इन्जोय गर्नुहोला। अब

0: छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान भएको छ। प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोरेला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदका लागि समितिले आवेदन मागेको हो। इच्छुक योग्य व्यक्तिले 10 दिनभित्र दरखास्त दिनुपर्नेछ। सशस्त्र प्रहरीका आरोही महिलाले पहिलोपल्ट सगरमाथा चढेका छन्। आरोही निम डीकी शेर्पा र अनिता कार्कीले सगरमाथाको आरोहण गर्नुभएको हो। सहायक निरीक्षक शेर्पा र खेलाड़ी एवं सहायक हवलदार कार्कीले मे 17 सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई बधाई दिनुभएको छ। आरोही कार्की आरोहणका साथै एथलेटिक्स र शारीरिक सुगठन फिटनेस विधामा आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी इन्स्पेक्टर सुरज पौडेल हुनुहुन्छ। म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलोपल्ट व्यावसायिक स्याउ खेती शुरू भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी क्षेत्र पाखोबारीमा स्याउ खेती शुरू भएको हो। हालसम्म 2 करोड खर्च भएको स्याउ फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने सञ्चालक यादव पौडेलले जानकारी दिनुभएको छ।
1: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस, गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चकलेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावातालमा लाएन, किन भन्नुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गर, मसँग ल्याबको सामानहरू म आफै छ, म नि आफै चेक गर्न सक्छु कि।
0: स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। तनहुँको ब्यास नगरपालिका 10 दुम्सीमा निर्माण भएको नगर स्तरीय अस्पतालमा 2.5 करोड भन्दा बढी लगानी भएको छ। ब्यास नगरपालिकाले निर्माण गरेको अस्पताल भवनमा 2.64 लाख 34 हजार बढी रूपियाँ लगानी भएको हो। नगरपालिकाले सदरमुकाम भन्दा 5 किलोमिटर पर नगर स्तरीय अस्पताल निर्माण गरेको हो। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोकसिकमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत जडान गरेको छ। ओडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत जडान गरिदिएको हो। बिजुली बाल्न पाएपछि स्थानीय सुदर्शन गहतराज
2: लेखपढ गर्नको लागि पनि धेरै समस्या थियो, अनि भात साथ खानको लागि सबै कुराको समस्या थियो। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
0: वडाध्यक्ष बासकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनु भएको छ। हाल वडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका वडा कार्यालयले जनाएको छ। म्याग्दीको मंगला गाउँपालिका 2 कोत्रभाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
3: हालै विवाह बन्धनमा बाँधिएका कोत्रभाङका प्रकाश खत्री र राधिका तिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रभाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मंगला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सड़क बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निम्ने सुचालित सड़क बत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोत्रभाङमा 22 परिवारको बसोबास छ।
0: युएई अबुधाबीको बराका पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ। आक्रमणबाट प्लान्टमा आगो लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। बराका पावर प्लान्ट युएईको सबैभन्दा ठूलो विद्युत स्रोत हो। यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बन मुक्त हुने बताइन्छ। संयुक्त अरब इमिरेट्सले ड्रोन आक्रमणका कारण आग लागि भएपछि अनुसन्धान गरिरहेको जनाएको छ। अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको बताएका छन्। थप बीबीसीका अमीर नादाबाट।
4: The nuclear power plant provides about 1/4 of the Emirates' electricity needs. And the suspicions will be that it is Iran who launched this attack. What it is, I think, is a signal by Iran that if the ongoing ceasefire negotiations don't meet their terms or they do break down, that they are prepared to return to military conflict.
5: Yo, BFBS, Gorkha Radio.

बिया बिया स्कोर खारेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिया बिया स्कोर खारेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपी अस्कोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर औडर धानी आशुतोष भगवान शिव हामीसँग प्रसन्न हुनुहोस् र हाम्रो मनोभाङ्क्षा पुरा गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी पीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा नियमित रूपमा कुनै न कुनै विषय बिन्दुलाई आधार बनाएर चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा अधिक मासको विषयमा चर्चा गर्नेछु, जसलाई पुरुषोत्तम मास पनि भनिन्छ र यो लगभग 3 वर्षमा 6 मास र अधिक मास गरेर 2 पटक आउने गर्दछ र यो अहिले अधिक मास परेको छ र जेठ महिना अधिक मासको महिना रहेको छ र अहिले जेठ अधिक ज्येष्ठ शुक्ल पक्ष प्रारम्भ भएको छ र यो महिनालाई हाम्रो नियमित जो 12 महिना छ त्योभन्दा बाहिरको 13 महिनाको रूपमा मानिन्छ र यो भगवान्को विशेष महिनाको रूपमा पनि सम्मानित छ। त्यसैले यसमा काम्य कर्म अन्तर्गतका वैदिक अथवा अन्य जो कर्महरू छन् तिनीहरूको निषेध गरिएको छ र केवल भगवत उपासनाका विविध विषयहरू, उपासनासँग सम्बन्धित साधना धार्मिक कृत्यहरू को मात्रै यो आयोजना गर्ने यसमा अनुमति प्रदान गरिएको छ शास्त्रद्वारा। त्यसैले यसमा अधिक मासको समयमा भगवान्को अर्थात् पुरुषोत्तम भगवान्को गुणानुवाद, कथा श्रवण, मन्त्र जप आदि जो गरिन्छ, उपासनाहरू गर्ने गरिन्छ। रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः, कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः भनेर भगवान्को स्मरण गर्ने गरिन्छ। भगवान् पुरुषोत्तम मर्यादा पुरुषोत्तमको रूपमा श्रीराम रूपमा अवतीर्ण हुनुभयो र उहाँले विभिन्न लीलाहरू मार्फत मनुष्यलाई मार्ग देखाउनुभयो, बाटो देखाउनुभयo, जीवन जिउने कला सिकाउनुभयो, शान्ति र सुख प्राप्तिका विविध आधारहरू को आश्रय लिएर जीवन व्यतीत गर्नुपर्ने कुरा बताउनुभयो, सिकाउनुभयो, सम्बन्धहरूको कसरी निर्वाह गर्नुपर्दछ भन्ने कुरा पनि उहाँले सिकाउनुभयो। दाजुभाइबीच, माता छोराबीच, पत्नी पतिबीच, पिता पुत्रबीच, जनता राजाबीच, सेना सेनापतिबीच अथवा युद्धका बेलामा युद्ध द्वन्द्व आफूसँग प्रत्यक्ष शत्रुसँग कस्तो सम्बन्ध गर्ने, यी अनेक यावत विषयहरूको आफैले चरित्र निभाएर आफैले कर्म गरेर भगवान्ले देखाउनुभयो र मनुष्यहरूलाई यदि त्यसरी जीवन जिएको अवस्थामा अवश्य पनि उसको कल्याण हुन्छ, दैनिक जीवनमा दुःख सुख अवश्यम्भावी छ, जसलाई पनि आउँछ आउँछ, दुःख र सुख नआउने कोही पनि हुँदैन, किनभने यही दुःख सुखको द्वन्द्वात्मक अवस्थाको नाम नै संसार हो, शरीर हो। त्यसैले शरीरम व्याधि मन्दिरम भनेर भनिएको छ। त्यसैले शरीरमा दुःख नआउनु, जीवनमा दुःख सङ्कटहरू नआउनु नै धर्मको फल होइन। धर्मको फल त जीवन जिइसकेपछि जो आफ्नो यात्रा छ त्यो सही भो भएन, गति सुध्रियो सुध्रिएन, त्यसमा मूल्याङ्कन गर्ने विषय हो र यदि गति सुध्रिएन, भगवान्को चरणको चिन्तन गरिएन, भगवान्को शरणमा परिएन भने मनुष्य जन्म बेकार छ, त्यसैले त्यतातर्फ हिँड्नै पर्दछ। यदि हिँड्दैन भने त्यो अहङ्कारीले दुःख पाउँछ नै, त्यसमा दुईमा छैन भनेर भगवान्ले बताउनुभयो, देखाउनुभयो, सिकाउनुभयो र शास्त्र नै त्यसमा प्रत्यक्ष प्रमाण हो भनेर बताउनु पनि भयो र यसै गरी मनुष्यहरूलाई जीवन जिउने कला सिकाउनुभयो। त्यस्ता मर्यादा पुरुषोत्तम भगवान्को उपासना गरेर मनुष्यले आफूलाई कृतकृत्य बनाउनु आवश्यक छ भन्ने नै यो अधिक मासको महिमा हो र यो भगवान्को विशेष महिना हो, भगवान्लाई विशेष प्रिय छ, त्यसैले यसमा भगवान्को विशेष रूपमा उपासना गर्ने गरिन्छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

गर्नुहुँदैन। अनि के गर्ने भन्दा भगवान्को कथा श्रवण, भगवान्को मन्त्र जप, भगवान्को नाम जप, भगवान्को ध्यान, भागवत श्रवण अर्थात् श्रीमद् भागवत महापुराणको श्रवण, श्री रामायणको श्रवण तथा पाठ, भागवतको पाठ, भगवान्लाई समर्पण गरेर गरिने दान, ब्राह्मण भोजन र कीर्तन आदि यी यावत विषयहरू गर्न सकिन्छ र गर्न सकिन्छ मात्रै होइन गर्नै पर्दछ, अनिवार्य व्यवस्था हो। यदि गरिँदैन भने त्यसले मनुष्य जन्मको लाभ प्राप्त गर्न सक्दैन। एतन् निर्विद्यमानानाम् इच्छताम कुतो भयम् योगिनाम् नृपनिर्णीतम् हरेर नामानुकीर्तनम्। हरिको नाम, भगवान्को नाम कीर्तन, भगवान्को नाम स्मरण बाहेक यो कलियुगमा कुनै पनि धार्मिक कृत्यको सिद्धि प्राप्त गर्न, कुनै पनि धार्मिक कृत्यबाट सिद्धि प्राप्त गर्न कठिन छ, दुःखपूर्ण छ र वातावरण सम्पूर्ण रूपमा दूषित छ। मनुष्यहरू एउटा दोषको भार बनेर रहेको अवस्था छ। युगकै धर्म त्यस्तो हो, त्यसैले त्यसबाट बचेर म चाहिँ शुद्ध हुन्छु भन्ने वास्तवमा त्यो एउटा दिवा स्वप्न भनिन्छ, अर्थात् भ्रमपूर्ण जीवन यापन गर्ने एउटा उपाय मात्रै हो। किनभने यो अहिले जल हावा कुनै पनि चिज शुद्ध छैन, यस्तो अशुद्ध अवस्थामा कसरी धार्मिक कृत्यहरू शुद्ध हुन्छन्? सबैभन्दा शुद्ध र युगको धर्मबाट टाढा रहेको भगवान्को नाम, भगवान्को नामको कीर्तन, भगवान्को कथाको श्रवण, भगवान्का विभिन्न चरित्रहरूको चिन्तन मनन, यो बाहेक अरू केही पनि नित्य छैन, अरू केही पनि शुद्ध छैन र अरू केही पनि फलदायी छैन, अरू कुनै पनि सिद्धि दिने प्रकारको छैन भनेर भनिएको छ। त्यसैले यतैतर्फ यो अधिक मासको समयमा हाम्रो चित्तवृत्ति जान सकोस्, यसैलाई विश्वास गर्न सकौँ, हामीले यसैबाट नै उन्नति गर्न सकौँ, यही प्रार्थना गर्दै भगवान्ले हामीलाई यतातर्फ चित्तवृत्ति अब अगाडि बढ्ने प्रेरणा, कृपा, आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र यो पुरुषोत्तम मास अर्थात् अधिक मासको विषयमा हामी चर्चा गरिरहेका छौँ। यो मासमा हामीले कुनै पनि कृत्यहरू, अधार्मिक कृत्यहरू गर्न मिल्दैन। आध्यात्मिक कृत्य, भगवान्सँग सम्बन्धित जति पनि उपासनाका व्यवस्था छन् तिनीहरू बाहेकका कुनै पनि काम्य कर्महरू निषिद्ध छन्। यतिखेर गरेका कर्महरूको कुनै फल प्राप्त हुँदैन। भगवान्को कथा श्रवण, भगवान्को नाम स्मरण, भगवान्को ध्यान, विभिन्न कथाहरूको पाठ, विभिन्न शास्त्रहरूको अध्ययन, त्यो पनि भगवान्का विशेष लीलाहरूका भएका शास्त्रहरूको अध्ययन, वास्तवमा यही योभन्दा अन्यत्र यदि कसैले चेष्टा गर्छ भने त्यसलाई राम्रो मानेको छैन, अनुमति दिएको छैन र त्यसबाट कुनै फल प्राप्त हुँदैन भनिएको छ। भगवान्का भक्तहरूको चरित्रको अध्ययन, उनीहरूको स्मरण, प्रह्लाद नारद पराशर पुण्डरीक व्यासाम्बरी शुक सौनक भीष्म दाल्भ्यान रुक्माङ्ग दोद्धव विभीषण फाल्गुनादिन पुण्यानिमान परम भागवता नतोस्मि, यसरी भगवान्का भक्तहरूको स्मरण गर्न सकिन्छ। इतिहास पुराणानि तथाख्यानानि यानि छ महात्मनाम च चरितम श्रोतव्यम नित्यमेव च, यो नित्य नै गर्नुपर्ने कृत्य हो। तर यो पुरुषोत्तम मासमा, अधिक मासमा यो अनिवार्य छ। यसबाट, यसभन्दा बाहिर गएर यदि कसैले मनमोजी केही गर्छ भने त्यसको जिम्मेवारी, त्यसको जति पनि दोषको भागी छ त्यो मनुष्य स्वयं हुने गर्दछ। त्यसैले त्यतातर्फको आफ्नो चेष्टालाई निश्चेष्टा गरेर भगवान्तर्फै अग्रसर हुने चेष्टा गर्नु नै वाञ्छनीय छ। त्यसबाट नै लाभ छ, त्यसबाट नै सबैको एकदमै सुख शान्ति र समृद्धिको अवस्था छ। र यसमा अपुपदान भनेर आजको यो समयमा, अधिक मासको समयमा अपुपदान गर्ने विधि बताइएको छ। भगवान्का विभिन्न 33 मन्त्र, नामको मन्त्रले 33 मालपुवालाई काँसको थालमा राखेर ती मन्त्रहरू भन्दै राख्ने र त्यसपछि काँसको अर्को थालले ढाकेर पहेँलो वस्त्रले छोप्ने, त्यसपछि काँसको कचोरामा घिउ र सुवर्ण प्रतिमा, बोहतामा कालो तिल राखी मा यो भगवान्का 33 नामले पूजा गर्ने भनेर उल्लेख गरिएको छ। यो विधि आफ्ना पण्डितजीहरू, आफ्ना पुरोहितहरू मार्फत सिकेर नै हामीले अथवा उहाँहरूकै रेखदेखमा, उहाँहरूकै आज्ञामा गर्न उपयुक्त हुन्छ। त्यसैले यतातर्फ पनि हाम्रो चेष्टा जाओस्, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरेर नाम हरेर नाम हरे नामैव केवलम कलौ नास्तेव नास्तेव नास्तेव गतिरन्यथा। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ बेलायतमा, त्यसैले यहाँहरूलाई शुभ बिहानीको कामना भन्दै, अनि अन्य ठाउँमा भने शुभ शुभ समयको कामना, साथमा न्यानो न्यानो अभिवादन ठक्राउँदै म आशा उपस्थित भइसके आज बिहानीको यो शो नमस्ते युकेमा। प्रकाश सिंहले गाउनुभएको गीतसँगै हामीले आजको यो कार्यक्रमको ढोका खोलेका छौँ। बेलायतबाट हजुर सञ्चालन हुन्छ यो कार्यक्रम। 9 बजीसम्म म आशा यहाँहरूसँगै रहन्छु सधैँ जस्तो नै। विकेन्डमा हाम्रा सहकर्मी साथीहरूले साथ दिइसक्नु भएको छ, अब चाहिँ विकडेजमा बिहान 6:30 बजेदेखि 9 बजीसम्म हुने गर्छौँ हामी साथै। विकेन्डमा 10 बजीसम्म हामी साथ हुन्छौँ हाम्रा सहकर्मी साथीहरूको साथमा। र अब आज अब बेलायतको सोमबारको कार्यक्रम, बेलायतबाट सोमबारको कार्यक्रम सुरुवात भएको छ। पानी पनि छिटफुट छिटफुट परिरहेको छ आज हामी कहाँ, हाम्रो स्थानमा। अब तपाईँहरू कहाँ कतिको पानी पर्छ पर्दैन त्यो त अहिले एकछिनमा हामी जानकारी गराउँ है। अर्ली रेन आज साउथमा छ, तर अब दिउँसोको समयमा अलिकति अर्कै फरक मौसम हुन्छ, तर पानी पर्ने दिन समय अगाडि छ। अनि न्यानो चाहिँ फर्किँदैछ है, हजुर न्यानोपना फर्किँदैछ, र यो न्यानोपना चाहिँ बढेर अब साउथ इस्ट इङ्ल्यान्डमा चाहिँ झन्डै 26 डिग्री सेल्सियसको तापक्रम हुन सक्छ भन्ने अनुमान चाहिँ मौसमविदहरूले गरेका छन् हजुर। अन द वे, तर अहिले भर्खरै चाहिँ होइन हजुर, यो चाहिँ अन द वे मात्रै हो, यो हप्ता चाहिँ होइन, अब नेक्स्ट विक त्यस पछाडिको बियन्ड अलिकति तापक्रमहरू बढ्दैछन् भन्ने छोटो जानकारी मात्रै गराउँ यहाँहरूलाई। अहिले डिटेलमा हामी एकछिनमा अगाडि जानकारी गराउँला होइन। अहिलेलाई हामी अब अर्को गीत सुन्नपर्छ, फेरि यो साताको लागि राखिएको प्रश्न पनि हामीले सुन्नपर्छ, गीत सुन्नपर्छ। आज थुप्रै विषय प्रसङ्गहरू छन् तपाईँसँग सेयर गर्नको लागि, साथै रहनुहोला। तपाईँको पनि छन् पक्कै पनि, त्यो पनि हामीलाई सुनाउन नभुल्नुहोला। बिहानको 5:05 जाँदा नै सूर्योदयको टाइम भइसकेको भए पनि बादलले ढाकिरहेको छ आकाश यहाँ। अब गीत चाहिँ म राख्न चाहन्छु, गीत सङ्गीतले तपाईँको बादलले डम्म ढाकेको आकाशको मौसम, यो पानी परेको झरिलो मौसमलाई पनि पक्कै रमणीय गराइदिन्छ होला भन्ने सोचिरहेका छौँ। सुमन केसी र अनु चौधरीले गाउनुभएको गीत सुरु भएको छ, उहाँहरूलाई सुनेर इन्जोय गर्नुहोस्।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

समय बिहानको अहिले कति बज्यो, 6:53 गएको छ, 7 बज्नै लाग्यो, 7 बजे समाचार सुरु हुन लागेको छ। एकछिनमा एउटा गीत म राख्छु। अनि आजको यो टाइम नेपालको हेर्नु पर्दाखेरि चाहिँ नेपालमा बिहानको 11:38 गएको छ। हजुर, त्यतातिर बिहानको समय छ, ब्रुनाई र हङकङतिर दिउँसोको समय छ, 1:53 जाँदा गइरहेको छ भन्नु पर्यो, जाँदा होइन गइसकेको छ। र आज अब आज सोमबारको दिन नयाँ प्रश्न सुरुवात हुन्छ, तर म नेक्स्ट आवरमा राख्छु, एकछिनमा राख्नेछु यो प्रश्नको लागि। प्रश्न अलिकति लामो छ, किन भन्दाखेरि यहाँहरूले फेरि आवाज चिन्नुपर्छ यसपालि, त्यसैले गर्दाखेरि फेरि त्यहाँनिर मैले अलिकति गीत चाहिँ लामै राखेको छु भन्नुपर्छ, किन भन्दा अलिकति तपाईँहरूलाई सुनाउनुपर्छ, अनि मात्र तपाईँहरूले चाहिँ त्यो ठ्याक्कै भन्न सक्नुहुन्छ जस्तो लागेको कारणले गर्दाखेरि। यहाँ अहिले अट्टाउनलाई समाचारको लागि गीत सुरु हुन लागि लाग्नु थालेको छ। प्रमोद खरेल अनि अन्जु थापाले अन्जु पन्तले गाउनु भएको गीत म एकछिनमा राख्नेछु। स्पेसल पुरस्कार छ यसपालि, लोकदोहोरी साँझ बेलायतमा हुँदैछ, र यसको लागि 2 टिकट पाउनुहुन्छ है यहाँहरूले। 9 लोकदोहोरी स्वर्णिम साँझ जो चाहिँ यहाँ 30 मेमा हुँदैछ, एम्पायर हल अल्डरसटमा हुन्छ, र यो चाहिँ दिउँसोको कार्यक्रम हो, दिउँसो 2:30 हुने कार्यक्रम, र यो कार्यक्रमको लागि 2 टिकट रहेको छ तपाईँहरूको लागि। अब कसले पाउनुहुन्छ त्यो त तपाईँले प्रश्न उत्तरमा भाग लिनुपर्छ नै। अब एकछिनमा प्रश्न, अहिलेलाई यो गीत मैले राखेँ। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 4 सोमबारको दिन, तदनुसार 18 मे 2026 को दिन को कार्यक्रम नमस्ते युकेलाई अगाडि बढाउँ अब यो गीतबाट।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको छ. प्रधानको एकल इजलासले आज दिउँसो 1 बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उप निवेदन समेत दर्ता गरी भोलि पेशी चढाउन आदेश दिनुभएको हो. प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय विरूद्ध परेका रिटहरू दरपीठ भएपछि त्यस विरूद्ध परेका निवेदन सर्वोच्च प्रशासनले होल्डमा राखेको थियो. त्यसमा असन्तुष्टि जनाउँदै 30 वकिल कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ललाई आज बिहान भेट्न गएका थिए. संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्. समितिले गएको वैशाख 25 शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो. समितिले शर्मा विरूद्ध आजसम्म उजुरी दिन सकिने जनाएको छ. शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गरिने समितिको भनाइ छ. प्राप्त उजुरी भोलि बस्ने समितिको बैठकमा सबैको रोहभरमा खोलिनेछ. त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई ती उजुरी वितरण गर्ने समितिले तयारी गरेको छ. संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ. राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दैछ. दिउँसो सभा 1 बजे बस्ने बैठकमा आर्थिक वर्ष 2083-84 लागि कर प्रस्ताव बाहेक विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू हुने कार्यसूची छ. कास्कीको पोखरा महानगरपालिका 12 अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा बनाइएका 4 दर्जन बढी अस्थायी संरचना हटाइएको छ. विगत 3 दशकदेखि सञ्चालित अस्थायी संरचना हटाइएको हो. विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका 53 व्यावसायिक टहरा पूर्ण रूपमा खाली गराइएको हो. विद्यालय प्रशासनले यसअघि पटक पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायले अवज्ञा गर्दै आएका थिए. यो विवादका क्रममा व्यवसायले अदालतमा मुद्दा समेत दायर गरेका थिए. तर अदालतले विद्यालयको पक्षमा फैसला सुनाएपछि फेरि 15 दिने सूचना जारी गरिएको थियो. टहरा हटाउन आजसम्मको अन्तिम समय सीमा तोकिएको थियो. व्यवसायले आफ्ना सामान सुरक्षित रूपमा स्थानान्तरण गरी टहरा खाली गरेका थिए. लामो समयदेखि विद्यालयको जग्गामा रहेका संरचना हटाइएसँगै जग्गा अब विद्यालयको पूर्ण स्वामित्वमा आएको छ. चीनको गुआङसी क्षेत्रमा भूकम्पपछि लिउझाउ शहरबाट 7,000 बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ. चिनिया संचार माध्यमहरूका अनुसार आज बिहानको भूकम्पमा परि 2 ज्यान गएको छ. गुआङसी क्षेत्रमा 5.2 म्याग्निच्युडको भूकम्प गएको हो. भूकम्पपछि 13 भवन भत्किएका छन्. 1 अझै बेपत्ता छन् भने 4 घाइते भएका छन्. घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ. भूकम्पबाट प्रभावित क्षेत्रमा राहत र उद्धारका काम भइरहेका छन्। रेलवे अधिकारीहरूले ट्र्याक र अन्य आधारहरूको निरीक्षण थालेको समाचारमा जनाइएको छ. विश्व स्वास्थ्य संगठनले कंगोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ. रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ. प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य मन्त्री श्यामुल मोलाम्बाले अवस्था गम्भीर बनेको बताउनु भएको छ.
4: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population that caused the Ebola outbreak to escalate.
3: UAE अबुधाबीको बाराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ. आक्रमणबाट प्लान्टमा आगो लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। बाराकाह पावर प्लान्ट UAEको सबैभन्दा ठूलो विद्युत स्रोत हो. यहाँ उत्पादन हुने प्रत्येक मेगावाट बिजुली कार्बन मुक्त हुने बताइन्छ. संयुक्त अरब इमिरेट्सले आग लागेपछि अनुसन्धान गरिरहेको जनाएको छ. अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको बताएका छन्। थप बीबीसीका अमीर नादाबाट,
5: This is a key nuclear power plant, provides about a quarter of the Emirates' electricity needs. And the suspicions will be that it is Iran who launched this attack. What it is, I think, is a signal by Iran that if the ongoing ceasefire negotiations don't meet their terms or they do break down, that they are prepared to return to military conflict.
3: तीव्र रूपमा सकिँदै गएको र आधी अघिको शान्ति भएको चेतावनी दिनुभएको छ. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भएको वार्तापछि इरानले अमेरिकाले इरानमाथि फेरि आक्रमणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यता इरानी सञ्चार माध्यमले भने तेहरानले द्वन्द अन्त्यका लागि अघि सारेका पछिल्ला प्रस्तावमा अमेरिकाले कुनै ठोस र स्पष्ट सहमति नदिएको आरोप लगाएको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

भन्ने कलाकार चाहिँ सुनिल बरदेवा हुनुहुन्छ। हजुर, उहाँले गाउनुभएको गीतसँगै आजको कार्यक्रमको दोस्रो घन्टाको ढोका हामीले उगारिसकेका छौँ। यहाँहरू सबैलाई ढोकाभित्र आउनको लागि एकदम स्वागत गरेर नमस्कार गरेर म आशा उभिएको छु। सँगारमा यहाँहरू सबैलाई पुनः स्वागत गर्छु। आउनुहोस् है त अब घरभित्र। फेरि माफ गर्नुहोस्, यो विकेन्डको एक्साइटमेन्ट हो। हजुर, विकेन्ड दुई दिनै खाएको। हजुर, दुई दिनै सेलरोटी, दुई दिनमा तिन थरीको सेलरोटी खाएको परिणाम हो यो चाहिँ भन्नु पर्ला। एनिवे, यहाँहरूलाई सबैलाई वेलकम ब्याक आज बिहानीको यो सो नमस्ते युकेमा। बिहानको समय छ अहिले 7:11 गयो र अब मौसम, बेलायतको मौसम के छ हामी चर्चा गर्छौँ। चिसो त हामीले अनुभव गरिसकेका छौँ, बिस्तारै बिस्तारै न्यानोपना पनि अब अनुभव गर्ने हो। आज प्राय जसो चाहिँ अब कतिपय ठाउँमा बिहान अलिअलि घाम लागे पनि बादल लाग्दै लाग्दै जान्छ। नर्मली आज दिनभरि नै प्राय जसो बादल लाग्छ र यो वेल्सको उत्तरी इलाकातिर चाहिँ अलिअलि घाम पनि देखा पर्छ र पानी पनि अलिअलि छिटफुट पानी पर्छ। आज नर्दर्न आयरल्यान्डमा चाहिँ बादल मात्रै लागिरहेको छ अहिले, अब भरे अपराह्नतिर पानी आउँछ। तर अरू ठाउँमा चाहिँ छिटफुट पानी चाहिँ पर्छ। इङ्ल्यान्डमा माथि वेल्सको दक्षिणी भेगतिर माथि स्कटल्यान्डमा बादल लाग्ने र सबै ठाउँमा त होइन तर ठाउँ ठाउँमा सिमसिम पानी चाहिँ पर्ने हो, एकछिन लगातार पानी चाहिँ पर्ने होइन। र तापक्रम 15°C आज पनि लन्डन एरियामा, कार्डिफ र बेलफास्टतिर 14, माथि स्कटल्यान्डमा 12-15 हो। चिसो चाहिँ स्टिल त्यो चिसो छ तर बिस्तारै बिस्तारै तापक्रम बढ्दै जान्छ भन्ने भनाइ चाहिँ मौसमविदहरूको छ नै। अब बिस्तारै भोलि मङ्गलबार चाहिँ दक्षिण पश्चिमी हावा चल्छ, यो हावासँगै पानी पनि आउँछ, बादल पनि लाग्छ, अलिअलि ठाउँ ठाउँमा घाम लागे पनि होइन, हावा चल्न छोड्दैन, बादल पानी घाम यस्तै मिश्रित प्रकारको मौसम भोलि मङ्गलबार हुन्छ। र अब दक्षिण भन्ने बित्तिकै चाहे त्यो पश्चिमतिरबाट आओस् चाहे त्यो सिधै उत्तरी हावा आओस् होइन, दक्षिण पश्चिमी हावा यो आउँदाखेरि चाहिँ दक्षिण पूर्वी हावा आउँदाखेरि चाहिँ अलिअलि दक्षिणतिरबाट जो हावा आउँछ त्यताबाट अलिकति न्यानोपना आइहाल्छ यहाँनिर। सो लन्डन एरियामा भोलि 17°C म्याक्सिमम् टेम्परेचर, लिभरपुलतिर पनि हो 17, कार्डिफमा प्लेमाथतिर भयो, बेलफास्टतिर न्युकासलतिर 16°C हुन्छ भने माथि स्कटल्यान्डमा 12-15°C तापक्रम हुन्छ भोलि मङ्गलबार चाहिँ। हजुर, र अब पर्सि वेडनेसडे बुधबारको दिन पनि हेरौँ, बुधबार पनि त्यस्तै नै छ, हावा चाहिँ दक्षिण पश्चिमी हावा अनि फेरि त्यो हावा माथि उत्तरी इलाकातिर गएर फेरि आउँछ यतातिर स्कटल्यान्डमा, स्पेसली नर्दर्न आयरल्यान्ड स्कटल्यान्डतिर, र पानी पर्छ स्कटल्यान्डमा, नर्दर्न आयरल्यान्ड इङ्ल्यान्ड वेल्समा चाहिँ घाम बादलको स्थिति हुन्छ। अलिअलि सुरुमा इङ्ल्यान्डको उत्तरी इलाकातिर मिडल्यान्डतिर पानी पर्ने सम्भावना चाहिँ छ। तापक्रम बढेर 20°C हुन्छ बुधबार। हजुर, अझै न्यानो हुन्छ। नर्थतिर लन्डनतिर 20°C अनि कार्डिफ बेलफास्टतिर 17 भने माथि स्कटल्यान्डतिर झन्डै नर्मली त्यस्तै नै हुन्छ, 14-15°C पुग्छ। र त्यसपछिको दिनहरू हेर्दाखेरि तापक्रम चाहिँ यस्तै नै हो, अलिकति दक्षिणी हावा यता नर्दर्न आयरल्यान्डतिर चल्छ, पानी पनि आउँछ बिहिबारको दिनमा। यसो हेर्दाखेरि यता इङ्ल्यान्ड वेल्स र स्कटल्यान्डमा चाहिँ सुक्खा नै हुने देखेको छु, घाम पनि लाग्ने देखेको छु पूर्वी इलाकातिर, र न्यानोपना बढेर बिहिबारको दिन चाहिँ 23°C पुग्छ। लन्डनमा 23 डिग्री, कार्डिफतिर 21 होइन, माथि स्कटल्यान्डतिर पनि म्याक्सिमम् भनेको 18°C पुग्नेवाला छ। त्यसपछि चाहिँ पक्का दक्षिणतिरबाट न्यानो हावा आउँछ, अझै शुक्रबारको दिन जाने हो भने चाहिँ सिधै आउँछ, अलिअलि पूर्वीय भेग हुँदै यो दक्षिणी हावा सिधै आउँदाखेरि न्यानोपना अझै पनि बढ्छ, अलि सुक्खा पनि हुन्छ होइन, स्कटल्यान्डतिर चाहिँ अलिअलि पानी परे पनि सुक्खा चाहिँ रहन्छ। तापक्रम 26°C पुग्नेवाला छ यो फ्राइडे शुक्रबार। हजुर, यो शुक्रबार चाहिँ लन्डनमा 26°C अनि बर्मिङहामतिर लिभरपुलतिर 24, बेलफास्टतिर 19, माथि स्कटल्यान्डमा 15-21°C। सो हजुर, तापक्रम बढ्दैछ, न्यानोपना आउँदैछ, त्यसै अनुसार तयारी गर्नुपर्छ हामीले। साकेला उभौली, गोर्खा कप, वा वेदरले मजाले साथ दिनुभयो है जस्तो लागिरहेको छ। अब जगदीश समाललाई सुनाउ, आउनुहोस्।

अहिले गाउँदै हुनुहुन्थ्यो जगदीश समाल. बिहानको 7:18 गएको छ. अब आजको वैदेशिक विनिमय दर के छ, सुन्न चाँदीको मूल्य कति पुग्यो होला, होइन? विकेन्डमा हामीले ब्रेक लिँदाखेरि 3,00,000+ थियो, 3,00,000 अलिकति झरेको थियो क्यारे, होइन? हजुर, 3,00,000+ पनि थियो सुरुको दिनमा त, र अहिले फेरि 3,00,000 मुनि नै छ. कति पुगेको छ एकचोटि हेरिहालौँ. आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 4 सोमबार, तदनुसार 18 मे 2026 दिन. र आजको दिन नेपाल राष्ट्र ब्याङ्कले तोकेको यो वैदेशिक विनिमय दरमा आज पाउन्ड स्टर्लिङ 1 खरिदर 204.21 रुपियाँ छ, बिक्री दर 205.01 रुपियाँ. पाउन्ड स्टर्लिङ 1 खरिदर 204.21 रुपियाँ र बिक्री दर 205.01 रुपियाँ छ.

प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आदि

समय बिहानको 7:29 गएको छ, 7:30 हुनै लाग्यो बेलायतमा बिहानको टाइम। नेपालमा दिउँसोको 12:14 गइसक्यो। ब्रुनाई र हङकङतिर दिउँसोको 2:29 गएको छ। हामीले गीत मिठा मिठा गीत सुनिरहेका छौँ। अब फेरि लोकभाकाहरू हामी बिस्तारै बिस्तारै सुन्दै जान्छौँ। केही लोकभाका हुन्छन्, केही अहिलेका नयाँ गीतहरू हुन्छन्, केही अलिक पुराना गीतहरू पनि हुन्छन्, होइन, विभिन्न टेस्टका गीतहरू हामी सधैँ राखिरहेका हुन्छौँ। अब चाहिँ राशिफल सुन्ने बेला भएको छ। एज प्रमिस, राशिफल राखौँ। अब आजको राशिफलले के भनेको छ? हजुर, राशिफलले भनेअनुसार गर्नुहुन्छ कि तपाईँले गर्नुहुन्न कि, त्यो सबै तपाईँकै हातमा छोड्दै अब सुरु गरौँ मेष राशिबाट। आज मेष राशिको लागि बोलीको प्रभाव बढ्नेछ, अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्ला र चिताएको काम सम्पादन हुनेछन्। कमजोरीहरू सुधार्ने मौका पनि मिल्नेछ। मेहनतले सम्मानित स्थान पनि दिलाउला। वृष राशि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन्। सहयोगीहरूको साथले काममा उत्साह पनि जगाउला। मिथुन राशि, खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभावले काम पूर्ण नहुन सक्छ। कमजोरी सच्याउन दोहोऱ्याएर काम गर्नु ठिक होला आज। कर्कट राशिको हेरौँ। आज आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ आज। लाभांश सञ्चय भने नहुन सक्छ र व्यवसायमा लगानी बढाउनु पर्ने समय छ। पछिको लागि केही वस्तुहरू त्याग्नु पर्ने पनि हुन सक्छ। सिंह राशि, कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ला। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ र तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिएला। कन्या राशि, अवसर खोज्ने समय छ। तत्काल प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्नेछन्। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइएला र आज व्यापारमा पनि राम्रै फाइदा हुनेछ। तुला राशिको हेरौँ। आज प्रतीक्षित नतिजा अलिक कमजोर देखिनाले काम दोहोऱ्याएर गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोला। आज स्वास्थ्य पनि अलिक कमजोर हुनसक्छ। यात्रा पनि केही कष्टपूर्ण होला र आज चाहिँ आफ्नो गोपनीयतामा ध्यान दिनुहोला। कमजोर नतिजा सच्याउन कामहरू दोहोऱ्याउनु पर्ने हुन सक्छ। वृश्चिक राशिलाई आज प्रियजनसँगको रमाइलो भेटघाटको अवसर जुट्ला। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पनि पाइएला। खर्च लागि पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। धनु राशि, चुनौती अंगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिएला। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मकर राशि, रोकिएको काम सम्पादन हुनेछन्। नयाँ काम गर्ने अवसर जुट्नेछ। अध्ययनमा राम्रो प्रगति होला। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभचिन्तकहरूले साथ पनि दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइएला। कुम्भ राशि, प्रक्रिया नमिल्नाले केही काम दोहोऱ्याउनु पर्ला। आज हिस्सेदारसँग अलिकति असमझदारीहरू बढ्न सक्छन्। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ र आज विगतका कर्मको उचित प्रतिफल पाइनेछ। व्यवसायमा पनि फाइदा उठाउने समय रहेको छ आज कुम्भ राशिको लागि भने। अब लागौँ मीन राशितर्फ। आज मीन राशिलाई कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला।
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नाम दाम र इनाम सबै दिलाउनेछ। शत्रु परास्त हुनेछन् आज र काममा सफलता पनि मिल्नेछ। मीन राशिको राशिफल सँगै आजको लागि राशिफल सकियो। यहीसम्म आएर अब गीत सुन्न पर्छ फेरि अर्को। देउरालीका ठिटी हो दीपक लिम्बू अनि जुना प्रसाई गाउनुहुन्छ प्रस्तुत गीत। यो गीत सुन्दै आउनुहोस्, हामी अब अगाडि बढौँ।

0: BFBS गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

0: माया हे मेरी माया हजुर, अहिले सागर आचार्यले गाउनु भएको गीत हामीले सुनिरहेका थियौँ। बिहानको 7:44 पनि गएछ। हजुर कति छिटो, हेर्नुहोस् त, भर्खरै मात्रै हेलो भन्न आएको थिएँ, भर्खरै जस्तो लाग्छ आएको, कति छिटो 7:45 भइसकेछ हो। टाइम गएको पत्तै नहुने समय, यो बिहानको समय यस्तो हुन्छ कि रस आवर, तपाईँलाई पनि रस, मलाई पनि रस हजुर। यो रस आवर नामै त भएको होला, भएको कारणले होला कि यो बिहानको समय एकैछिनमा बिते जस्तो हुन्छ। 6:30 थियो अघि तपाईँ र मेरो भेट हुँदाखेरि, होइन, अनि अहिले त 7:45 भयो बिहानको। अब गीत सुन्ने बेला भएको छ, अरू फेरि गीत सङ्गीत छँदै नै छन्, होइन, तपाईँको मेसेजहरू लेख्दै गर्नु होला, मलाई थाहा छ। आज प्रश्न कस्तो राख्नुहुन्छ होला भनेर तपाईँ कति प्रतीक्षा पनि गरिरहनु भएको छ। यसपालिको स्पेसल स्पेसल हुन त स्पेसल नै हुन्छ सधैँ प्रश्न, तर पुरस्कार चाहिँ स्पेसल छ है हजुर। यसपालि पुरस्कार यहाँहरूले नै स्पोन्सर गर्नुभएको छ, त्यसैले यहाँहरूले दिनुभएको जति जे जति छ त्यो चाहिँ हाम्रो लागि पक्का खास लाग्छ। अब विनरको लागि लाग्छ लाग्दैन मलाई थाहा भएन, तर पनि यहाँहरूले एकदमै हामीलाई माया गरेर दिनुहुन्छ कि यस्तो पुरस्कारहरू। यसपालि 9 लोकदोहोरी स्वर्णिम साँझको चाहिँ 2 टिकट छ, जो एम्पायर हलमा 30 मेमा हुन्छ, शनिबारको दिन दिउँसो 2:30 नै हो हजुर। तपाईँहरू गएर भरपूर इन्जोय गर्न सक्नुहुन्छ यो समय। यो 30 मेको लागि 2 टिकट छ। अब कसले पाउनुहुन्छ, कस कसले पाउनुहुन्छ, नाम हामी एनाउन्स गर्छौँ यो शुक्रबारको दिनमा नै। तर पहिले प्रश्न त सुन्नु पर्यो, चिन्नु त पर्यो, होइन, आवाज कस कसको हो चिन्नु पर्यो नि। ओके हजुर, अब सुनाउँछु है त।
1: यो आवाज कस्तो हो?

0: योर आवाज कस्तो हो?
1: वेल, तपाईँले के भन्नुपर्छ, नाम खोज्नुपर्छ भन्ने कुरा थाहा पाइसक्नु भयो होइन? अब यो साताको लागि तपाईँको लागि होमवर्क हो यो। हजुर, राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है। त्यहाँनिर तपाईँलाई मैले के के गरेको छु त्यहाँ, हजुर, यो प्रश्नलाई यता उता बटार्ने कामदेखि लिएर, बटार्ने भन्नाले मैले साह्रै त्यो उता गर्ने होइन कि, तर पनि मैले यहाँनिर तपाईँले अब यो आवाज एउटा महिलाको छ, एउटा पुरुषको आवाज छ होइन। सो त्यहाँनिर मैले मिक्स एन्ड म्याच चाहिँ गरेको छु, जरुर गरेको छु। अब तपाईँले चिन्नुपर्छ त्यहाँ यो गाउने कलाकारहरू को को हुनुहुन्छ। दुईवटा मात्रै नाम भने हुन्छ, एउटा महिला एउटा पुरुष, एक एकजनाको मात्रै राखेको छु। हजुर, सो यसपालिको विनरले 30 मे शनिबारको दिनमा हुने कार्यक्रम लोक दोहोरी हो, लोक दोहोरी स्वर्णिम साँझ, 9 लोक दोहोरी स्वर्णिम साँझको 2 टिकट पाउनुहुन्छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले चाहिँ यो कार्यक्रम एम्पायर हल अल्डरसटमा आयोजना गर्दैछ। प्रश्न यही नै हो। ओके, म फेरि सुनाउँछु नेक्स्ट आवरमा, अहिलेलाई सोच्दै गर्नुहोस् है त। टिप्नु भ्याउनु भयो कि भएन केही छैन, म फेरि नेक्स्ट आवरमा सुनाउनेछु। अहिलेलाई चाहिँ कमल खत्री र रानी सुब्बालाई सुनाऊ।

छोटो मिठो गीत हामी सुन्दै थियौँ अहिले, कमल खत्री अनि रानी सुब्बाले गाउनु भएको गीत थियो, प्रस्तुत गीत. हामीले अघि प्रश्न राख्यौँ, प्रश्न कस्तो लाग्यो यसो भन्दै गर्नु होला है त. तपाईँले क्याचअप गर्नु भ्याउनु भयो भएन, म नेक्स्ट आवरमा फेरि राखी नै हाल्छु. र नेक्स्ट आवरमा तपाईँहरूको कार्यक्रमहरू पनि सम्बन्धी पनि छन् होइन. तपाईँहरूको अब आउँदैछ समर, लाग्न लाग्यो भन्दा पनि जाडो पो छ त हौ आज त, यहाँ त मजाले जाडो, अलिअलि बादल लागेको, छिटफुट पानी पनि पो पऱ्यो त अघि त एकछिन, हजुर. र चिसो छ एकदमै आज यहाँ हामी कहाँ चाहिँ. हाम्रो धनु बहिनीले चाहिँ मजाले घाम लागेको सिन पो पठाइदिनु भएको छ हामीलाई त. उतातिर चाहिँ मजाले, यहाँ त हाम्रोतिर त टनक्क घाम लागेको पो छ त हौ दिदी भनेर पिक्चर पठाइदिनु भएको छ. वा लक्की यु, हामी कहाँ त पुरा जाडो छ हजुर, अलिक चिसो चिसो नै छ भन्नु पऱ्यो. यहाँ भित्र हिटर पनि छैन होइन, त्यसैले यहाँ पुरा जाडोले काँडा उमिरहेछ. यहाँको मेरो हाम्रो यहाँको स्टुडियोको स्थितिको कुरा गर्ने हो भने चाहिँ हजुर चिसो छ. अब भोलिदेखि फेरि चिसोपना अलिकति कम हुँदै जान्छ. सो अगाडि चाहिँ लुकिङ गुड, हजुर लुकिङ गुड भन्नु पऱ्यो. बादल लागे पनि पानी परे पनि तापक्रम चाहिँ अलिकति बढ्दै जान्छ. यहाँहरूको मेसेजहरू निकै आउँदैछ है, यहाँहरूले पठाइरहनु भएको छ. किप राइटिङ, विकेन्ड कस्तो भयो लेख्दै गर्नु होला, अथवा अब अगाडि दिनहरू तपाईँहरूको छन् एक्साइटेड दिनहरू, कति धेरै कार्यक्रमहरू हामीलाई प्राप्त भएका छन् होइन. सो एकदम अगाडि दिनहरू मजाको रहेका छन् पक्कै पनि, तपाईँहरूको छन् डायरीमा थुप्रै. हाम्रो बिमलाजीले पनि लेख्नु भएको छ, आशाजी धेरै धेरै ओके धेरै धन्यवाद, मौसम तातिएर आउँदैछ भन्ने खबरले मनै विभोर भयो भनेर भन्नुभएको छ. र गत राति हजुरलाई सपनामा देखेको थियो, हजुर त कस्तो देखिनु हुँदो रहेछ भने घोडामा सवार गर्ने, ओहो यहीँकै महिला जस्तो होइन, अब वाइट महिला जस्तो भनौँ न होइन. अनि म चाहिँ हजुरको बयान गरिरहेको थिएँ रे, वा हजुर बिमलाजी घोडामा सवार भएको देख्नु भएछ है, वा कस्तो क्षण थियो होला है त्यो. म अहिले कल्पना गरिरहेको छु कि तपाईँले त्यो भन्दाखेरि, सपनामा देखेको थिएँ भन्दाखेरि कस्तो क्षण थियो होला तपाईँ र हाम्रो, कस्तो हामीले रमाइलो कुरा गरिरहेका थियौँ होला है. वा धेरै धन्यवाद बिमलाजी. अरे यसरी सपनामा पनि देखिँदो रहेछ त है, फर्स्ट टाइम हो यो मलाई कसैले, मैले सपनामा देखेँ तपाईँलाई भन्नुभएको, पहिलोचोटि लाइफमा पहिलोचोटि कसैले तपाईँलाई सपनामा देखेँ भनेर भन्नुभयो हजुर. यहीँभित्र पनि हाम्रै यहाँ कलिगहरूमा पनि सपनामा देखेको हुँदैनौँ हामीले, कसैले पनि भने देखेका हुँदैनौँ भन्दाखेरि पनि तपाईँलाई सपनामा देखेको थिएँ भनेर कसैले भन्नुभएको छैन है आजसम्म मलाई, न घरको परिवारले न यहाँ होइन कामको परिवारले न घरको परिवारले. एनिवे बिमलाजी तपाईँ चाहिँ एकदमै हाम्रो हितैषी परिवार हुनुहुन्छ होइन, हाम्रो एक मित्र यहाँले देख्नु भएछ, खुसी लाग्यो. वा घोडामा कस्तो देखिन्थ्यो होला है. यस्तै अरूले थुप्रै लेख्नु भएको छ यहाँहरूलाई पनि, मेसेजको लागि धन्यवाद. म नेक्स्ट आवरमा मेसेज राख्छु नै है. गीत मैले अलिकति राखेकै हुँ अघि, यो क्वेसनको क्याचअप गर्न पाउनु भयो भएन, तर नेक्स्ट आवरमा म राखि नै हाल्छु. हाम्रो यहाँहरूले फेरि कतिले क्याचअपमा पनि क्याच गर्न सक्नुहुन्छ वेबसाइटमा, bfbs.com को वेबसाइटमा चाहिँ गोर्खा रेडियो छ, त्यहाँभित्र क्याचअप छन्, क्याचअपभित्र सब कार्यक्रमहरू छन्, हुन त सबै कार्यक्रमहरू छैनन्, क्याचअपमा केही कार्यक्रमहरू छन्, तिनमा डेट वाइज हुन्छ, एक हप्ता त्यहाँ रहन्छ, सो त्यसमा क्याचअप गर्न सक्नुहुन्छ. अब हामी सुन्दैछौँ ऋषि थापालाई, सल्लाई हो भन्दै हुनुहुन्छ उहाँ, यो गीत सुन्दै समाचारतिर लाग्यौँ, एकछिनमा भेटौँ.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्लेकार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्ट्रम अगाडि पुगेर उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका हुन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड हात र छातीमा टाँसेर समेत देखाएका हुन्। डोजर आतंक बन्द गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड आधा मिनट जति देखाएपछि उनीहरू आफ्नो सीटमा बसेका थिए। सांसदहरूले प्लेकार्ड सहित मौन विरोध गरेपछि सभामुखले आपत्ति जनाउँदै मर्यादामा रहन भन्नुभएको छ।
4: मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
3: आजको बैठकमा श्रम संस्कृतिका सांसदले प्लेकार्ड छातीमै राखेर बोल्ने गरेका छन्। सरकारको नीति कार्यक्रम पेश गर्ने र छलफलपछि समेत प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएपछि श्रम संस्कृति लगायतका प्रतिपक्षी दलले विरोध गर्दै आएका छन्। संसदमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको पनि संसदको क्यालेण्डरमा जेठ र असारमा समेत यो कार्यक्रम राखिएको छैन। नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी
5: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन बुझाइसकिएको छ, तर उक्त दस्तावेज अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। तसर्थ त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग राख्न चाहन्छु। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। 24 गते करिब 12 घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुरा बनेका थिए। यस्तो कहिल्यै नदोहोरियोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्छ, जनता त्यो चाहन्छन्। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्। तुरन्त सार्वजनिक गरी दोषीमाथि कानून बमोजिम हदैसम्मको कडा कारवाही।
3: गोर्खा वेलफेयर ट्रस्टले पाल्पाको विकट रमघा गाउँपालिका 4 बागचौरको अमर आधारभूत विद्यालयमा डेस्क बेन्च सहयोग गरेपछि 42 जना विद्यार्थीलाई सहज भएको छ। पुटवलबाट छवि पाण्डे।
6: 7 कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब 42 जना विद्यार्थीहरू डेस्क बेन्च नभएकै कारण भुइँमै बसेर भए पनि पढिरहेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सिन्जालीका अनुसार स्कुलको डेस्क बेन्च पुरानो भएकोले फुत्किने र हल्लिने भएको कारण समस्या परेको बेला गोर्खा वेलफेयर ट्रस्टले नयाँ फर्निचर बनाइदिएपछि विद्यार्थीलाई पढाइमा सहज भएको छ। विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सिन्जालीले विद्यार्थी संख्या बढे पनि अब केही वर्षको लागि डेस्क बेन्चको समस्या नपर्ने बताउनुभयो। सनमाइका लगाएर बनाएकोले डेस्क बेन्च बलियो बनेको र काम गुणस्तरीय भएको उहाँको भनाइ छ। प्रधानाध्यापक सिन्जालीका अनुसार डेस्क बेन्चको समस्या समाधान भएकोले अब विद्यालयले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनेछ।
7: दुईजनाको दरले बसे पनि 75 जना अटोमेटिक हुन्छ होइन, अनि चाहे 3 जनाको दरले बसे पनि 75 जनालाई चाहिँ भयो, एकदम कम्फर्टेबल, एकदम आकर्षण हेर्दा पनि होइन। सनमाइका राखेर माथि चाहिँ मिलो टाइपको चाहिँ सनमाइका राखेर है काठकै उचाइ कुट्टाहरू गरेर है जनजातिहरूमै छन् विद्यार्थीहरू। अब जे छ जति छन् तिनीहरूलाई चाहिँ गुणस्तरीय शिक्षा दिने चाहिँ हाम्रो चाहिँ लक्ष्य हो।
6: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार कुल 150,000 लगातमा 25 डेस्क बेन्च तयार भएको छ। सरकारको आँखा नपुगेको उक्त विद्यालयमा अध्ययनरत बाली बालिकाले कापी किताब भुइँमा होइन अब डेस्कमा राखेर सहजता साथ पढाइ गर्न पाउने भएका छन्।
3: बुटवलबाट छवि पाण्डे। अहिलेसम्मका खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 8:11 गएको छ। हामीले अमृत खाती अनि गीता सेन्चुरीले गाउनु भएको मिठो गीत सुनिरहेका थियौँ। अब न्युज पेपरका हेडलाइनहरू राख्ने बेला भएको छ यो बिहानीको समयमा, र न्युज पेपरका हेडलाइनहरू विभिन्न प्रकारका रहेका छन्, जसमा अब यहाँ बेलायतमा चाहिँ हामीले सबभन्दा धेरै तस्विर चाहिँ अब नयाँ क्यान्डिडेटहरू को हुन सक्छन् त भन्ने कुरा नै फेरि आएको छ पत्र पत्रिकामा। यो लास्ट विकदेखि नै अगाडि आइरहेको कुरा हो, होइन? र यसमा कतिपय तस्विरहरू भिन्न अरू अरू पनि रहेका छन्। तर यसमा चाहिँ अब बेलायतको लागि प्रधानमन्त्री हुन सक्ने सम्भावित क्यान्डिडेटहरूको बारेमा चाहिँ निकै चर्चा छ। धेरैले चाहिँ आज यो कुरा गरिरहेका छन्, लेखिरहेका छन् अगाडि फ्रन्ट पेजमा भनौँ। र यसमा हामीले अस्तिदेखि नै सुनेको कुरा हो, स्वास्थ्य मन्त्रीले त राजीनामा दिइसक्नु भएको छ, होइन? वेस्ट स्ट्रिटिङ अनि हेल्थ सेक्रेटरी उहाँ एकजना उहाँ हुनुभयो, र अर्को चाहिँ फेरि उता ग्रेटर म्यान्चेस्टरका मेयर हुनुहुन्छ एन्डी बर्मन, उहाँ हुनुहुन्छ, होइन? र दुईजनाको तस्विर साइड साइडमा राखेर, साइड बाई साइड राखेर देखाइएको पनि छ आज कतिपय पत्र पत्रिकामा। र उहाँहरूले अब के भन्नुहुन्छ भन्ने कुराहरू नै अगाडि हो, र तयार हुनु दुवैजना तयार छौँ भनेर भन्नुभएको रहेछ। अब लिडरसिप च्यालेन्जको लागि हामी तयार छौँ भनेर उहाँहरूले भन्नुभएको छ। र यसको लागि चाहिँ अब स्वास्थ्य मन्त्रीले राजीनामा त दिनुभयो नै, उतातिर ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्मन बढाम चाहिँ उहाँले अब फेरि बाई इलेक्सन लड्नुपर्ने हुन्छ। बाई इलेक्सन अब यो मध्यावधि चुनावमा उहाँहरू जानुपर्ने हुन्छ, र त्यताको बाटो भएर उहाँ आउनुपर्ने हुन्छ, होइन? र उहाँले चाहिँ अब उहाँको नाम चाहिँ अगाडि चुनावको लागि अथवा अगाडि आउनको लागि चाहिँ उहाँको बाटो क्लियर भएको छ। अब सबै चेक हुन्छ नि त, होइन? अस्ति सेक्युरिटी चेकको कारणले गर्दाखेरि ककलाई के लागिरहेको छ आरोप भन्ने कुरा त हामीले सुनिरहेका छौँ। सो उहाँको बाटो चाहिँ क्लियर भएको छ भन्ने कुरा अब क्यान्डिडेटको लागि मेकरफिल्डको बाई इलेक्सनको लागि चाहिँ उहाँको नाम क्लियर भएको छ भन्ने सुनेका छौँ, होइन? अब नोमिनेसन चाहिँ आज भरेसम्ममा चाहिँ बन्द, अब को कसले नोमिनेसन दिन चाहनुहुन्छ, गर्न चाहनुहुन्छ, होइन? यसको लागि भिड्न चाहनुहुने व्यक्तिहरूको लागि चाहिँ आज क्लोजिङ डेट भनेर भनिएको छ। र अब यसमा यदि उहाँले जित्नुभयो भने चाहिँ 81 लेबर सांसदहरूको उहाँलाई चाहिँ फेरि सपोर्ट हुनुपर्छ, होइन? यो लिडरसिप कन्टेस्टको लागि प्रधानमन्त्री भनेको त ठुलो पद हो यहाँको त, होइन? त्यसैले गर्दाखेरि यो पदको लागि चाहिँ 81 सांसदहरूले, अहिलेका करेन्ट सांसदहरूले चाहिँ उहाँहरूलाई सपोर्ट गर्नुपर्छ। दुईजना आउनुभयो, दुईजनालाई 81 जनाले सपोर्ट गर्नुपर्ने हुन्छ। एनिवे, यो छ अब। र उहाँहरूले चाहिँ यो ब्रेक्जिटलाई अगाडि सपोर्ट गर्न सक्ने कुराहरू चाहिँ आइरहेको छ, है? पूर्व स्वास्थ्य मन्त्री वेस्टर्टिनले त उहाँले भनि पनि सक्नु भएको छ कि फेरि बेलायतलाई ईयुमा जोइन गराउँछौँ भनेर, होइन? र अब अर्कोले के भन्नुहुन्छ त्यो चाहिँ उहाँले चाहिँ अब होइन, यसको लागि अहिले यो हुँदैन भन्ने जस्तो कुरा आइरहेको छ। क्लियरली त केही आएको छैन, होइन? तर अब उहाँहरूको आउँछन् बिस्तारै बिस्तारै एजेन्डाहरू। सो यो सम्बन्धी प्रसङ्ग चाहिँ आज छ पत्रिकामा। अनि अर्थमन्त्री राचेल रिबले चाहिँ 5p/L फ्युल ट्याक्स चाहिँ हटाउने भनेर भन्नुभएको छ। यो सेप्टेम्बर महिनादेखि चाहिँ 5p/L, 1 लिटरमा 5p को दरले चाहिँ फ्युल ड्युटी अर्थात् फ्युल ट्याक्स लगाउने भन्ने कुरा उहाँले गर्नुभएको थियो। तर अब इरानको यो अशान्त यतातिरको वातावरणले गर्दाखेरि चाहिँ अब यो 5p थप्ने जुन थियो सेप्टेम्बरदेखि त्यो चाहिँ हटाउने भनेर भन्नुभएको छ। हजुर, अब त्यो 5p थपे पनि नथपे पनि त्यो बढ्दै जाने कुरा भइरहेको छ अहिले, होइन? यो निरन्तर यसको असर निकै समयसम्म रहन्छ, अब खोलिहाले पनि समरसम्म नै असर रहन्छ। सो अब उहाँले चाहिँ अर्थमन्त्रीले चाहिँ भन्नुभएको छ कि हामी सेप्टेम्बरदेखि 5p बढाउँदैनौँ, जुन बढाउने भनेर पहिले डिसिजन भइसकेको थियो। हजुर, त्यो भन्नुभएको छ उहाँले, त्यो कुरा पनि छ पत्रिकामा। र अर्को चाहिँ अभिभावकहरूले बाल बच्चाप्रति जिम्मेवारी आफ्नो वहन नगर्दाखेरि चाहिँ यहाँ सजाय पनि हुन सक्ने कुराहरू चाहिँ आज फेरि पनि आएको छ पत्र पत्रिकामा। हजुर, 1998
1998 में चाहिँ पूर्व प्रधानमंत्री सर टोनी ब्लेयर ले वहाँ को सरकार रहँदाखेरि चाहिँ प्यारेन्ट्स और गार्डियन को चाहिँ लिगली एकाउन्टेबल उनीहरू चाहिँ अभिभावकहरू लिगली एकाउन्टेबल हुनुपर्छ आफ्नो बच्चाहरूको एन्टी सोसियल बिहेभियर क्रिमिनल कन्डक्ट होइन अपराधिक क्रियाकलाप गरे भने अथवा असामाजिक व्यवहारहरू गरे भने उनीहरूले चाहिँ अव्यवहार नराम्रो व्यवहारहरू गरे भने चाहिँ अभिभावकहरू पनि जिम्मेवारी हुनुपर्छ भनेर त्यो 1998 यहाँ सुरु भएको होइन र यसको लागि करेन्ट म्याक्सिमम् जरिवाना £1,000 रहेको छ यदि बच्चालाई राम्रोसँग उनीहरूले चाहिँ आफ्नो यो चाहिँ आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गरेनन् भने है बच्चाहरूको यो भनिहाल्यो केही क्रिमिनल कन्डक्ट एन्टी सोसियल बिहेभियर होइन र उनीहरूले चाहिँ अरू नराम्रो कामहरू गरे भने त्यसमा किनभने अभिभावक बच्चाहरूसँग सबभन्दा नजिक हुन्छन् नि त होइन र उनीहरूले यदि यस्तो केही छन् भने फेल भयो भने अब जानकारी गराउन सम्बन्धित संस्थाहरूलाई अथवा मद्दत माग्न होइन त्यो गर्नुपर्छ आफूले सकेनन् भने र यस्तो खण्डमा चाहिँ £1,000 होइन पाउन्ड र जरिवाना हुन्छ बच्चाहरूलाई त्यो राम्रोसँग हेरिएन भने चाहिँ तर अब चाहिँ फेरि अहिलेको जस्टिस सेक्रेटरी डेभिड लामेले चाहिँ के गर्न खोज्नु भएको छ भने यसलाई अझै टाइट गर्न खोज्नु भएको छ र यदि बच्चाहरूलाई चाहिँ अझै उनीहरूले अपराध गरिरहेका छन् भने र अपराध गरिरहेका बच्चाहरूलाई चाहिँ उनीहरूले ध्यान दिएनन् भने अथवा आफ्नो पनि जिम्मेवारी हुन्छ बाबा आमाको होइन परिवारको अभिभावकको र यो जिम्मेवारी अझै यस्तो देखेदेखि पनि पुरा गरेनन् भने होइन त्यसमा चाहिँ उनीहरूलाई जेल पनि जान सक्ने सम्भावनाको कुरा छ है अब चाहिँ हजुर जस्टिस सेक्रेटरीले यो प्लानिङ गर्दै हुनुहुन्छ प्यारेन्टिङ अर्डर चाहिँ अब अलिक टाइट गर्ने ताकि साउथ पोर्टमा भएको जुन हत्याकाण्ड भयो त्यस्तो नदोहोरियोस् भन्ने हिसाबले चाहिँ यदि बच्चाहरूको एकदमै यस्तै इराटिक अनि भोइलेन्ट बिहेभियरहरू छन् र त्यसलाई बढावा परिवारको तर्फबाट अभिभावकको तर्फबाट पनि नेग्लेक्ट गरेर भइरहेको छ भने चाहिँ उनीहरूलाई पनि हजुर जेल पठाउन सक्ने सम्भावनाका कुरा प्लानिङ भइरहेको छ अब आउँदो दिनहरूमा त्यो हुनसक्छ होइन बच्चालाई मात्र होइन कि यो अभिभावकलाई पनि फनिस गर्ने सजाय दिने भन्ने हिसाबले चाहिँ त्यो गरिएको अर्को प्रसङ्ग मैले यहाँनिर ब्लु ब्याजको कुरा पनि देखेको छु र यो ब्लु ब्याज चाहिँ कस्तो भने काउन्सिलहरूले चाहिँ कतिपय अशक्त व्यक्तिहरूलाई पार्किङमा ब्लु ब्याजको फेसिलिटीहरू दिइरहेको हुन्छ र अब यो ब्लु ब्याजको फेसिलिटी अरू ठाउँमा पनि हुन्छ ब्लु ब्याज दिएको हुन्छ होइन यसले चाहिँ उनीहरूलाई मद्दत गर्छ र अब अर्को चाहिँ कस्तो भने हिडन डिसेबिलिटीहरूलाई पनि मद्दत गर्नको लागि पहिलोचोटि यो 2019 सालमा हो हिडन डिसेबिलिटीलाई पनि पार्किङ पर्मिटहरू होइन त्यसमा अनि ब्लु ब्याजहरूमा मद्दत गर्न खोज्छ थालिएको र अब चाहिँ आएर काउन्सिलहरूले

यस्तो प्रकारको नदेखिने प्रकारको ब्लु ब्याजहरू पनि दिने भन्ने कुराहरू रहेको छ। ओके, यिनै प्रसङ्गहरू आजको पत्रिकामा रहेका छन्। यति नै गरौँ अनि गीत सुनौ। आउनुहोस्, सुकुमारी फुल्यो भन्नुहुन्छ कुशल लिम्बू अनि मनु नेम्बाङ, उहाँहरूलाई सुन्दै हामी अगाडि बढौँ।

गोर्खा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS गोर्खा रेडियो हो।

सुन्दै थिएँ गीत त सकिहाल्यो त, कसरी सकियो यो गीत? म आफै चकित परिरहेको छु। एनिवे, सत्यराज आचार्यले गाउनुभएको गीत हो यो। बिहानको 8:31 गइसकेको छ, 8:30 भइसक्यो भनिहालेँ, अघि पनि भनेको थिएँ, भर्खरै 6:30 भए जस्तो लाग्थ्यो, 8:30 भएछ, 2 घन्टा क्रम पास भइसकेछ हजुर, कति छिटो। एनिवे, अब हामीसँग 29 मिनट बाँकी रहेको छ कार्यक्रमको लागि। म आशा छु तपाईँको साथमा, आशा गर्छु साथै हुनुहुन्छ, लेख्दै हुनुहुन्छ, लेख्दै गर्नुहोला। गीत मैले क्वेसन त अघि सुनाएको थिएँ होइन, तपाईँहरूको मेसेजहरू फटाफट आइरहेका छन् है। अहो, कतिले चाहिँ घाम लाग्दैछ भनेर भन्नुभएको छ, उता रिडिङतिर घाम लाग्दैछ होइन, फानबोतिर नि घाम लागेको तस्विर पनि पठाइदिनु भयो मलाई। रेडिङतिर त घाम लाग्दैछ हजुर, म डेली हिँड्ने पार्क यही हो भनेर हाम्रो खिम गुरुङज्यूले पठाइदिनु भएको छ। कस्तो ब्युटिफुल ब्युटिफुल पार्क, सुन्दर, अति सुन्दर हजुर। सानो बाटो छ, ठुला ठुला रुखहरू छन्, हरियो चौर, सुनौलो घाम, कस्तो स्वर्ग जस्तो ठाउँको नक्सा पठाइदिनु भएको छ हो मलाई। हजुर, धेरै धेरै धन्यवाद छ। त्यस्तो ठाउँमा बिहान बिहान हिँड्दाखेरि त पक्का स्वर्गको यात्रा गरेर आए जस्तो हुन्छ होला, पक्कै पनि यस्तै लागिरहेको छ। म पनि हजुरको ढोकाभित्र पसिसकेको छु भनेर अघि नै हाम्रो तुलपुनज्यूले पनि लेखिसक्नु भएको होइन, शोभा गुरुङ दिदी अघि नै आउनुभएको, झुमबहादुर गुरुङज्यू अघि नै आउनुभएको, बिहानै ह्याप्पी मन्डे भन्दै शोभा दिदी अलसरबाट, झुमबहादुर गुरुङ उता सुइन्दनतिरबाट आउनुहुन्छ होइन, हाम्रो खर्क गुरुङ मामा, हर हर महादेव भनेर हाम्रो झुमबहादुर गुरुङज्यूले अघि नै लेख्नु भएको छ। खर्क गुरुङ मामाले ह्याप्पी मन्डे भन्दै एउटा गीत उहाँले फेरि रेकमेन्ड गर्नुभएको छ, जसलाई म पुरै निकालेर सुनाउँछु। कहिलेकाहीँ हामीले कस्तो हुन्छ भने गीत चाहिँ डाउनलोड गर्दाखेरि कहिलेकाहीँ सर एकैछिनमा हुन्छ, कहिलेकाहीँ चाहिँ हुँदै हुँदैन हुँदै हुँदैन, अनि त्यसलाई फेरि एउटा कम्प्युटरमा त्यसलाई बजाएर अर्को कम्प्युटरमा रेकर्ड गरेर अनि बल्ल त्यसलाई चाहिँ छाँटकाट गरेर अनि सेभ गरेर होइन, बल्ल यतातिर सेभ गर्नुपर्छ कम्प्युटरमा, जहाँ रेकर्ड गरेर त्यहाँनिर एकतिरबाट बजाउने अनि त्यसपछि एउटामा प्ले रेकर्ड गर्ने अनि त्यहाँनिर चाहिँ त्यसलाई काटकुट गरेर सेभ गर्ने, त्यसपछि त्यो कम्प्युटरबाट फेरि ट्रान्सफर गरेर यतापट्टि ल्याउने, हामीले जहाँ प्ले गर्छौँ र त्यो प्ले गर्ने जुन ठाउँमा हामीले ल्याउँछौँ त्यो फेरि अर्को स्क्रिन हुन्छ, त्यो छुट्टै स्क्रिन हुन्छ, त्यो छुट्टै स्क्रिनमा ल्याएर त्यसपछि खोलेर त्यसलाई फेरि एडिट गरेर गीत भनेर त्यसलाई एडिट गरेर ट्रान्सफर गरेर गीतमा अनि बल्ल प्लेलिस्टमा हालेर अनि बल्ल बजाउने हो। हजुर, कुनै दिन तपाईँ यहाँ आउनुभयो भने देखाउँछु म प्रोसेस कस्तो हुन्छ भनेर। हजुर, यहाँ आउनुहुनेलाई नर्मल्ली थाहा छ, तर तपाईँ आउनुहुन्छ र पक्का पनि यो तपाईँहरू गीत कसरी यहाँ सुनाउनुहुन्छ भनेर कतिले इच्छा गर्नुहुन्छ, हामी देखाउँछौँ पनि होइन, र तपाईँ जान चाहनुहुन्छ भने म सब प्रोसेस देखाउँछु। तर आउन चाहिँ नभुल्नुहोला है, अब अलि लामा दिनहरू आइरहेका छन्, न्यानो दिनहरू आइरहेका छन्, यहाँ आउन नभुल्नुहोला। बिएफबिएसमा चाहिँ यहाँनिर क्यान्ट एरियामा घुम्ने ठाउँ पनि राम्रो छ, अब अहिले त यो लडाइँको कारणले गर्दाखेरि यताउता जानलाई अलि त्यस्तै त्यस्तै छ होइन, त्यसैले महँगो पनि त्यस्तै। ओहो, यो महँगाइको कुरा गर्दाखेरि अहिले मानिसहरू अब बाहिर त्यति गएका छैनन्, यो यही युद्धकै कारणले गर्दा हामी महँगो भइरहेको छ, जहाँ जानुलाई पनि, जानु त जान्छन् होइन, नजाने त होइन, त्यो जाने मान्छेले छेक्ने त कुरा आएन, तर पनि यहीँभित्र मानिसहरू धेरै हिँडिरहेका छन्, बाहिरको मान्छे नि यहीँ आइरहेका होला नि अलिअलि होइन, युरोपतिरबाट नजिक नजिक त आउँछन्, हामी युरोप जान्छन् युरोप जान्छन् त्यस्तै हो। अब युरो टनलबाट सजिलो छ आउनको लागि ट्रेन, अनि अरू चिज महँगो भए पनि ट्रेनबाट भए पनि आउनुपर्ने हुन्छ, मिलाइसक्नु भएको छ भने होइन, र त्यो यहाँनिरको होलिडे अब यहीँभित्र हामीले नि आन्तरिक पर्यटन गरिरहेका हुन्छौँ, र यस्तो महँगो भएको रहेछ कि होटेलहरू, म हेर्दै थिएँ कि होटेलहरू होइन, यस्तो जानु पऱ्यो यतै आन्तरिक भनेर हेरेको त बाफरे, कति महँगो महँगो भएको रहेछ होटेलहरू। एनिवे, यो समय यस्तै छ अहिले, तर हाम्रो कार्यक्रमहरू धेरै छन्, त्यसैले हाम्रो यहाँ आन्तरिक यहीँ हुने कार्यक्रमहरू कहाँ कहाँ के छन् म राख्छु, हामी जानुपर्छ बरु होइन, यहीँ इन्जोय गर्ने हो, हाम्रै ठाउँमा हाम्रै गाउँले भेलामा हाम्रै यहीँकै समाजमा कार्यक्रमहरू, यहाँको लोकल कार्यक्रमहरू पनि हुन्छन्, लोकल ठाउँहरू भिजिट गर्ने ठाउँहरू धेरै हुन्छ यहाँको, त्यहाँ जानुपर्छ।
हजुर र यहाँहरूलाई धेरै धन्यवाद. थुप्रै कार्यक्रमहरू पनि पठाइदिनु भएको छ, एकछिनमा म चर्चा गर्छु. तपाईँहरूको यहाँ मेसेज हेर्दैछु है. ताराप्रसाद चेमजङजी अघि नै हो नन इन्टरनेटबाट, टङ्क सेरचन्दज्यूले अघि नै हामीलाई यो सूचना पठाइदिनु भएको होइन. र अब प्रश्न, हजुर प्रश्न चाहिँ म राख्छु तपाईँहरूलाई. थ्याङ्क यू भन्दै यो प्रश्न पनि राख्छु, अघि मैले राखेको थिएँ है. र हाम्रो टङ्क सेरजनज्यू, नुतन भूषालज्यू, सुनिल पुन, अनि लगनजी बार्सिलोनाबाट, विष्णु गुरुङ, नीता राई सबै आइसक्नु भएको छ कि. अघि बिहानै उहाँहरू आउनु भएको. अनि पछिल्लो समयमा हाम्रो खेलमोती हाङमा लिम्बू उहाँ पनि आउनुभएको छ होइन, ग्रेसबाट आउने गर्नुहुन्छ. बहिनी सुन्दैछु भनेर, विकेन्ड सधैँ जस्तो बिजी भएर बित्यो भनेर भन्दै हुनुहुन्छ कि उहाँले. हजुर उहाँ प्रायः बिजी नै होइन. अब विकेन्ड यस्तै हुन्छ कि हाम्रो दिदीबहिनीहरूको चाहिँ, हुन त दाजुभाइहरूको पनि हुन्छ त्यस्तो होइन, नहुने होइन. छुट्टीको दिनमा हामी घरमा झन् बिजी हुन्छौँ. एक दिन दुई दिन छुट्टी हुन्छ, त्यो दुई दिनको छुट्टीमा चाहिँ घर घुटेर होइन टल्काउनु पर्ने हुन्छ हजुर, अथवा अरू नै चिज गर्नुपर्ने हुन्छ. पाहुनापात आउँछन्, हामी जानुपर्ने हुन्छ होइन. अब यो विकेन्ड मेरो तिन ठाउँमा तिन थरीको सेलरोटी खाइयो भनेपछि दुई दिनमा तिन ठाउँमा तिन थरीको सेलरोटी, कार्यक्रम त अझै चारवटा थिए तर तिन ठाउँमा मात्रै खाना भ्याइयो होइन, चार ठाउँमा त सक्दै सकेन कुनै हालतमा पनि. एनिवे अब यस्तै दिनहरू आउँदैछन् र इन्जोय गर्नुपर्छ हामीले त्यही नै. यस्तै वीरबहादुर पुन, अघि नै आउनुभएको ज्ञानु गुरुङ होइन, मेखमल्ल, छवि थापा, धनकुमारी लावती लिङ्देन, उहाँ चाहिँ नेपालबाट आउनु भएको छ है. हजुर नेपालबाट आउनु भएको छ, अल द वे उता झापा दमकबाट. दमकबाट 31 डिग्री छ यहाँ तापक्रम, इन्जोय गर्दैछु भनेर भन्नुभएको छ. हाम्रो नारायण सापकोटाजीले पनि उता फिनल्यान्डबाट 13 डिग्री सेल्सियसको स्क्रिनसट गरेर पठाइदिनु भएको छ. अहो 13 डिग्री सेल्सियस त्यहाँनिर होइन, घाम लागेको म्याक्सिमम् टेम्परेचर 13 डिग्री सेल्सियस भने त हामी कहाँ पनि 14-15 छ है. अझै हामी कहाँ त अझै धेरै अझै थोरै छ, उता लन्डनतिर हो अलिक 14 हुने भनेको. हजुर हामी कहाँ पनि यस्तै यस्तै 13 डिग्री सेल्सियसको तापक्रम छ अहिले, चिसै छ भन्नु पर्यो. हजुर अनि हाम्रो बिमलाजी, बिमलाजीले अघि नै, बिमला मोक्तानजीले अघि नै पठाउनु भएको थियो र पक्का हो आशाजी घोडामा सपनामा देखेको भन्नुभएको छ कि. अघि घोडामा कुरा गर्नुभएको थियो सवार गरेको, म त मै चढेछु कि भन्ठानेको. हजुर उहाँले भन्न खोज्नु भएको चाहिँ घोडामा सवार गर्ने महिला जस्तो खुट्टा लामो लामो होइन, एकदम सुरिलो पटिलो थाई भएको देखिनु भएको थियो क्या आशाजी घोडामा सवार गर्ने महिला जस्तो भनेर भन्नुभएको रहेछ कि उहाँले. हजुर वाह हजुर कति राम्री देखेको थियो होला है, देखेकी थिएँ होला है बिमलाजी. तपाईँको सपनाले मलाई पनि त्यही सपना कल्पना गराइरहेको छ क्या अघिदेखि. हाम्रो गङ्गा थापा आमा पनि आउनु भएको छ, ओम थापा दाई पनि आउनु भएको छ, टिका पूर्जा, अनि विष्णु कुमारी विश्वकर्मा होइन, र हाम्रो यस्तै गुड मर्निङ हाई बहिनी भन्नुभएको छ कि विष्णु कुमारी विश्वकर्माजीले. हजुर हाम्रो कृष्ण चामलिङ दाजु पनि आउनु भएको छ हौ, र मैले पनि धेरै कल्पना धेरै भनेर उहाँले पनि लेख्नु भएको छ है. हजुर मैले पनि कल्पना धेरै भेटेको थिएँ आशा बहिनीलाई, त्यसैले होला सपनीमा देखेको थिएँ आशा बहिनीलाई, कस्तो दिमागै नभएको दाजु भनेर कराउँदै थिइन् बहिनी त रे दाजु त्यस्तो पो गरेँ मैले. हजुर किनकि प्रश्नको उत्तर जहिले पनि उल्टो लेखेको थिएँ आशा बहिनीलाई भनेर उहाँले रमाइलो प्रसङ्ग पठाउनु भएको छ है. कस्ती होलिन् भनेर सोचेको थिएँ आशा बहिनीलाई, त्यसैले त होला सपनामा भेटेको थिएँ आशा बहिनीलाई, अबै कस्ती छुच्ची पो रहेछन् कस्तो दिमागै नभएको दाजु भनेर रिसाउँदै थिइन् किनकि प्रश्नको उत्तर जहिले पनि उल्टो उल्टो लेखेको थिएँ आशा बहिनीलाई भनेर पठाउनु भएको छ है उहाँले. पछिल्लो समयमा चाहिँ यो सच्चाएर पठाउनु भएको रहेछ, मैले सबै खररै पढिदिएँ दाजु, केही छैन. हजुर एकदम राम्रो हजुर छुच्चीमा भेटिएछु त है. हजुर कहिलेकाहीँ मलाई लाग्छ म यस्तै छुच्ची हुन सक्नु नि जस्तो लाग्छ क्या. एनिवे अब हाम्रो दिपेन्द्र प्रजापतिजी अघि नै जापानबाट हो, अघि नै उहाँले चाहिँ हामीलाई यस्तो मजाको भिडियो पठाइदिनु भएको थियो कि एउटा प्लेइङ फिल्डमा हुनुहुन्छ, त्यो 31 डिग्री सेल्सियसमा पनि त्यो घाम चाहिँ शीतल छाया जस्तो त्यो स्टेडियमभित्र बसेर उहाँ खेल हेर्दै हुनुहुँदो रहेछ, ट्र्याक इभेन्ट हुँदै थियो त्यहाँनिर. वा कस्तो राम्रो सिन है, कस्तो राम्रो, त्यति ठुलो स्टेडियमभित्र पनि कति शीतल हौ, बिचमा मात्रै घाम लागेको छ, सबै कस्तो
यस्तो टेक्नोलोजी थियो है जापानिजहरूको टेक्नोलोजी, उहाँले पनि प्रशंसा गर्नुभएको छ त्यसको, र जापानिजहरू त यस्तोमा त एकदमै माहिर अगाडि छन् होइन। त्यस्तो स्टेडियम मजाले घाम लागेको छ 31 डिग्रीको, तर वरिपरि बस्ने जति सबै घाम शीतलमा छन्। त्यसरी बनाइएको कि त्यसलाई फेसिङ गरेर, एनिवे घाम त अस्ताउने बेला भयो दिदी यतातिर भनेर फेरि अहिले यस्तो राम्रो फुलको नक्सा पठाइदिनु भएको छ। अनि चेम थापा पनि आउनु भएको छ, ओम गुरुङ पनि आउनु भएको छ, धनु गुरुङ बहिनी पनि आउनु भएको छ। हो दिदी हजुर हजुर कसरी काम गर्नुहुन्छ मैले त देखिसकेको छु भनेर भन्नुभएको छ है हजुर। होइन यो कस्तो भने कहिलेकाहीँ चाहिँ सर्रै भइहाल्छ, कहिलेकाहीँ प्रोसेस लामो हुन्छ क्या, त्यसैले गर्दाखेरि हाम्रो इन्जिनियरहरू आज त 2 आउँदैछन् यहाँ, उनीहरूले चाहिँ यो के अरे हेर्नको लागि। ओके अलिक छिटो हुन्छ कि सर्भिस होइन। एनिवे अब गीत सुनाउ फेरि, तपाईँहरूलाई धन्यवाद छ, यहाँहरूको मेसेजहरू म हेर्दै थिएँ, यहाँहरूले मेसेन्जरमा पठाउनु भएको छ मेसेज, र अब एकछिनमा तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा गरौँ। अहिलेलाई प्रश्न राखेर अगाडि बढौँ होला होइन हजुर। यो प्रश्न एकचोटि राख्छु, ओके प्रश्न पनि होइन गीत पनि छ प्रश्न पनि छ, गीत पहिला बजाउँ होला ठिकै छ, किन भन्दाखेरि यो तपाईँ आउँदाखेरि यहाँ भित्तामा साइकल पनि देख्नुहुन्छ, तपाईँले चक्र देखाइदिन्छु म हजुर चक्र भने 2 हाम्रो यो आवर लिस्ट छ कि, यो घन्टामा यतिवटा गीत बजाउनु पर्ने, त्यो कम्पलसरी बजाउनै पर्ने हुन्छ, त्यसैले गर्दाखेरि होइन यही गीत सुनौ, रमेश कुमार श्रेष्ठले गाउनु भएको पहिले।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: BFPS गोरखा रेडियो।

0: सन्देश सुवेदीले हो यो भन्नुभएको, जीवन कसरी बुझाउँ तिमीलाई गाह्रो भयो भन्दै हुनुहुन्थ्यो हजुर. अब एउटै गीत मात्रै बाँकी छ, जानुभन्दा अगाडि तपाईँसँग तपाईँको लागि राख्नेछु अनि छुटिन्छु आजको कार्यक्रम. नमस्ते युकेबाट. तपाईँहरूले पठाउनु भएको कार्यक्रमहरू धेरै छन्, त्यसभन्दा अगाडि त्यतातिर लाग्नुभन्दा अगाडि म प्रश्न सुनाऊ एकचोटि, घन्टामा एटलिस्ट एकचोटि यो प्रश्न सुनाउँछु. म यो साताको लागि राखिएको प्रश्न एकचोटि सुनाऊ.
1: आवाज कस्तो हो?

0: यो आवाज कस्तो हो?
1: हजुर, सबै भनिएको छ यो आवाज कसको हो चिन्नुहोस्. हजुर, दुईटा मैले आवाज सुनाएको छ, एउटा महिला होइन गाएको आवाज, एउटा गायिकाको आवाज छ. अब तपाईँले खोज्नुपर्छ, खोज्दै गर्नुहोस्. अलिकति सुनाइदिउँ फेरि यो गीत. हजुर, यो गीत चाहिँ यस्तो छ, अलिकति फेरि पुरुषको आवाज सुनाउँछु म बिचमा. हजुर, यो एउटा आवाज भयो होइन. अब महिलाको पनि छ, यहाँहरूले महिलाको आवाज पनि चिन्नुपर्छ.

0: Your आवाज कस्तो हो?
1: हजुर, दुईटा आवाज सुनाए अवस भन्नुहोस्, यो आवाज कसको हो भन्नु पर्ला. हजुर, महिला आवाज पुरुष आवाज तपाईँले बताउनुपर्छ, उहाँहरूको नाम मात्रै हामीलाई. अब यो हप्ताभरिको होमवर्क तपाईँहरूको अहिलेसम्म कसरी पठाउनु भएको छैन होइन, आज मैले भर्खर त सुनाइरहेको छु. सो प्लेन्टी छ समय अझै अगाडि. गणेश बाबुले पनि आशा दिदी भनेर चारवटा क्वेसन मार्क पठाएर राखेर पठाइदिनु भएको छ दिपेन्द्र प्रजापतिजीले. हजुर हजुर हजुर, यस्तै हुन्छ नि, कहिलेकाहीँ सिनियरको पालो, कहिलेकाहीँ जुनियरको पालो होइन. हजुर एनिवे, प्रश्न इन्जोय गर्दै हुनुहुन्छ होला, गीत त्यही नै हुन्, आवाज तिनै हुन्. अब यहाँहरूको कार्यक्रमहरू कहाँ कहाँ छन् अलिकति चर्चा गरौँ जानभन्दा अगाडि. अब यो साता मे 23 तारिकको दिनमा तपाईँहरूको कार्यक्रम वा साकेला छ है. हजुर, साकेला मात्र होइन, अरू पनि छन् भेटघाट कार्यक्रमहरू. र साकेला उभौली 23 तारिक किरात राई आयोखा उभौली साकेला कार्यक्रम यही शनिबार 23 मेमा किरात राई हाउस रिप्ली सरीमा हुन्छ. दामी हुन्छ, त्यहाँनिर तपाईँहरू गएर इन्जोय गर्नुहुनेछ पक्कै पनि. र यस्तै गरिकन फेरि गोर्खा कप पनि त्यसको लगत्तै भोलिपल्ट 24 तारिक दामी फेरि क्विन्स अल्डरसट क्विन्स एभिन्यू अल्डरसटमा, र त्यो पनि एकदमै दामी हुन्छ, त्यो पनि इन्जोय गर्नुहुनेछ यो विकेन्डमा होइन. अनि यस्तै गरिकन यति मात्रै होइन, भारसेली समाजको पनि भेटघाट छ है, भारसेली परिवारको पनि वार्षिक भेटघाट विलिज आर्मी क्याम्पमा छ. र तपाईँहरूले थप जानकारीको लागि मोहन दर्लामी त्यता काम गर्नुहुन्छ होइन, हाम्रो त्यतै हुनुहुन्छ, त्यता उहाँलाई सम्पर्क गर्न नभुल्नु होला, अथवा टिका थापालाई पनि फोन गर्न नभुल्नु होला. 23 मेमा अर्को कार्यक्रम यही शनिबारको दिनमा 1991 इन्टेकका 87 नम्बरीहरूको पनि भेटघाट कार्यक्रम छ. 35 एनिभर्सरी छ है उहाँहरूको चाहिँ. यो 35 एनिभर्सरीको बारेमा हाम्रो बिरबलालजीले हामीलाई अहिले पठाइ पनि दिनुभएको छ कि, फेरि यसो रिमाइन्डर, धेरै धन्यवाद छ. र उहाँहरूको यो 35 एनिभर्सरीमा चाहिँ कहाँ हुन्छ भन्दाखेरि 23 मेमा हिमालयन ओएसिस टिडवर्थमा हुन्छ. र कलाकारहरू चाहिँ उहाँहरूकै मितेरी ब्यान्ड है, नम्बरीहरूको ब्यान्ड पनि, म्युजिक विथ आर्टिस्ट फ्रम नेपाल भन्नुभएको छ, मितेरी ब्यान्ड आउनुहुन्छ. राम गुरुङको प्रस्तुति, सोनी कुमार छेत्रीको प्रस्तुति तपाईँहरूले त्यहाँ सबै सुन्नुहुनेछ, पाउनुहुनेछ. र अर्को यो विकेन्डको कार्यक्रम भयो यो होइन, अब त्यस पछाडि पनि छन् कार्यक्रमहरू. 30 मेमा 7 गोर्खा राइफल्स रेजिमेन्टको एन्युअल रियुनियन छ फ्रिमली कम्युनिटी सेन्टरमा दिउँसो 12 बजीदेखि. 31 मेमा नेपाल रन युकेले रेडिङ नेपाली रनर्सहरूको सक्रियतामा 10K रन सभा सञ्चालन गर्दैछ. आइतबार 31 मेमा हो, डेन्टन पासर लेक रेडिङमा हुन्छ यो कार्यक्रम चाहिँ. अब जुन महिनाका पनि छन्, जुलाईका पनि छन्, अगस्तमका छन् क्यारे. हजुर, पछि नै राख्छु, अहिलेलाई चाहिँ अब छुट्टिने बेला भयो, एउटा गीत बाँकी नै छ, यो गीत सुन्दै सुनाउँदै अब छुट्टिन्छु म. धेरै धन्यवाद यहाँहरूले साथ दिनुभएकोमा. विष्णु गुरुङ भाइ हजुर आउनुभयो है, आउनुभयो उत्तर लिएर, फाइनली एउटा एकजना आउनुभएको छ ब्लानफोर्डबाट, विष्णु गुरुङ हजुर. अब अरू पनि भोलिदेखि फटाफट आउनुहुन्छ होला, क्याचअपमा गएर सुन्न नबिर्सनुहोस्. अब गीत सुरु भइसकेको छ, छेको छे छेक्यो छेक्यो नेपथ्यले गाउनुभएको गीत, यो गीत सुन्छौँ हामी अनि छुट्टिन्छौँ. र यसपालिको प्रश्नको उत्तर अब मिलेकोहरूको त गइहाल्छ क्यारे, हाम्रो यहाँनिर ड्रमा होइन खोरखोरेमा गइहाल्छ, आइमिन हाम्रो राइस कुकरमा. अनि यसपालि चाहिँ स्पेसल पुरस्कार छ है यहाँहरूलाई, 9 लोकदोहोरी स्वर्णिम साँझ जो चाहिँ 30 मे शनिबारको दिनमा हुँदैछ एम्पायर हल अल्डरसटमा, उहाँहरूले चाहिँ तपाईँहरूलाई 2 टिकट दिनुहुन्छ. हजुर, हामीलाई दिनुभएको छ जुन तपाईँलाई हामीले दिने हो. त्यहाँनिर थुप्रै कलाकारहरूको 15 त यहाँ फोटै देखेको छु है, 15 कलाकारहरूको चाहिँ प्रस्तुति तपाईँहरूले हेर्न सक्नुहुन्छ है. त्यसैले नै यो लोकदोहोरी स्वर्णिम साँझ भनिएको नै यही हो. हजुर, अब दिउँसो 2:30 नै तपाईँहरूलाई सुरु हुन्छ कार्यक्रम, अनि साँझसम्म नै कार्यक्रम हुन्छ. ओके, इन्जोय गर्नुहुन्छ पक्कै पनि. गीत सुनाइ सुरु भइसकेको छ एक्चुली नेपथ्यको, अब छेक्यो छेक्यो गर्दै हामी छुट्यौँ आजलाई. थ्याङ्क यू यहाँहरूलाई साथ दिनुभएकोमा. नमस्ते, बाई बाई.

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भावी प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिस विरुद्ध परेका रिट सर्वोच्च प्रशासनले झुलाएर राखेको भन्दै कानून व्यवसायले कायम मुकायम प्रधान न्यायाधीश गुहारेका छन्। सूर्यमा प्रशासनले दरपीठ गरेपछि त्यस विरुद्धका निवेदन सर्वोच्च प्रशासनले होल्ड गरेर राखेको भन्दै आज 30 जना कानून व्यवसायले कामो प्रधान न्यायाधीश सपना प्रधान मल्ल कहाँ डेलिगेसन गएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख 25 गते प्रधान न्यायाधीश सिफारिस विरुद्ध परेका 3 वटा रिट दरभेट गरिदिएका थिए। त्यस विरुद्ध परेका निवेदन पनि थन्काएर राखेको विषयमा असन्तुष्टि जनाउँदै आज विष्णुमाया बसाल, गीता थापा लगायतका कानून व्यवसायी कामो प्रधान न्यायाधीश मल्ल कहाँ कुरा गर्न डेलिगेसन गएका हुन्। सर्वोच्च प्रशासनले करिब 1 सातादेखि 3 निवेदन होल्डमा राखिदिएको छ। यसैबीच प्रधान न्यायाधीश सिफारिस मनोज शर्माले आफू विरुद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको खुलेको छ। निवेदन दर्ता नगरिएको विषयमा आज कामो प्रधान न्यायाधीश मल्लले ध्यान आकर्षण गराउँदा मुख्य रजिस्ट्रार विमल पौडेलले शर्माले दर्ता नगर्न निर्देशन दिएको खुलाउनु भएको हो। निवेदनमाथिको विलम्बबारे आज कानून व्यवसायले समेत ध्यान आकर्षण गरेपछि कामो प्रधान न्यायाधीश मल्लले शर्माकै निर्देशनमा उहाँको सिफारिस विरुद्धका निवेदन दर्ता नभएको खुलाउँदै तत्काल दर्ता गरेर भोलि नै पिसी तोक्न आदेश समेत दिनुभएको छ। संविधान, सर्वोच्च अदालत नियमावली र न्याय प्रशासन ऐनले समेत न्याय प्रशासन प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशलाई दिएको भन्दै मल्लको आदेशमा वैशाख 23 र 25 लगायतका मितिमा आएका निवेदनमाथि मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारले अल्मल्याउन खोज्दा न्यायिक प्रक्रियालाई नै अवरोध पुगेको देखिने र यो गतिविधि न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रतामाथिको उदासीनता र अकर्मण्यता हुने भनिएको छ। संसदीय समितिले प्रधान न्यायाधीश सिफारिस मनोज कुमार शर्मा विरुद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने भएको छ। शर्मा विरुद्ध हालसम्म 7 वटा उजुरी परेको छ। समितिले गएको 25 गते शर्मा विरुद्ध उजुरी आह्वान गरेको थियो। शर्मा विरुद्ध आजसम्म उजुरी दिने म्याद छ। भोलि बस्ने संसदीय सुनवाई समितिमा सबै सदस्यको रोहबरमा उजुरी खोलेर अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिनेछ। संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिस गरेका शर्मालाई संसदीय सुनवाईले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा शर्माको नाम सिफारिस भएको थियो। काङ्ग्रेस संसदीय दलका नेता विष्णुराज आङ्दम्बे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले भने विमतिसहित नोट अफ डिसेन्ट लेख्नु भएको छ। प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्ले कार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्ट्रम अगाडि पुगेर उनीहरूले सभामुख डोलप्रसाद अरियाललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका थिए। प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड हात र छातीमा टाँसेर समेत देखाएका हुन्। डोजर आतंक बन्द गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड आधा मिनट जति देखाएपछि उनीहरू आफ्नो सिटमा बसेका थिए। सांसदहरूले प्ले कार्ड सहित मौन विरोध गरेपछि सभामुखले आपत्ति जनाउँदै मर्यादामा रहन सचेत गराउनु भएको छ।
4: मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली प्र्याक्टिस कसैले पनि दिएको देखिँदैन। त्यस कारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
3: आजको बैठकमा श्रम संस्कृतिका सांसदले अझै पनि प्ले कार्ड छातीमै राखेर बोलेका छन्। सरकारको नीति कार्यक्रम पेश गर्ने र छलफल पछि समेत प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएपछि श्रम संस्कृति लगायतका प्रतिपक्ष दलले विरोध गर्दै आएका छन्। संसदमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरे पनि संसदको क्यालेण्डरमा जेठ असारमा समेत यो कार्यक्रम राखिएको छैन। नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी,
5: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन बुझाइसकिएको छ, तर उक्त दस्तावेज अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। तसर्थ त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस् भन्ने माग राख्न चाहन्छु।
3: नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक दिने अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमै 150 विकेट लिने कीर्तिमान बनाउनु भएको छ। कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग दुईमा हिजो स्कटल्याण्ड विरुद्धको खेलपछि लामिछानेले 73 खेलमा 150 विकेटको कीर्तिमान बनाउनु भएको हो। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा थियो। हवस् त, खबर यति नै। नमस्कार।

हजुर, सुन्नुभयो यहाँले यो गीत। यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगात सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार छ, कार्यक्रममा हार्दिक स्वागत छ। आशा गरौँ तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ होला। देश विदेशमा भर्खरै यहाँले नमस्ते के कार्यक्रम सुन्नुभयो र अब काठमाडौँको सौगात काठमाडौँबाट नै एउटा मिठो गीत सुन्नुभयो। अब आजको दिनको कुरा गरिहालौँ। समय कुरा गर्नु पर्दाखेरि अहिले दिनको ठिक 1:54 जाँदैछ काठमाडौँमा अथवा नेपालमा। तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ आफ्नो समयमा सुन्दै हुनुहुन्छ, त्यस कारणले गुड मर्निङ कुरा आफ्नो गुड इभिनिङ भन्ने गर्दछु। जे होस्, बेला त बिहानको 9:10 भइसकेको छ। यहाँलाई अब यो बसाइमा मिठा मिठा गीत, यहाँको समसामयिक विषयमा कुराकानी गर्नुपर्ने हो, होइन? तर कहिले कहिले टेक्निकल र सेटेलाइटको फल्ट हुन्छ, त्यसले गर्दाखेरि तपाईँले हामीलाई सुन्न पाउनुहुन्न। त्यसको लागि हाम्रा मित्रहरूले बेलायतदेखि अनि काठमाडौँका हाम्रा टेक्निसियन टोलीहरूले चाहिँ सपोर्ट गर्नुहुन्छ। आज पनि त्यस्तै गर्नु पर्ला जस्तो देखिसकेको छ। तपाईँले मलाई सुनेको जस्तो लाग्दैन। यदि सुन्न बाँचेन भने फेसबुकमा लेखिहाल्नुहोस् है, आइल से हेलो टु यु भन्दै। अब हामी यो बसाइमा एउटा गीत सुनाऊ है त, त्यसपछि बल्ल आजको कार्यक्रममा जाउँ। किनभने मलाई जहाँसम्म लाग्छ केही प्राविधिक अलिकति गल्ती भइरहेको जस्तो लाग्छ। त्यो बिचमा एउटा गीत सुनाऊ, हेरौँ तपाईँले मलाई सुन्नु पाउनु भएको छ कि छैन, चेक गरौँ है।

हजुर, सुन्नुभयो यहाँले रोहित जोन छेत्रीको आवाजको गीत। र मलाई कन्फर्मेसन आयो अनुसार निशा, मैले रेडियो सुन्दैछु भनेर भन्नुभएको छ। सेटेलाइटमा प्रब्लम छैन, ट्रान्समिटरमा प्रब्लम छैन, तर हाम्रो केही उपकरणमा चाहिँ प्रब्लम छ। जे होस्, म कार्यक्रम अगाडि बढाउन चाहन्छु। फेरि पनि तपाईँले मलाई काठमाडौँबाट सुन्दै हुनुहुन्छ अथवा विदेशमा सुन्दैछु भने मेरो नमस्कार स्वीकार्नुहोला। आदरणीय श्रोताहरू, सञ्चालक विनोद खड्गा मेरो नाम हो। र विकेन्डमा तपाईँहरूको विभिन्न कार्यक्रम भयो होला, त्यो के भयो हामीलाई जानकारी गराउनुहोस्। यहाँ चाहिँ शनिबारको दिन सिक्स गखर राइफल्सको 209 यो चाहिँ जन्म उत्सव थियो भन्नुपर्छ। यही कुमारी पार्टीमा भएको थासाङ घरमा भव्य कार्यक्रम गर्नुभएको थियो। थासाङ घर फेरि सिक्सजीआरकै गुरुजीको हो भन्ने हामीलाई जानकारी छ। बिना बहिनी त्यहाँको प्रोपराइटर हुनुहुन्छ। जे होस्, भव्य रूपमा यहाँ सम्पन्न भयो र अग्रजहरूमा मेरै भनौँ न अब पहिला पहिलाको अफिसर्सहरूसँग भेट भयो र नारायण छेत्री साहब हुनुहुन्थ्यो होइन सिक्सजीआरमा, र पछि विजय मारोमा उहाँ हेक्ला गर्नुभयो र पछि बिजिएनएन काम गर्नु। यस्ता यस्ता दिग्गज र अग्रजहरूसँग भेट हुने मौका पाएँ परिवारसँग। त्यही केही फोटोहरू मैले आजको यस फेसबुकमा सम्प्रेषण गरेको छु, बिएबिएस घरकाको हेर्नुहोला। अस्ति लाइभ पनि गरेको थिएँ र त्यसको त्यही दिन नै बिहान 9 बजे पोखरामा भव्य कार्यक्रमको बिचमा 6GR का धेरै सदस्यहरू पोखरामा उपस्थित भएको जानकारी हामीले पाएका थियौँ। श्रोताहरू, यहाँ चाहिँ यो कार्यक्रम भयो भने तपाईँको के कार्यक्रम भयो भने फेसबुकमा हेरौँला, तपाईँहरूले अपडेट दिनुहोला। बिजिएनमा चाहिँ ब्रिटिसका नेपालका साथीहरू टोरबाट आउनुभएको छ, त्यो पनि ब्याटल फिल्ड टोर होइन, र कालापानीदेखि लिएर देहरादुन धेरै ठाउँमा घुमेर आउनुभएको रहेछ। आज त्यो बारेमा छोटो चर्चा हामी गर्छौँ। क्याप्टन रिटायर कर्णबहादुर थापा साहबसँगको कुराकानी हुनेछ र आजको यो बसाइमा यानि कि अर्को चरणमा अब करिब 2:55 उहाँले यो ब्याटल फिल्ड टुर, त्यो पनि इन्डियाको होइन, हाम्रा नेपाल साइनो नेपाल लडाइँको बारेमा अपडेट दिनुहुन्छ र बिजिएनका सदस्यहरूले के कस्तो भ्रमण गर्नुभयो भन्ने अपडेट हामी पाउँछौँ। फोटोहरू पायो भने हामी सम्प्रेषण गरिहाल्छौँ। एनिवे, तपाईँलाई पनि फेरि पनि स्वागत छ। आज डेढ महिनाको 4 गते हो, विक्रम सम्बत 2000, आज 83 सोमबारको दिन, आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस रहेछ। ओहो, आजको ठुलो दिन रहेछ। 5 दिनपछि युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती र गङ्गा दशहरा व्रत लिनेहरूको लागि चाहिँ अबको 8 दिन यानि कि जेठ महिनाको 12 गते पर्नेछ। अहिलेलाई यति भनौँ। र गणतन्त्र दिवस पनि आउँदैछ जेठको 15 गते, त्यही दिनै सगरमाथा दिवस पनि परेको छ, यानि कि 29 तारिकको दिन होइन, जेठ 15 भनेपछि ठ्याक्कै त्यो दिन चाहिँ अब रन पनि हुन्छ। 29 तारिक मे महिनामा सफलतापूर्वक पहिलो पटक सगरमाथा आरोहण भएको दिवस हो। त्यही दिन कोही सेरोफेरोमा हाम्रा मित्र हुनुहुन्छ विक्रम पाण्डेजी, उहाँले कार्यक्रम गर्नुहुन्छ सगरमाथा बेस क्याम्पमा, म्याराथन गर्नुहुन्छ। त्यसमा हाम्रा पल्टनका सदस्यहरू धेरै पुग्नु भएको छ। एकल प्रयास र सामूहिक प्रयास छ जसमा किओ जिलार बाट गर्खा मेजरको पदवी सम्हालेर, सफलतापूर्वक सम्हालेर रिटायर हुनुभएको खेमप्रसाद गौचन साहब पनि कुद्दै हुनुहुन्छ, र बिजिएनबाट पनि केही साथीहरू हुनुहुन्छ, उहाँलाई अहिले नै म बधाई दिन चाहन्छु। र आज भोलि नै मैले विक्रम पाण्डे जो आयोजक हुनुहुन्छ उहाँसँग कुराकानी गर्नेछु यो एभरेस्ट म्याराथनको बारेमा। अब अन्य कुराहरू के छन् सरस्वती हेरिहालौँ। श्रोताहरू, आजको दिनमा तपाईँलाई के अपडेट गर्न सक्छौँ नेपालतिरको विदेशतिरको समाचारमा? पहिला हामी नेपालतिरकै कुरा गरौँ। आज म मौसमको कुरा गर्न चाहन्छु। मौसम के कसो छ त, अब मनसुन लाग्न आँट्यो भन्दा पनि हुन्छ, र यसपालिको मौसममा कता कता खडेरी पर्छ भन्ने सुनेको थियो, तर आजको लागि चाहिँ कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा बादल लाग्ने देखिन्छ। मधेस प्रदेश र बाँकी प्रदेशका यी क्षेत्र यानि कि हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईका भूभागमा मौसम मुख्यतः सफा हुने देखिन्छ। कुनै कुनै ठाउँमा सुदूर पश्चिम र लुम्बिनी प्रदेशका र तराईका भूभागमा तापक्रम एकदम बढेको छ। श्रोताहरू, 40 भन्दा माथि पुगिसकेको छ भने रातको समयमा अलिकति तापक्रम घट्ने नै हुने भयो होइन, तर एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। काठमाडौँ भ्यालीमा आज 29 डिग्री सेल्सियस छ, आंशिक रूपमा बदली यानि कि हेजी सनसाइन भनेर भनौँ, उत्तर पश्चिमी हावा छ,
13 किलोमिटर प्रति घंटा को वेग में चलते हवा भने धरान में आज 34 डिग्री सेल्सियस पूरा दिन घमाइलो भोलि हल्का रूप में बादल लाग्ने देखिन्छ भने पोखरा में आज 32 डिग्री सेल्सियस आंशिक रूप में बदली यहां पनि र पार्टली सनी पार्टली घमाइलो हैन र चाहिँ भोलि चाहिँ के बादल लाग्ने देखिन्छ मौसम सम्बन्धी जानकारी यति नै र आजका दिनका केही खबरहरू हेर्न चाहन्छु र तपाईँहरू पनि अपडेट दिन गर्न चाहिरहेको छु तर आज अलिअलि कता कता नेटले पनि धोका दिइरहेको छ हर्क सम्पाङको समाचार आयो पार्टीले संसदमा देखाएको पर्चामा के छ त भन्दा रातो पार्टी लेख्दछ प्रतिनिधि सभा बैठकमा हर्क सम्पाङको श्रम संस्कृति पार्टीले सभामुख अगाडि पर्चा देखाएर प्रदर्शन गरेको छ पर्चामा प्रधानमन्त्रीलाई संसद प्रति जवाबदेही बनाउन प्रश्नबाट नभाग्न जनमतको सम्मान गर्न र अध्यादेश ल्याउन बन्द गर्न माग गरिएको थियो सभामुखले पार्टीलाई मर्यादित हुन आग्रह पनि गरेछन् श्रोताहरू अन्य खबरहरूमा हामी नेपालकै केही प्रमुख

अभियुक्त डाक्टर नारायण दत्त खनेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा धार 3 रिटको सुनवाईका लागि पेशी तोकिएको छ। निवेदकहरूले उनको नियुक्ति संविधानको धारा 157(3) र 129(5) विपरीत भएको दावी गरेका छन्। अदालतले यसअघि सरकारलाई कारण देखाऊ आदेश जारी गरेको थियो श्रोताहरू भन्ने अन्य खबरतिर सरसर्ती आँखा दौडाइहालौं। विदेशतर्फ लागू होला। भारतीय प्रधानमन्त्री मोदीलाई स्विडेनको सर्वोच्च सम्मान। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्विडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ पोलर स्टार कमान्डर ग्रान्ड क्रस प्रदान गरेको छ भने ग्योथेनबर्गमा आयोजित समारोहमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनको उपस्थितिमा यो सम्मान गरेको हो। यो मोदीको 31 अन्तर्राष्ट्रिय सम्मान हो। फोटो सहित उहाँको यो समाचार आएको छ भने केरलमा कांग्रेसको नेतृत्वको सरकार र मुख्यमन्त्री सतीशन र वीस मन्त्रीले आज शपथ लिँदैछ भन्ने खबर छ श्रोताहरू। देश विदेशको समाचारमा इरानसँग शान्तिको लागि अमेरिकाले अघि सार्यो 5 कडा शर्त भन्ने खबर छ। अमेरिकाले इरानसँग शान्तिको लागि 5 कडा शर्त राखेको छ जसमा बमबारीको क्षतिपूर्ति नदिने सम्बन्धित युरेनियम सुम्पिनु पर्ने र एउटा मात्र आणविक केन्द्र सञ्चालन अनुमति समावेश छन्। राष्ट्रपति ट्रम्पले समय घर्किँदै गएको चेतावनी दिएका छन् भने इरानले व्यङ्ग गरेको छ यो कुरा माथि श्रोताहरू। यति नै भनौँ र यहाँलाई एउटा अर्को गीत सुनाउँ श्रोताहरू। यो बेलामा तपाईँहरूलाई एउटा रक गीत तयार छ, त्यो गीतै राखौँ है त। ओके, गाउने कलाकार को हुनु छ? यो छ 8 अगस्तस कार्तिक उल्लख र टिमको गीत छ, स्वीकार्नु होला।

नाम छ सुधारु सक्दिन अब भन्ने बोलको गीत थियो भने तपाईँलाई म अर्को गीत पनि राख्न चाहन्छु सुधारु. यो बिचमा हाम्रा टेक्निसियन टिमहरू एकदम क्विक मार्चमा काम गर्नुहुन्छ, फास्ट ट्र्याकमा काम गरिदिनुहुन्छ, किनभने देयर सम प्रब्लम विथ द हाम्रो आउटपुट सिस्टम कल मिरियाड. मिरियाडले चाहिँ आज धोका दिँदैछ. ठिकै छ, यो बिचमा तपाईँहरूलाई चाहिँ मैले केही समाचारहरू राखौँ सुधारु, किनभने समाचार विभिन्न पत्र पत्रिका हेरौँ. सबभन्दा पहिला भर्खरै सम्प्रसिद्ध अनलाइन खबरको टप न्युजमा राप्रपा र संसदले हटाउन माग गरेको प्रतिनिधि सभा नियमावलीको नियम 259 के छ भन्ने कुरा छ सुधारु, तपाईँहरू पढ्नुहोला डिटेलमा गएर. अन्य खबरहरूमा के छ त, एउटा चाहिँ क्राइम सम्बन्धी समाचार टपमै आएको रहेछ, करिब एक घन्टा अगाडिको समाचार हो. प्रेमी भेट्न जेल ब्रेक गर्ने सपना देख्ने एक भनौँ न अब कैदीको समाचार पनि रहेछ भने, अन्य खबरहरूमा पूर्वाधार तथा विकास आयोजनाका सम्बन्धी मुद्दा, व्यवस्थापन सुधार प्रतिवेदन कार्यान्वयन गरिँदै भने प्रतिनिधि सभामा नियमावली पेश, त्यही बारेमा प्रश्न उठेको यहाँले सुनिहाल्नुभयो. उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा 10 मृत्यु भएको छ भने कञ्चनपुरमा श्रीमानको सफेला श्रीमती पक्राउ परेको समाचार दुःखदायी हो. अन्य खबरमा नेपाल तमा घेदुङ अध्यक्षमा रामकृष्ण ब्लू निर्वाचित, यहाँले खबर सुन्नुभयो भने. अब तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु. भर्खरै एक ब्यान्डको गीत सुन्नुभयो भने अब तपाईँलाई अर्को गीत सुनाउँछु. त्यसो फेरि हाम्रा टेक्निकल टिमका साथीहरूले के गर्नुहुन्छ हेरिहालौँ है त. यो गीत एल्बाट्रोसको हो, इन्जोय गर्नुहोला.

0: Okay, यहाँलाई मैले अल्बर्टो सुगीत राखेँ. यो बिचमा हाम्रो सिस्टमलाई अलिकति बिग्रेको हुनाले अलिकति हामीलाई कार्यक्रम गर्न अप्ठ्यारो परेको छ, किनभने धेरै हामी म्यानुअलमा होइन कम्प्युटरमा विश्वास गर्दाखेरि अलिकति धोका पनि पाइँदो रहेछ. हवेभर तपाईँहरूलाई हामीले चाहिँ प्रसारणमा त केही रोकावट भएको छैन, अलिकति तकलिफ चाहिँ भइरहेको छ. खैर, हाम्रा इन्जिनियर साथीहरू ब्याकग्राउन्डमा काम गर्दै हुन्छ. यो बिचमा म कुराकानी गरौँ हाम्रा स्पोर्ट्स करेस्पोन्डेन्ट हुनुहुन्छ प्रकाश तिमिल सिन्हाजी. तिमिल सिन्हाजीलाई म कार्यक्रममा ल्याउन चाहन्छु. भर्खरैको कृतिमानको कुराबाट सुरु गरिहालौँ, खुसी पो लाग्यो त. प्रकाशजी नमस्ते, स्वागत छ तपाईँलाई.
1: हजुर नमस्कार,
0: धन्यवाद. ओके, एटलिस्ट तपाईँको टेलिफोन त चलेकै रहेछ होइन. ओके, ल भन्नुहोस् तपाईँ कतिको व्यस्त हुनुहुन्छ, स्पोर्ट्समा तपाईँहरूले धेरै योगदान पुऱ्याउनु भएको छ. सबभन्दा पहिला तपाईँ र तपाईँको टिमलाई धन्यवाद भन्न चाहन्छु. ल भन्नुहोस्.
1: धेरै धेरै धन्यवाद तपाईँलाई पनि. धेरै धेरै धन्यवाद.
0: तपाईँको टिमको नाम भन्नुहोस् न मलाई.
1: हाम्रो टिम भनेको चाहिँ हाम्रो खेलकुद भयो. हाम्रो खेलकुदमा हामी एक्टिभली काम गरिरहेको छौँ.
0: ओके,
1: क्रिएट गरेर 10 वर्षदेखि हामी आफ्नै एउटा पोर्टल न्युज पोर्टल चलाइरहेको छौँ स्पोर्ट्स पोर्टल.
0: अब तपाईँले त्यो भन्दाखेरि तपाईँको कति सब्सक्राइबर छन् अथवा चाहिँ रेगुलर भ्युअर अथवा चाहिँ लिसनर छन् के भनेर भन्नु? लिसनर भन्नु कि भ्युअर भन्नु? तपाईँको
1: भ्युअर्स अहिले अब डिजिटल भएको हिसाबले भ्युअर्स भन्ने चलन छ. अब हाम्रोमा चाहिँ 1.2 मिलियन भनेको 12 लाख चाहिँ हाम्रो फेसबुकको भ्युअर्सहरू, हाम्रो सब्सक्राइबर भनौँ न, फेसबुकमा लाइक
0: संसारभरि संसारभरि होइन हाम्रो खेलकुद डट कम भनेर भनौँ होइन. ल त बिएबिएसमा तपाईँहरू पनि जोड्नु भएको छ. मलाई खुसी के लाग्छ भने तपाईँको टिमसँग मैले दुई तिन ताली विभिन्न कार्यक्रममा अनि विभिन्न स्पोर्टिङ इभेन्टमा भेट हुँदाखेरि दे आर भेरी प्रोएक्टिभ होइन, अनि इन्टरेक्टिभ पनि हुनुहुन्छ, सोध्नुहुन्छ, मलाई ठाउँ पनि दिनुहुन्छ. आउनुहोस् दाइ, यहाँबाट तपाईँले फेसबुक गरे पनि नो प्रब्लम भन्नुहुन्छ. गर्दाखेरि तपाईँ छ त मैले पछि चिनेको र तपाईँका अन्य टिम मेम्बरहरू भेरी वेलकमिङ, खुसीलाई पो लाग्छ त.
1: हजुर, अनि अब हामी युट्युबमा चाहिँ 4,70,000 भन्दा प्लस हाम्रो सब्सक्राइबर हुनुहुन्छ. त्यो भएर डिजिटल्ली हामी चाहिँ झन्डै झन्डै 15 लाखको अराउन्डमा भनौँ न, 15 लाख भन्दा पनि प्लस अराउन्डमा छौँ.
0: ओके,
1: स्पोर्ट्समा चाहिँ हामी
0: लिडिङ प्लेयर हो कि.
1: हजुर हजुर, अब त्यस्तै भन्नु पऱ्यो, अब दर्शकहरूको अब पाठकहरूको माया भनौँ न.
0: ज्यू ज्यू, अलि लिडिङ प्लेयरले पनि राम्रै प्रकारले फाइनेन्सियली पनि लिड गर्दै हुनुहुन्छ भन्ने आशा गरौँ. लेस होप होइन, किनभने यत्रो तपाईँहरूको
1: तर फाइनेन्सियली चाहिँ अझै पनि त्यो सस्टेन गर्न नेपालको कन्टेक्स्टमा अझै पनि गाह्रो नै छ.
0: ज्यू ज्यू,
1: तर पनि अब एउटा यो हाम्रो चाहिँ अब एउटा आफ्नो जीवन यसैमा भनौँ न समर्पण जस्तै भयो. अब पत्रकारितालाई नै हामीले आफ्नो व्यवसाय बनाएको हिसाबले अब हाम्रो सबै चिज यही नै भयो भनौँ
0: हो नि. अनि मैले तपाईँलाई थाहा छ हाम्रो त नन कमर्सियल हो, हामी च्यारिटी हो होइन, र वी डोन्ट मेक मनी होइन. तपाईँहरू सचेत गर्नै पर्छ है, र तपाईँले त्यो हिसाबमा पनि तपाईँले हामीलाई पनि साथ लिएको हुनाले आई लाइक टु से थ्याङ्क यू भेरी मच होइन. तपाईँको सम्पूर्ण टिम, मैले भाइहरूको नाम त बिर्सेँ होइन, तर उहाँले मलाई
1: चिन्नु हुनुहुन्छ. हुनुहुन्छ, चारजनाको टिम छ हामी काठमाडौँमा चाहिँ.
0: काठमाडौँमा
1: अरू चाहिँ जिल्लाबाट साथीहरूले पनि अब हेल्प गर्नुहुन्छ स्पोर्ट्सको न्युजमा. अब केही साथीहरू बाहिर पनि हुनुहुन्छ, बाहिर भएको साथीहरूले पनि स्पोर्ट्सको नेपाली सँग रिलेटेड भयो भने उहाँहरूले पनि सेयर गर्नुहुन्छ. एउटा टिम नै छ भनौँ न, झन्डै झन्डै 15-20 जनाको देशभरि विदेशमा समेत रहेर हामी काठमाडौँमा चाहिँ एक्टिभली काम गर्ने 4 जना छौँ.
0: ओके, अब बेलायततिरको कुनै ठुलो ठुलो टिम जस्तो कि अस्तिको नेपालको क्रिकेट टिम खेल्यो, प्र्याक्टिस गर्यो होइन, स्कटल्यान्डमा खेल्यो होइन, तपाईँहरूलाई हामीले केही प्रकारको केही क्लिप्स दिन सक्छौँ, लाइभमा जोड सक्छौँ, हामी पनि साथ दिन तयार छौँ है. किनभने तपाईँहरूले गरेको मद्दतको चाहिँ यसो रेसिप्रोकेट पनि गर्नु पऱ्यो नि, हामीले मद्दत पनि फर्काउनु पऱ्यो नि त होइन र. अनि अब अफकोर्स अब अहिले चाहिँ अब वर्ल्ड कप हुँदैछ होइन, वर्ल्ड कपका कुराहरू हामीले फुटबलको कुरा गर्न सक्छौँ, क्रिकेटका कुराहरू गर्न सक्छौँ. गर्दाखेरि लेट्स वर्क इन टुगेदर भन्न चाहन्छु म है. त तपाईँको टिमलाई वान्स अगेन धन्यवाद भन्दै ल भन्नुहोस्. अस्ति बिफोर आई फर्गेट होइन, अस्ति तपाईँले चाहिँ मुम्बईमा चाहिँ हाम्रो लाइभ फुटबल के भन्छ क्रिकेटको अपडेट दिनुभयो, त्यसको लागि पनि तपाईँलाई धेरै धन्यवाद छ है. इङ्ल्यान्डलाई 4 रनले झन्डै झन्डै जितेको हो कि, हामीले 3 रन कि 4 रनले हार्यौँ,
1: 4 रनले
0: कति एक्साइटेड थियौँ हामी. इंग्लैंड जस्तो महारथीलाई हामीले जित्न पाउँदाको खुशी अर्कै हुन्थ्यो. खैर अब नेक्स्ट
1: त्यसको एउटा अर्को पट चाहिँ राम्रो देखिया छ के छ भने इङ्ल्यान्डको टिमले नेपालको भ्रमण गर्दैछ यो 2026 भन्ने चाहिँ समाचारहरू बाहिर आएको छ. अब एउटा सुखद कुरा चाहिँ त्यसलाई लिनुपर्छ हामीले. त्यहाँ आरबीओले पनि सायद इङ्ल्यान्ड अब यो 26 भित्रमा नेपाल आएर खेल्छ सिरिज टियुमा भन्ने चाहिँ एउटा आशा पलाएको छ.
0: ओहो त्यो त ठुलो कुरो हो. सँगै बसेर लाइभ गर्नुपर्छ है त उसमै है. तपाईँको टिमलाई भनिहाल्नुहोस् विनोदाई पनि हाम्रो टिममा भनेर भनिहाल्नुहोस् है. ओके अब कुरा गरौँ. अब सन्दीप लामी छानेले मिसेल स्टार्कको चाहिँ के भन्छ रेकर्ड ब्रेक गरे भने बर्कै सुने होइन यही हो. अपडेट दिनुहोस् त प्लिज.
1: म अहिले तपाईँलाई चाहिँ यसको सरसर्ती अलिकति अपडेट दिन्छु. नेपाल र अहिले स्कटल्यान्ड बिचको खेल चाहिँ यो लिग टूको खेल जारी छ अहिले. विश्वकप लिग टूको खेल जारी छ अहिले टियो मैदानमा जहाँ चाहिँ नेपालले 196 रनको लक्ष्य पछ्याइरहेको छ. र अहिले म तपाईँ म कुरा गर्दाखेरि चाहिँ 25.4 ओभरमा नेपालले 2 गुमाएर 137 रन बनाएको छ भनेको अब 58 रन बनाउँदाखेरि नेपालले जित्ने स्थिति बनेको छ. अहिले बलियो स्थितिमा छ नेपाल. इशान पाण्डे 42 रन र कप्तान रोहित पौडेल चाहिँ 36 रनमा खेलिराख्नु भएको छ.
0: ओके
1: अहिलेको स्थिति यो छ. अब यही खेलको कुरा गर्दाखेरि चाहिँ सन्दीपले फर्स्ट इनिङमा जुन नेपालले बलिङ गरेको थियो त्यो बलिङ गर्ने क्रममा उहाँले दोस्रो विकेट लिएपछि आज उहाँले समग्रमा त 3 लिनुभयो तर उहाँको दोस्रो विकेट चाहिँ इन्टरनेसनल क्रिकेटमा उहाँको 77 खेलमा 150 विकेट थियो.
0: ओके यो चाहिँ 77 कि 73 73 कि 77
1: 73 खेलमा
0: 73 खेलमा ओके
1: 73 खेलमा 71 इनिङमा 71 इनिङमा उहाँले 150 विकेट पुरा गर्नुभयो. यो चाहिँ अस्ट्रेलियाको खेलाडीको उहाँले चाहिँ त्यो रेकर्डलाई ब्रेक गर्नुभएको
0: हो. मिसेल स्टार्क भनेपछि अहिलेको लागि भन्नुपर्छ अलिकति अहिले अलिकति केही पुरानो हुनुभएको छ नभए उहाँ चाहिँ वर्ल्ड को चाहिँ टप भनौँ न अब स्पेयर ह्यान्ड है एकदम नम्बर वान तेजिलो गेन्दमा होइन त.
1: हिजो मात्रै पनि उहाँले चाहिँ आइपिएलमा दिल्लीको लागि खेलेर 3 लिएपछि दिल्लीले पनि हिजो त्यो म्याच जितेको थियो.
0: हो नि मैले हेरेँ त्यो गेम. एउटालाई त बोर्ड आउटै गर्नुभयो अर्कोलाई क्याच आउट दुईजनालाई जस्तो लाग्छ मलाई गर्दाखेरि एकदम उहाँको लेफ्ट फास्ट बल चाहिँ एकदमै घातक छ भन्नु पर्यो होइन त.
1: हो उहाँको चाहिँ 77 अघि मैले 77 भनेको चाहिँ उहाँको परेको रहेछ. 77 खेलमा चाहिँ उहाँले 150 विकेट लिनुभएको थियो.
0: करेक्ट करेक्ट.
1: अहिले उहाँकोले त्यो रेकर्डलाई चाहिँ ब्रेक गरेर 73 खेलमै 150 विकेटको कीर्तिमानी चाहिँ विश्व कीर्तिमानी सन्दीपले बनाउनु भएको छ. अब सन्दीपको हकमा भन्ने हुन्छ फेरि उहाँले चाहिँ यो रेकर्ड पनि 100 विकेटको रेकर्ड पनि उहाँकै छ.
0: 100 विकेटको रेकर्ड पनि सन्दीपकै हो.
1: हो छोटो मतलब छोटो समयमा 42 खेलमै उहाँले 100 रनको त्यो रेकर्ड ब्रेक गर्नुभएको थियो. 100 विकेटको रेकर्ड ब्रेक गर्नुभएको थियो भने अब अहिले 150 पनि उहाँको कीर्तिमान बनेको छ. अब नेपालले यो खेलमा अब उहाँले रेकर्ड बनाएको यो खेलमा जित्ने पनि सम्भावना बलियो हुँदै गएको छ. अब नेपालले 53 रन बनायो भने यो खेल जित्नेछ. हामी 2 हारेको थियौँ यो पहिलो म्याच स्कटल्यान्डसँग. यो पनि हाम्रो लागि इम्पोर्टेन्ट छ किनभने यो ओडिआईको चाहिँ वर्ल्ड कप क्वालिफायर पनि र अर्को कुरा चाहिँ वान डे स्ट्याटसको लागि पनि यो खेल भएको कारणले गर्दाखेरि हाम्रो लागि यो इम्पोर्टेन्ट छ. नेपाल अहिले पनि 7 पोजिसनमा छ 8 टिम भएको ठाउँमा. त्यसको कारणले हामीलाई हरेक खेल चाहिँ जित्दै जानुपर्ने स्थिति छ र आज आशा गरौँ अब सन्दीपले कृतिमा राखेको खेलमा नेपाल जित्ने पोजिसनमा छ भनेर अहिले मैले तपाईँलाई यो खेलको चाहिँ यति नै अपडेट दिएँ.
0: ल अब यो खेलमा चाहिँ फेरि पुच्छर जोडिहालौँ. मलाई पुच्छर जोड्न मन लाग्यो होइन. अब यस्तो रेकर्ड ब्रेकर हाम्रो वर्ल्ड क्लासका बलर भनेर भनौँ किनभने यदि वर्ल्ड क्लास थिएन भने मिसेल स्टार्क जस्तो चाहिँ के रेकर्ड कसरी तोड्थ्यो होला. किन संसारको अलिक प्रसिद्ध के भन्छ फ्रेन्चाइज क्रिकेट आइपिएलमा चाहिँ उहाँलाई किनेका छैनन् खेल्न पाउनु भएको छैन नभए चाहिँ उहाँले मैले चाहन्थेँ कि उहाँले चाहिँ विराट कोहलीलाई आउट गरेको होइन रोहित शर्मालाई आउट गरेको देख्न पाए हुन्थ्यो भनेको त्यो चाहिँ अहिले मेरो धोको पुरा भएको छैन. किन होला नेपाली खेलाडीहरूलाई चाहिँ त्यतिको ध्यान नदिएको आइपिएलले.
1: अब यस्तो छ अब पछिल्लो पटक चाहिँ हाम्रो उहाँ नेपालबाट आइपिएल खेल्ने त पहिलो खेलाडी त विगतमा त बन्नै भएको हो होइन. तर जसरी त्यो बन्नु भएको थियो त्यसको एउटा निरन्तरता हुन सकेन. उहाँले 3 त दिल्ली अहिले त क्यापिटल्स भन्ने छ होइन त्यही दिल्लीबाट उहाँले खेल्नु भएको थियो. पछि चाहिँ सायद मलाई लाग्छ पछिल्लो समय उहाँले वर्ल्ड क्रिकेटमा थुप्रै लिगहरू खेल्नुभयो. पछिल्लो सायद उहाँको एउटा त्यो बुद्धा मामिलाको कारणले गर्दाखेरि पनि काहीँ न काहीँ उहाँको करियरमा त्यसले अलिकति असर गर्यो होला जस्तो लाग्छ
0: मलाई. त्यो कन्टिन्युटी पनि भएन, कन्टिन्युटी पनि भएन. ओके,
1: यो चाहिँ कन्ट्रोभर्सियल कुरा पनि भएको कारणले अब अहिले त उहाँले सफाई पाइसक्नु भएको छ. मलाई लाग्छ आउने दिनहरूमा चाहिँ अब जस्तो यसपालि बिपिएलमा त उहाँ जानुभएको थियो र आउने दिनहरूमा चाहिँ उहाँको त्यो सम्भावना म देख्छु कि फेरि पनि अब आइपिएलमै नभए पनि वर्ल्डको अरू त्यसपछिका थुप्रै लिगहरू उहाँको खेल्ने सम्भावना चाहिँ म देखिरहेको छु.
0: ओके, यति हो कि आफ्नो फर्मलाई मेन्टेन गर्नु पर्यो होइन, र अब सबै चिज उमेरकै छ, उमेर चाहिँ धेरै घर्किनु पनि भएन, टाइममै उहाँको सेलेक्सन होस् भन्न हामी आशा गरौँ है. ओके, तपाईँ अब अर्को विषयमा प्रवेश गर्न खोज्दै हुनुहुन्थ्यो, कुन विषयमा?
1: हजुर, म दुईवटा विषय तपाईँलाई जानकारी गराउँछु. एउटा त हाम्रो नेपालको वुमेन्स टिमले, महिला टिमले कावाको लागि तयारी गरिरहेको छ, जुन चाहिँ 8 गतेबाट सुरु हुँदैछ काठमाडौँमा. कावा लिग च्याम्पियनसिप, महिला च्याम्पियनसिप हुँदैछ, जसमा चाहिँ 8 देशले भाग लिँदैछन्. नेपालले आफ्नो तयारी गरेको छ र नेपालमा चाहिँ अब अहिले चाहिँ धेरै प्लेयरहरू 14 प्लेयरहरू छानिएको मध्ये आधा जस्तो चाहिँ नयाँ प्लेयरहरू आउनु भएको छ. त्यो कारणले नयाँ प्लेयरको लागि पनि एउटा अवसर छ, नेपालको लागि पनि एउटा घरेलु मैदानमा उपाधि जित्ने एउटा सम्भावना बोकेको खेल छ. नयाँ टिम भएको कारणले अब कतिका लागि एक्सपिरियन्सको कुरा पनि होला, एक्साइटमेन्टको कुरा पनि होला, र नेपालमा क्रिकेट फुटबल पछि त अर्को लोकप्रिय खेल भनेको भलिबल नै हो. अब केही समयपछि चाहिँ त्यतातिर मान्छेहरूको ध्यान आकर्षित हुन्छ होला भन्ने लागिरहेको छ. नेपालले राम्रो तयारी, अब इन्टरनल मात्रै तयारी भइरहेको छ, अब बाहिर गएर उहाँले पहिलाको जस्तो त्यस्तो तयारी त गर्न पाउनु भएको छैन, इन्टरनली तयार गरिराख्नु भएको छ. अब हेरौँ, आशा गरौँ. अब नयाँ क्याप्टेन आउनु भएको छ विरुद्ध ठकुलमा, अहिले ऊ चाहिँ हाम्रो धेरै खेलाडीहरू, भलिबलको धेरै खेलाडी अस्ट्रेलिया अब पढ्नको लागि, रोजगारीको लागि जानुभएको कारणले गर्दा त्यसमा नियमित कप्तान हुनुहुन्थ्यो साई, अरुणा साई अहिले अस्ट्रेलिया आउनुभएको कारणले नयाँ क्याप्टेनको क्याप्टेनसिपमा हामी चाहिँ अब महिला च्याम्पियनसिपको तयारीमा छौँ भन्नु पऱ्यो.
0: ओके, अब पुराना राम्रा राम्रा खेलाडीहरू विदेशमा गएर विदेशी लिगहरूमा खेलेको भनेर सुन्छु, को हुनुहुन्छ नेपाललाई रिप्रेजेन्ट गर्ने, अहिले यहाँ उपलब्ध नभएका कोले बाहिर मौका पाएर खेलिरहनु भएको छ?
1: बाहिर खेलिराख्नु भएको छ, अब हुन त उहाँहरू अध्ययनको लागि जानुभएको, कामको लागि जानुभएको, तर त्यहाँ अस्ट्रेलियामा चाहिँ त्यहाँ अस्ट्रेलियाको नेपाली समुदाय बिचमा त खेल्नु नै हुन्छ. त्यो बाहेक त्यहाँको लिगहरूमा पनि खेल्नुहुन्छ केही खेलाडीहरूले. अहिले अस्ट्रेलिया बसेर खेल्नेहरूमा, अस्ट्रेलियामा काम गर्दै खेल्नेहरूमा चाहिँ सरस्वती चौधरी हुनुहुन्छ, प्रतिभा मालिनी हुनुहुन्छ, पुनम चन्द हुनुहुन्छ, अनि जानकी भट्ट हुनुहुन्छ. त्यसै गरी अरू खेलाडीहरू, अब पुरुष खेलाडीहरू त थुप्रै नै हुनुहुन्छ, महिला खेलाडीहरू पनि जो चाहिँ रेगुलर रूपमा यहाँ नासिमबाट खेल्नु भएको थियो उहाँहरू पनि झन्डै 5-6 चाहिँ अहिले अस्ट्रेलियामा विकली त्यो भलिबलहरू चाहिँ खेलिराख्नुहुन्छ.
0: भने मतलब उहाँहरूले नेपाललाई खेल्नुपर्ने, नेपाललाई रिप्रेजेन्ट गर्नुपर्ने खेलमा उहाँहरू खेल्ने मौका छ कि छैन, कि के छ त, उहाँलाई एक्सेप्ट गर्छ गर्दैन, उहाँको इन्ट्रेस्ट के होला, त्यो के बुझ्नु भएको छ?
1: अब यस्तो छ, कतिको चाहिँ अब उहाँहरूले अब आफ्नो करियरको लगभग इन्ड जस्तो सोचेर उहाँहरू अब नेपालमा अब नेसनल टिमबाट आफूले खेल्नु जति खेलिसक्यौँ त्यो भएको कारणले गर्दाखेरि भनेर उहाँहरू जानुभएको छ रोजगारीको सिलसिलामा. अनि अब अरू केही चाहिँ अब रेगुलर टिममा हुँदाहुँदै पनि जानुभएको छ, अब पर्सनल चोइस भनौँ न उहाँहरूको चाहिँ, अब सायद मलाई अब खेल्न नेसनल टिममा पुग्यो भन्ने अर्थले अब नयाँ अवसरको लागि जानुभएको हुनसक्छ. र यदि फेरि भलिबल सङ्घले चाहेको खण्डमा चाहिँ उहाँहरू फेरि आएर खेल्नको लागि पनि कतिपयले चाहिँ त्यो इन्ट्रेस्ट पनि राखिँदै राख्नु भएको छ फेरि.
0: ए ओके, रिक्वायरमेन्ट भयो भने हामी देशको लागि खेल्छौँ भन्ने पनि मन गर्नु भएको छ, विच इज गुड, विच इज गुड. पहिला चाहिँ उनीहरू कुन चाहिँ गेममा हो, सायद ओलम्पिक्समै होला, नेपाली खेलाडीहरू विदेशमा भएकाहरूलाई चाहिँ हामी हुँदाहुँदै बाहिरकोलाई किन भनेर पनि एउटा चाहिँ प्रतिरोध जस्तो आएको थियो होइन, गर्दा त्यो चाहिँ त्यस्तो चाहिँ एटिच्युड नहोस्, किनभने जहाँ बसे पनि नेपाली त नेपाली हो नि भन्न खोजेको होइन, गर्दाखेरि त्यतातिर चाहिँ उहाँलाई चाहिँ साइड लाइन चाहिँ नगरियोस् भन्न चाहेको मैले. ओके, यो कुराकानी गर्दा गर्दै तपाईँले मैले अर्को विषयमा लानु मन लागेको थियो अघि, तर तपाईँलाई थाहा छ कि छैन, हेर्नु होला न्युजमा, मैले भर्खर मेरो आँखा पुगिहाल्यो, बेलायतमा पनि ब्रिटिस लिग क्रिकेट सुरु हुँदैछ है, ब्रिटिस गोर्खाली क्रिकेट लिग सुरु भनेर देखेँ भर्खरै सम्प्रसित होइन, अलिकति पढौँ त्यसपछि तपाईँले चाहिँ हाम्रो खेलाडीहरू, हाम्रो टिमहरू गएर त्यो लिगमा खेले त अझै राम्रो हुन्थ्यो होला जस्तो लाग्यो कि मलाई चाहिँ. एउटा लाइन पढिहालौँ है, बेलायतमा नेपाली समुदाय बीच लोकप्रिय ब्रिटिस गोर्खाली क्रिकेट लिग यानि कि बीजीसीएल को छैटौं संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ भनेर भर्खरको 28 वैशाखको यो केही दिन अगाडिको खबर हो यो होइन. नेपाली मूलका खेलाडीहरूलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बीजीसीएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबहरूको सहभागिता रहेको छ भन्ने खबर छ. प्रतियोगिताका खेलहरू हरेक आइतबार सञ्चालन हुने आयोजकले बताएको छ भनेर बडो राम्रो एउटा खबर यो गुड न्युज हो नि किनभने गोर्खाली बीचमा खेल्नेमा चाहिँ गोर्खाली भनौँ न अब एउटा चाहिँ स्ट्यान्डर्ड पनि बढ्छ. अब यताबाट नेसनल स्ट्यान्डर्डका खेलाडीहरू गएर खेल्दा झन् राम्रो होला. आफ्नो टिमलाई उनीहरूले गोर्खालीहरूको बीचमा चाहिँ भनौँ न अब हायर गर्ने पनि एउटा सम्भावना बढ्यो. त्यसले गर्दाखेरि यसमा हाम्रा खेलाडीहरूले कतिको थाहा छ कतिको इन्ट्रेस्ट गरेका छन् के छ त तपाईँको विचारमा?
1: त्यो त अब त्यहाँ हुने क्लबहरूले इन्ट्रेस्ट देखाउनु भयो यहाँको प्लेयरहरूलाई चाहिँ लिएर जान चाहनुभयो भने त मलाई लाग्छ त्यो सम्भावना छ. किनभने हामीले अमेरिकामा पनि त्यस्तो खालको इभेन्टहरू हुँदाखेरि नेपालबाट पारस खड्काले नै शरद विश्वकरले ज्ञानेन्द्र मल्ल वसन्त गौसन लगायतले त्यहाँको नेपाली टिमबाट खेलेको हामीलाई त्यो इतिहास छ. त्यो कारणले गर्दा मलाई लाग्छ त्यो ब्रिटिसमा पनि बेलायतमा पनि गएर त्यो खेल्ने सम्भावना चाहिँ रहन्छ. त्यसको लागि चाहिँ अब त्यहाँको क्लबहरूले अप्रोच गर्नुपर्ने कुरा हुन्छ. अब अलिकति पैसाको कुरा पनि म्याटर गर्ला
0: हो नि हो नि
1: त्यो सम्भावना चाहिँ देखिन्छ.
0: कमर्सियल भइसकेको छ कमर्सियलाइज भएको ठाउँमा होइन उहाँहरूले पनि अपर्च्युनिटी हो र उहाँले सिकेको स्किल्सहरूलाई चाहिँ बेलायतका युवा खेलाडीहरूले खेल्न पनि पाउने र नेपालका स्टारहरूसँग पनि आफ्नो टिममा भनौँ न हामी इन्डियन स्टारहरूसँग खेल्दाखेरि ठुलो भन्छौँ भने नेपाली स्टारसँग पनि उनीहरूले खेल्दाखेरि अझ राम्रो होला. त्यो एक्सचेन्ज अफ के भन्छ अनुभव र चाहिँ भनौँ स्किल्स हामीले गर्न सक्छौँ नि होइन त. ओके ल उहाँहरूले सुन्नुभयो होला तपाईँले मेरो संवाद. अब जाँदा जाँदा फुटबलको कुरा नगरिङ त के तपाईँसँग बिदा लिउँ ल भन्नुहोस् के होला एन्फाको के भइरहेको छ? एन्फालाईको लाई चाहिँ अस्ति प्रतिबन्ध गरेको राखेपले लिफ्ट गर्यो त्यो प्रतिबन्धलाई कहाँ पुगिरहेको छ अलि अपडेट दिनुहोस् त प्लिज.
1: अब यस्तो छ त्यो जुन हामीले चाहिँ अब लगातार कुरा गरेर राखेका थियौँ कि चैतको 11 गते एन्फाले एन्फामाथि परिषदले 3 महिनाको जुन निलम्बन गरेको थियो त्यो निलम्बन केही दिन अगाडि मात्रै निशर्त पुग्वा गर्यो मन्त्रालयले भन्ने खालको एन्फाको पक्षबाट त्यो दावी आएको थियो. र त्यो निलम्बन फुकुवा हुनुको पछाडि चाहिँ उहाँहरूले त्यो कारण नबताए पनि अब हामीले आफ्ना सोर्सहरूबाट हामीले अरू घटनाक्रमहरूबाट बुझ्दै जाँदा चाहिँ नेपालमा एएफसी र फिफाको डेलिगेट्स आउनको लागि पनि एन्फाको त्यो निलम्बन चाहिँ फुकुवा नगरिकन उहाँहरूलाई आउनको लागि त्यो बाटो बन्दैन भन्ने एउटा बुझाइले गर्दा जब तपाईँ देशको गभर्नमेन्टले नै यदि तपाईँको चाहिँ निलम्बन गरेको छ भने त्यस्तो बेलामा त अन्तर्राष्ट्रिय निकाय आएर यहाँ छलफल गर्ने भन्ने कुरा चाहिँ त्यति त्यो उपयुक्त नहुने भएको कारणले अहिले लिफ्ट चाहिँ फुकुवा गरिएको छ. तर उहाँहरूको इन्टरनली चाहिँ धेरै कुराहरू सहमति भएर नै त्यो लिफ्ट फुकुवा के अरे चाहिँ निलम्बन फुकुवा गरिएको भन्ने अनुमानहरू गरिएको छ. अब बिस्तारै त्यो कुराहरू पनि खुल्दै जाला कि आउने दिनमा तहगत निर्वाचन गरिने र केही समयभित्र त्यो डेलिगेट्स आइसकेपछि सबै पक्षसँग बसेर सल्लाह गरेर अनि नयाँ निर्वाचनमा जाने भन्ने सहमति भएको भन्ने कुराहरू चाहिँ इन्फर्मल्ली आएको छ. अब त्यसैको निरन्तरताको रूपमा चाहिँ एन्फामाथि निलम्बन फुकुवा हुने बित्तिकै केही दिनमै हिजो मात्रै एनएसएलको 4th संस्करण हुने भनेर चाहिँ घोषणा भएको छ जहाँ मन्त्रीको आफ्नै उपस्थिति पनि भएको थियो. सस्मित पोखरेल पनि शिक्षा तथा खेलकुद मन्त्री उपस्थित हुनुभएको थियो. त्यसले गर्दाखेरि चाहिँ अब अलिकति फुटबलमा पनि अब राम्रो समय फर्किन सक्छ कि भन्ने एउटा अनुमान विश्वास चाहिँ गर्न सकिन्छ. एनएसएलमा लास्ट टाइम 7 टिमले खेलेको थियो, योपल्ट चाहिँ 10-12 टिम पुऱ्याउने होम एन्ड अवे सिस्टममा खेलाउने अनि डबल लिग गर्ने भन्ने कुरा चाहिँ उहाँहरूले हिजो अनाउन्स गर्नुभएको छ. अब भदौको 20 गतेबाट सुरु हुने कुरा छ. अब आशा गरौँ अब सबै चिजहरू चाहिँ ठिक हुँदै गएर फेरि पनि नेपाली फुटबल अब पुरानै ट्र्याकमा फर्किन्छ कि भन्ने एउटा आशा चाहिँ पलाएको छ.
0: अब अहिले फुटबललाई हेर्दाखेरि बाई चान्स हिजो पनि मेरै आफ्नै क्लबको एउटा चाहिँ वार्षिक उत्सव थियो, 54 वार्षिक उत्सव थियो. त्यहाँ चाहिँ खेलाडी नेपालका चर्चित खेलाडीहरूदेखि लिएर खेल प्रेमीहरूको जमघट भएको अवस्थामा पुरा पहिलाका अध्यक्ष कर्मा शेर्पादेखि लिएर होइन सबै हुनुहुन्थ्यो अनि हाम्रो कन्सर्न त्यही थियो. हामीले देखायौँ तपाईँहरूको यो फ्याक्सन यो ग्रुपिजमले गर्दाखेरि नेपालको फुटबल बिग्रियो. यु हेभ टु कम टुगेदर होइन एन्फा भन्ने आफ्नो एउटा संस्था हो, इस्टाब्लिसमेन्ट हो. तर फुटबल चाहिँ तपाईँहरूले तपाईँको आपसी झगडाले तपाईँको ग्रुपिजमले बिग्रियो. तपाईँहरूले अब सबै आएर फेरि तपाईँहरू छुट्टी एउटै ग्रुपबाट चाहिँ छुट्टिएका हामीले पाएका छौँ. त्यस कारणले तपाईँहरू सचिनुहोस् भनेर हामीले चाहिँ एक प्रकारले चाहिँ प्रेसर दियौँ. त्यो ठिकै हो तपाईँको विचारमा?
1: एकदमै ठिकै हो नि, त्यो चाहिँ के भने तपाईँहरूको अब आफ्नो पर्सनल कुरा आफ्नो ठाउँमा होला।
0: नेपाली
1: फुटबलको लागि चाहिँ सबैले चाहिँ एक ठाउँमा नआउने हो भने, सहकार्य नगर्ने हो भने त यो एक्लै त फुटबल चल्न सक्दैन, त्यहाँ त सहकार्य अनिवार्य छ। त्यो भएको कारणले गर्दाखेरि उहाँहरूलाई तपाईँले दिनुभएको सल्लाह मलाई लाग्छ त्यो चाहिँ
0: सल्लाह मात्रै होइन, हाम्रो त अलिक जोडकै सल्लाह दिउँ, प्रेसर होइन, उहाँले जवाब दिन पनि हम्मेमय परेको थियो होइन। तपाईँहरूको जागिर, तपाईँहरूको फेसिलिटीको लागि, तपाईँको नामको लागि फुटबल बिगार्न पाइन्न भन्ने हामीले चाहिँ औँलै ठडाएका थियौँ होइन। एनिवे अब जाँदा जाँदै तपाईँसँग विदा लिनु पर्छ, छसाङ अर्को नाम आयो, इन्द्रमान श्रेष्ठजीको नाम आयो, उहाँ चाहिँ ब्याकडोरबाट क्यानाडा पुग्नु भएको थियो भनेर तपाईँले केही समय अगाडि भन्नुभएको थियो, फर्किनु भएको छ कि छैन उहाँ चाहिँ?
1: उहाँ फर्किसक्नु भएको छ तर उहाँको विषयमा त्यसपछि कुनै चर्चा भएको छैन।
0: उहाँ
1: किन जानुभयो, के गरी जानुभयो भन्ने विषयमा चाहिँ केही कुरा
0: पत्र पत्रिकातिर पनि त्यतिको देखिएन। सुटुको जानुभयो, सुटुको आउनुभयो, केही कभरेज पाउनु भएको छ यहाँले? किनभने सरकारले नै प्रतिबन्ध गरेको थियो नि उहाँलाई चाहिँ बाहिर जान, चाहिँ अब पासपोर्टै रोका गरेको अवस्थामा कतै ब्याकडोरबाट पुग्नुभयो, त्यसपछि केही सुनिएन
1: हो? त्यसपछि उहाँ फर्किनु भयो, त्यसपछि चाहिँ फलोअप चाहिँ भएको छैन मलाई लाग्छ। त्यसको केही कुराहरू त बिस्तारै आउँछ कि, या अब यो अहिले नेपाली फुटबलको यो यो अहिलेको चाहिँ लिफ्ट भएन जुन निलम्बन फुकुवा भइसकेपछि, सायद त्यो कुराहरू त्यति चर्चामा नभएको कारण एउटा त्यो पनि हुनसक्छ।
0: उहाँ चाहिँ हालको महासचिव है के हो उहाँ चाहिँ? एन्फाको सिइओ गाय भनेर त हामीले सुनेका थियौँ, तर अब फर्किसक्नु भएछ, विच इज गुड न्युज एनिवे। ल त प्रकाशजी, थ्याङ्क यू भेरी मच फर दिज अपडेट। है
1: मैले एउटा अपडेट चाहिँ तपाईँलाई दिन चाहिँ हालेँ,
0: प्लिज।
1: ईशान पाण्डे जो चाहिँ योभन्दा अघिको खेलमा डेब्यू गर्नुभएको थियो नेसनल टिमबाट, उहाँले चाहिँ आज हाफ सेन्चुरी पुरा गर्नुभएको
0: छ।
1: कप्तान रोहित पौडेल पनि हाफ सेन्चुरीको नजिक हुनुहुन्छ, मैले तपाईँलाई यति जानकारी गराएँ।
0: ओके, अहिलेको लेटेस्ट स्कोर के भएको छ त?
1: स्कोर चाहिँ 163 रन बनाइसक्यो नेपालले, अब 32 रन मात्रै बनाउनु बाँकी
0: छ। 50 हरारे थियो, 32 रन। कति विकेट गुमाएको छ?
1: 3 विकेट गयो, अहिले चाहिँ 3 विकेट मात्रै गएको छ। ईशान पाण्डे आउट हुनुभएको छ, जसले हाफ सेन्चुरी बनाउनु भएको थियो, अब रोहित पौडेल चाहिँ हाफ सेन्चुरी बनाउने क्रममा हुनुहुन्छ।
0: अलि हाम्रो द वाल हो नि होइन, हाम्रो पर्खाल उहाँ नै हो नि होइन, र उहाँले राम्रो गरेको सुन्न पाऊँ र जितेको सुन्न पाऊँ है। थ्याङ्क यू सो मच।
1: हस्
0: नमस्कार, नमस्कार। हजुर प्रकाश तिमिल्सेना हाम्रा स्पोर्ट्सका रिपोर्टर करेस्पोन्डेन्ट हुनुहुन्छ अहिले, उहाँले भनौँ न विभिन्न कुरालाई अपडेट दिनुभयो। आदरणीय श्रोताहरू, तपाईँलाई फेरि एउटा मिठो गीत सुनाऊ, इन द मेन टाइम फेरि पनि हामी जानकारी गराउँ। मैले नर्मल सञ्चालन गर्ने काम भइरहेको छैन किनभने सिस्टम डाउन छ, इन्जिनियरहरू लागिरहेका छन्। त्यो बिचमा तपाईँलाई म एउटा गीत सुनाउँछु, 1974 को यो पुरानै गीत पनि इन्जोय गर्नुहोला है।

हजुर, पुरानो गीत सुन्नुभयो 1974 AD को। यहाँलाई अब अर्को गीत सुनाउँदै म कार्यक्रममा समाचार सुनाउनेतिर लान्छु, त्यसपछि हेरौँ हामी कहाँ जान सक्छौँ। अहिलेलाई तपाईँलाई म अर्को एउटा गीत राख्न चाहिरहेको छु। हजुर, जङ्गमको यो गीतलाई राखौँ है त। ओके, आज जङ्गमका राम्रा राम्रा गीतहरू छन्, त्यसमध्येमा एउटा गीत राख्न चाहन्छु। हेरौँ यो गीत तपाईँलाई कतिको मनपर्छ, त्यसपछि हामी समाचार जान्छौँ। अहिलेलाई मान्डवी त्रिपाठीसँग आउँदै हुनुहुन्छ यस गीतलाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरुद्ध दायर रिट निवेदन दर्ता गर्न कार्यभाग प्रधान न्यायाधीश सपना मल्ल प्रधानले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामै आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नियमावलीमाथिको छलफलका क्रममा विशेष समय लिएर राष्ट्रपा सांसद यज्ञमणि नेपालीले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति नियम आपत्ति जनाउनु भएको हो। अधिवक्ता सांसद नेपालीले अदालतको प्रशासनिक र न्यायिक कार्यप्रणालीका स्थापित मूल्य र मान्यता विपरीत आदेश आएको दावी गर्नुभएको छ। प्रधान न्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरुद्धका निवेदन आज नै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतमा पनि लफडा परेको छ। कायम मुकायम प्रधान न्यायाधीश मल्लले प्रशासनबाट दर्पित गरिएको रिट दर्ता गर्न आदेश दिएसँगै सर्वोच्च प्रशासनका सबै कर्मचारी कार्यालय छाडेर हिँडेका छन्। अहिले सर्वोच्च प्रशासनका अधिकांश शाखा रित्ता भएका छन्। कार्यालयमा कर्मचारी देखिएका छैनन्। कर्मचारीहरूको यो हरकत विरुद्ध कानून व्यवसायीले प्रदर्शनको तयारी समेत गरेका छन्। न्यायाधीश सिफारिस मनोज शर्माले आफू विरुद्धका निवेदन दर्ता नगर्न प्रशासनलाई निर्देशन दिएको पनि खुलेको छ। निवेदन दर्ता नगरिएको विषयमा आज कामु प्रधान न्यायाधीश मल्लले ध्यानाकर्षण गराउँदा मुख्य रजिस्ट्रार विमल पौडेलले शर्माले निवेदन दर्ता नगर्न निर्देशन दिएको खुलाउनु भएको हो। निवेदनमाथिको विलम्बबारे आज कानून व्यवसायले समेत ध्यानाकर्षण गरेपछि कामु प्रधान न्यायाधीश मल्लले पौडेललाई कारण सोध्नु भएको थियो। पौडेलले शर्माकै निर्देशनमा उहाँको सिफारिस विरुद्धका निवेदन दर्ता नभएको खुलाएपछि कामु प्रधान न्यायाधीश मल्लले आजै दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिनुभएको हो। यो विषयमा राष्ट्रपाले सदनमा प्रश्न उठाएको हो। संविधान, सर्वोच्च अदालत, नियमावली र न्याय प्रशासनलाई ऐनले समेत न्याय प्रशासन प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशलाई दिएको भन्दै मल्लले मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारले अल्मल्याउन खोज्दा न्यायिक प्रक्रियालाई नै अवरोध पुगेको देखिने र यो गतिविधि न्यायपालिकाको स्वच्छता, निष्पक्षता, सक्षमता र स्वतन्त्रता माथिको उदासीनता हुने आदेशमा लेख्नु भएको छ। कानूनले तोकेको विधि अनुसार अदालतमा दर्ता हुन आएका निवेदनलाई रोक्दा न्याय प्राप्तिको बाटोमा अवरोध हुने र अदालतको जनआस्थामा माथि अविश्वास बढाउने प्रयास भएको देखिन समेत मल्लले आदेशमा भन्नुभएको छ। यसअघि भावी प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिस विरुद्ध परेका रिट सर्वोच्च प्रशासनले झुलाएर राखेको भन्दै कानून व्यवसायले कायम मुकायम प्रधान न्यायाधीश गुहारेका थिए। एमाले सांसदहरूले मेयर हुँदा कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्सा अहिले पनि कार्यकक्षमा राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनौती दिएका छन्। आज संसदमा बोल्दै एमाले सांसद गंगादेवी श्रेष्ठले मन्त्रीहरूको सम्पत्ति विवरणको स्रोत समेत सार्वजनिक गर्न माग गर्नुभएको छ।
4: सम्माननीय प्रधानमन्त्रीज्यू, मेयर हुँदा राख्नुभएको ग्रेटर नेपालको नक्सा अहिले खोइ त्यो चाहिँ यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओली भन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनु पर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ? मुस्ताङको युरोनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? सगरमाथामा विदेशी सेना राख्ने कुरा के हो? यो जनतालाई सह्य हुने छैन। भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्।
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरुङलाई आयोगले नै चोख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो।
5: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनको लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ र आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्। तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: प्रतिनिधि सभामा संस्कृति पार्टीका सांसदले प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति प्ले कार्ड देखाउँदै मौन विरोध गर्दा सभामुखले आपत्ति जनाएका छन्। संसदको रोस्टममा गाडी फोकेर उनीहरूले सभामुख दोलप्रसाद अरियाललाई विभिन्न नारा लेखिएका पर्चा देखाएका हुन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्ने, प्रश्नदेखि भाग्न नपाउने, जनमतको सम्मान गर्नुपर्ने, संसद छलेर अध्यादेश ल्याउन बन्द गर्नुपर्ने, संसदीय जिम्मेवारी वहन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड हात र छातीमा टाँसेर उनीहरूले सभामुखलाई देखाएका हुन्। सभामुखले यही विषयमा आपत्ति जनाउँदै मर्यादामा रहन भन्नुभएको हो। हवस् त, खबर यति नै। नमस्कार।

0: हजुर, पुरानो गीत सुन्नुभयो यहाँले, गाउने कलाकारको नाम त चिन्नुभयो होला यहाँले, होइन? ओके, नाम नभने पनि हुन्छ जस्तो लाग्दैछ, तर भनिदिइहाल्नु, प्रकाश श्रेष्ठ मित्र अहिले अमेरिकातिर हुनुहुन्छ, उहाँको साथमा गाउने कलाकार सुकमित गुरुङ रत्नशमशेर थापाको शब्द रहेको गीत पुरानो चलचित्रको जस्तो लाग्छ मलाई, चलचित्र हेरेको नै बिर्सकेँ मैले। खैर, अब हामी यहाँबाट सिधै पोखरातिर जान्छौँ, पोखराका केही एक्टिभिटीहरू, तर पल्टने एक्टिभिटी र ब्रिटिस गोर्खाज नेपालका दाजुभाइहरूले गरेको, हाम्रा सिनियर अफिसर्सहरू र जेन्टलम्यानहरूले गरेको एउटा टुरको बारेमा कुराकानी गर्छौँ। हामी यसलाई ब्याटल फिल्ड टुर भन्छौँ। यो कुरा हाइलाइट गर्नको लागि क्याप्टन रिटायर कर्णबहादुर थापा साहब हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु म। कर्ण साहब नमस्ते, स्वागत छ हजुरलाई। ओके, सबभन्दा पहिला हजुरको लेभल चेक गरिहालौँ, आई थिङ्क युआर ओके नाउ। फेरि पनि नमस्कार साहब। ओके साहब, आरामै हुनुहुन्छ? इन्डियाको चाहिँ अब अलिक गर्मी गर्मी खाएर आउनु भएको छ, थकित हुनुहुन्छ होला, पुरा रिकभर भए नभइकन मैले कन्ट्याक्ट गरिहालेँ, आइएम रियली सरी है साहब।
1: होइन,
0: हेलो
1: हजुर,
0: मलाई अलिकति अब हरायो यो चाहिँ कम्युनिकेसन, आई थिङ्क वेयर ओके नाउ। कहिले कहिले फर्किनु भयो साहब हजुर भारतको यो चाहिँ भिजिटबाट, ब्याटल फिल्ड टुरबाट? ए ओके साहब, त फेरि अब मान्छे अलिअलि ऊ भए पनि दरिलो भनेर मलाई मैले चिन्छु नि हजुरलाई है, त्यसले गर्दाखेरि छिटै रिकभर हुन सक्ने क्षमताको हुनुहुन्छ साहब। थ्याङ्क यू सो मच साहब, समय दिनुभयो र साहबले हङकङमा हानेको फल चाहिँ अहिलेसम्म यहाँ चोट अझसम्म दुखिरहेछ, त्यो चाहिँ आई क्यान स्टिल रिमेम्बर है साहब। जित्नको लागि त्यति साह्रो त हान्नु पर्थेन साहब, यहाँ दाग पनि छ, चोट पनि छ, दुःख पनि छ है साहब। एनिवे ल साहब, सबभन्दा पहिला आज पोखरामा एउटा कार्यक्रम भएको रहेछ, अन अ सिरियस नोट, के कार्यक्रम भयो सुनाइदिनुहोस् न हामीलाई प्लिज।
1: आज पोखरामा
0: हजुर कोठातिर भित्र हुनुहुन्छ कि बाहिर हुनुहुन्छ? अब अलिकति अलिक रिसेप्सन चाहिँ एकदमै ब्रेक भएर आइरहेको छ। भित्रबाट अलिकति बरु झ्यालतिर आउँदा राम्रो रिसेप्सन हुन्छ कि जस्तो लाग्यो मलाई, किनभने हराइरहेको छ हजुरको हजुरको कुराकानी, वी आर लुजिङ बेला बेलामा गर्दाखेरि अहिले ठिक छ है साहब। ल, पोखरामा भएको कार्यक्रमको बारेमा भनिदिनुहोस् न हामीलाई।
1: आज यो 18 मे चाहिँ इन्टरनेसनल युथ डे भनेर मान्ने चलन छ
0: ज्यू।
1: यो चाहिँ 1977 सबै देशको म्युजियमहरूले सल्लाह गरेर हामीले एउटा डे मनाउनु पर्यो भनेर इन्टरनेसनल म्युजियम डे भनेर मनाउने चलन भएको हो, अन्डर द चार्टर अफ इन्टरनेसनल काउन्सिल अफ म्युजियमले। अनि यो गोर्खा म्युजियम म्युजियमको पनि त्यसको सदस्य भएको हुनाले हामीले हरेक वर्ष 18 मेमा चाहिँ यो कार्यक्रम गरेर सेलिब्रेट गर्छौँ विनोदजी।
0: ओके, अनि कार्यक्रम के भयो, कस्तो प्रकारले मनाइयो त साहब?
1: यो कार्यक्रममा चाहिँ हरेक वर्ष म्युजियमको थिम, यो वर्षको यो इन्टरनेसनल म्युजियम डेको थिम चाहिँ टु युनाइट एभ्री वान भन्ने, अब देश देश भिन्दा भिन्दै कल्चर, भिन्दा भिन्दै स्टोरी हुन्छ, तिनीहरूलाई सबैलाई युनाइट गर्ने थिम थियो। अनि यही थिम लिएर आज हामीले गोर्खा म्युजियममा एउटा 1814 एङ्ग्लो नेपाल वारमा हाम्रो गोर्खाली सिपाही कस्तो थियो, कस्तो पोसाकको उसको हातमा के हतियार थियो भन्ने दर्शाउनको लागि गोर्खा वरियरको स्ट्याच्यु हामीले खडा गरेको छौँ, त्यसको पनि अनवेल गर्ने दिनलाई कोइन्साइड गरेको थियो।
0: ओके, उसो भए यो स्ट्याच्यु चाहिँ बनेको छ, कस्तो रूप रङ्गो छ, कुन हतियार बोकेको छ, अलिकति बयान गरिदिनुहोस् साहब, हामीले फोटो हेर्न पाएको छैनौँ, मेबी भोलि पर्सि हजुरले फोटो पठाउनुहुन्छ होला, म फेसबुकमा राखिदिन्छु, तर पनि कत्रो हाइटको छ, के छ, अब गोर्खाली हाइट भनेर सबैलाई थाहा नै छ, यो अलिक बयान गरिदिनुहोस् न साहब।
1: यो चाहिँ ललितपुरमा त्यहाँको कल्चरले बनाएको हो, कमिसन गरेको। 1814 ब्याटल अफ खलङ्गा अथवा नाला पानीको तपाईँहरूले फिल्म हेर्नुभयो भने त्यो बेलामा हाम्रो गोर्खालीको कस्तो थियो पोसाक, दौर लबेदा सुरुवाल लगाएको, कम्मरमा पटुका बाँधेको, खुकुरी त्यहाँ भिरेको, दाहिने हातमा खुकुरी लिएको, अनि टाउकोमा एउटा सानो टोपी जसमा चाहिँ त्यो बेलाको गोर्खालीको चिनो चन्द्र र सूर्य भएको। अहिले हामीले बसन्तपुरको पुरानो हनुमान ढोकामा हेर्दाखेरि यो गुर्जुको पल्टन भन्ने कालो ड्रेस लगाएको देख्नुहुन्छ नि, हो झन्डै त्यस्तै ड्रेस लगाएको गोर्खाली हाइटको पुरानो गोरख बटालियनको पल्टन दलको वरियरको स्ट्याचु छ विनोदजी।
0: ओके, अनि अनभेलिङ भयो, को को हुनुहुन्थ्यो, पाहुनाहरू कसलाई बोलाउनु भएको थियो, बिजेपी का सदस्यहरूको उपस्थिति के थियो, त्यो अलिक क्राउडको बारेमा भनिदिनुहोस् न साहब।
1: यो चाहिँ यो वर्षको थिम युनाइट गर्ने भन्ने भएको हुनाले हामीले चाहिँ नेपाल आर्मीको यो वेस्टर्न डिभिजनको कमान्डर मेजर जनरल साहबलाई बोलाएको थियौँ, अनि उहाँको बाहुलीबाट अनभेल भयो, जसले गर्दाखेरि चाहिँ हाम्रो गोर्खा मेमोरियल म्युजियम र नेपाल आर्मीको म्युजियमको कनेक्सन गर्नुको लागि विनोदजी।
0: ओके, ल त एकदम राम्रो कार्यक्रम भएछ, र यो बारेमा हाम्रो साथीले खबर पाउनु भएन छ कि, नभए त रिपोर्ट गरिहाल्नुहुन्थ्यो, हाम्रो रिप्रेजेन्टेटिभ हुनुहुन्छ, खैर हजुरलाई म पछि चिनाइदिउँला, नयाँ हुनुहुन्छ, नभए त मैले खबर पाइहाल्थेँ हजुरसँग। हजुर
1: ब्रिटिस गोर्खा नेपालबाट हाम्रो डेप्युटी कमान्डर लेफ्टिनेन्ट रिप्रेजेन्ट गर्नुभएको थियो, अनि हाम्रो म्युजियमको सबै ट्रस्टीहरू, पुरानो हाम्रो एडभाइजर हाम्रो कर्नल जेपी क्रस साहबको पनि उपस्थिति थियो, अनि पोखरामा उपस्थित हुन सक्ने जति पनि म्युजियमको सपोर्टर लाइफ मेम्बरहरू हुनुहुन्छ उहाँहरूको पनि उपस्थिति थियो।
0: ज्यू, ओके साहब, यो अपडेटको लागि धन्यवाद छ, फोटोहरू अवश्य पनि खिच्नु भएको छ होला, हामीलाई पठाइदिए, हामी फेसबुकमा राख्छौँ, सबैले हेर्न पाउनुहुन्छ, र गोर्खा म्युजियमलाई पनि हामीले ट्याग अन गरौँला। साहब हजुर हाम्रो भनौँ न अब लिएजन भयो भने हजुरको एक्टिभिटिजहरू हाम्रो एक्स सर्भिसमेन र आम नेपालीहरूले यो डायोस्पोरामा हुनुहुन्छ सबैले हेर्न पाउनुहुन्छ, किनभने धेरैलाई नेपाली गोर्खालीको यो लडाइँका इतिहासहरू एकदमै चासोको विषय छ, गर्दाखेरि पठाइदिनु होला है साहब। ओके, अब अर्को विषयतिर लागौँ।
1: हजुर,
0: ओके, अब भर्खरै करिब 15 प्याक्स इन्क्लुडिङ यो सेल्फ हजुरहरू खलङ्गा नाला पानीको यो भनौँ न अब भिजिट गरेर आउनुभयो, ब्याटल फिल्ड टुरको रूपमा बिजनका सदस्यहरूको साथमा, ल भनिदिनुहोस् कहाँबाट इनिसिएट भयो र कुन कुन बाटो हुँदै हजुरले सम्पूर्ण यो एउटा यसलाई चाहिँ नाला पानी र यहाँसम्म कि भनौँ न इन्डियन म्युटिनीको समयका यो चाहिँ ठाउँहरू सबै हेरेर आउनुभयो, अलिक बयान गरिदिनुहोस् साहब।
1: यो बटपुर क्याप्टनको इनिसिएटिभमा एक्सरसाइज पुर्खाको पौरख भनेर नामकरण थियो, अनि मलाई पनि उहाँहरूले इन्भाइट गरेर एज अ हिस्टोरियन लैजानु भएको थियो, अनि 10 गएको हप्ताको 10 आइतबार हामी फ्लाइटबाट दिल्ली गयौँ, अनि दिल्लीबाट बाई भेहिकल गयौँ। त्यो भेहिकलको जानुको मेन इरादा चाहिँ हामीसँग यो ब्याटल फिल्ड टुरमा जानु भएको पार्ट सबै सर्भिङ भाइहरू अनि साहबहरूले चाहिँ कतिको टाढो रहेछ, अनि त्यो ब्याटल त्यो ग्राउन्ड कस्तो रहेछ भने त्यो पनि के अरे बुझ्नुहोस् भनेर बाई भेहिकल गएको थियौँ। अनि देहरादुन पस्ने बेलामा सबभन्दा पहिला त्यहाँ एउटा टनल छ, त्यो टनेलको महिमा छ किनभने बलभद्रले देहरादुन अक्युपाई गर्दाखेरि त्यहाँनिर छेउमा भद्रकाली मन्दिरको सेटअप के अरे जगेर्ना गर्नुभएको रहेछ, अनि उहाँ सधैँ त्यहाँ भद्रकाली मन्दिरमा पूजा गर्नु जाने, अनि सुरुमा के अरे इस्ट इन्डिया कम्पनीको जर्नल साहबले चाहिँ गोर्खालीको स्ट्रेन्थ के हो त भन्दाखेरि उहाँहरू चाहिँ एकदम देवीको भक्त हो भन्दाखेरि कहाँ जान्छ भन्दाखेरि चाहिँ भद्रकाली मन्दिरमा पूजा गर्न आउने रहेछन् भन्दाखेरि ल त्यसलाई टोपले उडाइदिए भनेर टोपले हानेको रहेछ अनि त्यो देवीको त्यहाँ

0: करते हैं देहरादून में अपेरा ऐसा मेनली एंग्लो नेपाल वॉर को शुरू को लड़ाई यो बलभद्र को जनरल ग्यालस जुन लड़ाई थियो त्यही एरियाहरूमा हामीले स्टडी गऱ्यौँ अनि उहाँ मद्दत गर्नको लागि लोकल नलेजको पनि आवश्यक थियो याद गर्नु विक्रम सिंह थापा जो चाहिँ खलङ्गा अध्यक्ष हुनुहुन्छ उहाँ हुनुहुन्थ्यो अनि मेजर बुद्धि थापा आर्टिलेरीको अफसर हुनुहुन्छ उहाँले पनि सहयोग गर्नुभयो अनि हवलदार टेकबहादुर थापा हो उहाँ चाहिँ इन्फेन्ट्री रेजिमेन्टको भाइ हुनुहुन्थ्यो उहाँले पनि गर्नुभयो भने अहिले त्यहाँ देहरादुनमा 1/3 गोर्खा राइफल्स रेजिमेन्ट रहेछ अनि तपाईँ हामीलाई थाहा छ कि 3rd GR पनि सिरमोर बटालियन अनि नर्सरी बटालियन सँगसँगै जन्मिएको हुनाले उहाँले आएर उहाँले चाहिँ लजिस्टिक सपोर्ट गर्नुभयो यो ब्याटफिल्डको
1: ओके गर्दाखेरि एकदमै तयार भएर जानुभयो रहेछ सबै ग्राउन्ड रियालिटीदेखि लिएर ग्राउन्ड इन्फर्मेसन सबै त्यहीँबाट हुनुभएका एक गोर्खा सर्भिसमेनहरूबाट पाउँदाखेरि डिटेलमा इन्फर्मेसन हाम्रा मित्रहरूले पाउनु भएको जस्तो लाग्यो होइन सर
0: हजुर हामीलाई सुरुमा त्यो खलङ्गाको डाँडामा एउटा चन्द्रायणी देवी भन्ने मन्दिर छ जस्तो मनोकामना हिन्दू त्यहाँबाट सुरु गऱ्यौँ हामीले आशीर्वाद दिए ब्याटलफिल्ड टुर सुरु गर्नुपर्छ भनेर उहाँहरूले हामीलाई स्वागत गर्नुभयो अनि मैले त्यो चन्द्रायणी देवीको महिमा बताएँ अनि त्यसपछि हामी हिँड्दै हिँड्दै जुन खलङ्गा फोर्ट एक्चुअल फोर्ट थियो त्यो फोर्ट पहिला त्यति भिजिबल थिएन अहिले चाहिँ त्यो विकासले एक्चुअल फाउन्डेसन खनेर फाउन्डेसन के अरे वालहरू यस्तो प्रकारले लेआउट थियो भनेर बनाउनु भएको रहेछ त्यो हेऱ्यौँ अनि बलभद्रले आफ्नो भएको झन्डै झन्डै 600 मध्ये 487 चाहिँ फाइटिङ ट्रुप्स थिए मेनली पुरा गोरख दलको उनीहरूलाई चाहिँ कसरी डिप्लोय गरेको थियो अनि एउटा कम्पनी थियो तोपहरू कागार अरूमा फायरिङ केहरू कसरी बनाएका थिए भने सबै टाइप गरिसकेपछि लडाइँ कसरी सुरु कति चाहिँ उहाँको विकासको स्टाफहरूले पनि भन्नुभयो अनि त्यसमा फेरि मैले जाने गर्दै ब्याटलफिल्ड त्यहाँ भयो अनि त्यसपछि चाहिँ त्यो टुर ब्याटलफिल्ड टुरमा भाग लिने के अरे साहबहरू वारन्ट अफिसर सिनियर एनसिओस बुर्जीहरू चाहिँ लो त्यसो भए अहिलेको सिनारियोमा तपाईँहरूले आफ्नो र्याङ्कदार आफ्नो जिम्मेवारी अनुसार चाहिँ यो फोर्टलाई कसरी डिफेन्ड गर्थ्यौँ भन्ने चाहिँ हामी
1: ओके यतिका वर्षपछि इफ यु ह्याड द चान्स अर यो रेस्पोन्सिबिलिटीमा छौ भने तिमीले के गर्थ्यो अहिलेको नलेजमा तर ब्याक इन टाइम भनेर हजुरहरूले एउटा चाहिँ एक्सर्साइज जस्तो भयो होला होइन साहब
0: फुल एक्सर्साइज थियो अनि उनीहरूले के अरे सोल्युसनहरू निकाले अनि त्यो यङ्गर अहिलेको सर्भिङ सोल्जरहरूको सोल्युसन हेर्दाखेरि मैले पनि सिक्ने मौका पाएँ कि ओहो अहिले छ उहाँहरूको थिङ्किङ उहाँहरूको एनालिसिस यस्तो हुँदो रहेछ भन्ने चाहिँ राम्रो सिक्नु पाएँ अनि त्यसमा हाम्रो गोर्खालीको कल्चर हाम्रो के हो भन्ने अलिकति एम्फसाइज भयो किनभने त्यो फोर्ट चाहिँ बलभद्र कुँवर जो अमरसिंह थापा बडाकाजी अमरसिंह थापाको छोरीको छोरा नाति थियो 25 कलिलो उमेरमा उहाँ उसलाई चाहिँ यो लडाइँ हुनु एक दुई दिन अगाडि मात्र प्रमोसन गरेर क्याप्टेन बनाएर त्यो फोर्स कमान्डर गरेको थियो त्यसको बारेमा पनि हामीले डिस्कस गऱ्यौँ अनि त्यो लडाइँ चाहिँ दसैँको दिनमा सुरु गरेको हो इस्ट इन्डिया कम्पनीले अब पक्का लडाइँ 1 नोभेम्बरबाट सुरु हुनुपर्ने तर उनीहरूले किन पर्खिने भनेर 24 अक्टोबरमै फर्स्ट कलम 3 कलमले हमला गरेको हो तर ब्याडली डिफिट भयो उनीहरू अनि किन चाहिँ त्यो हामी हार खायौँ भनेर 31 तारिक फेरि जनरल गिलेस्टीले आफैले

0: लिड गरेर आउँदाखेरि के अरे हाम्रो स्नाइपरले जनरल साहबलाई गोली हानेर ढलाइदिएपछि उनीहरू विचलित भए अनि तर 29 नोभेम्बरसम्म कन्टिन्यू लडाइँ भइरहेको कुराहरू पनि सबै हामीले डिस्कस गऱ्यौँ। अन्त्यमा उनी इस्ट इन्डिया कम्पनीले त्यो नाला पानीमा जुन आउने पानीको सोर्स थियो त्यो सोर्स कब्जा गरेर पानी को सप्लाई बन्द गरेपछि चाहिँ पानी पिउन पाएन त्यहाँको लडाकुहरूले। रिसप्लाई आउने त सबै थियो 29 नोभेम्बरको दिन चाहिँ बजे कुचेको 70 जस्तो मान्छे लिएर अलभद्रले समर्पण गरे तर हातमा खुकुरी लिएर त्यो कोर्ट चाहिँ भेकेट गर हामी हुन्जेलसम्मले दिन सकेनौँ। अब हामी जान्छौँ तिमीहरूले सक्छ भन्ने भएको कथा कल्चर इमान्दारीपन जोस अनि नेसनप्रतिको वफादारी सबै डिस्कस गरेर हामीले त्यो एङ्ग्लो नेपाल वारको चाहिँ गरे।
1: ओके अब हाम्रो श्रोताहरूलाई अलिकति अपडेट दिनु पर्ला। आज अलिकति त्यतिखेरको चाहिँ अन्तिम बेलामा जो फाइटिङ सोल्जर बाहेक घाइतेहरू अब मृतकहरू र बाँचे खोजेकोमा चाहिँ महिलाहरू पनि थिए बच्चाहरू पनि थिए भनेर सुनेको थिएँ मैले। उनीहरूको इन्भल्भमेन्ट के थियो उनीहरूको कन्ट्रिब्युसन के थियो यदि थिए भने साहब अलिकति प्रश्न पारिदिनुहोस् साहब।
0: विनोदजी यो पलङ्गाको किल्ला पुरानो किल्ला थियो। सुरुमा चाहिँ यो अब हामीलाई इस्ट इन्डिया कम्पनीले हमला गर्यो भने हामीले यो किल्लामा बसेर मात्रै डिफेन्ड गर्न सक्छौँ भन्ने आदेश बडाकाजीबाट पाएपछि बलभद्र कुँवरलाई ल त्यहाँ भएको मान्छेहरू लिएर जाऊ त्यसलाई चाहिँ हामीले सम्हार गरेर रिफर्बिस रिपेयर कसरी गर्ने भनेर टास्क दिएको हो। अनि त्यो गर्दाखेरि चाहिँ त्यहाँ उसँग भएको के अरे परिवार नानी केटाकेटी हामी पनि मद्दत गर्नुपर्छ भनेर उनीहरू पनि गएका थिए। तर लडाइँ सुरु हुने भएपछि कतिले त होइन यो हामी त यहाँ त फोर्ट रिपेयर गर्न मात्रै आएका हौँ हामी किन लड्ने भन्ने आइमीहरू पनि थिए। तर धेरै जस्तोले होइन हाम्रो श्रीमानले यहाँ बसेर लड्छ भने हामी पनि साथमा लड्नुपर्छ जस्तो के अरे भर्खरको केट बच्चाहरूले केटाहरूले पनि हामीले पनि लड्नुपर्छ हामीले घुइत्रोले हान्छौँ हामीले हाम्रो गुलीले हान्छौँ भनेर लडेका थिए। र धेरैजना कति घाइते कति वीरगति प्राप्त गरेका त्यहाँ चाहिँ पछि इस्ट इन्डिया कम्पनी आएर गोर्खालीको वीरता देखेर त्यो किल्लामा भएकोलाई अन्तिम संस्कार गर्ने कि अलिअलि बाँचेकोहरूलाई उनीहरूलाई दबाई पानी गर्ने कि त्यो सबै गरेका थिए किनभने देव मच्योर रेस्पेक्ट
1: ओके गर्दाखेरि गोर्खालीहरूको जुन चाहिँ भनौँ न अब कन्ट्रिब्युसन र चाहिँ बहादुरी देखेर उनीहरू पनि नतमस्तक भएका थिए भनेर भन्न मिल्छ होइन साहब। ओके अब त्यहाँबाट हजुरहरू जानुभयो कहाँ जानुभयो साहब त्यसपछि यो
0: अनि यो एक्साइजमा भाग लिने कर्नल साहब अनि सबैको तर्फबाट फेरि खलङ्गाको जुन वर मेमोरियल छ त्यहाँ पनि एउटा सम्मान स्वरूप भित चढायौँ। अनि त्यसपछि फेरि हामी गाडीमा चढेर तल सशस्त्र धारा भन्ने बाटोमा इस्ट इन्डिया कम्पनीले खलङ्गा मेमोरियल भनेर दुईवटा पिलर बनाएको छ। त्यो पिलरमा एउटा पिलरमा चाहिँ जेनरल गिलेस्पी र उहाँको अफिसरहरू र सोल्जरहरू बितेको सम्झनामा के अरे लेखिएको छ भने अर्कोपट्टि वीर बलभद्र र उहाँको फाइटिङ ट्रुप्सहरूको सम्झनामा मेमोरियल बनाइएको छ।
1: ओके त्यो मेमोरियललाई कसरी मेन्टेन र कसले गर्छ साहब अनि कुन स्थितिमा यहाँले पाउनुभयो?
0: यो चाहिँ अहिले इन्डियाको सरकार आर्कियोलोजिक को अन्डरमा छ, राम्रो मेन्टेन गरेर राखेको छ। अनि त्यहाँ पनि दुईवटा एउटा इस्ट इन्डिया कम्पनीको त्यहाँ वीरगति प्राप्त गरेकोहरूको नाममा, अनि अर्को चाहिँ गोर्खाली फोर्सको दुईवटा रिट हामीले चढायौँ। अनि तपाईँको जानकारीको लागि यो मात्र यस्तो मेमोरियल हो जसमा चाहिँ दुश्मनको प्रेस गरेर बनाइएको
1: हो, वीर गोर्खालीहरूको सम्मानमा बनाइएको, दुश्मन थिए सम्मान गर्नुपर्ने देखे बनाए र त्यसपछि चाहिँ फेरि भनौँ न उहाँहरू दुश्मन होइन बरु सहयात्री हुनुपर्छ, सहयोद्धा हुनुपर्छ भन्ने हिसाब किताब आएका अरे होइन साहब?
0: हजुर, त्यो त्यो चाहिँ नेक्स्ट फेज सिरमोरको जैठकमा भने लडेको थियो हो, त्यो लडाइपछि चाहिँ अब हेर्नुहोस् यो खलङ्गामा दसैँको बेलामा उनीहरूले हमला गरेका थिए, किनभने गोर्खालीहरू दसैँमा जहाँ रक्सी खाएर माथेको हुन्छ त्यो बेलामा हामी जित्दछौँ, तर त्यो फेल खाएपछि अब जैठकमा चाहिँ दसैँ तिहार पछि ठ्याक्क क्रिसमसको इभमा उहाँहरूले हमला गरेको इस्ट इन्डिया कम्पनीले दुई एटेम्प गरेर फेल खाएपछि 25 डिसेम्बर क्रिसमसको दिन जेनरल मार्टिनडेलको अगुवाईमा हमला भएको हो। तर त्यही एटेम्प्ट फेल भएपछि जेनरल अक्टो लोरीले ल म अब गोर्खालीहरूसँग चाहिँ ठुलो स्केलमा लडाइँ गर्छु भनेर ठुलो फोर्स लिएर आउँदा झनै झनै 3 महिनासम्म उनी 5 महिनासम्म उनीहरूले ट्राई गरे तर त्यो जैठक फोर्ट कब्जा गर्न सकेनन्। अनि 5 महिनापछि बडा काजीको आदेश अनुसार लो हामी चाहिँ सबै यो ठाउँ छोडेर मकवानपुरको लडाइँमा जानुपर्छ भनेपछि त्यो जैठकको पनि रन्जोर सिंह जो चाहिँ अमर सिंह बडा काजी अमर सिंह थापाकै छोरो थियो उहाँले चाहिँ सबै त्यहाँको फौजहरू बटुलेर मकवानपुरतिर लागे। तर कोही कोही गोर्खालीहरू जो चाहिँ त्यहाँ परिवारसँग सबै सेटल भइसकेका थिए तिनीहरूलाई अनि कोही कोही चाहिँ खुसीले म यहाँ बस्छु भन्नेहरूलाई जम्मा फ्रेडरिक लेफ्टिनेन्ट फ्रेडरिक अनि जम्मा गरेर अनि फेरि गोर्खालीको नेटिभ बटालियन 24 अप्रिल 1815 यहाँ सुरु भएको बनर्जी।
1: ओके साहब, अब हाम्रो जो भिजिटिङ अब समूह थियो बिजिएनका सदस्यहरू, डेप्युटी कमान्डर हाम्रो लेफ्टनेन्ट कर्नल रब ब्राउन साहब, हाम्रो गोर्खा के भन्छ क्वार्टर मास्टर हुनुहुन्छ साहब कृष्ण लोक्सम साहब र सूर्य साहबहरू होइन आरएओ को लिडरसिपमा तपाईँले त्यस्तो राम्रोसँग घुमाइदिनु भएछ। यो डु यु थिङ्क यो यस्तो प्रकारको हाम्रो लेगेसी हाम्रो हिस्टोरिकल भनौँ न एउटा हिस्ट्रीलाई चाहिँ बयान गर्ने खालको ब्याटल फिल्ड टुर अरूहरूले पनि गर्नुपर्छ, हाम्रो यङ सर्भिङ सोल्जरले गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई?
0: एकदम ठिक भन्नुभयो विनोदजी, किनभने कसरी भएको हामी कसरी चाहिँ यो संसारभरि गोर्खाक नाममा हामी प्रख्यात भयौँ भन्ने चाहिँ बुझाउँछ। अनि हजुरको जानकारीको लागि त्यो जैतक फोर्टमा चाहिँ सिरमोर नहान अझै पनि राज गए पनि राजाको डिसेन्डेन्टहरू हुनुहुन्छ, अनि अहिलेको प्रेजेन्ट राजा साहब कुँवर अजय बहादुर सिंह भन्नेले यो ब्याटल फिल्डमा जाने टिमलाई स्वागत गरेर उहाँले फेरि उहाँको आफ्नो एन्सेस्टर्सहरूले यो सिरमोर नहानमा कसरी राज गरे अनि गोर्खालीहरू आउँदाखेरि उहाँहरूसँग कस्तो प्रकारको व्यवहार भयो अनि पहिला सुरुमा त लो गोर्खाली आयो भनेर लड्ने पनि विचार गरेको थियौँ, तर उहाँहरूले आएपछि यस्तो मित्रता बढ्यो, पछि उहाँको ग्रेट ग्रान्ड फादरले छोरालाई गोर्खाली नाम अमर सिंह भनेर राख्यो भने उहाँको बाजे चाहिँ के अरे फेरि अमर सिंहको छोराको नाममा रन्जोर सिंह भनेर राखेर अनि अहिलेको प्रेसिडेन्ट राजा साहबले चाहिँ आफ्नो नाममा बिचमा बहादुर छपेर अजय बहादुर सिंह भनेर राख्नु भएको उहाँले बताउनु भयो। उहाँले आफूलाई चाहिँ तिमी बलभद्र जस्तो वीर हुनुपर्छ भनेर बलभद्र सिंह भनेर नाम राखेको छु भनेर बताउनु भयो। अनि त्यो जैसक भोटमा कसरी गोर्खालीहरूले लडे भन्ने पनि राम्रो के अरे बताउनु भएको थियो।
1: के साहब हजुरबाट धेरै जानकारी हामीले पाइरहेका छौँ। हजुर अझै स्टुडियोमा आएर नै कुराकानी गरेको भए कति धेरै इन्फर्मेसन हाम्रा श्रोताले पाउनुहुन्थ्यो, तर हजुर काठमाडौँमा हुनुहुन्न, पोखरामा हुनुहुन्छ। कुनै बेलामा कुनै एउटा इभेन्टलाई नै हाइलाइट गर्ने हिसाबले कुराकानी गरौँ। ओभरअल हजुरको लिडरसिपमा यानि कि गाइडेन्समा जो बिजिएनको टिम गएको थियो 15 जनाको ठुलो टिम, उहाँहरूले भरपूर इन्फर्मेसन लिएको घुमेको मैले अघि हाम्रो टी ब्रेकमा थाहा पाएँ गर्दाखेरि सबैको तर्फबाट म हजुरलाई धन्यवाद भन्न चाहन्छु। तर आज अलिकति समय चाहिँ म हजुरहरूले अन्तमा साथ गरेको होला, दिल्ली म्युचिनी भनिन्छ कि वार अफ इन्डिपेन्डेन्स भन्ने के भनिन्छ मलाई थाहा छैन, त्यो पनि घुम्नु, त्यो किल्ला पनि हिन्दुरावको फोर्ट पनि घुम्ने मौका पाउनुभयो क्या अरे, होइन?
0: हायर गरेको थियो उहाँले चाहिँ इन्डियाको इतिहास राम्रो बताउनु भयो। अनि अनि फेरि हामीले मिलेर चाहिँ त्यहाँ कुन कुन बटालियन थिए, तिनीहरूले कसरी त्यो हिन्दुरावको घरलाई डिफेन्स गरे 3 महिनासम्म, अन्तमा कसरी लडे, अनि गोर्खालीले त्यहाँ देखाएको लोयल्टीको बारेमा, अनि कसरी चाहिँ सिरमुर बटालियन त्यो बेलाको 6th राइफल सँग एफिलिएट भयो, अनि अहिले किन चाहिँ आरजिआरमा राइफल्सबाट सेकेन्डेड भएर ब्रिटिस अफिसर आउनुहुन्छ भन्ने पनि हामीले सबै डिस्कस गऱ्यौँ। अनि एउटा अलिकति हजुरलाई को भनाइमा सुधार्नु पर्यो, त्यो यो ब्याटल फिल्ड टुरको मेन लिड चाहिँ डेप्युटी कमान्डर साहबले गर्नुभएको थियो, तर ओभरअल कोअर्डिनेट हाम्रो के अरे क्याप्टन सन्तोष गुरुङ साहबले गर्नुभएको थियो भने म चाहिँ एज अ के अरे लोकल हिस्टोरियनको नाताले म यो टुरमा गएँ।
1: ओके, विशेष गरी युवाहरूले, युवा भाइहरूले भनौँ न, अब अदर ऱ्याङ्क्सका युवा भाइहरूले चाहिँ मैले कुरा गर्दाखेरि एकदम फ्रुटफुल भयो, हामीले धेरै जानकारी पायौँ भनेर भन्नुभएको अघि मैले हजुरलाई भनौँ न फिडब्याक दिएँ साहब। हजुर हजुरसँग बस्दाखेरि अझै लडाइँकै सिनारीमा पुर्याइदिनुहुन्छ, त्यस कारणले जति पनि कार्यक्रम हजुरको लिडरसिपमा भइरहेको छ बिजिएनमा, पोखरामा, गोर्खा म्युजियममा फन्ड पनि त्यतिकै उठिरहेको छ, साहबले जुन हिस्ट्रीको चाहिँ ज्ञान राख्नुहुन्छ र बयान गर्ने एउटा चाहिँ तरिका छ, द्याट इज एकदमै यो भनौँ न अब त्यो पनि एउटा तरिका हो, त्यसले चाहिँ हाम्रो हराइरहेका इतिहासलाई चाहिँ अझ पढौँ पढौँ सुनौँ सुनौँ लाग्ने बनाइरहनु भएको साहब। हजुरलाई जति धन्यवाद भयो नि कम हुन्छ। अब अहिलेलाई ऱ्यापअप गर्नुपर्दाखेरि साहब, केही समय अगाडि बिजिएनमा, पोखरामा गोर्खा मेमोरियल म्युजियमको लागि जुन चाहिँ इभेन्ट गरेर पैसा उठ्यो, केमा खर्च भएको छ, कसरी भइरहेको छ, अलिकति अपडेट दिन चाहनुहुन्छ यही सन्दर्भमा साहब?
0: थ्याङ्क यू भेरी मच दिनजी। बिजिएनमा त्यो बेलाको गोर्खा मेजर हाम्रो ज्ञान ढेङ्गा साहबले जुन इनिसिएटिभ गरेर गर्नुभयो, उहाँले म्युजियम भिजिट गर्दाखेरि हामीले साहब यहाँ हामी अब एउटा लिफ्ट जडान गर्नेछौँ भनेर मैले उहाँलाई प्रपोज गर्दाखेरि कति लाग्छ भन्नुभयो, अबाउट 27 लाख लाग्छ होला भने कसरी उठाउनुहुन्छ भन्ने कुरा हुँदाखेरि होइन म सहयोग गर्नु सक्छु कि भन्नुभएको थियो, अनि ठ्याक्कै त्यो एमाउन्ट त्यो बिजिएन च्यारिटीमा उठ्यो, अनि हामीले हाम्रो क्यापिटलबाट लोनमा लिएर लिफ्ट जडान गरेको थियौँ, अनि त्यसको पैसा चाहिँ बिजिएनको फन्ड रेजिङबाट हामीले रिइम्बर्स गऱ्यौँ।
1: ओके, अनि फेरि पोखरामा पनि इभेन्ट भयो, हितमान साहबहरू पनि इन्भल्भ हुनुहुन्थ्यो, त्यसबाट राम्रै फन्ड उठेछ, र पछि कुलबहादुर विशी साहबको चाहिँ स्ट्याचु बनाउने भन्ने कुरा भएको थियो, त्यो चाहिँ कहाँ पुग्यो, कहाँ गएर अन्त भयो, केही अपडेट छ साहब?
0: रेड क्रस विनर कुलबीर छेत्री थापा,
1: कुलबीर थापा, कुलबीर थापा
0: के अरे उहाँ गोर्खा ट्रेनिङ विङ टेट्रीको गर्छौँ भनेर उहाँ पेजिङ गरेर एटेसन परेडमा आउँदा हातको परिस्थिति भयो
1: त्यो
0: कुरो चाहिँ उहाँले स्पोन्सर गर्नुहुन्छ अनि यहाँ पोखराम गरेको पेजिङबाट आज उद्घाटन गरेको एउटा गोर्खा वरियरको स्ट्याच भयो भने रिमेनिङ ब्यालेन्स पैसाले चाहिँ फेरि ग्राउन्ड फ्लोर हिस्टोरिकल फ्लोरको एन्ट्रेन्समा सुरुमा गोर्खालीहरू चाहिँ युनिफर्म लगाएपछि इस्ट इन्डिया कम्पनीको गोर्खाली सिपाहीहरू चाहिँ कस्तो पोसाकमा के हतियार लिन्थ्यो भन्ने स्ट्याचु बनाउने प्रोजेक्ट चाहिँ हामीले कमिटीले पास गरिसकेका छौँ. अब नेक्स्ट फेज
1: हस् अब आज हजुरको तर्फबाट धेरै जानकारी भयो, विशेष गरी हामीले त्यहाँको गोर्खा स्ट्याच्यु अनभेलिङदेखि लिएर बाटलफिल्ड टुरको पनि कुराकानी गऱ्यौँ र अलिअलि लडाइँको सिनारियो, नालापानीको कथा, हाम्रा दिदीबहिनी साना साना बच्चाहरूले लड्छु भनेको बहादुरीका कुराहरू र दुश्मनलाई सम्मान कसरी गर्नुपर्छ भने त्यतिखेरका बेलायतीहरूले चाहिँ गरेको कामको पनि यहाँ सराहना भयो, एप्रिसिएट भयो साहब. हजुरले यो ऱ्यापअप गरिदिँदाखेरि चाहिँ अरूलाई पनि अब फ्याक्चुअल इतिहास पढ्नको लागि अलि इन्करेजमेन्ट हुन्छ कि, किनभने कति कुरा सिनेमामा देखाएको अलिक तोडमोडोड गरेको हुन्छ, अलिकति बनाइएको हुन्छ, तर हिस्टोरियनले लेखेका कथाहरू पढ्दाखेरि त्यो फ्याक्ट चाहिँ पढ्न पाइन्छ, बुझ्न पाइन्छ. गर्दाखेरि साहब हजुरले गर्दाखेरि धेरैलाई चाहिँ इन्करेजमेन्ट भयो होला भन्ने विश्वासको साथमा म हजुरलाई धन्यवाद भन्दै बिदा लिन चाहन्छु. अन्तमा हजुरको तर्फबाट केही छ साहब?
0: मेरो तर्फबाट जय.
1: अलिकति ब्रेक भयो साहब, के भनिदिनु थियो? जय मात्रै सुनियो?
0: जय गोर्खा
1: भन्ने जय गोर्खा सर. थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. मैले बिदा लिएँ सर. थ्याङ्क यू त यहाँ हुनुहुन्थ्यो श्रोताहरू. आज म मेरो कार्यक्रममा बाधा पनि परिरहेको छ किनभने टेक्निकल फल्ट छ, अहिले समय हेर्छु भनेको छैन, त्यस कारणले मैले लामो कुराकानी गरेँ, बिचबिचमा गीत त लगाइरहेको छु, यो गीत जिङ्गल लगाउनु पनि अप्ठ्यारो परेको अवस्था छ. खैर कर्ण साहबले हामीलाई साथ दिनुभयो र इन्फर्मेसन दिनुभयो र यो भिजिटको कुराकानी गर्नुभयो, उहाँलाई सबैको तर्फबाट धेरै धेरै धन्यवाद छ. ओ अहिले लामो कुराकानी गर्नुहुने फर्स्ट सेकेन्ड चियर त्यसपछि वना जिआरबाट रिटायर्ड हुनुभएको क्याप्टन रिटायर्ड कर्णल बहादुर थापा हुनुहुन्थ्यो, उहाँलाई धेरै धन्यवाद छ र उहाँको पहलमा धेरै फन्ड उठेको छ र राम्रा राम्रा कामहरू पनि भइरहेको जानकारी गराउँदै एउटा गीत राखौँ, त्यसपछि आजको समीक्षा लिएर आउँदै हुनुहुन्छ न्युज टिमका सदस्य, उहाँलाई म स्वागत भन्न चाहन्छु. अनुषा कुमार बहिनी हुनुहुन्छ र त्यो बिचमा केही मेल पनि आएको छ, एउटा दुईवटा पढिहालौँ क्या अरे. द्वारिका थापा जर्मनीबाट लेख्नुहुन्छ, नमस्कार विनोद सर, मैले पनि कार्यक्रम सुनिरहेको छु काठमाडौँको सौगात, हजुर सम्पूर्ण रेडियो परिवारलाई नमन गर्दै दैनिक समीक्षा सुन्न आतुर छु भन्नुभएको छ. अनुषा बहिनी आइसक्नु भएको छ जर्मनीबाट लेख्नुहुने मित्रलाई धेरै धेरै धन्यवाद छ. अरू साथीहरू पनि लेख्नुभएको छ कार्यक्रम राम्रै सुनिएको छ, डिस्टर्बेन्स आइरहेको छ भनेर भन्नुभएको छ, भनेर त भन्नुभयो तर यहाँ चाहिँ स्टुडियो बिग्रेको छ, तर म चाहिँ एक र बोलिरहेको छु माइक्रोफोनमा र साथ चाहिँ हाम्रो एउटा दुइटा गीत र चाहिँ कर्ण बहादुर थापा साहबले साथ दिनुभयो. ओके अब ओके क्षेत्रकला राईजीले पनि केही लेख्नु भएको छ होइन, उहाँले पनि कार्यक्रम सुनेको भनेर भन्दै हुनुहुन्थ्यो. विनोद सर बिएबिएस गोर्खा रेडियो सुन्दैछु, बेलायतको राजधानी लन्डनको साउथ ह्यारोबाट इतिहास वर्तमानका कुराहरू आइरहेको छन्, त्यसैले यो प्रोग्राम अत्यन्त महत्त्वपूर्ण भयो मलाई. यो प्रोग्राम लाई सुहाउने सम्पूर्ण श्रोताहरूलाई गीत पनि सुनाइदिनु अनुरोध छ. गीत गोबल सगरमाथाको फेदीमा बस्ने हामी नेपाली स्वाभिमानी गोर्खाली भन्ने गीत माग्नु भएको रहेछ. स्वर कसको शब्द कसको याद भएन, सङ्गीत चाहिँ पूर्व जिसियो एकराज राई भनेर लेख्नु भएको रहेछ. अहिलेलाई त्यो गीत मैले खोज्नै पाइनँ किनभने हाम्रो सिस्टममा बिग्रिएको छ, त्यसले गर्दाखेरि म तपाईँसँग माफी माग्छु क्षेत्रकलाजी. दिदी तपाईँलाई धेरै धेरै धन्यवाद छ यति लेखिदिनु भयो. अरू को हुनुहुन्छ, को को हुनुहुन्छ लेखिहाल्नु. दिपेन्द्र प्रजापतिजीले पनि कार्यक्रम सुन्दैछु है क्लियरली भन्नुभएको छ भने, तुलपुनजीले पनि कार्यक्रम आइरहेको छ प्लिज डोन्ट वरी भनेर भन्नुभएको छ. एनिवे अब एउटा गीत राख्दै हाम्रो आजको समीक्षातर्फ लागि हानु श्रोताहरू गीतको एकैछिन त ब्रेक लिनै पर्यो नि. गीत गाउने कलाकार हुनुहुन्छ ओके सुगम पोखरेल हुनुहुन्छ जस्तो लाग्छ मलाई.

0: ओके स्वयं पोखरेलको गीत हो. हुन त यो सुगम पोखरेलकै गीत हो, तर यसलाई रिमिक्स भर्सनमा गाइएको गीत गाउने कलाकार हुन्छ स्वयं पोखरेल. श्रोताहरू, आजको यो कार्यक्रममा हामीले प्लान गरेका कुराहरू राख्नै पाइएन, किनभने हामीले घाटु नाचको बारेमा कुराकानी गर्ने इच्छा थियो, पोखरामा भएको इभेन्टको बारेमा कुराकानी गर्नुभएको थियो, सुगमवासीका कुराहरू आइरहेका थिए, हाम्रो साथीहरू पर्खेर बस्नुभयो, तर स्याडली आई कुड नट कन्ट्याक्ट देम. केही छैन, यो भोलि पनि गर्न सकिन्छ, टाइम बाउन्ड छैन, गर्दाखेरि भोलि कुराकानी गरौँ, टाइम एफेक्टेड छैन. अब लागिहालौँ समीक्षातर्फ. अनुषा बहिनी आइसक्नु भएको छ, नमस्ते, स्वागत छ तपाईँलाई. अनुषाजी
1: नमस्कार सर, धन्यवाद.
0: के हो, गुड न्युज लिएर आउनु भएको जस्तो लाग्यो, अलि एक्साइटेड हुनुहुन्छ तपाईँ, त क्रिकेट फ्यान होइन त?
1: अलिअलि हो, अहिले तल माथि न्युज रुममै थिएँ, तल आइपुग्दा पुग्दै खबर आइसक्यो कि अब नेपाल स्कटल्यान्डको गेम भइरहेको थियो.
0: राम्रो खबर त चरीले ल्याउँछ अरे नि त, होइन?
1: तर अहिले अनुसारले लिएर आयो.
0: अनुसार अनुसार रुपी चराले लिएर आयो, होइन? ल सुनाइदिनुहोस्
1: हजुर. नेपालले स्कटल्यान्डलाई चाहिँ 6 विकेटले चाहिँ हराएको छ. यो सँगै नेपाल आइसिसी क्रिकेट विश्वकप लिग 2 को 5 औं स्थानमा उक्लिएको छ.
0: ओके, अघिसम्म पुछारबाट 1 मात्रै थियो भन्दै थियो, अब यसले जितले चाहिँ 5 औंमा आयो.
1: हजुर हजुर, चलिरहेको छ. यो टियो क्रिकेट मैदानमा भएको थियो नि, स्कटल्यान्डले 195 रनको लक्ष्य दिएको थियो, नेपालले चाहिँ 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 179 रन चाहिँ बनाउँदै यो कुरा गरेको हो.
0: ओके, एउटा चाहिँ कुटकिलो पार गरेछ.
1: हजुर,
0: स्कटल्यान्डलाई जित्दाखेरि म सधैँ खुसी के, किन भन्नुहोस् न, मेरो साथी हुनुहुन्छ बिएबिएस अङ्ग्रेजी सेवाको, उहाँ चाहिँ स्कटल्यान्डमा हुनुहुन्छ, उहाँ र मेरो बाजी परेको थियो,
1: होइन?
0: अनि हाम्रो बाजी चाहिँ कति भने, स्कटल्यान्ड जित्यो भने मैले चाहिँ उसको स्कटिस गीत नेपालबाट बजाउनु पर्ने, होइन? नेपालले जित्यो भने उसको के भन्छ, हाम्रो नेपाली कुनै नेसनल एन्थम चाहिँ उसले उसको स्टुडियोबाट बजाउनु पर्ने भन्ने कुरा थियो. त्यस कारणले पछाडि देख्नु भएको छ 2 झन्डा त्यतिखेर राखेको मैले, त्यतिखेर मजाले हाम्रो नेपाली जित्दाखेरि हि ह्याड टु प्ले नेपाली एन्थम इन स्कटल्यान्ड.
1: ओके,
0: त्यस कारणले गर्दाखेरि स्कटल्यान्डलाई फेरि पनि जित्दाखेरि म उसलाई फोन गरिहाल्छु, अब यसपालि चाहिँ कुन गीत लगाउने भनेर सोध्छु, है त?
1: हजुर,
0: अगाडि बढ्नुहोस्.
1: हजुर, अनि यसमा चाहिँ अब कप्तान रोहित पौडेलले चाहिँ सर्वाधिक 74 रन बनाएर नट आउट रहनु भयो भन्ने कुरा छ. प्लेयर अफ द म्याच चाहिँ ललित राजवंशी हुनु भएको छ, उहाँले स्कटल्यान्ड विरुद्ध 4 विकेट चाहिँ लिनुभएको छ. अब नेपालले अर्को सिरिज आफ्नो अन्तिम खेल चाहिँ यो शुक्रबार अमेरिकासँग चाहिँ खेल्दैछ,
0: त्यसमा पनि राम्रो गरोस्. तर अमेरिकाको खेल भन्नु चाहिँ के छ भने, यसो नाम हेर्छु, एउटा पनि सबै के भन्छ यतातिरको मात्रै नाम देखिन्छ, होइन? इन्डियातिरको नाम देखिन्छ, कता कता नाम देखिन्छ, होइन? त्यहाँका अमेरिकन खेलाडीहरू चाहिँ फेरि आइपिएल पनि खेलेको देखिन्छ, कता उनीहरू कम राम्रो छैन, राम्रो छ, तर नेपालले जितेको सुन्न पाऊ, होइन? ओके, अरू के छ त?
1: अरू अब यता पत्रिकाहरूतिर हेर्दाखेरि चाहिँ नयाँ पत्रिकामा यो अध्यादेश बारे चाहिँ राष्ट्रिय सभामा दलहरू विभाजित भन्ने शीर्षक छ, यसमा चाहिँ अलिकति पढिहाल्यो. एमाले 8 वटै अध्यादेश फेल गराउने रणनीतिमा छ, काँग्रेस र नेकपा चाहिँ 4-4 तथा जनमोर्चा 1 अध्यादेशको विपक्षमा रहेको छ भने जसपा चाहिँ मौन रहेको छ भन्ने कुरा छ. जुन अध्यादेश सरकारले 8 वटा भनेको थियो, यो चाहिँ उनीहरूले यस्तो गर्ने भनेर एमा विवाद भइ नै रहेको छ भन्नु पर्यो. यता नीति तथा कार्यक्रममा पनि विभाजित नै रहेको छ, जुन अस्ति मात्रै राष्ट्रपतिजीले चाहिँ राख्नु भएको थियो, यसमा अझै पनि यो दुवै सदनमा चाहिँ पारित भइसकेको छ, पनि यसमा चाहिँ विवाद चाहिँ छ भन्नु पर्यो. एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बहिष्कार र काँग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम चाहिँ पारित भयो. राष्ट्रिय सभामा भने सत्तारूढ रासोपाको शून्य उपस्थिति छ, तर काँग्रेस नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन्, एमाले र जनमोर्चा भने विपक्षमा उभिएको थियो भन्ने कुराहरू राखिएको छ.
0: अप्पर हाउसले पास गर्यो, तर अझै पनि केही केही भनौँ न अब बोन अफ कन्टेन्सन पनि छ, होइन? विवाद चाहिँ छ.
1: यता अब सुकुम्बासीको यो कुराहरू गर्दा चाहिँ अहिले जुन विस्थापित गराइएको थियो उनीहरूलाई चाहिँ स्क्रिनिङ गर्ने कामहरू भइरहेको छ, यो चाहिँ कम्तीमा 1 महिना लाग्ने भन्ने कुरा छ यसमा चाहिँ.
0: के सबै चिज यसो प्रमाणीकरण भनेको सजिलो हुँदैन, हरेक चिज स्टडी गर्नु पर्यो होइन. हाम्रो फेरि देश चाहिँ सबै कुरामा चाहिँ डिजिटलाइज भइसकेको छैन, नभए यसो नाम हान्ने बित्तिकै अनुशासन बहिनीको चाहिँ कहाँ छ जग्गा भनेर देख्न पाए हुन्थ्यो होइन, होइन छलाउन पाउँथेन नि त होइन. त्यो चाहिँ राम्रो कम्प्लिट भइसक्यो जस्तो लाग्दैन मलाई होइन. ओके,
1: त्यो छैन. यसमा चाहिँ विकास समितिको अनुसार चाहिँ हालसम्म 2,616 घर परिवारका 11,100 सुगुम्बासी चाहिँ सरकारको सम्पर्कमा आएको छन् भन्ने कुरा छ. अब यसमा प्रोसेस भइ नै रहेको छ,
0: एकदमै स्क्रुटिनाइज गर्नुपर्छ, राम्रोसँग हेर्नुपर्छ. नभए अब जग्गा भएकाहरू पनि सुगुम्बासीमा पऱ्यो भने त सुगुम्बासीलाई के दिने त होइन, गाह्रो पर्छ नि देशलाई. अरू के छ त?
1: अरू अहिले कान्तिपुरमा चाहिँ सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि भन्ने शीर्षकमा समाचार राखिएको छ. यो चाहिँ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्धित हो. यो मैले थोरै पढिहालेँ. पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्कालले चाहिँ ब्रेक लागेको छ भन्ने कुरा छ. करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउवा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारीले निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्ताएको भनी आलोचना समेत भएको छ भन्ने कुरा छ. यसमा चाहिँ नायब महान्यायाधिवक्ता सञ्जीव राज ब्रेग्मी भन्नुहुन्छ, अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोप विपरीतको विरूद्धको मुद्दा कमजोर बढ्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहन्छ भन्नुभएको छ. अर्का वरिष्ठ अधिवक्ता विभिन्न अधिकारीले भन्नुहुन्छ, अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय विरूद्धको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति जागिँदैछ, सम्पत्ति शुद्धिकरणमा यसलाई प्रोत्साहन गर्नु हुँदैन भनेर यो कुरा चाहिँ यहाँ राखिएको छ. यो चाहिँ कान्तिपुर दैनिकले चाहिँ आज प्रकाशित गरेको छ. यस्तै यता अन्नपूर्ण पोस्टमा चाहिँ यो काङ्ग्रेसको विवादको विषय छ, जहाँ चाहिँ काङ्ग्रेसको विवाद एकताको पहल विभाजनको त्रास भन्ने शीर्षकमा चाहिँ समाचार राखिएको छ. यसमा पनि मैले थोरै अलिकति पढिहालेँ. पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्न सक्ने चेतावनी दिएकै भोलिपल्ट चाहिँ काङ्ग्रेस सभापति गगन थापाले फुटबाट पार्टी जोगाउन आफूले सबै प्रयास गरिरहेको बताउनु भएको छ. विशेष महाधिवेशनमा सहभागी नरहेको पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले हर प्रयास गरिरहेको थापाको चाहिँ यो दावी छ. यता अर्कोतिर चाहिँ पूर्व संस्थापन पक्षका शीर्ष नेताहरूले कि त राम्ररी पार्टी सम्हाल्नु पर्ने नभए आफूहरू नेतृत्व लिन तयार रहेको सन्देश चाहिँ थापालाई दिइरहेको कुराहरू छ. महामन्त्री गुरुराज घिमिरेले भन्नुहुन्छ, पार्टीलाई एकताबद्ध बनाउने र कसरी तोकिएको समयमा 15 महाधिवेशन सम्पन्न गर्ने भन्नेमा काङ्ग्रेस जुटेको छ, तर इतर पक्ष लगायत साथीहरू पार्टीकै चासो र सरोकारका विषयमा त्यस्ता भेला गर्न बस्नु भएको छ भने त्यो भेला हिजो पनि हुन्थ्यो, आज र भोलि पनि हुन्छ. त्यसैले भेला भन्दा पनि सबै साथीहरू पार्टीलाई महाधिवेशन गराउने ठाउँमा चाहिँ उभिनु पर्छ भन्नुभएको छ. यता अर्का काङ्ग्रेसका चाहिँ विमलेन्द्र निधिले भन्नुहुन्छ, हामीले पार्टी एक होस् भन्ने नै चाहेका थियौँ. 14 महाधिवेशनका केन्द्रीय समिति र विशेष महाधिवेशनका केन्द्रीय समितिलाई एकै ठाउँमा गाभेर 15 महाधिवेशनको आयोजना सहमतिबाट नै गरौं भन्ने प्रस्ताव हाम्रो थियो. 15 गर्नुपर्ने सम्पूर्ण कामहरू क्रियाशील सदस्यता लगायत निर्वाचित समितिहरू बनाउनु पर्ने भनेर हामीले भनेका थियौँ, त्यसमा सहमति हुन सकेन. विशेष महाधिवेशन हुनु नै पार्टी विभाजित हुनुथ्यो, यही नै राजनीतिक निष्कर्ष हो भनेर भन्नुभएको छ.
0: ओके, वरिष्ठहरूका कुरा आएपछि अब पार्टी चाहिँ अब टुक्रिने टुक्रिने अवस्था पाए. एउटा चाहिँ कार्टुन बडो इन्ट्रेस्टिङ छ होइन, मिनिङफुल पनि छ. काङ्ग्रेसको रुख चिन्ह हो नि होइन, तर एउटा पनि हरियोहरू चाहिँ सब सुकेको रुखलाई देखाएको छ. अनि दुईजना व्यक्तिहरूले चाहिँ को पूर्णबहादुर खड्का जस्ता देख्ने व्यक्ति र गगन थापा जस्ता व्यक्तिले चाहिँ के कुल के भन्छ बन्चुरो हान्दै हुनुहुन्छ होइन त, जरा अभियान भने त जराई बुखल्ली पो रहेछ त भन्ने एउटा चाहिँ सटारिकल एउटा स्केच छ अथवा कार्टुन छ. काङ्ग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षक होइन. अब अन्तमा के छ त?
1: अन्तमा यो सायद मैले पहिले पनि पढ्नु पर्ने थियो, ढिलो पढेछु. हजुर, गोर्खापत्रमा चाहिँ यो सगरमाथामा नयाँ कीर्तिमान भन्ने कुरा छ
0: त, सुनौ.
1: यसमा चाहिँ नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान चाहिँ उहाँले बनाउनु भएको छ। कामिरिता शेर्पाले चाहिँ 3200 पटक यता लाक्पा भन्नाले महिलातर्फ हुनुभयो, उहाँ चाहिँ 11 पटक सगरमाथाको चुचुरोमा चाहिँ
0: पुग्नुभयो। हाम्रो एकदमै बधाई छ, होइन त? ओके, आजले यति गरौँ है त, किनभने हाम्रो स्टुडियो बिग्रिरहेको छ, साथीहरू काम पनि गरिदिनुहुन्छ, त्यस कारणले उहाँलाई मौका पनि दिनुभयो। आज श्रोताहरू अनुप स्वर्जी र म दुबईलाई एकैताली बिदा दिनुहोस्। नमस्ते। जाँदा जाँदै मैले तयार गरेको गीत एकैछिन सुनाऊ। यो गीत छ, अलि पुरानो हो, सुनिल बर्देवाला सम्झौँ न त। हामी दुबईलाई बिदा दिनुहोस्।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: ल्यान्डलाई 6 विकेटले हराएको छ. जारी श्रृङ्खलामा दोस्रो जित हात पारेको नेपाल लिग टूको अङ्क तालिकामा पाँचौं स्थानमा उक्लिएको छ. कीर्तिपुरस्थित टियो मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर 169 रन बनाउँदै पूरा गरेको हो. नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाउँदा ईशान पाण्डेले 5 चौका र 2 छक्का प्रहार गर्नुभयो. ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभएको थियो. उपकप्तान दिपेन्द्र सिंह ऐरी र रन 2 रनमा आउट हुँदा आरिफ शेख 8 रनमा अभिजित रहनुभयो. त्यसअघि त्रिविकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड 39 ओभर एक बलमा 194 रनमा अल आउट भएको थियो. अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ. प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यभाग प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रपतिले संसदमा आपत्ति जनाएको छ. प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रपा सांसद यज्ञमणि नेउपानेले कायमकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो.
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ. सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो. आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो. सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्. 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्. 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्. 1,25,000 वर्ष कैद लगत बाँकी छ. 31 अर्ब जरिवाना असुल हुन बाँकी छ. यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन. तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ. सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु.
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरपीठ विरुद्धका निवेदन आजै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छोडेर हिँडेका छन्. मापदण्ड विपरीत सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले कार्यवाही अघि बढाएको छ. दर्ता नभएका, दर्ताका लागि निवेदन दिएका तर स्वीकृति नपाएका र परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएका कन्सल्टेन्सी कार्यवाहीको दायरामा तानिएका छन्. काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 कन्सल्टेन्सी दर्ता बिनै सञ्चालनमा रहेको अनुमान छ. मापदण्ड विपरीत सञ्चालनमा रहेका कन्सल्टेन्सीबारे पीड़ित विद्यार्थीले उजुरी गरेका थिए. यसलाई समेत आधार मानेर प्रहरीले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी कार्यवाही अभियान थालेको हो. दर्ता वा नवीकरण विनय सञ्चालित कन्सल्टेन्सीको सूची लिएर छानबिन थालिएको प्रहरी अधिकारीहरूले जनाएका छन्. पहिलो चरणमा 69 कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार 95 कन्सल्टेन्सीमा छापा मारेको र त्यसमा 69 सञ्चालक पक्राउ गरिएको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो. करिब 2,000 कन्सल्टेन्सी बिना दर्ता सञ्चालनमा रहँदा कतिपय भने दर्ताका लागि निवेदन दिएर अनुमति पत्र नपाएका छन्. त्यसमध्ये कतिपयले शैक्षिक परामर्शको नाममा म्यान पावरको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको अधिकारीहरूले जनाएका छन्। शिक्षा मन्त्रालयमा 1,473 कन्सल्टेन्सी दर्ता भएका छन्. त्यसमध्ये करिब 900 मात्रै नियमित नवीकरण छ. त्यस्तै प्रदेशमा 2,000 निवेदन दिएकोमा करिब 500 मात्रै अनुमति पाएका छन्. सरकारले नै अनुमतिमा ढिलाइ गरेकाले कतिपय भने समस्यामा परेका छन्। कैद कट्टा सम्बन्धी नियमावली नबन्दा 65 वर्ष भन्दा माथिका 500 भन्दा धेरै ज्येष्ठ नागरिक कारागारमै छन्। ज्येष्ठ नागरिक ऐन 2063 दफा 12 अनुसार 65 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक कैद सजाय कट्टा भई जेल मुक्त हुन पाउँछन्। 65 वर्ष उमेर पुगेकाले 25%, 70 वर्ष उमेर पुगेका 50% र 75 वर्ष उमेर पुगेकाले 75% कैद सजाय कट्टाको सुविधा पाउन सक्छन्। कानूनको यो दफा अनुसार कैद मुक्त भइसक्नु पर्ने धेरै कैदी कानून कार्यान्वयन नहुँदा हालसम्म पनि जेलमै छन्। केन्द्रीय कारागार कार्यालयका जेलर कृष्ण चापा गाईका अनुसार कारागारभित्र मात्रै अहिले 65 वर्षभन्दा माथिका 119 ज्येष्ठ नागरिक छन्। उनीहरू कैद सजाय कट्टाका लागि योग्य छन् तर प्रष्ट कानून नहुँदा उनीहरू जेल मुक्त हुन नपाएको चापा गाईले जानकारी दिनुभयो. कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरको जेलमा 65 वर्ष उमेर पुगेका 500 भन्दा धेरै कैदी छन् जो कानूनले दिएको सुविधा उपभोग गरी जेल मुक्त हुन सक्छन्। विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले ज्येष्ठ नागरिक ऐन 2063 ज्येष्ठ नागरिकलाई कैद कट्टा गर्ने सुविधा दिए दिएको तर त्यो सुविधा सरकारको कुन निकायले कार्यान्वयन गर्ने प्रश्न नहुँदा प्रक्रिया रोकिएको जानकारी दिनुभयो। फौजदारी कसुर नियमावली 2076 समयमै संशोधन नहुँदा चालचलन सुधार भएका अन्य कैदी पनि जेल मुक्त हुनबाट वञ्चित भएका छन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
0: BFBS Gurkha Radio.

नमस्कार बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षा बस्नु तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धारा क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोतालाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको बसाइको उछान मैले एउटा सुमधुर गीतबाट गरिसकेको छु। चकमक धुलो दलसिंह ढुङ्ग यो गीत राखेँ मैले यहाँहरू माझमा। गीतकार अमर महन्तको गीत रचना राजन राज शिवाकोटीको सङ्गीत अनि गायक किरण गजमेर र गायिका रचना रिमालको स्वरमा चकमक धुलो दलसिंह ढुङ्ग। यो श्रोताहरू कुनै टाका हाम्रा पुर्खाहरूले यो आगो बाल्नको लागि प्रयोग गरेका यी हाम्रा पुराना भनौँ औजार भन्न चाहन्छु श्रोताहरू, किनकि आगो बाल्नको लागि अहिले त विभिन्न प्रकारका अब सामग्रीहरू उत्पादन भइसकेको छ। लाइटर, त्यसको अलावा चाहिँ माचिस लगायत विभिन्न किसिमका विद्युतीय भनौँ सामग्रीहरू पनि उत्पादन भइसकेको थियो। कुनै समय यस्तो समय पनि थियो जतिखेर आगो बाल्नको लागि चकमकको अनि दलसिंह ढुङ्गाको प्रयोग गरिन्थ्यो र ती पुराना चिजहरूलाई, ती पुराना सम्झनाहरूलाई चाहिँ गीतका दानाहरूमा यहाँ हुनुभएको थियो गीतकार अमर महन्तुले र सङ्गीत गर्नुभएको थियो राजन राज शिवाकोटीले र यही गीत राखेँ मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उठानमा अर्थात् यसै गीतको साथ मैले आजको व्यवसायको ढोका उघारिसकेको छु। हौलाङ श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल जेठ 4 गते द्वितीय तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज 18 मे सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त विकेन्ड यहाँहरूले सुखदै बिताउनु भयो भन्ने र यता नेपालको कुरा गर्ने भने श्रोताहरू आजको मौसमको कुरा गरिहालौँ। आज पनि सामान्य बदलाव देखिएको छ। नेपालमा आज सूर्योदय बिहान 5:13 जाँदा भएको थियो नि, सूर्यास्त चाहिँ भरै साँझ 6:47 जाँदा हुँदैछ। यो जानकारी पश्चात अर्को एउटा युगल गीत यहाँहरू माझमा राखिहाल्छु। गीतकार टेक तामाङको गीत रचना अनि भीम विसीको सङ्गीत रहेको यो गीतमा स्वर रहेको छ रवि ओड र अनु चौधरीको।

गीतकार टेक तामाङको गीत रचना रवि ओर र अनु चौधरीको स्वरमा रहेको यो गीत पश्चात श्रोताहरू अब भने चाहिँ यो बसाई कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाईको बारेमा जानकारी दिने बेला भइसकेको छ र आदरणीय श्रोताहरू आज सोमबार र सोमबारको स्वर्णिम सङ्गममा आज पनि सधैँ जस्तै यो बसाईको म पहिलो चरणमा एउटा गीती कथा यहाँहरू माझमा राख्नेछु अनि कार्यक्रमको दोस्रो चरणमा भने चाहिँ म यहाँहरू अर्थात् तपाईँ आदरणीय श्रोताहरूले अनुरोध गर्नुभएको तपाईँले नै सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रमको दोस्रो चरणमा समेट्दै जानेछु र आज पनि श्रोताहरू यहाँहरूले आफूले सुन्न चाहनुभएको गीतहरूलाई अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले अनुरोध गर्नुभएको गीतलाई म कार्यक्रमको दोस्रो चरणमा राख्नेछु। जति छिटो अनुरोध गर्नुहुन्छ त्यति नै छिटो तपाईँका गीतहरूलाई म भनौँ प्राथमिकता दिएर राख्नेछु। ढिलो गरी प्राप्त गरेको गीतहरूलाई चाहिँ कहिलेकाहीँ समयको पाबन्दीको कारणले गर्दा अटाउन पनि गाह्रो हुने गर्दछ र आज भने तपाईँले कार्यक्रममा गीतहरू अनुरोध गर्न सक्नुहुनेछ र तपाईँका अनुरोधका गीत र तपाईँले सुन्न चाहनुभएका गीत अनि प्रतिक्रियाहरूले चाहिँ कार्यक्रमको दोस्रो चरणमा राख्नेछु। र आज भने चाहिँ म व्यवसायमा कास्कीका स्रष्टा यतिखेर भने बेलायतमा बस्नुहुन्छ ललित गुरुङ दाईले लेख्नुभएको गीती कथा यहाँहरू आज राख्नेछु जीवनका यात्राहरू। यो कथा धेरै अगाडि एकचोटि मैले वाचन गरेको थिएँ र केही श्रोताहरूले फेरि पनि यो कथा चाहिँ सुन्न पाए हुन्थ्यो र हाम्रै जीवनसँग मेल खाने भनेर कतिजनाले लेख्नु पनि भएको थियो र आज मैले ललित गुरुङज्यूले लेख्नुभएको जीवनका यात्राहरू यो जीवन भोगाईको एउटा सग्लो दस्तावेज जस्तो पनि लाग्छ यही कथा यहाँहरू आज राख्नेछु। कथाकार ललित गुरुङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँको यो लेखन अर्थात् यो जीवनका यात्राहरू यो गीतिकथा लेख्ने क्रममा पक्कै पनि भाउजू सती गुरुङको ठुलो हात रहेको हुनुपर्दछ साथ रहेको हुनुपर्दछ र अक्सर उहाँहरूका भनौँ संयुक्त प्रतिक्रिया पनि हुने गर्दछ। त्यही भएर पनि मैले यतिखेर ललित गुरुङ दाईलाई धन्यवाद दिँदै गर्दा भाउजू सती गुरुङज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। कथा त म यहाँहरू माझमा राख्ने नै छु तर यति बेला भने चाहिँ म एउटा गीत राख्न चाहन्छु राजेश पाल राई र सञ्जीविनीको स्वरमा रहेको यो गीतमा शब्द लेख्नु भएको छ रञ्जना राईले भने सङ्गीत यसमा रहेको छ सुरेश अधिकारीको।

0: PFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: PFBS Gorkha Radio.
4: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिमसँग म फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब नै श्रोताहरू, आजको लागि छुट्याएको कथा यहाँहरू माझमा राखिहाल्छु। जुन कथा लेख्नु भएको छ ललित गुरुङज्यूले, लन्डनमा बस्नुहुन्छ र कथाको शीर्षक रहेको छ जीवनका यात्राहरू।

एक किसिमले भन्यो भने यायावर जस्तै जीवन, कहिले लक्ष्यविहीन त कहिले लक्ष्य खोजेर हिँडिरहेकै हुन्छ। अनि समय परिस्थिति सँगसँगै सम्झौता गरेर अगाडि बढिरहनु जिन्दगीको एउटा कटु सत्य यथार्थ रहेछ। अनि त्यही यथार्थको सक्लो सत्य म आफै पनि हुँ। 16 वर्षको कलिलो उमेर घर गाउँको दौतरीसँग रमाइलो ठट्टा मजाक सँगसँगै बुबा आमाको काखमा रमाइरहेको थियो। वास्तवमा त्यो उमेर भनेको एक प्रकारले भन्यो भने जीवनकै सबैभन्दा स्वर्णिम उमेर पनि हो। भोक, तिर्खा, डर, त्रास र जिम्मेवारीको पर्वाह समेत त्यति धेरै नहुने उमेर हो 16-17। र मैले पनि त्यो उमेर आफ्नै गाउँघरमा रमाइलो साथ बिताइरहेको थिएँ। कहिले साथी भाइसँग गाउँघरमा त कहिले सहर बजारमा, अनि कहिले घरमा बिहान बेलुका आमालाई सघाउने र दैनिक जस्तो पढ्नको लागि स्कुल जाने क्रम थियो। र मेरो पनि एउटा सपना थियो, पढेर भविष्यमा ठुलो मान्छे हुने। वास्तवमा पढ्नलाई पनि म राम्रो नै थिएँ। गाउँले जीवन, घरको कामकाज अनि पढाइ दुवैलाई एकै साथ लाँदा पनि परीक्षामा मेरो प्रस्तुति राम्रो नतिजाकै हुन्थ्यो। हुन त मान्छेले सपना देखेन भने त्यस्ता मान्छेको सफलता आदि मात्रै हुन्छ अरे जीवनमा। सायद त्यही भएर म भने भविष्यमा पढेर केही बन्ने सपना बोकेरै अघि बढ्दै थिए। फेरि त्यसैमाथि घरको कान्छो छोरा अलिअलि लाड प्यार त भइ नै हाल्दछ। तर पनि मलाई घर परिवारको माया जीवनको ऊर्जा भएर आउँथ्यो। त्यही भएर धेरै पुलपुलिने बानी अनि मात्तिने बानी थिएन ममा। यस्तैमा एक दिन बाबाले एकान्छा तिम्रो दाईको चिठी आएको रहेछ, भर्ती खुल्दैछ रे, तिमीलाई पनि भर्ती गर्नु भनेको छ, ल है त्यसको लागि तयारी गर्दै गर। पल्टनी हुनु भनेको त भाग्यमा लेखेरै ल्याउनु पर्छ। बाबाको यस्तो अप्रत्याशित कुराले मलाई झसङ्ग बनायो। त्यही भएर मैले पनि फिस हाँस्दै भने, होइन बाबा, म त भर्ती हुन जान्न, बरु यतै पढेर नै यो देशभित्र ठुलो मान्छे भएर देशकै सेवा गर्ने सोचमा छु। जसरी पनि जीवनलाई सजिलो तरिकाले ठेल्नु त हो नि। मेरो यस्तो जवाब सुनेर बाबाले फेरि भन्नुभयो, हेर कान्छा, तिम्रो विचार पनि राम्रो हो, पल्टनी नै हुनुपर्छ भन्ने त छैन, तर पनि तिम्रो दाईको पनि अब प्रमोसन हुने सम्भावना छैन रे। फेरि गाउँघरमा हेर्न, कोही कसैको प्रगति भएको छ भने लाउरेहरूले नै राम्रो प्रगति गरेका छन्। त्यही भएर तिमी पनि भर्ती भएर गयौ भने तिम्रो भविष्य त राम्रो भइ नै हाल्नेछ, यता गाउँघरमा पनि हाम्रो राम्रै इज्जत हुनेछ। पल्टनेको बाबा आमा भनेर भर अभरमा समेत सबैले सहयोग सरसापट्टि दिनेछ। बाबाको यस्तो कुरा सुनेपछि म केही भन्न सकिनँ। त्यति बेला पक्ली हवा भर्ती केन्द्रको छेउमा रहेको बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई वर्षमा एकचोटि भर्तीको लागि नाप जाँच गरेर भर्ती गर्ने प्रचलन रहेको थियो। उता दाईले यो सबै कुरा थाहा पाइसक्नु भएको रहेछ, त्यही भएर मलाई पनि त्यही बोर्डिङ स्कुलमा पढाउने विचार गर्नुभएको रहेछ, जुन कुरा दाईले पहिले नै बाबालाई जानकारी गराइसक्नु भएको रहेछ। यसरी ठुलो मान्छेले भनेको कुरा हुन्न हुँदैन भन्ने संस्कार ममा र हाम्रो परिवारमा थिएन। त्यही भएर 2 महिनापछि स्कुलको परीक्षा सकेर पक्ली हवा जाने पक्का पक्की गरियो। र नभन्दै कति छिटो 2 महिना पनि बितिसकेछ। त्यसपछि बासँगै झोला बोकेर घर छोडेर पक्ली हवाको यात्रा प्रारम्भ भयो।

0: जीवनको यही यात्राले मलाई घरबाट पक्लेवातिर पुर्यायो। स्कुल छेउमै रहेको पल्टन बजारमा चिनेको दाई हुनुहुन्थ्यो, उहाँकै घरमा बास बसियो। दाई पनि पल्टनी भएको नाताले स्कुलमा भर्ना गर्ने सबै प्रक्रिया थाहा रहेछ। भोलि पल्टनी दाईले मलाई स्कुलको होस्टेलमा लिएर जानुभयो। तर दुर्भाग्य, होस्टेलमा कुनै पनि सिट खाली नभएको जानकारी भयो। मभन्दा अलि अगाडि अन्य 5-7 जना होस्टेलको पर्खाइमा रहेको कुरा होस्टेलका ती टिचरले सुनाउनु भयो। त्यसपछि साँझ बाबा र दाईको सल्लाह अनुसार नै म दाईको घरबाट स्कुल जाने तय भयो। पछि होस्टेलमा कुनै सिट खाली भएमा होस्टेल बस्ने कुरा भयो। मधेसको ठाउँ यसै गर्मी त हुने भइ नै गयो। त्यसैमाथि म त पहाडको चिसो वातावरणसँग रमेको मान्छे, यस्तैमा स्कुलको विदा चलिरहेको थियो। गर्मी मौसम, त्यसैमाथि तातो हावा चल्दा मनभरि अन्नपूर्ण र माछापुत्री हिमालबाट आउने गरेको सिरेटोको यादले छोइरह्यो। त्यसैले पनि होला गाउँघरको यादले निकै सताउन थाल्यो। तर पनि बाबा आमाको इच्छा र चाहना पुरा गर्न मन बुझाएर बस्नै पर्यो। कहिले घर छोडेर यसरी लामो समय कतै नबसेकोले होला निकै गाह्रो भयो मलाई। यस्तैमा एक हप्तापछि भाउजूसँग कुरा गरे र आफ्नो पीडा सुनाए। भाउजू, खै किन हो कुनी, घरको याद साह्रै आइरहेछ, सम्झनाले मन दुखी बनाइरहेको छ। यता स्कुल पनि छुट्टी नै रहेछ, घरै जानु पर्ला, पछि होस्टेलमा सिट पाएपछि आउनु पर्ला भनेर मैले आफ्नो दुखेसो पोखेँ। तर भाउजूले कुनै निर्णय गर्न सक्नु भएन। यत्तिकैमा त्यही बेला दाई पनि टुप्लुक्क आइपुग्नु भएछ र मैले यी सबै कुरा दाईलाई सुनाए। मेरो कुरा सुनेपछि दाईले पनि, कान्छा, बाबाले गाली पो गर्नुहुन्छ कि भनेर दाईले शङ्का जताए। मैले फेरि भने, होस्टेलमा सिट खाली हुनसाथ खबर गर्नुहोला नि दाई, म तुरुन्त आइ नै हाल्नेछु। त्यसपछि दाई र भाउजूले अनुमति दिनुभयो घर जानलाई। मनमा खुसी छायो। भोलिपल्ट बिहानै पोखरा जाने बस चढाइदिनुभयो। साँझ ठुली दिदीको घर पोखरा पुगे। मलाई यसरी खासी देखेपछि दिदीले सोध्नुभयो, किन फर्किस बाबु, के भयो? दिदीको त्यो जिज्ञासाभित्र कतै केही पो भयो कि भन्ने जस्तो लाग्यो र मैले भनिहाले, होइन दिदी, होस्टेलमा सिट खाली रहेनछ, पछि खाली हुने साथ पल्टन बजारको दाईले खबर पठाउनुहुन्छ रे। कुरा सुनेपछि दिदीले थप केही सोध्नु भएन र भोलिपल्ट बिहानै म दिदीको बाट गाउँ फर्किएँ। यस्तैमा केही महिनापछि गाउँमा गल्लाले केटाहरूलाई छनौट गर्ने कुरा चल्यो। तर उमेर नपुगेकाले मैले खासै चासो दिन पढाइतिरै ध्यान केन्द्रित गरिरहे। त्यसको 3 महिनापछि एक दिन गल्ला विशेष कामले आफै हाम्रो घरमा आइपुगे। मलाई देख्न साथ गल्लाले, ए कान्छा, अब त तिमी पनि भर्ती हुने बेला भएछ, अस्ति गाउँमा किन नापजाँच गर्न नआएको भन्दै उहाँले मेरो शरीर नापजाँच गर्दै भन्नुभयो, ल कान्छा, सबै ठिक छ, तौल चाहिँ अलिक कम जस्तो लाग्यो। गल्लाको कुरा सुनेपछि बाबालाई पनि के खोज्छस कानो आँखो भने जस्तै भइहालेछ र खुसी हुँदै भन्नुभयो, ए कान्छा, अब दुध घिउ खानुपर्छ अनि एकचोटि लोकलमा प्रयास गर्ने हो कि, नत्र उमेर छँदैछ, अर्को वर्ष पनि देखाउँला। बाबाको कुराले मलाई पनि मनमा एक्कासी उत्साह जाग्यो। दिनहरू बिति नै रहेको थियो। यस्तैमा एक दिन गाउँकै एकजना दाईले, के कान्छा, गल्लाले त फालिदियो नि, म त अब पक्ली हावा लोकलमा जाने विचारमा छु, तिमी पनि हिँड, फेरि तिमी त गोरो लोर्के पनि छौ, नाप जाँच पुग्यो भने त पक्कै भर्ती भइहाल्छौ नि। उक्त दाईको कुरामा बाबाले पनि सहमति जनाइसकेपछि केही दिनमै हामी गाउँका 4 जना पक्ली हावा थिएर लाग्यौँ। उनै पल्टन बजारको दाईको घरमा बास बस्यौँ। मलाई देखेर दाई भाउजूले, कान्छा, तिमी किन यहाँ भनेर सोध्नुभयो। जवाफमा मैले, दाई भाउजू, म पनि दाईहरूसँग एकचोटि भर्ती देखाउँ कि भनेर आएको नि। त्यसपछि भोलिपल्ट क्याम्पको गेटमा रिपोर्ट गर्यौँ। त्यसको केही समयपछि भर्ती अधिकारी आएर सबै प्रक्रिया पुरा गर्यो। त्यहाँ पुगेको झन्डै 200 जना ठिटाहरूमध्ये जम्मा 27 जनाले मात्र गेट पास पाएको जानकारी भयो। लकीले म र मेरो गाउँको एकजना दाईले गेट पास पाएछौँ। त्यसपछि भर्ती अधिकारीले आफ्नै शैलीमा भने, केटा हो, यो गेट पास लिएर आश्विन 1 गते फेरि आउनु। हामी त खुसी नै थियौँ, तर हामीसँगै आएका अन्य दुईजना दाईहरू निकै निराश देखिन्थे। तर पनि हामी चारैजनाले भोलिपल्ट नौतुनामा हिन्दी सिनेमा आपकी कसम हेर्ने सल्लाह गर्यौँ र दुई दिनको बसाइपछि हामी पोखरा हुँदै घर फर्क्यौँ। यता बुबा आमा मैले गेट पास पाएकोमा औधी खुसी हुनुभयो र बाले बिहान बेलुका दुध पिएर दौडन लगाउनु भयो र समय बित्ने क्रम पनि धेरै लाग्दो रहेनछ। कति छिटो पक्लिहावा जाने दिन आइसकेछ। हामी सबैजना पक्लिहावातिर लाग्यौँ। त्यस बेला बाटोमा सुनेको नक्कलीलाई भगाई लग्यो झिल्केले, झिल्केलाई दाउ पर्यो गीतको याद मलाई त अझै पनि आइरहन्छ। पक्लिहावा पुगेर क्याम्पमा रिपोर्ट गर्यौँ अनि हामीलाई आफ्नो तम्बुमा लगेर स्टिलको थाली, हरियो मग र चम्चा दियो र भोलिपल्टदेखि भर्ती प्रक्रिया सुरु भयो। सबैको छातीमा नम्बर लेखेर त्यही नम्बरले बोलाइन्थ्यो अनि तीन हप्तासम्म छनौट प्रक्रिया निरन्तर रूपले चलिरह्यो। साथीहरू क्रमशः घट्दै गए। अन्तत्व फाइनल सूची निकाल्ने दिन पनि आइपुगेछ। भगवान्को आशीर्वादले भर्ती हुने सूचीमा मेरो नम्बर पनि पर्यो। हामी 161 पक्लिहावबाट छनौट भयौँ। धरानबाट पनि 160 भर्ती भएका रहेछन्।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: मेरो गाउँबाट भने म र एकजना दाई मात्रै भर्ती भयौँ, बाँकी दुई दाईहरू निराश भएर गाउँतिरै फर्कनु भएको थियो। भर्ती प्रक्रिया सकेपछि जीवनको पहिलो हवाई यात्रा, भैरवा विमानस्थलदेखि काठमाडौँसम्मको यात्रा साँच्चै नै अविस्मरणीय रह्यो। काठमाडौँ मानभवनमा दुई दिन बसेर कुल 321 नम्बरीहरू सबै हङकङ स्थित सेकङ क्याम्पतिर लाग्यौँ।

यसरी नेपालबाट प्रारम्भ भएको हाम्रो यात्रा हङकङ टेक्ने बित्तिकै हामीलाई आआफ्ना गुरुजीहरूले सुत्ने ब्यारेकतर्फ डोर्याउनु भयो। त्यहाँ पुग्दा थाहा भयो हामीलाई एउटै सेक्सनभित्र दस दसजनाको समूहमा विभाजन गरेर राखिएको रहेछ। अनि भोलिपल्टै बाटो सुरु भयो, 9 महिनासम्म चल्ने कठोर तर जीवन बदल्ने थालिम। बिहान 4 बज्न साथ गुरुजीको सिटीले निन्द्राबाट बिउजाउँथ्यो अनि सुरु हुन्थ्यो दिनभरि चल्ने पसिना, अनुशासन र सङ्घर्षको यात्रा। तालिमका क्रममा सानो गल्ती भए पनि सजाय कडा हुन्थ्यो। कहिलेकाहीँ त नालामै पुल जस्तो उभिनु पर्थ्यो र आफ्नै साथीहरूले हाम्रो शरीर टेकेर नाला पार गर्थे। ती क्षणहरू कठिन थिए तर त्यही कठिनाइले हामीलाई बलियो बनाइरहेको थियो। जीवनमा पहिलो पटक भोगेका ती अनेकौँ अनुभवहरूले हामीलाई भित्रभित्रदेखि परिवर्तन गरिरहेको थियो। 9 महिनासम्म सँगै दुःख सुख सार्दै अघि बढेका साथीहरू क्रमशः साथीसँग सीमित नरही साँच्चीकै दाजुभाइ झैँ आत्मीय बनिरहेका थियौँ। जब 9 महिनाको त्यो कठिन यात्रा अन्त्य भयो, हामी सबै आआफ्नो पल्टनतर्फ लाग्यौँ, तर त्यो समयले बनाएको सम्बन्ध र सम्झनाहरू कहिल्यै छुटेनन्। आज पनि वार्षिक नम्बरी भेटघाट हुँदा ती सुनौला दिनहरूका कथा फेरि जीवित हुन्छन्। हाँसो र सम्झनाले मन फेरि त्यही समयतिर फर्किरहन्छ। यही नै जीवनले सिकाएको एउटा यथार्थ पनि थियो। वर्षौँसम्म परदेशमा पल्टनीय जीवन बिताएर जब अवकाश पाएर आफ्नै स्वदेश फर्किए, मनमा धेरै सपनाहरू थिए। आफ्नै माटोमा शान्त जीवन बिताउने, परिवारसँग रमाउने अनि छुटेका पलहरूलाई फेरि समेट्ने। तर यथार्थ भने सोचेभन्दा बिल्कुल फरक निस्कियो। विदेशको अनुशासित र सीमित घेराभित्र बितेको जीवनपछि खुल्ला तर अल्मलिएको समाजमा घुलमिल हुन निकै गाह्रो भयो। पल्टनमा सबै कुरा नियमभित्र चल्दथ्यो, तर यहाँ सबै कुरा बुझेर मिलाएर सहेर अगाडि बढ्नुपर्ने परिस्थिति आएको थियो। कहिलेकाहीँ एक्लै बस्दा गहिरो सोचमा डुब्थे, हामीले कस्तो जीवन बितायौँ होला? के त्यो स्वतन्त्रता थियो कि कैदी जस्तो बाँधेको जीवन? बाहिरबाट हेर्दा पल्टनी जीवन गौरवपूर्ण देखिन्थ्यो, तर भित्रभित्रै त्यो जीवन कडा अनुशासनमा बाँधिएको थियो। अहिले स्वतन्त्र भएर आफ्नै देशमा हुँदा त्यो स्वतन्त्रता पनि खै किन किन अपरिचित लाग्छ। मनमा सधैँ एउटा द्वन्द्व चलिरहन्थ्यो, कर्तव्य पुरा गरेको गर्व र नयाँ परिवेशमा आफूलाई फेरि चिनाउने सङ्घर्ष। स्वदेश आफ्नै भए पनि यहाँ आफूलाई फेरि स्थापित गर्नु, नयाँसँग घुलमिल हुनु अनि विगतका सम्झनालाई सँगाल्दै अगाडि बढ्नु जीवनको अर्को कठिन यात्रा बनेको थियो। तर समयसँगै बुझ्न थालियो, जीवन जहाँ भए पनि सजिलो नहुँदो रहेछ, केवल रूपमा मात्र फरक हुन्छ। अनि बिस्तारै आफ्नै माटोको गन्धमा, आफ्नै मानिसहरूको मायामा फेरि आफूलाई भेट्न थाले, पाउन थाले।

आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको व्यवसायको पहिलो चरणमा आज पनि मैले यहाँहरू माझमा सधैँ जस्तै एउटा गीतिकथा राखे। जुन गीतिकथा लेख्नुभएको थियो ललित गुरुङ दाईले, जो अहिले बेलायतमा बस्नुहुन्छ र सम्भवतः उहाँले आफ्नो जीवन अर्थात् भनौँ ब्रिटिस आर्मीमा भर्ती हुनुभन्दा अगाडिदेखिको त्यो र भर्ती भएर गइसकेपछिको जीवनको त्यो उतार चढावलाई कथामा उतार्नु भएको थियो। ललित गुरुङ दाईलाई यो कथाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जीवनका यात्राहरू यहाँलाई सुनाए कार्यक्रम स्वर्णिमसँगको व्यवसायको पहिलो चरणमा, र साथसाथै दाईको अर्थात् ललित दाईको यो लेखनमा अर्का सहयात्री हुनुहुन्छ उहाँकी जीवन सङ्गिनी धर्मपत्नी सती गुरुङ र भाउजूलाई पनि म धन्यवाद दिन चाहन्छु। र जीवनका यात्राहरू गीतिकथा यहाँहरू माझमा सुनाइसकेछु। र भने श्रोताहरू, हाम्रो बेबिस गोर्खा रेडियोको नियमित समाचारको पालो पनि हुन आँटिसक्यो, र यसबीचमा म यहाँहरू माझमा यशोदा पराजुलीले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। यो गीत पश्चात भने यहाँहरूले बेबिस गोर्खा रेडियोको समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ, र दोस्रो चरणमा चाहिँ तपाईँका प्रतिक्रिया र तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रममा समेट्दै जानेछौँ।

0: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। यसअघि परराष्ट्र मन्त्री सुशील खनाल आफैले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गर्नुभएको थियो। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। मन्त्रालयले झाको निष्पक्ष सुनवाई र रिहाईका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। तेल लिन जाने क्रममा उदयपुर गाईघाटका 30 वर्षीय अमृत झा सहित 7 जनालाई इरानी सुरक्षाकर्मीले होर्मुजभन्दा माथि रहेको केशन टापुबाट पक्राउ गरेको थियो। इरानी सेनाले उनीहरूलाई चैतको पहिलो साता नियन्त्रणमा लिएको थियो। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति रासोपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासोपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
1: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्, 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ, सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
0: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरपीड विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका छन्। कर्मचारीहरू रिट दर्ता टारेर हिँडेपछि कानून व्यवसायले भने प्रदर्शनको तयारी गरेका छन्। कायम मुकायम प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाका सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको छ। नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले आजका लागि आकस्मिक बैठक डाकिएको जानकारी दिनु भएको हो। कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरूङलाई आयोगले नै चोख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो।
2: पूर्व गृहमन्त्री सुदन गुरूङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनु पर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ र आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्। तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ। संसदमा बोल्दै साम्पाङले आगामी बजेटमा धरानका विभिन्न विकासका आयोजना र जनजीविकाका मुद्दालाई प्राथमिकता दिन पनि सरकारसँग माग गर्नुभएको छ।
3: संविधान भएको देश खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश पानीको धारा नभएको देश, विधि र विधान भएको देश तर बाटो र यात्रा गर्ने साधन नभएको देश, कानून भएको देश खाने नुन नभएको देश, सप्तकोशी धरान खाने पानी आयोजना सुरु गर्नुपर्छ। धरानका सर्दु सेउती सेरा अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट फोहोर मैला सरललाई फालेर चाहिँ नि डम्पिङ गर्नुपर्ने बाध्यता छ, सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बिपी अस्पतालको एमसिएच भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो, त्यो तपाईँको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु।
0: नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। योसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको 5 स्थानमा उक्लिएको छ। आज टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाएर नट आउट हुनुभयो। प्लेयर अफ द म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसार।
4: यो BFBS गोर्खा रेडियो हो।

हजुर आदर्शदार झारमा पनि फुलै फुल्छ हेला गर्छु किन। यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ रासिक देलको स्वरमा गीतकार घनबहादुर थापा मगरको गीत रचना अनि डाक्टर किरातको सङ्गीत रहेको थियो र यो गीतले टिपेको बिम्ब अलिकति पृथक र अत्यन्तै सुन्दर लाग्यो श्रोताहरू। त्यो झार मात्र नभएर त्यो प्रकृतिसँग जोडेको चिज र त्यहाँ धेरै चिजहरू रमिरहेको हुन्छ, खुसी पोखिरहेको हुन्छ, धेरैको अस्तित्वसँग जोडिएको हुन्छ र ती चिजहरूलाई हामीले संरक्षण पनि गर्नुपर्दछ। मिठो गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको दोस्रो घण्टाको उठान गरिसकेको छु र गीतकार घनबहादुर थापा मगरलाई यो अत्यन्तै सुन्दर सृजनाको लागि चाहिँ म धेरै धेरै बधाई पनि दिन चाहन्छु। यस्तै यस्तै कलम चलाइराख्नुहोला भन्न चाहन्छु। बेबेस गोर्खालीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आदर श्रोताहरू सधैँको सोमबार जस्तै आज पनि मैले कार्यक्रमको यो व्यवसायको पहिलो चरणमा यहाँहरू माझमा एउटा कथा राखेको थिएँ, गीती कथा, जुन कथा लेख्नु भएको थियो ललित गुरुङ दाई जो अहिले बेलायतमा हुनुहुन्छ र ललित गुरुङ दाईको कलमबाट लेखेको कथा यहाँहरू माझमा राखेँ र जीवनका यात्राहरू यो अत्यन्तै सान्दर्भिक र भोगाईको एउटा सग्लो दस्तावेज जस्तै कथा थियो, यात्रा संस्मरण जस्तो पनि, र भोलिका दिनहरूमा कुनै यस्तै संस्मरण योग्य आफ्ना कृति निकाल्दै हुनुहुन्छ भने ललित गुरुङ दाईले यी चिजहरूलाई पक्कै पनि समेट्नुहुन्छ होला र यहाँ धेरैले यो ललित दाईकै जीवनको भोगाईको कथा जस्तो पनि लाग्यो भने लेख्नुभएको छ। विशेष गरी नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजीले कथा सुने मन पर्यो अनि कथा सुन्दै जाँदा कथाका ललित गुरुङ सरकै अर्थात् उहाँकै जीवनको आफ्नै भोगाई पो हो कि जस्तो पनि लाग्यो भने लेख्नु भएको छ। वास्तवमा यो कथाले त्यस्तै त्यस्तै छनक दिएको थियो र कथाकार हाम्रा ललित गुरुङ दाईलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र साथमा भाउजू सती गुरुङज्यूलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। दाईलाई अर्थात् ललित दाईलाई यस्तै कलमहरू चलाउनको लागि अझै धेरै प्रेरणा दिइराख्नुहोला पनि भन्न चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा तपाईँका प्रतिक्रियाहरू पढ्ने क्रममा यहाँ बदाम गुरुङज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ। नमस्ते तुलसीजी, तपाईँको लभली कार्यक्रम हामी दुवैले सुन्दैछौँ, आनन्द लिइरहेको छौँ, सुनिरहेछौँ, सबैलाई शुभ दिन हस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। हामी दुवैले भने पश्चात पक्कै पनि हाम्रा बदाम गुरुङ ज्यू सँगसँगै हाम्रा आदरणीय दिदी शिवकुमारी गुरुङले पनि कार्यक्रम सुनिरहनु भएको छ। यतैबाट मैले दर्शन नमस्ते भने हाम्रा शिवकुमारी दिदीलाई र सधैँ नै व्यस्त सुन्नुहुन्छ होला, कामको व्यस्तताले कहिलेकाहीँ छुट्न पनि सक्छ होला, यद्यपि सँगै बसेर कार्यक्रम सुन्दाको आनन्द पनि बेग्लै हुने गर्दछ। र आजको कथा हाम्रो बदाम दाई पनि उहिले भर्ती हुँदाको त्यो क्षण सम्झनु भयो होला र कथाकार पनि युकै थिएरै हुनुहुन्छ हाम्रा ललित गुरुङज्यू, चिन्जान पनि होला जस्तै लाग्छ। बदाम गुरुङज्यूलाई धन्यवाद दिन चाहन्छु, साथसाथै शिवकुमारी दिदीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ कुलराज दुराजीले बेलायतबाट, नमस्कार है सबैजनालाई भन्नुभएको छ, हाम्रा कुलराज दुराजीलाई पनि नमस्ते भन्न चाहन्छु। कैलाश अन्त लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्ते तुजदा, हिजो 17 मे 2026 ननिटनको गोर्खा कनर हलमा लोकदोरी गायिका सिङ्गर निर्जला गुरुङ र अर्का गायिका रूपी सिंह रूपी सिन्जाली मगर सिस्टरहरूको नेपाली साङ्गीतिक साँझ कार्यक्रम भएको थियो र कार्यक्रम एकदमै रमाइलो भएको जानकारी पनि गराउन चाहन्छु। र आज मन्डेको कार्यक्रम स्वर्णिम सङ्गममा ललित गुरुङ मामाले लेख्नुभएको गीती कथा हजुरले मिठो भोइसमा वाचन गर्नुभएको जीवनका यात्राहरू सुनेर इन्जोय पनि लिइरहेको थिएँ। तुलसी दाई हजुरकै रोजाइमा कुनै पनि एउटा गीत राखिदिनु पर्यो आफ्नै अभिरुचिमा र यो गीत चाहिँ म मेरा परिवारजन आफन्तजन फेसबुकका साथीहरू स्वर्णिमसँग कार्यक्रम सुनेर बस्नु सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। अनि उहाँले एउटा गीत पनि माग्नु भएको छ, त्यो गीत म केही दिनपछि राख्न चाहन्छु। लोकदोरी सिङ्गर निर्जला गुरुङको 25 मे 2026 मन्डे युकेबाट नेपाल फर्कँदै हुनुहुन्छ है भनेर लेख्नुहुन्छ। ए हाम्रा निर्जला गुरुङज्यू चाहिँ नेपाल फर्कँदै हुनुहुँदो रहेछ,
अब उहाँलाई हामी शुभयात्रा भन्न चाहन्छौँ र फर्केर आएर बेलायततिरको बसाई बेलायततिरको यो कार्यक्रम के कस्तो रह्यो त्यसको बारेमा चाहिँ यसो कुराकानी गर्न उहाँले चाहनुभयो भने हामी बेबेस गोर्खा रेडियो काठमाडौँमा उहाँलाई वेलकम पनि गर्न चाहन्छौँ है त कैलाश भाइ यहाँलाई धन्यवाद दिन चाहन्छु अनि उहाँले चाहिँ एउटा गीत माग्नु भएको छ र हिजो मात्रै निर्जला गुरुङ र रूपी सिन्जाली मगरको चाहिँ उहाँहरूले कार्यक्रम अर्थात् प्रस्तुति हेर्नुभएको रहेछ रमाइलो भवन लेख्नु भएको छ कैलाश अन्त लिम्बुले र एउटा गीत मेरै अभिरुचि अर्थात् उहाँले तपाईँकै रोजाइमै भनेर लेख्नु भएको कारणले यति बेला भने अब रूपी सिन्जाली मगर बेलायततिरै हुनुहुन्छ त्यहाँ जानुभन्दा अगाडि कार्यक्रममा हामीसित अर्थात् मसित स्वर्णिमसँग बसेर दुई घन्टा कुराकानी गरेर बेलायत गएकी गायिका पनि हुनुहुन्छ मैले यति बेला भने मैले रूपी सिन्जाली मगरले नि गाउनुभएको गीत राखेँ है त कैलाश अन्त लिम्बु लगायत सम्पूर्ण श्रोताहरूको लागि पनि

0: SBS Gorkha Radio.
1: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै

0: झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: हजुर श्रोताहरू, बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति सोमबारको प्रस्तुति कार्यक्रम सडिम सङ्गममा फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला तपाईँ सुन्दै हुनुहुन्छ बिएबिएस गोर्खा रेडियोको सडिम सङ्गम कार्यक्रम। र यो व्यवसायको पहिलो चरणमा मैले यहाँहरू माझमा कथा राखेको थिएँ, जसलाई लेख्नु भएको थियो ललित गुरुङज्यूले, जीवनका यात्राहरू। पक्कै पनि कथा सुनेर यहाँहरूका थुप्रै प्रतिक्रियाहरू देखिरहेको छु र ती प्रतिक्रियालाई पढ्ने नै छु। कैलाश अन्त लिम्बुले चाहिँ धेरै धेरै धन्यवाद, तुलसी दाई, लोकदोरी सिंह, रूपी सिन्जाली मगरको एकदमै मिठो गीत राखिदिनु भयो भन्ने लेख्नु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र हिजो ननिटनमा चाहिँ भएको साङ्गीतिक कार्यक्रममा हाम्रा कैलाश भाइ पनि गएर त्यो कार्यक्रममा आफ्नो सहभागिता जनाउनु भएको छ, फोटो पनि मलाई इनबक्स गर्नुभएको छ। कैलाश भाइलाई फेरि पनि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। अनि यहाँ मिनी कालीकोटी रायजी लेख्नुहुन्छ, नमस्ते तुजदाई, आजको गीती कथा अनि गीत सङ्गीत सुरुबाटै अन्तिमसम्म सुनिरहनेछु, गीती कथा साह्रै राम्रो रहेछ, सुन्दर लेख्नु भएको रहेछ, लेखकज्यूलाई धेरै धेरै धन्यवाद। साथै यस्तै सुन्दर सुन्दर कथाहरू हामीलाई मनै प्रफुल्लित बनाइदिने कथाहरू लेखिरहनु होला भन्दै आज गाजलुती ठुला ठुला आँखा गीत सम्पूर्णको लागि अनुरोध गर्दछु। दाई आजको तस्बिर साह्रै सुन्दर है, दाई हजुरलाई धन्यवाद भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हाम्रा मिनी कालीकोटी रायजीलाई। उहाँ चाहिँ अहिले अस्फोर्ट क्यान्ट युकेबाट हुन्छ, बेलायतबाट हुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। द्वारिका थापा मगरज्यू जर्मनीको हम्बर्गबाट लेख्नुहुन्छ, नमस्कार तुलजी, साथी सदाजी, आज सोमबारको स्वर्णिमसँग कार्यक्रम मार्फत गीती कथा सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दै गीती कथाका सर्जक ललित गुरुङजीको जीवनका यात्राहरू कथा तुलसीजीका जादुमय वाचनले कथालाई उच्चाइमा पुर्याइदिएको छ। कथा हाम्रो जीवनमा आधारित जस्तै लाग्यो। कथाकार ललित गुरुङज्यूलाई नमन गर्दै यसरी नै कलम चलाइरहनुहोला भन्ने कामना पनि गर्दछु। कथाकारलाई कथालाई सुहाउने अनि मिठा मिठा गीतहरू पनि समेट्नु भएको छ, त्यसको लागि मलाई धन्यवाद लेख्नु भएको छ। र अनि जेठ असारको दान रोपाईको सुन्दर दृश्यले पुरानो याद दिलाइदिनु भयो तुलसीजी, धन्यवाद हजुरलाई। आज गीत सुनाउने दिन भएकोले कुनै एउटा गीत सुनाइदिनु होला हजुरकै रोजाइमा। र मेरो सम्धी लिलाज काम्बाङ लगायत रेडियोमा मलाई चिन्नु नै सबै सबैलाई सुनाउन चाहन्छु। हवस् त हजुर, कार्यक्रमको यो कार्यक्रम चाहिँ अन्तिम समयसम्म सुन्दै म चाहिँ यताबाट चाहिँ बिदा भए, जर्मनीको हम्बर्गबाट द्वारिका थापा मगरमा लेख्नु भएको छ। द्वारिका थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब तपाईँले एउटा गीत तपाईँकै रोजाइमा भन्नुभयो, तपाईँको लागि पनि म मिनी कालीकोटी राई बहिनीको अनुरोधको गीत नै सुनाउन चाहन्छु, त्यो धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो द्वारिका थापा मगरज्यूलाई कथा पनि मन पराइदिनु हो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु फेरि पनि। अनि यहाँ नुतन भुषालजीले पनि नमस्कार सर, सुनिरहेछु जीवन भोगाई र पल्टनको रमाइलो गीती कथा मन लेख्नु भएको छ। कथाकारज्यूलाई बधाई, साथै मिठो वाचनकर्ता तुलसी सरलाई धन्यवाद। आज मलाई निर्मल राई परिवेश सिस्टरको एउटा गीत सुन्न मन लाग्यो, समयले साथ दिएमा बजाइदिनुलाई भनेर लेख्नु भएको छ। उहाँले सायद यो ठ्याक्कै त्यो गीत चाहिँ मलाई पनि थाहा भएन, उहाँले लेख्नुभएको जीवन धाराको कि धरानको के यस्तै के लेख्नु भएको छ है, अलि मैले प्रश्न पढ्न सकिनँ, क्षमा चाहन्छु। तर मलाई जहाँसम्म लाग्छ यो गीत चाहिँ उहाँले भन्नु खोज्नु भएको चाहिँ अनि छोइङ डोल्माले गाउनुभएको धेरै जन्म होइन दैव हो कि जस्तो लाग्यो, अनुमान लाए तपाईँले ठ्याक्कै भन्नुभएको गीत चाहिँ हामीसँग सुरक्षित छैन। यद्यपि तपाईँको लागि निर्मल राई परिवेशले नै लेख्नुभएको एउटा गीत म राख्नेछु है त, म अनि छोइङ डोल्माले नै लेख्नुभएको गीत न्यू बजाचार्यको सङ्गीत अनि निर्मल राई परिवेशको गीत रचना राईको गीत केही दिनपछि राखौँला। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। नुतन भुषालजी इजरायलबाट हुनुहुन्थ्यो, तर यति बेला भने चाहिँ म गाजलुती ठुला ठुला आँखा मबी विशाको गीत रचना, दीपक जङ्गमको सङ्गीत अनि गुलाम अलीको स्वरमा यो गीत राखिहाल्छु। मिनी कालीकोटी राईले अनुरोध गर्नुभएको छ, यो गीत चाहिँ म हाम्रा द्वारिका थापा मगर लगायत सम्पूर्ण श्रोताहरूलाई पनि सुनाउन चाहन्छु।

हजुर श्रोता, गुलाम अलीको स्वरमा रहेको यो गीत राखे म बिबी शाहको गीत रचना अनि दीपक जङ्गमको संगीतमा। र आदरणीय श्रोता, यो गीत चाहिँ आसपोर्ट केन्ट युकेमा मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको थियो। मिनी कालीकोटी राईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई यो गीत सुनाएर यस क्रममा मैले द्वारिका थापा मगर दाईले जर्मनीबाट कुनै पनि एउटा गीत तपाईँकै रोचाइमा भन्नुभएको थियो र आजलाई मैले गुलाम अलीकै स्वरमा रहेको यो गीत उहाँको लागि पनि राखेँ। फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ अर्का गीतकार स्रष्टा पनि हुनुहुन्छ, डाक्टर दुधबा गर्बुजापुन मगरज्यू लेख्नुहुन्छ, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ। तुलसी सर नमस्ते, हजुरको लोकप्रिय कार्यक्रम सुनिरहेछु, ललित साहेबको गीती कथा मिठो लाग्यो है भनेर लेख्नुभएको छ, शुभ दिन भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। अर्का स्रष्टालाई हाम्रा ललित गुरुङ दाईको गीती कथा मन पराएको कुरा यहाँ उल्लेख गर्नुभएको छ, डाक्टर दुध गर्बुजपुन मगरज्यूले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी चिमखोले काइलो भनेर पनि चिन्दछौँ उहाँलाई। र एउटा रमाइलो पक्ष उहाँहरूको पारिवारिक एउटा गुणै रहेछ, सबैजना भाषा साहित्य र गीत सङ्गीतमा उत्तिकै अब्बल। उहाँको भाइ हुनुहुन्छ उता युएसएतिर म्यारिल्यान्डतिर बस्नुहुन्छ, रमाइलो मान्छे हुनुहुन्छ मिलन थापा मगर, निलम थापा मगर, जो आफै पनि कुशल शब्द शिल्पी गीतकार हुन्छ। उहाँकी जीवन सङ्गी नेता निलमजी कि श्रीमती हुनुहुन्छ, उहाँ पनि राम्रो गीतकार हुनुहुन्छ, शीतल पुन्ज्यू। र एउटा भनौँ राम्रो पक्ष चाहिँ यो पनि हो, धन्यवाद दिन चाहन्छु डाक्टर दुध गर्बुजापुन मगरज्यूलाई। अनि यहाँ आजका कथाका कथाकार हाम्रो आदरणीय दाई ललित गुरुङ र भाउजू सती गुरुङ दुवैजनाले संयुक्त प्रतिक्रिया लेखेर पठाउनु भएको छ। यहाँ डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको सुमधुर र हृदय स्पर्शी प्रस्तुति सुन्दै गर्दा हाम्रो मनै भावनाले भरेर आयो। हजुरको प्रस्तुति शैली तथा त्यसमा समेटेका गीतहरूले हाम्रो गीती कथालाई यति जीवन्त र अर्थपूर्ण बनाइदिनु भयो कि धन्यवाद भन्ने शब्द नै अपर्याप्त महसुस भइरहेको छ। साँच्चै भन्नुपर्दा स्वर्गवासी बाबा आमा तथा सबै इष्ट मित्रहरूको माया र सम्झना मनभित्र एकाएक उर्लिएर आयो। ती अमूल्य सम्झनाहरूले फेरि एकपटक आफ्नो किशोर जीवनतिर फर्काइदियो, जहाँ जीवनका प्रत्येक क्षण कति सरल र सुन्दर लाग्थ्यो भनेर उहाँ अलिकति नोस्टाल्जिक भएको कुरा लेख्नु भएको छ। अनि हजुरको मिठो प्रस्तुतिप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु, पूर्ण धन्यवाद सहित सबैमा न्यानो अभिवादन, भगवान्ले सबैको फल सुखमा बनाइराख्न सकोस्, धन्यवाद भनेर लेख्नु भएको छ ललित गुरुङ दाईले। अनि साथसाथमा सती भाउजू, मैले अघि संयुक्त जोडेँ उहाँहरूले यहाँ प्रतिक्रिया पनि हामी भनेर लेख्नु भएको छ, हामी पनि हजुरको सुमधुर हृदय स्पर्शी प्रस्तुति सुन्दै गर्दा भनेर लेख्नु भएको छ, हाम्रो मनै भावनाले भरिएर आयो भनेर मेरो नभएर दुवैजनालाई संयुक्त रूपमा समेट्नु भएको छ, धन्यवाद दिन चाहन्छु ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई। र यो कथाको लागि र सुनिदिनु भएको लागि फेरि पनि धन्यवाद दिन चाहन्छु, लेखिरहनुहोस् है भन्न चाहन्छु। अनि यहाँ बेलायतबाट हुनुहुन्छ खेल मोती लिम्बु लेख्नुहुन्छ, नमस्ते सेवारो तुलसी लिम्बु, पनि गीती कथा सुनेर बसेको थिएँ, मनै छु अनि मिठो गीत समेट्नु भएको थियो, रमाइलो भएको छ। तुलसीजीकै रचनाको गीत सुनाइदिनु होला है, गीतको बोल आएन खेल मोती लिम्बु भन्नुभएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। आज चाहिँ मेरो रचनाको भन्दा पनि नूतन भूषालजीले यही गीत भनेर लेख्नु भएको रहेछ। अहिले नूतनजीले चाहिँ अर्का नारी हस्ताक्षर गीतकार निर्मल राई परिवेश, जो अहिले बेलायतमा बस्नुहुन्छ, सायद कार्यक्रम सुन्नु भएको छ कि छैन, यहाँ रञ्जन राईले चाहिँ कार्यक्रम सुन्नु भएको रहेछ, नमस्ते तुलसीजी, तपाईँको कार्यक्रम सुन्दा सुन्दा मेरो पनि गीत राखिदिनु भयो, कस्तो सरप्राइज भन्नुभएको छ, रञ्जनाजीलाई चाहिँ म फेरि पनि धन्यवाद दिन चाहन्छु। अर्का गीतकार हाम्रा निर्मल राई परिवेशजीले सुन्नु भएको छ कि छैन, तर यति बेलामा चाहिँ म नूतन भूषालको अनुरोधको गीत हाम्रा खेल मोती लिम्बु लगायत सम्पूर्ण श्रोताहरूको लागि सुनाइहाल्छु, राख्न चाहन्छु। अनि छोइङ ढोल्माको स्वरमा निर्मल राई परिवेशको गीत रचना अनि न्यू बज्राचार्यको सङ्गीत रहेको छ।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेटमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

आदरणीय श्रोताहरू, अरुण थापा मगरको स्वर संगीत रहेको यो गीत राखे विनोद गौचनको गीत रचनामा, र यो गीत चाहिँ अनुरोध बेलायत फेल्तम बाच हरिराईजीले गर्नुभएको थियो। हरिराईजी लेख्नुहुन्छ, तुल सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिमसँगमा मिठा मिठा गीत संगीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु। आजको गीती कथा साह्रै राम्रो, सुन्दर र यथार्थ लाग्यो। उस्तै मिठो गीत कथाकार ललित सरलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि, अनि हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँभरि निरन्तरता पाइरहोस् शुभकामना पनि भन्न चाहन्छु। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै सुनमाथि सुगन्ध थपिदिनुभयो। कथाकारज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद, साथै शुभकामना। सर, मिल्छ भने आज मलाई वरिष्ठ गायक स्वर्गीय अरुण थापाज्यूले गाउनुभएको जति माया लाए पनि भन्ने गीत आफ्नै अभिरुचिमा तुलसी सर गरी लगायत विशेष गरी यति बेला रेडियो सुन्ने बस्नुहुने श्रोताहरू, अनि देव ज्वेलरी अल्सोटका हाम्रा प्रेम विश्वकर्मा सरलाई, साथै सम्पूर्ण श्रोताहरूलाई पनि सुन्न र सुनाउन चाहन्छु। हरि राई फेल्तम लन्डनमा लेख्नु भएको छ र मलाई गीत सुनेर धन्यवाद पनि लेखिसक्नु भएको छ। त्यसो त धन्यवाद नुतनजीले पनि लेख्नु भएको छ, उहाँले निर्मलाई परिवेशको रचना गीत माग्नु भएको थियो। दुवै गीत राखिसकेको छु। हरिराईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएकोमा पनि धन्यवाद र गीत माग्नु भएकोमा पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ निता कोइराईजी, नमस्ते, वाउ घुमाउने खेत ब्युटिफुल, म पनि भर्खरै मात्र सुन्ने मौका पाएँ छोटो ब्रेकमा, साथै उहाँले चाहिँ साउको मेलामा नै छु है हजुर भनेर लेख्नु भएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। पक्कै पनि तपाईँले घुमाउने खेत भन्नुभयो, यो चाहिँ खेत अब यो मेरै गाउँको खेत राखेको, हाम्रो गाउँमा एउटा पारिपट्टि इङ्ला भन्ने ठाउँ छ, त्यहाँनिर चाहिँ रहेको यो बिचको चाहिँ पोखरी जस्तै हो, यो सधैँभरि पानी नि रहन्छ, अनि यो धान रोप्दा पनि एकदम रमाइलो, पहिला हामी केटाकेटीमा पिकनिक पनि वनभोज खाने ठाउँ पनि हो। आज मैले त्यही तस्बिर राखेँ, अलिकति पर प्याङतिर चाहिँ ओसो लागिरहेको छ, प्याङ चाहिँ फेरि अर्को पालिका माइजो गोयाङमा पर्छ, यो चाहिँ सन्दकपुरमा पर्छ है त, मैले जानकारी गराएँ। धन्यवाद दिन चाहन्छु निता कोइर आइजूलाई कार्यक्रम सुनिदिनु भएकोमा, अनि द्वारिका थापा मगजीले गुलाम अली गीत सुनाइदिनु भएको धन्यवाद भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। कैलाश अन्ता लिम्बूले सायद केही फोटोहरू पठाउनु भएको छ, फेरि पनि धन्यवाद दिन चाहन्छु कैलाश अन्ता लिम्बूलाई। अनि यहाँ ओहो लीलराज कामाङजी, गीतकार लीलराज कामाङजी पनि कार्यक्रम सुनिरहनु भएको छ, उहाँ लेख्नुहुन्छ जीवनमा आफूले भोगेको अनेकौँ आरोह अवरोहहरूलाई पार गर्दै यहाँसम्मको यात्रालाई कागजको पानामा उतार्नु भएको कथाकारज्यूलाई फुलको माला, कथालाई मर मसलाको साथ पस्कनु हुने तपाईँ तुलसी बस्नेत सरलाई नमन सहित सलाम, र सुन्नुहुने सम्पूर्ण श्रोता सबै सबैलाई सुनको माला, मजा लाग्यो भने लेख्नु भएको छ, उहाँको लेखन शैली नि मजाको हुन्छ हाम्रा लीलराजजीले। अनि आज त गीत माग्ने दिन जस्तो पनि लाग्यो, त्यसैले द्वारिका थापा मगर सम्दी साहेबको लागि, हरि राईज्यूको लागि, दिदी शकुन्तला खत्री, होमा लिम्बू, अनि बहिनीहरू कला च्याम्जुङ, अनि जुनिना राई, नूतन भूषालज्यू, र सबैलाई समर्पण गर्न चाहन्छु। मिल्छ भने वसुन्धरा राई बहिनीको दिक्तेल बजार सानानी गीत सुनाइदिनु हुन अनुरोध गर्दछु। अनि बुधबार सबैको लागि जोर जोर कोसिस लिएर पनि आउँदैछु, सबैजनालाई चुले निम्तो भन्नु पर्ला भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। अब बुधबार उहाँको सम्भवतः मैले भेट खोल्दै परेँ त, उहाँको यो एउटा गीत छ, कार्यक्रम पुछारमा त्यो गीत सुनौला, त्यसको भिडियो पनि आउँदैछ। शान्तिश्री परियारले गाउनुभयो गीत, शान्तिश्री परियार र प्रशान्त शिवकोटीले गाउनुभयो गीत जस्तो लाग्यो, त्यसको म्युजिक भिडियो पनि आउँदैछ बुधबार। अनि बिहिबारको कार्यक्रममा चाहिँ उहाँको अर्को नयाँ गीत पनि आउँदैछ, मनोज थापा मगर र ले गाउनु भनौँ सुनिता थेगिमले गाउनुभयो गीत, त्यो गीत पनि हामी कार्यक्रममा राख्नेछौँ। बिहिबारको सृजना वाटिकालाई शुक्रबार सारेर भए पनि दुईजना अतिथि आउँदै हुनुहुन्छ, मनोज थापा मगर साथमा एकजना अर्का थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडेल हुनुहुन्छ, उहाँ आउँदै हुनुहुन्छ, त्यो गीत पनि सुनाउनेछौँ, कुराकानी गर्नेछौँ। लीलराजजीलाई धन्यवाद दिँदै अब नै म लीलराज कामाङजीले अनुरोध गर्नुभएको गीत यहाँहरू माझमा राखिहाले, उहाँले अनुरोध गर्नुभएको छ दिक्तेल बजार, लीलराज कामाङजीले अनुरोध गर्नुभयो गीत दिक्तेल बजार, बोलको गीत राखिहाल्छु, वसुन्धरा राई र उहाँलाई साथ दिनुभएको छ उमेश चामलिङले।

लीलाराज कामबाङजीको अनुरोधको यो गीत राखे श्रोताहरू, र उहाँलाई धन्यवाद दिन चाहन्छु लीलाराज कामबाङजीलाई। र यति बेला भने आजको कथाकार हाम्रा ललित गुरुङ दाई र सती भाउजू संयुक्त प्रतिक्रिया फेरि लेख्नु भएको छ, सर यो हाम्रो सानो प्रयास थियो र यो हाम्रो गीत कथालाई मन पराइदिनु हुने र हामीलाई साथ र हौसला प्रदान गर्नुहुने सम्पूर्ण मित्रहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईँको माया साथ र प्रेरणाले हामीलाई अझ ऊर्जा मिलेको छ, धन्यवाद भन्ने लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु हाम्रा ललित गुरुङ दाइ र साथी भाउजूलाई, र संयुक्त रूपमा उहाँहरूले प्रतिक्रिया लेख्नु भएको छ र अझै सृजनाहरू लेख्दै जानुहोला भन्न चाहन्छु। र अब नै सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिने बेला भइसकेको छ, किनकि आजको कार्यक्रमको निर्धारित समय करिब करिब सकिन लागेको छ, बिछौनीतिर पुगिसकेको छु र तपाईँहरूका बाँकी प्रतिक्रियाहरू छन् भने म पढिहाल्छु। र यहाँ हाम्रा लीलाजीले एउटा गीत चाहिँ सायद बिहारको कार्यक्रममा रिलिज हुने गीत, उहाँ माफै हजुर 7 गते बिहा बिहार नै हो, कोसेली ल्याउने भनेको गल्ती पो भएछ भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु। उहाँको कोसेली 7 गते बिहा बिहार आउँदैछ, सायद त्यो बालुवाको महल शान्तिश्री परिवारकै गीत चाहिँ भिडियो गरेको हुनुपर्दछ, त्यो गीत पनि आउँदैछ। र साथै अर्को याद, हामीले उहाँको गीत कथा मैले केही समय अगाडि पढेको थिएँ र केही थपकट भर गर्नुभएको छ, फेरि पनि कुनै दिन यसो समय मिलाएर पढ्ने नै छु, बाँकी उहाँले थप्नुभएका कथालाई पनि समेट्ने नै छु। तर यति बेला भने समयले पनि नेटो काटिसकेको हुनाले कार्यक्रमको पुच्छारमा भने बिसौनीमा भने उहाँको सरप्राइज बिहार आउन लागेको गीतको भिडियो, हुन त यो गीत चाहिँ यहाँले धेरैचोटि बिएबिएस गोर्खा रेडियोमा सुनिसक्नु भएको छ, आज पनि यही गीत सुनाउन चाहन्छु शान्तिश्री परिवारको स्वरमा। र अर्को गीत याद, मनोज थापा मगर र सुनिता थेगिमले गाउनुभएको गीत पनि सम्भवतः त्यही दिन रिलिज हुँदैछ, त्यो गीत पनि म राख्ने नै छु बिहारको कार्यक्रममा। र यति बेला भन्छ म लीलाराज कामबाङले लेख्नुभएको यही गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको आजको बसाइको बिट मार्न चाहन्छु। सुनिदिनु भएकोमा सबैलाई धन्यवाद, सुनेर जोडिनु हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्ते।

0: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गर्नुभएको थियो। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। मन्त्रालयले झाको निष्पक्ष सुनवाई र रिहाईका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ। तेल लिन जाने क्रममा उदयपुर गाईघाटका 30 वर्षीय अमृत झा सहित 7 जनालाई इरानी सुरक्षाकर्मीले होर्मुज भन्दा माथि रहेको केशन टापुमाथि पक्राउ गरेको थियो। इरानी सेनाहरूले उनीहरूलाई चैतको पहिलो साता नियन्त्रणमा लिएको हो। भारतको बिहारबाट विभिन्न प्रलोभनमा परेर जोखिममा परेका 6 जना नेपाली बालबालिकाको उद्धार गरिएको छ। नयाँ दिल्लीको नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको पहलमा उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। उद्धार गरिएका बालबालिका मध्ये 4 जना कोशी प्रदेशका छन्। पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै पुनले सम्पत्ति छानबिनको क्षेत्राधिकारमा केही पदाधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको हो।
1: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ। यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओली,
2: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ, हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउ। आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ।
0: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 वटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। सरकारले 5 लाख भन्दा कम बचत भएका व्यक्तिलाई प्राथमिकतामा राख्दै कर्मशः सबै बचतकर्ताको रकम फिर्ता गर्ने जनाएको छ। सांसद कमला पन्तले निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी नपाउँदा काम रोकिनु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद पन्त
3: अहिले अब निर्माण व्यवसायीहरू निर्माण कार्य छोडेर हात बाँधेर बसेका छन् भन्ने सुनिन्छ र निर्माण व्यवसायीले पहिला काम गरेको भुक्तानी पाएको छैन रे भन्ने सुन्नमा आएको छ। अब त्यो भुक्तानी दिन कति होला, सरकारले त्यो भुक्तानीको पुरानो भुक्तानीको लागि कति बजेट छुट्याएको होला र भुक्तानी नै नदिइकन निर्माण व्यवसायीले काम गर्छन् भन्ने आशा अपेक्षा सरकारले गरेको छ कि छैन यो मैले जान्न चाहेँ।
0: मलेसिया सरकारले नेपाली श्रमिकको स्वास्थ्य परीक्षण दुई देश बीचको श्रम सम्झौता अनुसार भइरहेको स्पष्ट पारेको छ। काठमाडौँको मलेसियाली दूतावासका अनुसार नेपालमा बायोमेडिकल प्रणाली बीएमएस प्रणाली मार्फत 36 वटा स्वास्थ्य संस्थाले परीक्षण सञ्चालन गरिरहेको छन्। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बेहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। म्याग्दीको मलङ्गा गाउँपालिका 2 कोतरवाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्।
4: हालै विवाह बन्धनमा बाँधिएका कोत्रावाङका प्रकाश खत्री र राधिका तिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो। सड़क बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रावाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री
0: अहिलेसम्मका खबर यति नै नमस्कार
5: यो BFBS गोर्खा रेडियो हो

त हजार सपनाहरूको माया लागेर आउँछ प्रिय श्रोताहरू। यो मिठो गीत तपाईँको लागि मैले सुनाएँ, यतिखेर भक्तराज आचार्यले गाउनुभएको गीत रहेको थियो। र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाकोशीलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो अभिवादन टक्राउन चाहन्छु। र कार्यक्रममा यतिखेर तपाईँको लागि यस्तै मिठा मिठा पुराना पुराना गीत सङ्गीतहरू लिएर सेवामा आज आएकी छु। सधैँको सोमबार चाहिँ हजुर, प्रत्येक सोमबार हामी पुराना पुराना गीत सङ्गीतहरू सुन्छौँ, अतीतका सुन्दर यादहरूमा हामी हराउने गर्छौँ। र आज पनि यही सिलसिलालाई निरन्तरता दिने मेरो तयारी रहेको छ। अहिले समय भएको छ दिउँसोको 1:12, ठिक 4 बजेसम्म तपाईँको लागि कार्यक्रममा यस्तै गीत सङ्गीतहरू राख्ने मेरो तयारी छ। र यहाँहरू सबैजनाले साथ दिनुहुन्छ होला भन्ने पूर्ण विश्वास पनि मैले गरेकी छु आजको यो कार्यक्रममा। त अहिलेको लागि पनि अगाडि बढ्नु पर्दाखेरि सबैभन्दा पहिला त हाम्रो मिति तिथिको कुरा गरिहालौँ। विक्रम सम्बत 2083 साल जेठ महिनाको आज 4 गते, तदनुसार 18 मे 2026 आज सोमबारको दिन, आज चाहिँ अधिक ज्येष्ठ शुक्ल द्वितीयको दिन परेको छ प्रिय श्रोताबृन्द। अधिक मास सुरु भइसकेको छ र यो चाहिँ 15 जुनसम्म नै अधिक मास चल्ने चाहिँ यो एउटा व्यवहार तपाईँलाई पनि थाहा भएकै होला होइन। स्पेसली यो जुन हिन्दू क्यालेन्डरमा धार्मिक र आध्यात्मिक रूपबाट एकदमै खास मानिने अधिक मास चाहिँ नि 17 मेबाट सुरु भएको छ, यानि कि हिजोबाट सुरु भइसकेको छ। यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ, मलमास परेको महिना पनि भनेर भनिन्छ। यानि कि अगाडि 30 दिनसम्म यो चल्नेछ, यो चाहिँ 15 जुनसम्म चाहिँ अधिक मासको यो समय चल्नेछ। र ज्योतिष शास्त्र अनुसार 365 दिनको चाहिँ यो सौर्य वर्ष र चन्द्र वर्ष चाहिँ 354 दिनको हुँदो रहेछ र यसको बिचको 11 दिनको अन्तरलाई मिलाउनको लागि हरेक तेस्रो वर्षमा चाहिँ यो अतिरिक्त महिना जोडिन्छ। र यही वैज्ञानिक तालमेलको कारण सबै हिन्दूसँग जोडिएको जति पनि चाडपर्वहरू छन् सही मौसममा आउँछन् है। र यो महिना चाहिँ अधिक मास चाहिँ नि भगवान विष्णु पुरुषोत्तमलाई समर्पित गरिने गरिन्छ र यस पाउन महिनामा गरिएको जप तप दानको फल सामान्य दिनभन्दा अधिक गुणा चाहिँ मिल्छ भन्ने विश्वास पनि रहेको छ। र अधिक मासमा चाहिँ आत्माको शुद्धि र पुण्य कमाउने सबैभन्दा राम्रो समय मानिएको हुनाले यस्तै यो महिनामा चाहिँ दान धर्म गर्ने अनि राम्रो कर्ममा लिन हुने त्यस्ता प्रकारका अनि राम्रो राम्रो प्रवचन कथाहरू सुन्ने आदि इत्यादि काम गर्नुपर्ने हुन्छ। त यो महिनाभरिकै लागि भनेर हामीले चाहिँ बिहानको कार्यक्रम जुन छ मर्निङ सो अन्तर्गत, मर्निङ सो भन्दाखेरि पनि हाम्रो मर्निङ सो भन्दा पनि यो चाहिँ धार्मिक कार्यक्रमको कुरा गर्दैछु। बिहान तपाईँले सधैँ नै सुन्ने गर्नुहुन्छ, 6:05 जाँदा सुरु हुन्छ हाम्रो धार्मिक कार्यक्रम। र उक्त कार्यक्रम अन्तर्गत चाहिँ तपाईँले विशेष गरिकन भजनहरू सुन्न सक्नुहुन्छ अनि हाम्रो प्रस्तुता हुनुहुन्छ लेशमणिज्यू, उहाँले राम्रा राम्रा कुराहरू हामीसँग सेयर गर्ने गर्नुहुन्छ होइन। यही सिलसिलामा यही अलुसरस्थित शिव मन्दिरका हाम्रो पण्डितज्यूले चाहिँ दिनुभएको केही कथाहरू पनि छोटो छोटो कथाहरू हामीले बिहानको उक्त कार्यक्रममा सुनाउने तयारी गर्दैछौँ, सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु। अब हिजोबाट त सुरु भएन अभियसली, हिजो अब विकेन्डको बेलामा अब यहाँबाट त्यहाँ पठाउनु पऱ्यो, त्यहाँबाट इन्कर्पोरेट गर्नु पऱ्यो, आदि इत्यादि कुराहरू हुन्छन्। त्यस कारण गर्दाखेरि अब छिटै नै तपाईँले चाहिँ ती कथाहरूलाई चाहिँ सुन्न सक्नुहुन्छ बिहानको समयमा है। त यो चाहिँ विशेष गरिकन यो पुरुषोत्तम महिना अधिक मासको बेलाको लागि भनेर नै लक्षित गरिएको छ। यो थोरै जानकारी मैले तपाईँसँग सेयर गरिहालेँ, यहाँ अधिक मासको कुरा आइरहँदाखेरि तपाईँसँग यो कुरा पनि सेयर गर्ने जमर्को मैले गरेकी थिएँ। र अब भने अगाडि बढ्नुपर्छ, अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि आजको तिथिमितिको मैले कुरा गरिसकेको छु र आज चाहिँ सुन चाँदीको दरभावको कुरा गर्नुपर्दाखेरि अलिक घटेको भन्दाखेरि पनि हुन चाहिँ यो हिजोको तुलनामा त बढेको हो, तर 2-4 दिन अगाडिको तुलनामा निकै घटेको जस्तो लाग्छ मलाई। छापावल सुन प्रतितोला 2,94,800 रुपियाँ र चाँदी प्रतितोला 5,040 रुपियाँमा अहिले कारोबार भइरहेको रहेछ। त यो सुन चाँदीको दरमा पनि अलिकति मैले तपाईँसँग जानकारी सेयर गरिहालेँ। अब अगाडि बढ्नु पर्दाखेरि मौसमको कुरा गर्छु। मौसम चाहिँ आज घाम पनि लाग्ने, वर्षा पनि हुने मिस्रित खालको दिन छ। स्पेसली यो वर्षा हुने ठाउँतिर चाहिँ असिना वर्षा हुनेछ, भारी वर्षा हुनेछ मेघगर्जनको साथमा, अनि पश्चिमी भूभागहरूतिर केही सुक्खा र उज्यालो रहे तापनि
बाक बादल बाक्लो हुँदै हुँदै गएर यो आफ्टरनुन पश्चातको समयमा लेट आफ्टरनुनतिर वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ. बेलुकाको समयमा यो वर्षा हुने क्रम अलिकति कम भएर जान्छ, स्पेसली यो पूर्वीय भूभागहरूमा. तर पश्चिमी भेगतिर भने वर्षा अझ भारी भएर हुन जाने सम्भावना छ. रातिको समयमा पनि हिल्ली एरियातिर अनि कोस्टल एरियातिर पनि रातिको समय चाहिँ अलिकति हावाको बहाव कडा हुँदै जाने पनि मेट अफिसले हामीलाई जानकारी गराएको छ. तपाईँ यसोदा पनि अब यति नै भन्दै अगाडि बढ्नुपर्छ. आज चाहिँ युके अन्तर्गत विभिन्न चाहिँ भनौँ स्पेसल ओकेजन्सहरू परेका छन्, जस्तो कि डिमेन्सिया एक्सन विक आजबाट सुरु भएको छ, सन अवेरनेस विक आजबाट सुरु भएको छ, लर्निङ एट वर्क विक पनि आजबाट सुरु भएको छ. साथसाथमा आज चाहिँ एचआइभी भ्याक्सिन अवेरनेस डे र इन्टरनेसनल म्युजियम डे पनि हो. आगामी घन्टाहरूमा यस विषयवस्तुमा थप जानकारी म तपाईँको लागि राख्दै नै जानेछु. र डिमेन्सिया एक्सन विक भएको कारणले गर्दाखेरि हामी हेल्थ सेगमेन्टमा आज अलिकति डिमेन्सियाको बारेमा नै सुन्नेछौँ, सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु. अगाडि हेल्थ सेगमेन्ट, त्यस पश्चात दुई बजेको समाचारपछि हाम्रो कार्यक्रममा अगाडि हामी बढ्नेछौँ. र अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि मिठा मिठा गीत सङ्गीतहरूको साथसाथमा यिनै विषयवस्तुमा जानकारीहरू त राख्ने नै छु. अनि कार्यक्रमको अन्तिम चरणमा तिन बजेको समाचार पश्चात हामी नेपाल दर्पण सुन्नेछौँ. त यति नै जानकारी मैले राखेँ तपाईँको लागि अहिले, र यही जानकारीको साथसाथमा अगाडि बढ्न चाहन्छु. अगाडि बढ्नु पर्दाखेरि अब भने फेरि पनि अर्को एउटा मिठो गीत लता मङ्गेशकर र नितिन मुकेशले गाउनु भएको गीत तपाईँको लागि राख्दैछु. यतिखेर चलचित्र, पुरानो चलचित्र हो यो क्रान्तिबाट.

0: आवाज गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: PFVS गोर्खा रेडियो।

0: हजुर, प्रिय श्रोता पनि दिवाको सिलमा स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्य चर्चामा आज हामी डिमेन्सियाको बारेमा कुरा गर्छु भनेर मैले अघि नै भनिसकेको छु। र डिमेन्सियाको कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि यो एउटा यस्तो समस्या हो जसको बारेमा आजभोलि हामीले धेरै नै सुनिरहेका छौँ, सुन्ने गरेका छौँ, र धेरै नै यस विषयवस्तुमा चाहिँ जानकारी पनि अहिले फैलिरहेको छ धेरैलाई। यो रोग के हो, कस्तो प्रकारको समस्या हुन्छ, यो रोग लाग्यो भने भन्ने विषयवस्तुमा जानकारी भइ नै सकेको छ। हाम्रो वरिपरि पनि डिमेन्सियाका थुप्रै थुप्रै यस्ता चाहिँ भनौँ उदाहरणहरू हामीले देखेका पनि छौँ। र यसरी कारणले गर्दाखेरि आजबाट डिमेन्सिया एक्सन विक सुरु भएको छ, र यही सिलसिलामा चाहिँ एक सप्ताहसम्म अब यो डिमेन्सियासँग सम्बन्धित विभिन्न मुद्दाहरूको बारेमा कुरा गर्ने, चर्चा पनि चर्चा गर्ने, विभिन्न प्रकारको कामहरू गरेर चाहिँ नि यसलाई कम्ब्याट गर्नको लागि चाहिँ भनौँ तयारी अवस्थामा रहने, त्यो प्रकारको एउटा हेल्थ अवेरनेस विकको रूपमा चाहिँ यो सप्ताह हामीले लिएका छौँ। यस कारण गर्दाखेरि आज हामी यसको सुरुवात डिमेन्सियाकै बारेमा जानकारी तपाईँहरूसँग हेल्थ सेगमेन्ट अन्तर्गत सेयर गर्दै गर्न चाहन्छौँ, र यसबाट केही न केही जानकारी तपाईँहरू सबैमा पुग्छ होला, अथवा तपाईँ हामी सबैलाई चाहिँ यसको बारेमा केही जनचेतना अभिवृद्धि हुन्छ होला हामीमा भन्ने आशा पनि गरौँ है। र यसै कारणले गर्दाखेरि डिमेन्सिया यानि कि मनोभ्रंश भनेर भनिन्छ नेपालीमा, यस विषयवस्तुमा आजको यो चाहिँ सामग्री तपाईँको लागि राख्ने तयारीमा छु म। त डिमेन्सिया सामान्य रूपबाट मानसिक क्षमतामा आउने कमीलाई भनिन्छ, जसमा सोच्ने क्षमता कम हुन्छ, जसबाट दैनिक जीवनमा धेरै नै प्रभाव पर्न सक्छ। डिमेन्सिया एउटा बिरामी होइन, बल्कि यो एउटा सिन्ड्रोम हो। कुनै रोगमा कैयौँ लक्षणहरूको एकसाथ हुनुलाई नै हामी सिन्ड्रोम भनेर भन्छौँ होइन, जसको लक्षण कैयौँ मस्तिष्क रोगहरूमा पनि आम रूपमा देखिन्छ। यसको लक्षणहरूमा स्मरण शक्तिमा कमी आउने, सोच्ने कठिनाई हुने, समस्याहरूलाई सुल्झाउन नसक्ने र शब्दहरूको चुनावमा कठिनाई आदि इत्यादि सामेल छ। यो प्रत्येक दिनको यानि कि दिनानुदिनको गतिविधिहरूलाई गर्नको लागि कुनै पनि व्यक्तिको क्षमता जुन हुन्छ यसलाई कम गरिदिने हुन्छ यो डिमेन्सियाले, र यसबाट पीडित मानिसहरूको मुड र व्यवहारमा बदलाव आउँछ, र सामान्य रूपबाट यो उमेर बढ्दै जाँदाखेरि हुने सम्भावना पनि बढ्दै जान्छ। र यसै गरिकन अन्त्यमा गएर डिमेन्सिया चाहिँ प्रत्येक दिन गरिने गतिविधिहरूलाई पुरा गर्ने क्षमतालाई डिमेन्सियाले पूर्ण रूपमा परास्त गरिदिन्छ, जस्तो कि ड्राइभिङ, घरको कामकाज, यहाँसम्म कि आफ्नै व्यक्तिगत देखभाल जस्तो कि स्नान गर्नु, कपडा लगाउनु, खाना खानु आदि इत्यादि पनि गर्न नसक्ने अवस्थासम्म पुर्याइदिन्छ। डिमेन्सियाबाट पीडित भए पश्चात चाहिँ भनौँ यी धेरै कामहरूमा यसको असर पुग्ने रहेछ, र यो डिमेन्सिया हुने सम्भावना चाहिँ उमेरको साथमा बढ्दै बढ्दै नै जान्छ, र ज्यादातर डिमेन्सिया चाहिँ 65 वर्ष पश्चात देखिन सुरु गर्छ अथवा हुने हुन्छ। त डिमेन्सियाको केही प्रकारहरू छन् जसलाई चाहिँ उपचार गरे पश्चात धेरै हदसम्म त्यसलाई निको पार्न सकिन्छ, पूर्ण रूपमा निको पनि हुन सक्छ। यसको ठिक हुने जुन परिणाम यसको जुन छ अक्सर कुन कुरामा निर्भर गर्छ भने कति छिटो यो भएको पत्ता लाग्छ, कति छिटो यसको उपचार सुरु हुन्छ त्यसमा नै भर पर्छ कि यो निको हुन्छ हुँदैन अथवा कति छिटो निको हुन्छ भन्ने कुरा है। यो चाहिँ एक प्रकारको डिमेन्सिया भयो, तर अर्को प्रकारको डिमेन्सिया चाहिँ अपरिवर्तनीय हुन्छ, जसलाई ठिक गर्न नै सकिँदैन, र यसको सबैभन्दा आम प्रकार चाहिँ अल्जाइमर रोग हो। त डिमेन्सियाको लक्षण बिल्कुल नै यो चाहिँ सुरुवाती लक्षण जुन हुन्छ यो चाहिँ डिमेन्सियाको अन्य डिप्रेसनको लक्षणहरू जस्तो नै हुन्छ है, र डिप्रेसनको लक्षणलाई जसरी एन्टी डिप्रेसन दिएर चाहिँ उपचार गर्ने कोसिस गरिन्छ, बिल्कुलै डिमेन्सियाको सुरुवाती लक्षणहरूलाई पनि त्यसरी नै ट्याकल गर्ने कोसिस गरिँदो रहेछ, किनभने डिप्रेसनको लक्षण जस्तै नै देखिँदो रहेछ डिमेन्सियाको सुरुवाती समयको लक्षणहरू है। र यो लक्षणहरू तपाईँहरूलाई चाहिँ के कस्तो छ भनेर पनि मैले अलिकति तपाईँसँग सेयर गर्छु अब अलिकति इनडेप्थमा। र लक्षणहरूमा सबैभन्दा पहिला त स्मरण शक्ति ह्रास हुँदै जानु नै हो है, र यसै गरिकन घरेलु कार्यलाई पुरा गर्नमा कठिनाइ हुने, कुनै पनि सामान्य घरको कामहरू पनि गर्न नसक्ने, जस्तो कि चिया कफी बनाउन अथवा खाना बनाउनमा पनि समस्या आइरहने, अनि बातचित गर्नुमा समस्या, किनभने भाषामा समस्या आउँछ, यस कारण गर्दाखेरि सरल शब्दहरूलाई भुल्ने र त्यसको ठाउँमा चाहिँ गलत शब्दहरूको उपयोग गर्ने पनि हुन्छ। अनि यसै गरिकन हराउनु, कुनै पनि पुरानो ठाउँ जुन हुन्छ गएर हिँडिरहेको सडक हिँडिरहेको लोकालिटी त्यसमा पनि हराउनु है, यो पनि डिमेन्सियाको सुरुवाती चरणको लक्षण हो। अनि संक्षेपमा सोच्ने समस्या, जस्तो कि सानो कुराहरू पनि बिर्सिने, सर्ट टर्म मेमोरीहरूमा पनि त्यसको निकै नै ह्रास आउने आदि इत्यादि देखिँदो रहेछ। अनि कुनै पनि कुरालाई एक ठाउँमा राखेर भुल्ने, कहाँ राखेँ त्यो बिर्सने है, अनि मुड र व्यवहार परिवर्तन हुने, अनि दृष्टिकोण या स्वभावमा अचानक परिवर्तन आउने, अनि व्यक्तित्वमा बदलाव, जस्तो कि शान्त मान्छे पनि चिडचिडा भएको महसुस गर्ने अथवा ढुक्ढाको मान्छे पनि अलिकति संदिग्ध भएको, अलिकति भयभीत भएको, डराएको जस्तो महसुस हुने, अनि कुनै पनि कुरालाई सुरु गर्नमा डराउने है। पहिला चाहिँ त्यही काम गर्नमा चाहिँ कुनै पनि काम गर्नमा एकदमै दिलचस्पी राख्ने, एकदमै चाहिँ इच्छा राख्ने मान्छे त पछि गएर चाहिँ अलिकति उनीहरू बिचमा चाहिँ अलिकति हिचक बढेको छ, अलिकति झिझक बढेको छ, अलिकति डराउँछन् अथवा कुनै पनि काम सुरु गर्नको लागि चाहिँ मान्दैनन् भने चाहिँ नि यो पनि डिमेन्सियाको चाहिँ सुरुवाती चरणको लक्षण हो भनेर बुझ्नुपर्ने हुन्छ। त डिमेन्सियाको लक्षणहरूको मैले कुरा गरेँ होइन, अब डिमेन्सियाको चाहिँ नि यो कारक तत्त्वहरूको पनि अलिकति कुरा गर्न चाहन्छु। डिमेन्सिया किन हुन्छ भन्दाखेरि आमतौरमा सेरेब्रल कोर्टेक्समा गडबडीको कारणले गर्दाखेरि डिमेन्सिया हुन्छ, जो चाहिँ मस्तिष्कको एउटा हिस्सा हो। यसले चाहिँ विचार गर्ने, निर्णय लिने र व्यक्तित्वलाई कायम राख्ने काम गर्छ। जब यो हिस्सामा मस्तिष्कको कोशिकाहरू नष्ट हुँदै जान्छ त्यति बेला चाहिँ विभिन्न प्रकारको यो संज्ञानात्मक दोष देखिन्छ, जो चाहिँ डिमेन्सियाको विशेषता हो है। र डिमेन्सियाको केही यस्तो कारणहरू हुन्छ जसले गर्दाखेरि यसको जोखिम बढ्छ, जस्तो कि शिरमा चोट लाग्नु, मस्तिष्कमा ट्युमर हुनु, सङ्क्रमण जस्तो कि मेनन्जाइटिस, एचआइभी एड्स वा सिफिलिस हुनु, अनि हाइड्रोसिफिलिस, यो चाहिँ मस्तिष्कमा लिक्विड भर्ने एउटा समस्या हो, यस्तो भयो भने पनि हुन्छ। अनि हार्मोन सम्बन्धी विकार जस्तो कि थाइरोइड रोगको कारणले गर्दाखेरि पनि हुनसक्छ, मेटाबोलिक सम्बन्धी विकार जस्तो कि लिभरको रोग, अनि यसै गरी गर्न आन्द्राको समस्या, अनि किडनी मृगौलाको बिमारी जसले गर्दाखेरि चाहिँ नि रगतमा रसायनहरूको सन्तुलन बिग्रिन्छ, त्यसले गर्दाखेरि पनि हुनसक्ने रहेछ डिमेन्सिया। अनि हाइपोक्सिया, यो रगतमा चाहिँ खराब अक्सिजनको मात्रा बढ्नु, अनि पोषणमा कमी, अनि कुनै पनि प्रकारको दुर्व्यसनको लत, अनि धेरै लामो समयदेखि एल्कोहोलिक हुनु, यसले पनि डिमेन्सियाको जुन जोखिम बढाउँदो रहेछ, अथवा कारक तत्त्वहरू यिनै हुन् भन्दा फरक नपर्ला। र प्रमुख दुई कारक तत्त्वहरू चाहिँ डिमेन्सियाको कुरा गर्नुपर्दाखेरि यो चाहिँ अल्जाइमर रोग र भास्कुलर डिमेन्सिया पर्दछ। अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा आम रूप हो, जसको लक्षण अपरिवर्तनीय हुन्छ। अल्जाइमर चाहिँ मस्तिष्कमा असामान्य रूपबाट प्रोटिन जम्मा हुनको कारणले गर्दाखेरि मस्तिष्कको कोशिकाहरूलाई चाहिँ नष्ट यसले गरिदिन्छ, त्यस कारणले गर्दाखेरि अल्जाइमर हुन्छ। र यसको कारणले गर्दाखेरि मस्तिष्कको क्षेत्रमा मानसिक कामलाई नियन्त्रण गर्ने जुन क्षमता छ त्यसमा ह्रास आउँछ। अनि अर्को चाहिँ भास्कुलर डिमेन्सिया, यो डिमेन्सियाको अर्को सबैभन्दा ठुलो प्रकार हो। यो डिमेन्सिया चाहिँ एथेरोस्क्लेरोसिस, जसमा चाहिँ यो फ्याट्स, कोलेस्ट्रोल र अन्य पदार्थहरूले चाहिँ आर्टरीको परतलाई भित्र र बाहिरबाट त्यसले चाहिँ आर्टरीमा चाहिँ एकदमै कडा एउटा चाहिँ परत बनाउँछ र यसले रुकावट लिएर आउँछ। र यो रुकावटको कारणले गर्दाखेरि मस्तिष्कमा रगतको प्रवाह रोकिन्छ, जस कारणले गर्दाखेरि स्ट्रोक आउने सम्भावना रहन्छ। भास्कुलर डिमेन्सियालाई चाहिँ आमतौरमा हाई बिपी, हाई कोलेस्ट्रोल, हृदय रोग, सुगरको बिमारी आदिसँग सम्बन्धित मानिन्छ। र यी बिमारीहरूको उपचार गरे पश्चात भास्कुलर डिमेन्सिया बढ्ने जुन क्रम छ त्यसलाई रोक्न सकिन्छ, तर यसको कारणले गर्दाखेरि मस्तिष्कमा रोकिएको कार्यप्रणालीलाई फेरि चलाउन चाहिँ त्यति साह्रो सम्भव हुँदैन रहेछ। त आदरणीय श्रोतावृन्द, डिमेन्सियाको आज हामी कुरा गरिरहेका छौँ। डिमेन्सिया एक्सन विक सुरु भएको छ आजबाट, यस कारण गर्दाखेरि र अहिलेको लागि म यतिमै यो कुरालाई सम्पन्न गर्दै मैले तपाईँको लागि चाहिँ नि अब एउटा छोटो ब्रेक यहाँनिर राख्न आँटेको छु, जस पश्चात हामी फेरि पनि कार्यक्रमको अर्को यो हेल्थ सेगमेन्टको अर्को चरणमा फेरि पनि अगाडि यसै सामग्रीलाई निरन्तरता दिनेछौँ।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, त प्रिय श्रोतावृन्द, यो छोटो साङ्गीतिक विश्राम पश्चात अब फेरि पनि हामी आजको हेल्थ सेगमेन्टमा अगाडि बढ्दैछौँ। डिमेन्सियाको बारेमा आज कुरा गर्दैछौँ किनभने आजबाट डिमेन्सिया एक्सन विक सुरु भइसकेको छ र डिमेन्सियाको बारेमा मैले तपाईँलाई डिमेन्सिया के हो, यसको लक्षणहरू के हुन्छ, यसको कारक तत्त्वहरू के छन् भन्ने विषयवस्तुमा कुरा गरिसकेको छु र अलिकति यसको अब जोखिम कारक तत्त्व चाहिँ के छन् भन्ने कुरा पनि गरौँ है। कस्तो कस्तो चाहिँ क्याटेगोरीका मान्छेहरूमा चाहिँ यो सक्ने सम्भावना बढिरहन्छ भन्ने कुरा अलिकति रिस्क क्याटेगोरीको कुरा गर्न चाहन्छु। सबैभन्दा पहिला त उमेरको नै कुरा आउँछ। प्रायः जस्तो रोगहरूमा चाहिँ उमेर नै एउटा चाहिँ रिस्क फ्याक्टर रहन्छ जुन चाहिँ प्रायः हामीले सुन्दै आइरहेका छौँ। त्यस्तै डिमेन्सियामा पनि रिस्क फ्याक्टरमा सबैभन्दा अगाडि उमेरकै कुरा आउँछ। उमेर बढ्दै जानु है, यो चाहिँ डिमेन्सियाको सबैभन्दा मजबुत जोखिम कारक मानिएको छ। जसै जसै उमेर बढ्दै जान्छ उसै उसै डिमेन्सिया बढ्ने सम्भावना पनि बढेर जान्छ। उमेर बढ्नुसँग जोडिएको जोखिम कारकहरूमा चाहिँ नि हाई बिपी, हृदय रोग र स्ट्रोकको खतरा बढ्नु हो, अनि मध्य जीवन पश्चात तन्त्रिका कोशिकाहरू डिएनए सेल संरचनामा परिवर्तन र सेक्स हार्मोनमा कमी आउनु, अनि शरीरको प्राकृतिक आरोग्य प्रणाली कमजोर हुनु यानि कि रोग प्रतिरोधात्मक क्षमता कम हुनु र प्रतिरक्षा प्रणालीमा परिवर्तन हुनुले गर्दाखेरि पनि यो डिमेन्सिया हुन सक्ने सम्भावना अथवा रिस्क फ्याक्टर यो रहेको छ। उमेर एउटा है, रिस्क बढ्दै जान्छ उमेरको साथसाथमा नै। यसै गरिकन लिङ्गको कुरा गरौँ अब है, पुरुष र महिलाहरूको बिचमा हेर्ने हो भने डिमेन्सिया हुने खतरा कसलाई बढी छ भन्दाखेरि दुवैलाई समान जोखिम हुँदो रहेछ। भ्यास्कुलर डिमेन्सियाको जोखिम चाहिँ पुरुषको तुलनामा महिलामा अलिकति बढी हुन्छ। यसको कारण यो पनि हो कि पुरुषमा स्ट्रोक र हृदय रोग हुने सम्भावना धेरै हुन्छ जो भ्यास्कुलर र मिक्स डिमेन्सिया पैदा गर्न सक्ने केही कारक तत्त्वहरू हुन्। अनि यसै गरिकन जेनेटिक्सको कुरा गर्नुपर्दा डिमेन्सियाको विकासमा जिनको भूमिकालाई हुन त अहिलेसम्म पुरै राम्रोसँगले बुझ्न सकिएको छैन, तर हालैको वर्षहरूमा गरिएको शोधहरूबाट चाहिँ महत्त्वपूर्ण जानकारीहरू प्राप्त भइरहेको छ। तर यसलाई अझै पनि यसै हो भनेर यकिन किटानको साथ भन्न नसकेको स्थिति भएको हुनाले खासै यसलाई चाहिँ पब्लिस गरिएको त्यति साह्रो छैन। आगामी दिनहरूमा पक्कै पनि आउँछ होला भनेर भनिएको छ, तर जेनेटिक्सको पनि ठुलो भूमिका चाहिँ रहँदो रहेछ। अनि जातीयता के यस्ता चाहिँ प्रमाणहरू पनि छन् जसले के भनेको छ भने जातीयताको आधारमा पनि कुनै एउटा समुदायको आधारमा पनि एउटा समूहको मान्छेलाई अर्को समूहको मान्छेको तुलनामा डिमेन्सिया हुने ज्यादा जोखिम हुन सक्ने कुरा पनि देखिएको छ है। उदाहरणको लागि चाहिँ दक्षिण एसियाका मानिसहरूमा चाहिँ नि डिमेन्सिया हुन सक्ने सम्भावना बढिरहन्छ अन्य ठाउँको मानिसहरू भन्दा। यो जातीयताको आधारमा एउटा समूह नस्लीय समूह समुदायको आधारमा पनि छ है। रिस्क फ्याक्टरको कुरा गर्नुपर्दा लाइफस्टाइल पनि छ कारक तत्त्व, यो पनि हुनसक्छ। जस्तो शारीरिक आलस्यता यो डिमेन्सियालाई विकसित गर्ने सबैभन्दा प्रमुख जोखिम कारकहरूमध्ये एक हो। यसबाट हृदय रोग, स्ट्रोक र टाइप 2 डायबिटिजको बढ्दै गएको खतरा पनि जोडिएको छ है। शरीरमा इन्सुलिनलाई चाहिँ नियन्त्रित गर्नको लागि ध्यान पनि दिनुपर्छ किनभने यसबाट हुन सक्ने जुन डायबिटिज यो पनि डिमेन्सियाको एउटा कारक तत्त्व हो। यसै गरिकन अत्याधिक मात्रामा चाहिँ मदिरा सेवन गर्नु, नियमित रूपबाट अल्कोहल पिउने व्यक्तिमा डिमेन्सिया हुने सम्भावना अर्को नपिउने व्यक्तिको तुलनामा बढी हुन्छ है। यसमा चाहिँ अल्जाइमर वा भास्कुलर डिमेन्सिया दुवै हुनसक्ने जोखिम सामेल छ। यसै गरिकन धुम्रपान, धुम्रपानबाट मस्तिष्कमा रक्तवाहिकाहरूसहित हाम्रो फोक्सो र हाम्रो जुन भ्यास्कुलर सिस्टमलाई पनि अत्याधिक हानि पुग्छ। धुम्रपान गरे पश्चात जीवनमा कहिले जहिले पनि डिमेन्सिया विकसित हुन सक्ने खतरा बढेर जान्छ। खास गरी अल्जाइमर रोग चाहिँ विकसित हुन सक्ने सम्भावना रहन्छ डिमेन्सिया अन्तर्गत पनि। अनि शिरमा चोटपटक, यदि शिरमा गम्भीर वार भएको छ, विशेष रूपबाट शिरमा चाहिँ झट्का लागेको छ, चोटपटक लागेको छ भने यस्तो स्थितिमा अगाडि जीवनमा कुनै पनि समयमा डिमेन्सियाको खतरा बढ्न जान्छ। त प्रिय श्रोतावृन्द, डिमेन्सियाको मैले कुरा गरिरहेको छु। आज डिमेन्सिया एक्सन विक आजबाट सुरु भएको छ यस कारण गर्दाखेरि। र अब यो डिमेन्सिया हुनबाट कसरी बस्न सकिन्छ भन्ने कुरा पनि गरौँ, अलिकति प्रिभेन्सन अफ डिमेन्सिया होइन। हुन त डिमेन्सियाबाट बस्नको लागि कुनै पनि प्रकारको चाहिँ भनौँ खोप चाहिँ छैन, नो भ्याक्सिनेसन या त होइन, तर पनि स्वस्थ जीवनशैलीको विकल्प जस्तो कि स्वास्थ्य आहार, व्यायाम, बौद्धिक र सामाजिक गतिविधि
हुँदाखेरि डिमेन्सिया हुने जोखिमलाई कम गर्नमा यसले मद्दत पुर्याउन सक्छ। हुन त यसको कुनै ग्यारेन्टी छैन कि रोकथामको उपाय हरेक व्यक्तिको लागि काम गर्छ नै भनेर, र यसमा अहिलेसम्म वैज्ञानिक रूपबाट पुष्टि पनि मिलेको छैन। तर पनि हामीले विचार पुर्याउनु पर्ने नट ओन्ली फर डिमेन्सिया, अन्य शारीरिक समस्याहरूको लागि पनि, शारीरिक रूपमा स्वस्थ रहनको लागि पनि हामीले आहारमा यानि कि पोषणमा राम्रो ध्यान दिनुपर्छ। यसमा नि विशेष गरिकन स्वस्थ सम्बन्धी स्वस्थ मस्तिष्क सम्बन्धी आहारको सेवनले डिमेन्सिया हुने जोखिमलाई केही हदसम्म कम गर्न सक्छ। जस्तो कि फलफुल, सागसब्जी, होल ग्रेन भयो, अनि अन्य मिश्रित कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, फाइबर, म्याग्नेसियम आदिको सेवन गर्नु राम्रो हुन्छ। सप्लिमेन्ट जस्तो कि भिटामिन बी12, भिटामिन सी, भिटामिन ई अनि फोलेट आदि इत्यादिले चाहिँ स्वस्थ दिमाग पनि राख्नमा हामीलाई मद्दत पुर्याउँदो रहेछ। यसै गरिकन नियमित रूपबाट व्यायाम गर्नु र त्यसको चाहिँ बानी बनाइराख्नु राम्रो हो। जीवनशैलीमा बदलाव लिएर आउँछ यदि हामी नियमित रूपमा व्यायाम गर्छौँ भने है। जब मस्तिष्कको स्वास्थ्यको कुरा आउँछ तब धेरै मानिसहरूलाई व्यायाम गर्ने जरुरत छैन जस्तो लाग्न सक्छ होइन, तर त्यो होइन। महत्त्वपूर्ण कुरा चाहिँ के छ भने नियमित रूपमा चाहिँ हामीले व्यायाम गर्नै पर्छ। प्रतिदिन मिनिमम पनि 30 मिनट व्यायाम गर्यो भने समग्र स्वास्थ्यमा राम्रो असर पुग्छ। अनि यसै गरिकन मानसिक गतिविधि, मानसिक व्यायाम गर्नाले अल्जाइमर हुने जोखिमलाई कम गर्न सकिन्छ। मस्तिष्कलाई सक्रिय राख्नाले मस्तिष्क कोशिकाहरूको बिचमा सम्पर्कलाई मजबुत बनाउन सकिन्छ र साथसाथमा मानसिक शक्तिलाई पनि बढाउन सकिन्छ। मानसिक रूपबाट सक्रिय रहनको लागि आजीवन केही कुरा सिक्ने विचार राख्नु महत्त्वपूर्ण छ। यसको मतलब सधैँ नै नयाँ नयाँ कुराहरू सिक्ने, पुराना कामलाई फेरि चाहिँ दोहोऱ्याएर गर्नुको सट्टा नयाँ कामको अनुभव लिने, अलग अलग नयाँ नयाँ चिजहरूले दिमागलाई तेज राख्नमा मद्दत पुर्याउँछ। अनि सामाजिकतासँग जोडिने, घर परिवारको मानिसहरूसँग घुलमिल गरेर रहने, साथीहरूसँग सोसियल ग्रुपमा चाहिँ आफू एकदमै एक्टिभ भइरहने, यस्तो गर्नाले पनि डिमेन्सिया हुने खतरा कम भएर जान्छ। जस्तो कि परिवार र साथीहरूको नेटवर्कमा सधैँ नै भाग लिने जसले डिमेन्सियाको लक्षणलाई कम गर्छ। सामाजिक सम्पर्कले दिमागको लागि पनि एकदमै राम्रो मानिन्छ किनकि यो चाहिँ मस्तिष्क कोशिकाहरूको बिचको सम्पर्कलाई उत्तेजित गर्नमा यो चाहिँ जिम्मेवार मानिन्छ है त। र शोधको कुरा गर्ने हो भने शोधको मुताबिक सामाजिक गतिविधिहरू जो शारीरिक र मानसिक गतिविधिलाई जोड्छ यसले डिमेन्सियालाई रोक्नमा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भनेर भनिएको छ। त यसरी प्रिभेन्टिभ मेजर्सहरू हामीले लिन सक्छौँ आदरणीय श्रोतावृन्द। डिमेन्सिया हुनभन्दा अगाडि नै यसलाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ नै हामीले ध्यान दियौँ भने डिमेन्सिया हुन सक्ने सम्भावना पनि धेरै केही हदसम्म कम भएर जान्छ। त आजको यो हेल्थ सेगमेन्ट अन्तर्गतको डिमेन्सियासँग सम्बन्धित सामग्रीलाई यतिमै मैले सम्पन्न गर्न चाहेँ प्रिय श्रोतावृन्द। र अब भने तपाईँलाई म अगाडि लिएर जान चाहन्छु एउटा मिठो गीततर्फ, र यो गीत सँगसँगै अगाडि तपाईँलाई कार्यक्रममा मैले 2 बजेको समाचारतर्फ लिएर जान्छु अनि कार्यक्रमको अर्को चरण लिएर आउँछु। अहिलेको लागि भने महेन्द्र कपूरले गाउनुभएको गीत तयार छ मेरो प्लेलिस्टमा।

0: सर्वोच्च अदालतको प्रधान न्यायाधीशका सिफारिस भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका शाखा अधिकृत विजय कुमार भट्टराईका अनुसार ती उजुरीहरू भोलिको बैठकमा खोलिनेछ। वैशाख 24 गते संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशका लागि न्याय परिषदले सिफारिश गरेका 6 जनामा शर्मा 4 वरियतामा हुनुहुन्छ। अब संसदीय सुनवाई समितिले उजुरीमाथि छलफल गरेपछि शर्माको नाम अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा अरियालले जानकारी दिनुभयो। गत साउन 6 गते बसेको सचिवालयको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। यसअघि एमाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने भन्दै सदस्यता नवीकरण रोकेको थियो। तर गत फागुन 21 प्रतिनिधिसभा चुनावपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए। त्यस्तै ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दवाब दिँदै आएको थियो। दुवैतर्फको दवाबमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराउन भएको हो। यससँगै भण्डारीको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी
1: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23 देखि 26 गते सम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्। तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही।
0: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार पहिलो दिन कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारी 7 साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। पोखराको विजयपुर खोलाको तरबुजा खेतीमा युवा पनि आकर्षित भएका छन्।
2: पोखरा महानगरपालिका 13 बगरकोट कसेरीको विजयपुर खोला किनारमा गएको फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको 25 रोपनी बलौटे जमिनमा पोखरा 22 पुम्दी भूम्दीका 32 वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको थियो। उहाँले फागुनमा सरस्वती जातका 3,500 बिरुवा लगाउनु भएको थियो। अहिले बरालले औसतमा दैनिक 200 किलो तरबुजा बिक्री गरिरहनु भएको छ। उहाँका अनुसार प्रति किलो 60 का दरले दैनिक 12,000 रुपियाँको कारोबार भइरहेको छ। बरालका अनुसार यो वर्ष 15 लाख रुपियाँ बराबरको कारोबार गर्ने लक्ष्य छ। उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा लगाइएको तरबुजाको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो। किसान भरत बहादुर पराजुलीले पनि यही ठाउँमा 11 रोपनी जग्गामा तरबुजा खेती गर्नु भएको छ। उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। यो वर्ष 3 लाख भन्दा बढी आमदानी हुने उहाँको अपेक्षा छ। बारीमा काँक्रो सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेका छन्। उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बिउ र मल्चिङ प्लास्टिक 50% अनुदानमा उपलब्ध गराएको छ। तरबुजा खेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ। यो क्षेत्रमा अघिल्लो वर्ष 1,50,00,000 तरबुजा उत्पादन भएको थियो। यो वर्ष भने असिना र पानीका कारण क्षति भएकाले केही कमी आउने उहाँको भनाइ छ। यो क्षेत्रमा 25 किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई समय सकिँदै गएको चेतावनी दिनुभएको छ। अमेरिका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको छलफलपछि इरानमाथि पुनः सैन्य कार्यवाही गर्ने तयारीमा रहेको रिपोर्ट छ। ट्रम्पका निकट सहयोगी रिपब्लिकन सेनेटर लिन्जी ग्राहमले इरानले वाशिङटनको धैर्यको परीक्षा लिइरहेको बताउनु भएको छ।
3: Hurt them more, maybe they'll make a deal if you hurt them enough. But right now, I think they're trying to wait us out. I think they're playing games.
0: I guess we'll talk about it next time.
4: यो PFBS गोर्खा रेडियो हो।

नयाँ नयाँ सजाऊ है संसार, बडो मिठो गीत अहिले तपाईँले सुन्दै हुनुहुन्थ्यो। यी पुरानो चलचित्र साइनोको गीत सँगसँगै कार्यक्रम दिवा कोसेलीको यो दोस्रो चरणको यात्रामा मैले यहाँ सबैलाई स्वागत गरेकी छु। यस्तै मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरू छँदैछन्। यसको अलावा हाम्रो दिदी सूर्य कुमारी पन्तज्यूको प्रस्तुतिमा कार्यक्रम रहनेछ नेपाल दर्पण दिवा कोसेली अन्तर्गत आज सोमबारको दिनमा। सधैँ चाहिँ तपाईँले पनि अब सुन्न सक्नुहुन्छ। अगाडि तपाईँहरू सबैले इन्जोय गर्नुहुन्छ होला आजका यी मिठा मिठा गीत सङ्गीतहरूलाई, अनि नेपाल दर्पणबाट केही सिक्नेछौँ भन्ने मैले पूर्ण विश्वास लिएको छु। अहिले भने समय दिउँसोको 2:13 गएको छ। अगाडि मोहम्मद रफीले गाउनुभएको धेरै पुरानो चलचित्र दोस्तीको गीत सुनाउँछु, त्यस पश्चात नेपाल दर्पण।

0: के पत्ता लगाउने?
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
0: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
0: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
0: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
0: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

आएकी छु। यी बाहेक पनि धेरै यस्ता साहित्यकारहरू छन् नेपालमा जसले आफ्ना प्रकारले उनीहरूको योगदान अनुसार उनीहरूको उपनामहरू रहेको छ र जस्तै भनौँ न एउटा उदाहरणको लागि यस्ता उपनाम पाएकामा जनकवि धर्मराज थापा भन्छौँ, लोककवि अलिमिया भनेर भन्छौँ, अनि जागरण कवि भनेर धरणीधर कोइरालालाई हामी चिन्ने गर्दछौँ, आधुनिक कवि भनेर गोपाल प्रसाद रिमाल, यस्ता यस्ता धेरै धेरै छन् जसले उपनाम पाएका छन् र यिनीहरूको बारेमा पनि यिनीहरूको योगदानको बारेमा पनि मैले चर्चा गर्नुपर्ने हो। तर सधैँभरि यस्तै पर्ने गर्दछ, हरेक हप्ता केही न केही चाडपर्व परेका हुन्छन्, ती सामूहिक विषयमा चर्चा गर्दा गर्दै म यिनीहरूको बारेमा त्यति चर्चा गर्न पाउँदिन। आज म एकजना यस्ता साहित्यकारको बारेमा चर्चा गर्दैछु जसलाई हामी युग कवि भनेर चिन्ने गर्दछौँ। तपाईँहरूले बारम्बार यो गीत एउटा सुन्नुभएको होला, नारायण गोपालले गाउनु भएको मेरो प्यारो ओखले ढुङ्गा। यो हामी बारम्बार धेरै वर्ष अगाडिदेखि सुन्दै आएको गीत हो। यो मेरो प्यारो ओखल ढुङ्गा भन्ने गीतका रचनाकार हुन् युग कवि भनेर चिनिएका यी को तपाईँहरू सम्झन सक्नुहुन्छ, युग कवि भनेर चिनिएका सिद्धिचरण श्रेष्ठ हो। यिनको जन्म र मृत्यु एउटै महिनामा पर्ने गर्दछ, ज्येष्ठ शुक्ल पञ्चमीको दिनमा यिनी जन्मन पुग्छन् अनि त्यो जन्मेको तिथि जुन छ ज्येष्ठ शुक्ल पञ्चमी, त्यही ज्येष्ठकै महिनामा ज्येष्ठ शुक्ल चौथीको दिनमा अर्थात् पञ्चमीको भन्दा एक दिन अगाडि उनको मृत्यु पनि भएको छ। हामी जेठ महिनामा छौँ, त्यसैले म आज यिनै कवि युग कविलाई सम्झन चाहन्छु, यिनैको बारेमा चर्चा गर्न चाहन्छु। श्रोताहरू, विक्रम सम्वत 1969 ज्येष्ठ शुक्ल पञ्चमीको दिनमा ओखल ढुङ्गामा जन्मनुभएका, उनको कर्मथलो त काठमाडौँ नै बन्यो तर उनको जन्म चाहिँ ओखल ढुङ्गामा उनी जन्मनुभएका उपन्यासकार विष्णुचरण श्रेष्ठ र निरकुमारी श्रेष्ठ, उनका माता पिताको नाम विष्णुचरण श्रेष्ठ र निरकुमारी श्रेष्ठको जेठो वरिष्ठ कविवर श्रेष्ठको नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा विशेष योगदान। उनका बाबु पनि यी प्रसिद्ध साहित्यकारमा नै गनिन्छन्, पत्रकार साहित्यकार थिए। युग कवि श्रेष्ठ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यका साथै राजसभा स्थायी समितिको पूर्व सदस्य समेत हुनुहुन्थ्यो। युवावस्थामा शारदा गोर्खा पत्र तथा आवाज पत्रिकाहरूको सम्पादन कार्यमा संलग्न यी सिद्धिचरण श्रेष्ठलाई 2027 सालमा त्रिभुवन प्रज्ञा पुरस्कार, जुन कि एउटा एकदमै चलेको निकै ठूलो ख्याति पाएको पुरस्कारमा गनिन्छ त्रिभुवन प्रज्ञा पुरस्कार, तथा 2041 सालमा त्योभन्दा पनि ठूलो पृथ्वी प्रज्ञा पुरस्कारद्वारा सम्मानित पनि गरिएको थियो। वरिष्ठ कवि स्वर्गीय श्रेष्ठको पहिलो प्रकाशन सन् 1990 गोर्खा पत्रमा प्रकाशित कविता भुइँचालो थियो भनेर भनिन्छ भने उहाँका अन्य प्रकाशित कृतिहरूमा कोपिला निकै चर्चित हो, यो कोपिला, मेरो प्रतिबिम्ब, उर्वशी, यो पनि धेरै नै चर्चित पुस्तक हो, उर्वशी खण्डकाव्य हो यो, कुहिरो र घाम, तिरमिरे तारा, यो बाल कविता संग्रह भयो, अनि बाँचिरहेको आवाज, सिद्धिचरणका प्रतिनिधि कविता र ज्यानमारा शैल, आँसु अनि बालीपथ, जुनकिरी, भीमसेन थापा, सबरी, आत्मविलोना र मंगलमान आदि उनका प्रसिद्ध कृतिहरू हुन्। यिनको नेवारीमा प्रकाशित कृतिहरूमा, यिनी नेपाली र नेवारी भाषामा, यी नेवार हुन् नि समुदाय, त्यसैले उनले दुईटै भाषामा उनको त्यत्तिकै दखल छ। नेवारीमा चाहिँ प्रकाशित कृतिहरूमा सी स्वा, यो स्वा भनेको नेवारी भाषामा फूल हो, सी स्वा, फू स्वा, उर्वशी, यसलाई चाहिने दुईटै भाषामा प्रकाशित छ यो उर्वशी भन्ने, अनि गय स्वा, यो पनि फूलकै नाम, लुमुनी, तृष्णा, उत्तरा विलाप, बाख, बाख भनेको कथा, बाख ओ निबन्ध, कथा र निबन्ध भनेको, घमा, मुस्वा, यो पनि फुलै पर्यो, यी सिद्धिचरणका निबन्ध समेत छन्। र यस्ता महान कवि
तिथि अनुसार 81 वर्षमा प्रवेश गर्नु एक दिन अगाडि नै देहत्याग उनले गर्न पुगेका थिए। त श्रोताहरू, अब यिनको बारेमा म आज चर्चा गरिरहेकी छु र साँच्चै भनौँ भने यिनको युग

कवि कसरी बन्न पुगे यसको लामो इतिहास छ र साँच्चै भन्यो भने सिद्धिचरणको योगदान भनौँ भने देवकोटा भन्दा पनि उनको अझ शारदा पत्रिकामा उनको धेरै नै विशेषता गुणगान हामी गर्न सक्दछौँ किनभने शारदामा त्यो बखतमा निकै चर्चित पहिलो साहित्यिक पुस्तक यो मानिन्छ पत्रिका त्यस वक्तमा साहित्यिक पत्रिका निकै कम हुन्थ्यो र साँच्चै भनौँ भने पहिलो पत्रिका नै यो मानिन्छ र त्यसैमा उनले त्यहाँ आफ्नो कृति छपाएर आफ्नो यात्रा सुरु गरेका हुन् र तपाईँहरूलाई म एकछिन एउटा गीत सुनाउँछु र अनि दोस्रो चरणमा म उनको बारेमा अलि लामै चर्चा गर्नेछु कवि सिद्धिचरणको बारेमा उनको बालककाल कसरी बित्यो उनका कृतिहरूको बारेमा धेरै त मैले अहिले बताइ पनि सकेकी छु दोस्रो चरणमा पनि म उनकै बारेमा उनको काव्य धाराका बारेमा स्वच्छन्दतावादी कवि मानिन्छन् र यी स्वच्छन्दतावादी कवि कसरी बन्न पुगे त्यसको बारेमा म चर्चा गर्नेछु नेपाल दर्पण कार्यक्रमको दोस्रो चरणमा. Thank you.

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

त नेपाल दर्पणको दोस्रो चरणमा आइपुगेका छौँ श्रोताहरू। आज म विशेष गरेर सिद्धि चरण श्रेष्ठको कस्तो प्रकारको पनि युग कवि बन्न पुगे, स्वच्छन्दतावादी कवि कसरी बन्न पुगे त्यसको बारेमा चर्चा गरिरहेकी छु। कवि सिद्धि चरण बालकालदेखि नै साहित्य प्रेमी एवं सुमति उपन्यासका स्रष्टा पिता, उनका पिताले लेखेको एउटा सुमति उपन्यास निकै चर्चित हो। पिता विष्णुचरण श्रेष्ठको अनुसरण गर्ने र पछि सफल कवि बन्ने संकल्प लिएको देखिन्छ। उनले बालककालमा नै पिताबाट नै उनले प्रेरणा पाएको देखिन्छ। उनका पिताले पनि आफ्ना छोराको कवि प्रतिभासँग राम्ररी परिचित भएर नै हुनसक्छ विक्रम सम्बत 1989 पढ्न छाडिदिँदा समेत व्यवधान खडा गरिदिएनन्। पढ्नमा उनको त्यति रुचि देखेनन् र उनले जोर पनि गरेनन् पिताले, किनभने उनले देखिसकेका थिए उनको प्रतिभा बालककालमा नै र पूर्ण रूपमा सहयोग गरेका रहेछन् भन्ने अड्कल काट्न सकिन्छ। यसो हुँदा विक्रम सम्बत 1993 आफ्नो उपलब्धि देखेर विश्वस्त बनिसकेका कविले एकातिर आफ्नी आमाको आग्रहलाई पछ्याइदिन सफल भइसकेका देखिन्छन् भने अर्कोतिर जीवनको बाटो रोजिसकेको स्पष्ट घोषणा गरेको पनि देखिन्छ। उनको निकै चर्चित एउटा कथा नभनौ कविता, उनी कवि हुन् बढी, कविता उच्छ्वास कवितामा उनले लेखेका छन्। खोल नलाई जगको चाला बोल्छु म जो उरको भाषा, रोक्छ भन्दैमा वैभवको पथ के म नलेखौँ अब कविता। आमा मेरो मेरै बाटो होइन म नियतिको बन्दी, भन्नुहुन्न रे भन्छ घमण्टी म कवि जगतको प्रतिद्वन्दी। अब यस्तो योबाट नै के सम्झौँ, उनी कविको भद्रासन प्राप्त गरौँ भन्ने लोभ मात्र रहेको होइन, कविता परिवर्तन ल्याउने एउटा सशक्त माध्यम हो भन्ने विश्वास समेत रहेको छ। यस बाटोमा अघि बढ्दा यथास्थितिवादी तत्कालीन राजतन्त्रसँग टक्कर पर्ने कुरा उनले देखिसकेका छन् र त्यसबाट हच्किनु पर्छ भन्ने पर्ने कुनै कारण उनी फेला पार्दैन त्यो उनले देखेका थिए र उनी त्यसमा भनौँ यसलाई यसकोबाट पछि हट्नुपर्छ भन्ने कारण उनले फेला पार्दैनन्। उनी अरूको जस्तो नियतिको बन्दी भएर जीवन काट्न आफूलाई असमर्थ पाउँछन् र सत्तासँग सङ्घर्ष गर्नु उनी आवश्यक देख्दछन्। त्यही चेतनाको अर्को नाउँ सिद्धि चरण श्रेष्ठ हुन पुगेको पाइन्छ 2007 अघिको राणाकालीन नेपालमा। विक्रम सम्बत 1997 कारागारमा पर्नुभन्दा उनी पनि केही वर्ष कारागारमा बिताउन पुगेका हुन्छन् सिद्धिचरण श्रेष्ठ पनि। विक्रम सम्बत 1997 कारागारमा पर्नुभन्दा अगाडि नै उनले त्यस चेतनालाई नेपाली काव्य साहित्यमा बलियोसँग खुट्टा टेकाइसकेको समेत देख्न पाइन्छ। यस्तो निर्भीक स्वर निकाल्ने सक्ने र उनको हाराहारीमा उभिन सक्ने अर्को कवि नेपाली साहित्यले त्यस बेलामा फेला पार्न सकेको पाइँदैन। स्पष्ट हुन्छ शारदाकालीन नेपालको युगको मुटुको ठुकठुकीलाई कवितामा प्रतिबिम्बित गर्ने र परिवर्तनको निर्भीक स्वर ओकल्न सक्ने त्यस समयका एकमात्र नेपाली कवि सिद्धिचरण श्रेष्ठ नै हुन्, अर्को कोही पनि छैन। दार्जिलिङमा बसेर त्यसभन्दा अघि नै सुधारवादी स्वर गुन्जायमान तुल्याउने र 2003-4 सालपछि नेपाल उपत्यकाभित्र बसेर क्रान्तिको स्वर उराल्ने अन्य जे जति कवि देखा परेका छन् ती सबै कविवर श्रेष्ठका स्वरकै अग्रस्वर र अग्रगति हुन्। उनीसँग प्रतिद्वन्दिता गर्ने ल्याकत कसैसँग भएको देखिँदैन। उनको एक्लो प्रयासमा एउटा नयाँ युगको सृष्टि भएको र त्यस युगमाथि एक दशकभन्दा बढी समयसम्म उनको एकाधिकार कायम रहेको तथ्यलाई इतिहासमा छर्लङ्गसँग देख्न पाइन्छ। त्यसो हुँदा स्वच्छन्दतावादी काव्यधाराको लक्ष्मीप्रसाद देवकोटा त्यस युगका सहप्रवर्तक मानिएका छन्, तापनि त्यस युगको सर्वाङ्गीन चरित्र र मूल स्वरसँग उनको पूर्ण सहभागिता 2002 मात्र क्रमशः हुर्कन सकेको देखिँदा श्रेष्ठको कविको एक दशकको देन र उपलब्धिसँग उनलाई समेत बराबरी गर्ने अधिकार इतिहासले प्रदान गरेको पाइँदैन।
सिद्धिशरण श्रेष्ठले 15 वर्षको उमेरदेखि नै कविताको साधना गर्न थालेको देखिन्छ। तापनि त्यसको 6 वर्षपछि अर्थात् 1990 सालदेखि मात्रै परम्पराबाट मुक्ति लिन सकेको र नयाँ युगका उत्तम कविताहरू जन्माउन थालेको देख्न पाइन्छ। त्यस कुरालाई जुनेली रातमा निर्भर, साँझमा हिमालको दृश्य, प्रातकालीन किरण लगायत त्यसपछि लेखिएका कविताले प्रमाणित गर्दछन्। प्रकृतिको संसारमा जसरी चराहरू मधुर कण्ठ खोलेर संगीतमय रमाइलो संसारको सृष्टि गर्छन्, त्यसरी नै श्रेष्ठले पनि 2090 सालपछि नेपाली संसारलाई संगीतमय र रमाइलो बनाउने चेष्टा गरिरहेको पाइन्छ। कविको भाषामा अलंकारको प्रयोग पाइँदैन, पाण्डित्यको प्रदर्शन छैन, मुना मदनमा पाइने आदर्शको छायासम्म पनि छैन। नयाँ विन्यास, नयाँ दृष्टि छ, नयाँ उद्देश्य छ, अनि त्यहाँ कविता र जीवन अभेद स्थिति प्राप्त गर्न सक्षम भएको छ। एउटा नयाँ क्षितिज उक्रिएको त्यहाँ देख्न पाइन्छ र कवि आत्मविश्वासले परिपूर्ण देखिन्छन्, जसले नेपाली साहित्यमा शून्यवादी दर्शनलाई हुलेर नयाँ आयामका प्रकृति प्रेम र मानव प्रणयका उत्कृष्ट कविता लेख्न सके मात्रै होइन, 2007 साल अगाडि र अझ 1997 सालभन्दा अगाडि नै पनि कसैले आँट गर्न नसक्ने खालका नयाँ परिवर्तन खोज्ने कविता लेखेर सबैलाई हेर्या हेरै पार्न सके। यी कविको सम्बन्धमा त्यति बेला र त्यसपछि जति छलफल र चर्चा हुनुपर्थ्यो त्यति हुन सकेको चाहिँ पाइँदैन। उनको जति योगदान छ नि त्यति चर्चा भएको पाइँदैन। सिद्धिशरण श्रेष्ठले आफ्नो समृद्ध मातृभाषाको सेवा गर्न छोडेर एक प्रकारले राष्ट्रभाषाको रूप लिइसकेको देखिने खस बाहुनको मातृभाषाको सेवा गर्न अग्रसर हुनु नै अपराध हो भने बेग्लै कुरा हो, अन्यथा उनको प्रवेशबाट नेपाली साहित्यको इतिहासमा नै नयाँ मोड आयो भन्ने कुरालाई इन्कार गर्ने ठाउँ पनि छैन। श्रेष्ठले नेपाली साहित्यका सेवामा आफूलाई अर्पित गरिदिनुबाट त्यसलाई निम्न सिद्धि हासिल हुन पुगेको देख्न पाइन्छ। भनौँ त्यसबेलासम्म नेपाली पण्डित वर्गको पेवा बन्न पुगिसकेको नेपाली साहित्य भाषा बोलचालको भाषाबाट कति टाढा पुगिसकेको थियो भन्ने कुरा पण्डित सोमनाथ सिग्देल र कवि शिरोमणि लेखनाथ पौड्यालको संस्कृत निष्ठ भाषाको अध्ययन गर्दा स्पष्ट हुन्छ। संस्कृत भाषासँग सम्बन्ध नभएका सिद्धिशरण श्रेष्ठले सर्वप्रथम नेपाली साहित्यको भाषालाई लोक भाषासँग सम्बद्ध गराउने अभियानको थालनी गरेको देख्न पाइन्छ। लामो अन्तरालपछि पिजराको सुगाको भाषाले त्यसरी पुनः आफ्नो प्रभावलाई खेल्न पाउनु भाषाको दृष्टिमा इतिहासको सानो घटना अवश्यै होइन। यो पिजराको सुगा त पौड्यालले लेखेका हुन् नि, कवि शिरोमणिले लेखेका हुन्। 1992 प्रकाशित भएको मुना मदनले 1996 सालपछि मात्र प्रचार पाउने त्यस युगको परिवेशभित्र सिद्धिशरण श्रेष्ठले शारदाको माध्यमबाट त्यस क्षेत्रमा गरेको निरन्तर योगदानको महत्वलाई सफलता पूर्वक ठम्ब्याउन सकिन्छ। नेपाली साहित्यको उत्तर माध्यमिक कालमा कविहरूले एक प्रकारले नेपाली जातिको विशिष्ट सांस्कृतिक धरोहरलाई तिलाञ्जली दिएर हिन्दू जातिवादको अवधारणालाई साहित्यमा अग्र स्थान प्रदान गरिसकेका थिए। त्यसको परिणामस्वरूप नेपाली साहित्य हिन्दू जातिको पेवा ठहरिन पुग्ने सम्भावना चर्केको थियो। सम्झन योग्य कुरा के छ भने नेपाली जाति हिन्दू जाति होइन, हिन्दू धर्मबाट प्रभावित जाति मात्रै हो। त्यस बेलामा कवि श्रेष्ठले शून्यवादी दर्शन नेपाली साहित्यमा हुली दिएर त्यो एकाधिकारलाई सजिलोसँग तोडिदिए। त्यसबाट एकातिर नेपाली साहित्यले पुनः राष्ट्रिय आयाम प्राप्त गर्ने नयाँ द्वार फेला पार्न सक्यो र अर्कातिर सबै जात जातिको फुलबारी नेपालका नर नारीको सुख दुःख र उत्थान पतन त्यही भाषामा प्रकट गर्ने सुयोग पनि त्यस राष्ट्रलाई प्राप्त हुन गयो। श्रेष्ठको त्यस ऐतिहासिक देनलाई स्पष्ट तुल्याउन 2002 साल पछि बालकृष्ण समर र लक्ष्मीप्रसाद देवकोटाबाट जुन प्रकारको योगदान प्राप्त भएको देख्न पाइन्छ त्यसका आफ्नै विशिष्ट ऐतिहासिक महत्व छन्। यसरी हेर्दा सिद्धिशरण श्रेष्ठले नेपाली साहित्यको चित्रणमा विशिष्ट परिवर्तन ल्याएको तथ्यलाई देख्न सकिन्छ। त्यस परिवर्तनबाट नेपाली साहित्य र संकीर्ण हुनबाट जोगिएको हो र त्यस्तो ऐतिहासिक कार्य सम्पन्न गर्ने श्रेष्ठको भूमिकाको उपेक्षा गर्न सकिँदैन।
सिद्धिचरण श्रेष्ठको त्यस शून्यवादी दर्शनबाट एकातिर नेपालको सामन्तवादी अवस्थाको पञ्जाबाट मुक्त समाजको निर्माणको कल्पना प्रस्तुत गर्न सम्भव भएको पनि देखिन्छ। कवि श्रेष्ठले खोलेको त्यस काव्यधारामा सहभागी बन्ने र ईश्वरवादको सिद्धान्तले बालकालदेखि नै गाँजिएका देवकोटाले आफूलाई त्यसबाट मुक्त तुल्याउने जसरी 2007 सालपछि सत्यलाई ब्रह्मको हाराहारीको परम सत्ताको रूपमा कल्पना गर्नु परेको देखिन्छ। यस्तो अप्ठ्यारो नेपाली साहित्यको स्वच्छन्दतावादी काव्यधाराको इतिहासमा अरू कसैले नभोग्नुको कारण नै त्यही शून्यवाद दर्शन अथवा सर्वेश्वरवादी जीवन दर्शन नै तिनको मूल आधार बन्न गएकोले गर्दा हो भन्ने देखिन्छ। यसै दर्शनलाई कालान्तरमा बालकृष्ण समलाई प्रभावित तुल्याएको र उनलाई नास्तिक बन्न प्रेरित गरेको पनि हो। कवि श्रेष्ठको प्रभाव त्यस सममाथि पनि त्यस मोड ल्याइदियो, नयाँ युग दिए अनि सामन्तवादी संस्कृतिबाट मुक्त मानवतावादी विश्व संस्कृतिसँग नेपाली साहित्यलाई सम्बद्ध गराइदियो। यस्तो योगदान उनको रहेको छ। उनको बारेमा जति चर्चा गरे पनि सकिँदैन। त श्रोताहरू, कार्यक्रमको समय सकिएको छ। आजलाई यो गीत सुनाएर म यहाँहरूबाट बिदा चाहन्छु। नमस्कार।

0: Pe line, buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपालले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ. योसँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को पाँचौं स्थानमा उक्लिएको छ. आज टियू क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो. नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक 74 रन बनाउनुभयो. प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो. ललितले स्कटल्यान्ड विरूद्ध 4 विकेट लिनु भएको हो. अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ. प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति रासोपाले संसदमा आपत्ति जनाएको छ. प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासोपा सांसद यज्ञमणि न्यौपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो.
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ. सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो. आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो. सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्, 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ. यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन. तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ. सभामुख जीव मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु.
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरपीट विरूद्धका निवेदन आज दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका थिए. त्यसपछि प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाको सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको थियो. बैठकपछि बारले सर्वोच्च अदालत प्रशासनको रिट दर्ता नगर्ने कार्यप्रति विरोध जनाउँदै भोलि दिउँसो लालटिन बाल्ने कार्यक्रम गर्ने निर्णय गरेको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जानकारी दिनुभयो. सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्ने आदेश दिएको विषयले आज न्यायालय कानून व्यवसायको छाता संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्. इजलासले आदेश दिँदा समेत आज रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्. उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे. न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई.
5: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन. अहिले त्यो प्रधान न्यायाधीश ज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन. यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन. र जहाँसम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा 6 कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो. संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन. प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो.
6: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अवैध गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो. यो चाहिँ सामान्य हो.
5: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दरपेट गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेकोमा मात्रै लिखत दरपिट गर्ने हो, उहाँहरूले त्यो दरपिट गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दरपिट गर्यो भने पनि त्यसकै नियम 10 दरपिट आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दरपिट बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ, उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे, अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
6: भाँड भैलो मचिन थाल्यो, अब
5: भाँड भैलो त निरन्तर थिँदै थियो, अब त्यसरी बाहिर आएको थिएन, अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोज्या होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने हो।
6: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा?
5: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो, तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
6: सच्याउने चाहिँ के छ उपाय?
5: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो, हिमालमा गएर खाए पनि लाग्छ, मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि, कसले खायो के अर्थ पर्यो?
3: यसैबीच सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका शाखा अधिकृत विजय कुमार भट्टराईका अनुसार ती उजुरीहरू भोलिको बैठकमा खोलिनेछ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नु भएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी,
2: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23-26 सम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही।
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नु भएको छ। आज प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाह,
7: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनु पर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ। आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। आज संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद पुन,
8: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मार्फतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ, यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
3: नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा अरियालले जानकारी दिनुभएको हो। यो सँगै भण्डारीको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ। अब खबर फटाफट।
9: घर जग्गा सम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गत वैशाखमा 6.26 अर्ब राजस्व संकलन। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसुम फलफूल बालीको रोग किरा नियन्त्रणमा सक्रिय, विषादीको विकल्पमा जैविक झोलको प्रयोग थालियो।
3: परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ।
1: यो BFBS गोर्खा रेडियो हो।

तिमी नभए जिन्दगानी काँडा सरिसा, तर फेरि पनि मेरो चाहिँ केही गुनासो छैन। मिठो यो गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताबृन्द तपाईँले, जुन गीतमा उदित नारायण झाको आवाज सुन्दै थियो, र यो गीत चाहिँ पुरानो चलचित्र कुसुमे रुमालबाट एकदमै हिट नम्बर पनि हो, निकै नै मन पराइएको गीत पनि हो। अतीतका सुन्दर गीतहरूमध्ये एउटा अत्यन्तै मनमोहक यो एउटा चाहिँ नम्बर मैले तपाईँसँग सेयर गरिसकेको छु, र यसैको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाकोशीलीको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई कार्यक्रममा मैले एकपटक फेरि पनि स्वागत अभिवादन टक्राउन चाहेँ, वेलकम ब्याक भन्न चाहेँ, र यसैको साथसाथमा अब अगाडि समयको पनि कुरा गर्न चाहन्छु। सबैभन्दा पहिला त समय हाम्रो स्टुडियोको घडीअनुसार दिउँसोको अहिले 3:17 जान आँटेको छ, र यो बेलामा कार्यक्रममा अब आज पुराना पुराना गीत सङ्गीतहरू तपाईँको लागि राख्दै अगाडि तपाईँलाई लिएर जाने मेरो तयारी रहेको छ। त आज विभिन्न विशेष विशेष अवसरहरू छन् भनेर मैले भनिसकेको छु तपाईँलाई, होइन, र सबैभन्दा पहिला त अब हामीले हाम्रो प्रथम चरणमा कुरा गऱ्यौँ डिमेन्सिया एक्सन विकको बारेमा, जुन आजबाट सुरु भएको छ। यसै गरिकन आज इन्टरनेसनल म्युजियम डे पनि हो, र त्यति मात्र होइन, आज चाहिँ नि डिजिटल एक्सेसिबिलिटी विक पनि सुरु भएको छ आजबाट, सन अवेरनेस विक, अनि साथसाथमा एचआइभी भ्याक्सिन अवेरनेस डे पनि परेको छ। त यो मा चाहिँ अहिले अलिकति मैले तपाईँसँग यो इन्टरनेसनल म्युजियम डेको बारेमा जानकारी सेयर गर्न चाहेँ, र इन्टरनेसनल म्युजियम डे भन्ने बित्तिकै स्वत अब एकदमै यो सेल्फ एक्सप्लानेटरी नै छ, म्युजियम भन्ने बित्तिकै यसलाई नेपालीमा चाहिँ सङ्ग्रहालय भनेर भन्दा ठिक होला जस्तो लाग्छ मलाई। अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस हो आज प्रिय श्रोताबेन, र सधैँ नै एभ्री इयर 18 मेको दिनमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइन्छ, र सङ्ग्रहालय भन्ने बित्तिकै म्युजियम भन्ने बित्तिकै यो कति जरुरी छ भन्ने कुरा त मैले तपाईँलाई भनिराख्न पर्दैनै परेन, होइन, किनभने सङ्ग्रहालयको माध्यमबाट नै हामीले इतिहासको बारेमा जान्न पाएका हुन्छौँ, सङ्ग्रहालयको माध्यमबाट नै भविष्यका पिँढीहरूले आजको यो समयको बारेमा जान्न पाउँछन्। यसर्थमा सङ्ग्रहालय बडो महत्त्वपूर्ण छ यो इतिहासलाई बरकरार राख्नको लागि, इतिहासलाई जिउँदो राख्नको लागि, होइन, यसर्थमा पनि सङ्ग्रहालय दिवस मनाउँदै गर्दाखेरि यो चाहिँ भनौँ एकदमै महत्त्वपूर्ण दिनको रूपमा हामीले लिइरहेका छौँ। र यसको अलिकति इतिहासको कुरा गरौँ, कहिले सुरु भयो त यो भनेर भन्दाखेरिमा चाहिँ नि सङ्ग्रहालय दिवसको सुरुवातको कुरा गर्नुपर्दा सन् 1977 जानुपर्छ, जब चाहिँ इन्टरनेसनल काउन्सिल अफ म्युजियमले यसको सुरुवात गरेको थियो। यसको मुख्य उद्देश्य भनेको संस्कृति र इतिहासप्रति तपाईँ हामी जस्ता आम सर्वसाधारणको जागरूकता बढाउनु थियो, र यस पश्चात संयुक्त राष्ट्र सङ्घले सन् 1983 यस विषयमा एउटा प्रस्ताव पारित गर्यो, जस पश्चात हरेक साल 18 मेको दिनमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउन सुरु गरियो, र यसै गरिकन आजसम्म पनि हामीले हरेक साल सङ्ग्रहालय दिवस मनाउने गर्दछौँ यही दिनमा, यानि कि 18 मेको दिनमा। त हामी जुन ठाउँमा जान्छौँ, जुनै देशमा जान्छौँ, प्राय सङ्ग्रहालय अथवा म्युजियमको चाहिँ भ्रमण गर्ने गर्दछौँ, होइन, र यो जरुरी पनि छ, हामीलाई म्युजियमले धेरै कुराहरू सिकाउँछ, हामीलाई म्युजियमले इतिहासको धेरै कुराहरूको बारेमा जानकारी गराउँछ, यसर्थमा पनि सङ्ग्रहालय एकदमै महत्त्वपूर्ण एउटा चाहिँ ठाउँ हो। कुनै पनि चाहिँ देश भिजिट गर्दाखेरि त्यस देशको बारेमा, त्यस समुदायको बारेमा, त्यस ठाउँको बारेमा जानकारी लिनको लागि सङ्ग्रहालय इज द बेस्ट अप्सन, म्युजियम इज द बेस्ट अप्सन, होइन, यसर्थमा आज हामीले अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइरहेको अवसरमा अब अगाडि नेक्स्ट भिजिट तपाईँको कहाँ छ, नेक्स्ट तपाईँको चाहिँ डेस्टिनेसन कहाँ छ, भ्याकेसन कहाँ जानुहुन्छ, सङ्ग्रहालय चाहिँ पक्कै पनि भिजिट गर्नुहोला भनेर भन्न चाहेँ। यति नै गर्छु, छोटो जानकारी मैले तपाईँलाई गराएकी थिएँ। अब पनि अनुराधा पौडवाल र कुमार सानुले गाउनुभएको एउटा गीत चलचित्र आशीबाट रेडी छ मेरो प्लेलिस्टमा, सुन्छौँ है, त्यतिखेर एउटा म्युजिकल ब्रेकतिर लाग्छौँ अब।

0: गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, कहीँ आफ्नै भुमरीमा आफै पर्यो कि यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, जुन गीतमा आवाज अहिले हामीले अम्बर गुरुङको सुन्यौँ। प्रिय श्रोताबिन, यही गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवाको शैली अगाडि बढिसकेको छ। समय दिउँसोको 3:31 गएको छ। कार्यक्रममा अगाडि तपाईँलाई म लिएर जान्छु, यस्तै पुरानो पुरानो गीत सङ्गीतहरूको सिलसिला जारी नै रहनेछ। र यतिखेर भने अब आजका विशेष विशेष दिनहरूको बारेमा केही जानकारी तपाईँसँग सेयर गर्दैछु, केही इन्फर्मेसन चाहिँ फ्लो गर्ने कोसिस गर्दैछु। र यही सिलसिलामा आजको अब यो अर्को विशेष अवसरको कुरा गर्नुपर्दा 18 मे भएको हुनाले आज वर्ल्ड एड्स भ्याक्सिन डे, अर्थात् आज वर्ल्ड एचआइभी भ्याक्सिन डे पनि अब्जर्भ गरिरहेको अवस्था छ। र यही सिलसिलामा केही जानकारी तपाईँसँग सेयर गर्दैछु। सधैँ नै 18 मेको दिनमा चाहिँ विश्वभरि नै विश्व एड्स भ्याक्सिन दिवस मनाइने गरिन्छ। र यो चाहिँ एउटा हेल्थ डे मात्र होइन, बल्कि ती लाखौँ मानिसहरूको आशासँग जोडिएको छ जो चाहिँ एचआइभी एड्स जस्तो गम्भीर बिमारीको विरुद्ध लडाइँ लडिरहेका छन्। प्रिय श्रोताबिन, दुनियाँभरिमा आज पनि एचआइभी सङ्क्रमण एउटा एकदमै ठुलो चुनौतीको रूपमा रहेको छ। हुन त उपचार र दबाईहरू पहिलाको तुलनामा धेरै नै हदसम्म इम्प्रुभ भइसकेको छ, होइन, सुधार भइसकेको छ, धेरै धेरै नयाँ नयाँ चाहिँ उपचार विधिहरू आइरहेको छ। तर पनि अहिलेसम्म यसको पुरै सँगले चाहिँ एकदमै असरदार भ्याक्सिन बनिसकेको छैन। यही कारणले गर्दाखेरि आजको दिनको महत्त्व अझ बढेर गएको छ। यस मौकामा वैज्ञानिकहरू, डक्टर्सहरू, हेल्थ वर्कर्सहरूको प्रयासलाई सम्मान गरिन्छ र मानिसहरूलाई एचआइभी प्रति जागरुक गर्ने काम पनि गरिन्छ। र आज यो कुरा गरिरहँदाखेरि 2026 यो दिनको सन्देश पनि यही हो कि जागरुकता, रिसर्च र मिलेर गरिएको प्रयास नै एचआइभी मुक्त भविष्यको आशा बन्न सक्छ भन्ने सन्देशको साथमा आजको दिनलाई अब्जर्भ गरिरहेको अवस्था छ। र अब यसको इतिहासलाई हेर्नुपर्दा 1997 यो दिन अमेरिकाको पूर्व राष्ट्रपति बिल क्लिन्टनले एउटा भाषण दिएका थिए। उनले दुनियाँभरिका वैज्ञानिकहरू र रिसर्चर्सहरूसँग चाहिँ एचआइभी भ्याक्सिन बनाउनको लागि तेजीको साथमा काम गर्ने अपिल गरेका थिए। र उनको मान्यता के थियो भने एड्स जस्तो बिमारीलाई रोक्नको लागि उपचार मात्र होइन, बल्कि भ्याक्सिन नै सबैभन्दा जरुरी हतियार साबित हुन सक्छ भनेर। यही भाषण पश्चात 18 मेको दिनलाई चाहिँ नि विश्व एड्स भ्याक्सिन दिवसको रूपमा मनाउने सुरुवात भएको थियो। त्यस खास दिनलाई पहिलो पटक 1998 मनाइएको थियो। यसको सुरुवात चाहिँ हेल्थ अर्गनाइजेसन्स र एचआइभी भ्याक्सिन रिसर्चसँग जोडिएका सङ्घ संस्थाहरूले मिलेर गरेका थिए। यस दिनको उद्देश्य ती वैज्ञानिकहरू, ती डाक्टरहरू र ती भलन्टियर्सहरूको सम्मान गर्नु थियो जो एचआइभी भ्याक्सिनको खोजमा लगातार मेहनत गरिरहेका छन्। बिस्तारै बिस्तारै यो पुरै दुनियाँमा जागरुकता अभियानको अङ्ग बनेर अहिले प्रेजेन्ट टाइममा अलग अलग कार्यक्रमहरूको साथमा कैयौँ देशमा मनाइन्छ पनि। र आज यो विश्व एड्स भ्याक्सिन दिवस मनाइरहँदाखेरि आजको दिनमा 2026 थिमको कुरा गर्नुपर्दा इनोभेटिङ टुगेदर बिल्डिङ एन एचआइभी फ्री फ्युचर भनेर चाहिँ नि यो थिमको साथमा एचआइभी भ्याक्सिनको दिवसलाई मनाइरहेको अवस्था छ। यसोताबिन सबैजना मिलेर नयाँ सोच, नयाँ टेक्निकहरूको, नयाँ प्रविधिहरूको माध्यमद्वारा एचआइभी मुक्त दुनियाँ बनाउने दिशातर्फ काम गर्ने भनेर चाहिँ यो सालको थिमलाई लिएको छ। र यो सालको थिमले यो कुरामा मात्र जोड दिँदैन कि वैज्ञानिकहरू, सरकार र हेल्थ संस्थाहरू र आम मान्छेहरूको पनि भागीदारी बडो महत्त्वपूर्ण छ यो सम्पूर्ण रूपमा एड्सलाई भगाउनको लागि। जुन भ्याक्सिन तयार हुनुपर्ने हो त्यसको रिसर्चको लागि अथवा त्यसको प्राप्तिको लागि भन्ने यो एउटा चाहिँ नि सन्देश यस चाहिँ थिमले दिएको छ भन्दा फरक नपर्ला। आदरणीय श्रोताबिन, हरेक साल 18 मेमा मनाइने विश्व एड्स भ्याक्सिन दिवसको अवसरमा थोरै जानकारी मैले तपाईँसँग जानकारी सेयर गरिसकेको छु। र विश्व एड्स दिवस स्वयं चाहिँ 1 डिसेम्बरको दिनमा मनाइने गरिन्छ, जबकि 18 मेको दिनमा चाहिँ विशेष रूपबाट भ्याक्सिन अनुसन्धानमा केन्द्रित रहेको दिन मानिन्छ। अब चाहिँ एक जानकारी तपाईँसँग सेयर गर्दै अगाडि बढ्न चाहन्छु। अहिले 3:36 जाने आँटेको छ। एउटा पुरानो गीत अब चलचित्र चल्ते चल्ते भएको छ, सुलक्षणा पण्डित र बप्पी लहरीले गाउनुभएको छ। म तपाईँको लागि राख्ने तयारी गर्दैछु। यसैको साथमा अब हामी एउटा छोटो विश्राम लिन्छौँ है त कार्यक्रममा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BFBS गोर्खा रेडियो।

मोहनी लाग्ला है गाउँलेको बोलीले मिठो गीत सुन्नु हुन्छ तपाईँले हेरिखेर र यो गीतको साथसाथमा हामी अगाडि बढिसक्यौँ आदरणीय श्रोता पनि कार्यक्रम दिएको सिल्लीको यो अन्तिम चरणको यात्रामा हामी छौँ। आज सोमबारको दिन पुरानो पुरानो गीत सङ्गीतहरू सुनिरहेका छौँ र विशेष विशेष अवसरहरू आज 18 मईको दिनमा के कस्ता परेका छन् तिन विषयमा पनि मैले केही जानकारी तपाईँसँग सेयर गर्दैछु। यही सिलसिलामा अब यो हप्ता चाहिँ सन अवेरनेस विक पनि सुरु भएको छ आजबाट, अब ठिक 7 दिनसम्मको लागि। अब सन अवेरनेस विक भन्ने बित्तिकै सेल्फ एक्सप्लानेटरी नै छ होइन, यो घाम को जुन किरणहरू छन् यसले चाहिँ हामीलाई भिटामिन डी त दिन्छ नै, तर एक्सेस रूपमा चाहिँ यो किरणहरूलाई हामीले चाहिँ हामीसम्म आइपुग्न दियौँ भने चाहिँ नि त्यसले फेरि हाम्रो छालालाई हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँछ भन्ने कुरा पनि तपाईँलाई मैले भनिरहन परेन, यो सबैलाई थाहा भएकै कुरा हो। यस अर्थमा यो घामको बारेमा जागरुकता फैलाउनको लागि, यो घामको किरणहरूले हामीलाई पुर्याउने फाइदा र बेफाइदा दुइटैको बारेमा जानकारी गराउनको लागि सन अवेरनेस विक भनेर चाहिँ यो सप्ताह मानिँदैछ र यो सप्ताह चाहिँ तपाईँहरू सबैको लागि सन अवेरनेसकै रूप विकको रूपमा चाहिँ नि रहेको छ। यो तपाईँहरू सबैलाई मैले अलिकति छोटोमा जानकारी गराउन चाहेँ यतिखेर है। र सनको कारण गर्दाखेरि, घामको किरणहरूको कारण गर्दाखेरि हाम्रो त्वचामा हाम्रो चाहिँ छालामा पर्न सक्ने जुन चाहिँ असर छ यसको बारेमा पनि यस सप्ताह अन्तर्गत अवेरनेस फैलाउने यो एउटा चाहिँ नि अवसर पनि हो र यस अर्थमा यो सन अवेरनेस विक हामीले यो सप्ताह मनाइरहेका छौँ, मानिरहेका छौँ। इनफ्याक्ट यो चाहिँ बारेमा तपाईँहरूले चाहिँ जानकारी पाइ पनि राख्नु भएको छ जस्तो लागिरहेको छ। यस वर्षमा एकपटक मात्र होइन, समय समयमा चाहिँ सन अवेरनेस विक मनाउने गरिन्छ है। र यो 12-18 मेसम्म भइसकेको छ र आज चाहिँ अन्तिम दिन भएको कारणले गर्दाखेरि यो विषयमा मैले अलिकति तपाईँसँग जानकारी सेयर गरेँ। समय अब अगाडि घर्किसकेको छ, बिदा लिने बेला भइसक्यो। अब जाँदा जाँदा एकदमै चर्के एउटा डान्सिङ नम्बर तपाईँको लागि राख्छु, पुरानो चलचित्र तेजाबबाट अल्का याग्निक र साथीहरूले गाउनुभएको गीत रहेको छ। त यही नै गीत म तपाईँको लागि अब टक्राउँदै बिदा लिने तयारीमा छु। तपाईँसँग भेट्न भोलि फेरि पनि कार्यक्रम दिमागको सिलीमा आउने नै छु। 1 बजेको समाचार पश्चात तपाईँको र मेरो भेट हुने नै छ। त्यति बेलासम्मको लागि अब भने म बिदा लिन चाहन्छु, कार्यक्रमलाई यही नै सम्पन्न गर्न चाहन्छु। कार्यक्रममा आज मलाई साथ दिनुहुने यहाँ सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। र यसैको साथसाथमा अब भने यो गीत सुन्छौँ, अल्का याग्निकले गाउनुभएको निकै रमाइलो निकै चर्के गीत रहेको छ, हिट नम्बर पनि हो होइन। र अब यो समयमा चाहिँ तपाईँहरू सबैलाई एकैछिन तताउने मेरो कोसिस रहेको छ यही गीतको साथसाथमा। हवस् त, नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिस विरुद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कङ्गोमा मानिसहरूलाई स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कङ्गो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कङ्गोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवान्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड
4: भन्छन्,
3: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आइइएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आइइएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10,00,000 मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिप्सको सरकारले जनाएको छ। बेपत्ता 5 मध्ये 1 शव बिहिबारै प्राप्त भएको थियो। फिनल्यान्ड र मालदिप्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको एकजना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्यान्डबाट 3 विशेषज्ञहरूको टोली हिजो मालदिप्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिप्सको नेसनल डिफेन्स फोर्सका 1 गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी सञ्चार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली सञ्चार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भङ्ग गरेर पुनः आक्रमण सुरु गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 कानूनी लडाईँपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जितलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिस विरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कारवाही अगाडि बढाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिस न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेसन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
0: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐनबहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्त भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम प्रधान न्यायाधीशको आदेश उपर छलफल गर्न पाइँदैन, यो कुरा 2035 नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इङ्गित गरिएको छ। के इङ्गित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्य जीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ, यहाँहरूको के निष्कर्ष केही यसबारे कुराकानी?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानुन अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरुन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ नि पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीयाई बहुमत इत्यादि भन्यौँ, पहिला पनि यस्तो द्वितीयाई बहुमत थियो, द्वितीयाई बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानुन हुने, हाम्रो जिब्रोमा कानुन हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौँ त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानुन संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पुरा गर्नुभएको अवस्था छ। त्यो पुरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बिचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल बाहिरसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौँ।
5: न्याय हराएको हो अहिले?
2: अहिले विवेक हराएको छ।
0: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
0: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कङ्गो गणतन्त्रमा कडाइका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
0: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलाएछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौँ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
0: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कङ्गोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोन्धुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सन्दाजे आज पनि दिवाकुशली कार्यक्रम पछि भने यहाँहरूले बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्नुभयो र बीबीसी नेपाली सेवाको कार्यक्रम पछि भने हामी बेलुकी ठिक 7 बजेसम्म सँगै रहनेछौँ कार्यक्रम गोन्धुलीमा र यो गोन्धुली कार्यक्रममा सन्दाजे आज पनि विभिन्न रिपोर्टहरू अथवा हाम्रो बीएबीएस संवादहरू त छँदैछन् हामी यो विषयमा पनि चर्चा गर्दै जानेछौँ र आजको तिथिमितितर्फ पनि जाउँ आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 4 गते तदनुसार आज सोमबार 18 मई सन् 2026 हो र विकेन्ड एकदमै व्यस्त व्यस्त भयो फ्राइडेदेखि स्याटरडे सन्डे होइन एकदमै धेरै व्यस्त भयो यस पटक चाहिँ है अनि धेरै साथीहरूको बिचमा रमाइलो पनि भयो भेटघाट भयो तपाईँहरू ज जसले इन्भाइट गर्नुभयो अनि धेरै धेरैलाई हाम्रो शुभकामना पनि छ भेटघाट भयो रमाइलो कुराकानी भयो होइन र धेरै पछि भेटेर पनि एक प्रकारको रमाइलो महसुस हुँदो रहेछ एकदमै बिन्दास जिन्दगी भयो होइन थ्याङ्क यू सो मच भन्न चाहन्छु आउनुहोस् अब यो कार्यक्रमलाई हामी कार्यक्रमको पहिलो घण्टामा भने मिठा मिठा गीतहरू सुन्ने नै छौँ र गीतहरू सुनाउनुभन्दा अगाडि म अबको प्रस्तुतिमा रेश्मा पुन मगर र युकेशले गाउनुभएको एउटा गीत सुनाउँछु तर त्योभन्दा अगाडि भने हामी छोटो प्रोमो ब्रेक लियौँ
1: खाना कस्तो थियो हजुर
2: राम्रै थियो धन्यवाद
3: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
2: होस् छोडिदिउँ ठिकै छ बरु फेरि फेरि नआउला नि यहाँ
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk
4: यो

हजुर, मिठो गीत यहाँहरूले सुन्नुभयो रेशमा पुन मगर र युकेश रावलको युगल स्वरमा। अब यो गीत सँगसँगै आउनुहोस्, हामी कार्यक्रमको पहिलो घण्टामा छौँ। कार्यक्रमको दोस्रो घण्टामा पनि यहाँहरूले सुन्न सक्नुहुनेछ आजको दिनमा एक अन्तर्वार्ता, सहकर्मी साथी युवराज राईले तयार पार्नुभएको अन्तर्वार्ता हामी सुन्नेछौँ। अनि त्यसै गरी आजको दिनमा तपाईँहरूले कार्यक्रमको दोस्रो घण्टादेखि तेस्रो घण्टामा पनि अर्को एक अन्तर्वार्ता पनि सुन्न सक्नुहुनेछ। यी त भए श्रोता, आजको यस कार्यक्रमले समेटी ल्याएका विषयहरूमा हामीले केही अन्तर्वार्ताहरू पनि सुन्दै जानेछौँ र तपाईँहरूलाई मिठा मिठा गीतहरू पनि म सुनाउँदै जानेछु। सुन्दै पनि आइरहनु भएको छ, यदि तपाईँ फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउनको लागि तपाईँहरूलाई मनमा इच्छा छ भने प्लिज हामीलाई सम्पर्क गर्दै जानुहोला। बिएफबिएस गोर्खा रेडियोको फेसबुक मेसेन्जरमा पनि तपाईँहरूले हामीलाई सम्झन सक्नुहुनेछ। आउनुहोस्, आज प्राय गरेर धेरैजसो स्थानहरूमा भने दिनभरि मिश्रित वेदर देखा पर्यो होइन आजको दिनमा, र

अहिले पनि साँझ पख भने विशेष गरेर पूर्वीय क्षेत्रबाट वर्षा हुने अनुमान गरिएको छ अनि पश्चिमी क्षेत्रतिर भने एकदमै जोडसँग चिसो हावासहित वर्षा हुन सक्ने अनुमान गरिएको छ र यसको प्रभाव पूर्वीय क्षेत्रमा पनि रहनेछ र रातभर नै पानी पर्ने अनुमान गरिएको छ अनि त्यसै गरी रातको समयमा अन्य बाँकी स्थानहरू र विशेष गरेर समुद्री भूभागतिर पनि आज यो ब्रिटेनको समुद्री क्षेत्रतिर पनि रातको समयमा पनि एकदमै चिसो हावासहित पानी पर्ने र वातावरण एकदमै चिसो हुने अनुमान गरिएको छ र आजको लागि भनौँ न श्रोता आज सूर्योदय बिहानको 5:05 भएको थियो भने अब सूर्यास्त भने बेलुकी 9:10 बाँकी छँदा हुनेछ अनि भोलिको कुराकानी गरौँ भोलि पनि भोलि मङ्गलबारको दिनमा पनि प्राय गरेर बिहानी पख भने पानी पर्ने सम्भावना रहेको छ अनि पानी परिसकेपछि भने पुनः मौसम घमाइलो हुनेछ र भोलिको दिनमा विशेष गरेर हावाहुरीसहित मेघ गर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ आजको लागि अधिकतम तापक्रम 14 डिग्री सेल्सियस थियो भने भोलि 17 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ अनि बुधबार र बिहिबार पनि तापक्रम बिस्तारै बढ्दै जाने अनुमान गरिएको छ हामी ती दिनहरूमा तपाईँहरूलाई जानकारी गराउँदै जानेछौँ कार्यक्रमहरू के कस्तो भइरहेको छ भन्ने विषयमा अथवा वेदर अथवा तापक्रमको बारेमा पनि हामी जानकारी गराउनेछौँ आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत

अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो सिडी विजय अधिकारी र एलिना चौहानको युगल स्वरमा। अब यो गीत पछि भने आउनुहोस् हामी आजको कार्यक्रमहरूमा के छन् त। हजुर, आज यो कार्यक्रमको पहिलो घण्टा हो। यहाँहरूले मिठा मिठा गीतहरू सुनिराख्नु भएको छ भने कार्यक्रमको दोस्रो घण्टामा तपाईँले सुन्न सक्नुहुनेछ। यस पटक भने 24 गोर्खा कप प्रेस कन्फरेन्स भएको थियो हिजोको दिनमा, र यस विषयमा सहकर्मी साथी योगराज राईले तयार पार्नुभएको रिपोर्टहरू हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने तपाईँले कलर सार्जन नरेश राईसँग गर्नुभएको कुराकानी हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौँ। हजुर, यो वर्षको नेपाल कप अथवा गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूको बेसमा हुने खेल हो श्रोता। नेपाल कप तपाईँहरूले हेर्न सक्नुहुनेछ। नेपाल कपको फाइनल भने तपाईँहरूले क्विन्स एभिन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा बिहानको 10 बजेदेखि हुनेछ, हेर्न नभुल्नुहोला। साथै त्यो दिनमा तपाईँहरूले काठमाडौँ कप र गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट लेडिज भलिबल पनि हुनेछ, तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुनेछ। श्रोता, लेडिज भलिबल तपाईँहरूले भरपूर मात्रामा इन्जोय गर्न सक्नुहुनेछ। यो विमेन्स भलिबल कम्पिटिसनको फिक्सर भने जिएसपिएस क्विन्स गोर्खा इन्जिनियर अनि क्युओजिएलआर अनि जिसिसी केजिए अनि जिसिसी टाङ वान आरजेयर क्युजी सिग्नल्स र गोर्खा आर्क सपोर्ट बटालियनका लेडिजहरूको बिचमा कम्पिटिसन हुनेछ, तपाईँहरू आएर इन्जोय गर्न सक्नुहुनेछ। अब भने हामी साङ्गीतिक विश्राम लिउँ।

0: गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नु।

हजुर, मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। आउनुहोस् अब गीत सुन्न र सुनाउनुको लागि पनि हामीसँग धेरै साथीहरू हुनुहुन्छ, यस समयमा आइसक्नु भएको छ। म तपाईँहरूकै अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु। तपाईँहरू अहिले बीएबीएस गोर्खा रेडियोबाट यो साँझको कार्यक्रम गोन्धुलीको पहिलो घण्टामा हुनुहुन्छ। तपाईँहरूलाई मिठा मिठा गीत सुनाउनको लागि म पनि तयार छु र यसै क्रममा हामीलाई धेरै साथीहरूले गीत सुन्न र सुनाउनको लागि अनुरोध गरिराख्नु भएको छ। आज पानी पनि पर्यो, यस समयमा धेरैले झरीमा रुजेको प्रसङ्गहरू पनि जोड्नु भएको छ। म क्रमैसँग तपाईँहरूको विचारहरू सेयर गर्दै जानेछु। अहिलेको लागि भने हामी अर्को एउटा गीत सुनौँ, झरी परेको देन भन्ने बोलको गीत हामीलाई अनुरोध गर्नुभएको छ। प्लम स्ट्रिटदेखि हाम्रो नियमित श्रोता हुनुहुन्छ चन्दा श्रीस, उहाँले रोज्नुभएको गीत तपाईँहरू सबैको लागि सुनाउन चाहनुहुन्छ। अबको प्रस्तुतिमा हामी सुनौँ।

0: मेडिकल व्यवसाय दुर्गाप्रसाद फेरि पक्राउ गरिएको छ। अफवाह फैलाएको आरोपमा प्रसाईलाई पक्राउ गरेको पर्सा प्रहरी कार्यालयका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिनुभयो। प्रसाई वीरगंजको एक होटलमा पक्राउ परेका हुन्। प्रसाई भोलि हुने कार्यक्रममा सहभागी हुन वीरगंज पुग्नु भएको थियो। प्रसाई यसअघि पनि विवादास्पद अभिव्यक्ति र निर्वाचन सम्बन्धी मुद्दामा पटक पटक पक्राउ पर्दै अदालतबाट छुट्दै आएका छन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका शाखा अधिकृत विजय कुमार भट्टराईका अनुसार ती उजुरीहरू भोलिको बैठकमा खोलिनेछ। वैशाख 24 गते संवैधानिक परिषदले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशका लागि न्याय परिषदले सिफारिश गरेका 6 जनामा शर्मा 4 वरियतामा हुनुहुन्छ। अब संसदीय सुनवाई समितिले उजुरीमाथि छलफल गरेपछि शर्माको नाम अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिले प्रधान न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 हराएको छ। यो सँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 5 स्थानमा उक्लिएको छ। टियू क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 गुमाएर 179 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, इशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र इशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका लागि नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभयो। यसअघि 7 स्थानमा रहेको नेपाल यो खेलमा जीत निकालेसँगै 5 स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अङ्क जोडेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अङ्क जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। किर्तिपुरमा जारी लीग 2 श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ। यसैबीच नेपालका लेग स्पिनर सन्दीप लामिछाने एक दिने अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमै 150 लिने कीर्तिमान बनाउनु भएको छ। किर्तिपुरमा जारी आईसीसी विश्वकप लीग 2 हिजो स्कटल्याण्ड विरूद्धको खेलपछि लामिछानेले 73 खेलमा 150 विकेटको कीर्तिमानी बनाउनु भएको हो। यसअघि यो कीर्तिमान अस्ट्रेलिया मिचेल स्टार्सको नाममा थियो। मिचेलले 77 खेलमा 150 विकेटको कीर्तिमान बनाउनु भएको थियो। एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो 100 लिने रेकर्ड पनि लामिछानेकै नाममा छ। लामिछानेले 42 खेलमा 100 विकेटको रेकर्ड राख्नु भएको हो। गोर्खा वेलफेयर ट्रस्टले पाल्पाको विकट रम्बा गाउँपालिका 4 बागचौरको अमर आधारभूत विद्यालयमा डेस्क बेन्च सहयोग गरेपछि 42 विद्यार्थीलाई सहज भएको छ। बुटोलबाट छवि पाण्डे।
1: 7 कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत करिब 42 विद्यार्थीहरू डेस्क बेन्च नभएकै कारण भुइँमै बसेर भए पनि पढिरहेका थिए। विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीका अनुसार स्कुलको डेस्क बेन्च पुरानो भएकोले फुत्किने र हल्लिने भएको कारण समस्या परेको बेला गोर्खा वेलफेयर ट्रस्टले नयाँ फर्निचर बनाइदिएपछि विद्यार्थीलाई पढाइमा सहज भएको छ।
2: पहिला चाहिँ समस्या थियो, सबै चाहिँ पहिलाको चाहिँ बिग्रेर भत्केर चाहिँ गर्थे, नटहरू कुटिएर चाहिँ त्यो हल्ला मर्लुङ थियो। गोर्खाहरूले चाहिँ सहयोग गर्नुभएर राम्रो भयो।
1: विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिन्जालीले विद्यार्थी संख्या बढे पनि अब केही वर्षको लागि डेस्क बेन्चको समस्या नपर्ने बताउनुभयो। सनमाइका लगाएर बनाएकोले डेस्क बेन्च बलियो बनेको र काम गुणस्तरीय भएको उहाँको भनाइ छ। प्रधानाध्यापक सिन्जालीका अनुसार डेस्क बेन्चको समस्या समाधान भएकोले अब विद्यालयले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनेछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: एफबी

अविनाश घिसिङ र शिवानी मोक्तानको युगलमा स्वरमा हामीले यो गीत सुनिरहेका थियौँ। समय बेलुकीको 5:09 गयो। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामीलाई केही साथीहरूले मिठा मिठा कुराहरू, भावनाहरू लेखी पठाउनु भएको छ। यसै क्रममा हामीलाई सम्झिनु भएको छ धनु गुरुङ बहिनी फानबरबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, रूपा दिदी वा आज त रूपा दिदी आउनु भएको रहेछ, हेलो नमस्ते दिदी भन्नुभएको रहेछ। मेरो पनि नमस्ते बहिनी, अनि थ्याङ्क यू फर कमिङ अन एयर। हाम्रो दिदी एकदमै सरप्राइजमा आउने गर्नुहुन्छ भन्नुभएको छ। हो, कहिलेकाहीँ हामी प्राय गरेर अरू काम गरिरहेका हुन्छौँ, तर यो लाइभमा भने म कहिलेकाहीँ कहिले बिहान कहिले बेलुकी त्यस्तो हुनसक्छ। थ्याङ्क यू बहिनी, तपाईँले त्यो अनुभव गर्नुभएको रहेछ, खुसी लाग्यो। अनि उहाँ लेख्नुहुन्छ, रूपा दिदी तपाईँ आउनुभएको हुनाले त्यसैले नलेखी बस्नै मानेन, मनै मानेन भन्नुभएको छ। अनि खुसी लाग्यो आजको साँझमा हजुरलाई सुन्न पाउँदा। आज त दिन पनि चिसो चिसो भयो दिदी, अनि पानी पनि मजाले पर्यो। बिहान घाम लागे तापनि कामबाट घर फर्कँदा राम्रैसँग पानी पर्यो, अनि म पनि पानीमा राम्रैसँग भिजेँ भन्नुभएको छ। कहिलेकाहीँ पानीमा भिज्दा पनि होइन रमाइलो महसुस हुन्छ, तर यो चिसो मौसम छ। तपाईँले कस्तो फिल गर्नुभयो धनु बहिनी? उहाँ अघि लेख्नुहुन्छ, ओहो दिदी मजा त साह्रै आयो, यसरी पानीमा नरुजेको पनि धेरै भएको थियो। आज त मन लागि लागि पानीमा रुच्दै घर आइपुग्यो दिदी। कहिलेकाहीँ पानीमा भिज्नुको छुट्टै मजा पनि हुन्छ। अनि व्यस्त दिन अनि झरीको मौसमले थकित पनि बनायो, अर्कोतर्फ भने पानीमा भिज्दै गर्दा पहिलेको अतीतको जस्तै आनन्द, हामी स्कुल कलेज पढ्दा पनि पानीमा भिजेर घर फर्कन्थ्यौँ त्यस्तै लाग्यो भन्नुभएको छ, सही कुरा। अनि त्यसमाथि पनि आजको साँझमा हजुरको आवाज सुन्न पाउँदा मन झनै आनन्दित भयो, थ्याङ्क यू सो मच भन्नुभएको छ धनु बहिनी। तपाईँको यो मिठो भावनाको लागि धन्यवाद। अनि दिदी हजुर आराम कुशल नै हुनुहुन्छ नि होइन भनेर क्वेश्चनमा किन यहाँ डाउट? हो, अब यो समर सिजनमा कहिलेकाहीँ हे फिभर हुन्छ, तर म एकदमै फिट एन्ड फाइन नै छु। अनि उहाँले भन्नुभएको छ, म पनि बिन्दासमै छु है दिदी। वाउ, कस्तो राम्रो, जिन्दगी त्यसरी नै मजाले इन्जोय गर्नुपर्छ धनु बहिनी। तपाईँले भने जस्तै बिन्दासमै हो जिन्दगी बिताउने, होइन कहाँ कति बेला के हुन्छ थाहा छैन, त्यस कारण जे छ त्यसलाई राम्रोसँग खुसीका साथ इन्जोय गर्नुपर्छ, त्यही नै हो होइन। र उहाँ लेख्नुहुन्छ, हवस् त दिदी आजको साँझ पनि हजुरको इच्छा अनुसारको एउटा मिठो गीत सुनाइदिनु होला भन्नुभएको रहेछ। गीतसँगै हजुरको सुमधुर प्रस्तुति यो रमाइलो साँझमा मस्त हुन पाऊँ है दिदी। थ्याङ्क यू सो मच बहिनी, अनि धेरै धेरै धन्यवाद, हजुरलाई धेरै माया, अनि सबै श्रोतालाई पनि धेरै सम्झना भनेर लभ आर्ट पठाउनु भएको छ। थ्याङ्क यू सो मच धनु गुरुङ बहिनी फानबरबाट। अब हाम्रो लिस्टमा एउटा विराटजीले गाउनुभएको, विराटजीको स्वरमा रहेको झरी पर्यो भन्ने भोलको गीत छ। अब यो समयमा तपाईँले झरीको आज धेरै कुरा गर्नुभयो होइन, झरीसँग मानिसहरूले झरी परेको, झरीको पहिला झरी पर्यो कि माया भयो होइन कसलाई के थाहा, त्यसकारण अब यो झरीको प्रसङ्गमा धेरैले आफ्नो कथाहरू लेखेका छन् होइन, अनि उपन्यास लेखेका छन्, गीत लेखेका छन् होइन, गीतको रचना भएको छ। आउनुहोस् अब यस्तै प्रसङ्गमा एउटा गीत हामी सुनौ, झरी पर्यो, अब त्यसपछि के भयो गीतमै सुन्नु होला। धनु बहिनी थ्याङ्क यू।

0: समय बेलुकीको 5:18 गयो, नेपालमा पनि रातको 10:03 गएको छ र ब्रुनाईमा भने रातको भनौ 12:18 गयो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीमा। गोधुली कार्यक्रमको हामी दोस्रो घण्टामा छौं र कार्यक्रमको दोस्रो घण्टामा भने हिजो आइतबारको दिनमा भएको गोर्खा कप 2026 प्रेस कन्फरेन्स भएको थियो। हाम्रा सहकर्मी साथी योगराज राई त्यहाँ पुग्नु भएको थियो, उहाँले तयार पार्नुभएको रिपोर्ट भने अबको केही समयपछि हामी सुन्नेछौ। हजुर आउनुहोस्, अब भने हामीलाई धेरै साथीहरूले गीत सुन्न र सुनाउनको लागि अनुरोध गरिराख्नु भएको छ। यसै क्रममा हामीलाई देश विदेशबाट पनि धेरै साथीहरूले सम्झना गर्नुभएको छ। तपाईँहरूको विचार भावनालाई हामी मध्यनजर गर्दै तपाईँहरूले नै रोज्नुभएका मिठा मिठा गीतहरू हामी सुनाउँदै जानेछौँ। र कतिपय श्रोताहरू भने अमेरिकाको सान फ्रान्सिस्कोबाट पनि हामीलाई सम्पर्क गर्नुभएको छ र उहाँले रोज्नुभएको गीत म सुनाउने नै छु। यसै क्रममा हामीलाई सम्झिनु भएको छ, आउनुहोस् अब उहाँको हुनुहुन्छ त उहाँकै आवाजमा हामी केही कुराहरू पनि सुन्नेछौँ। उहाँले पनि त्यहाँको बारेमा धेरै कुराहरू जानकारी गराउनु भएको छ र हामीलाई टेलिफोन पनि आइरहेको छ, हामीलाई केही साथीहरूले फोन पनि गरिराख्नु भएको छ। म तपाईँको फोन एकैछिनमा उठाउने छु। अब भने हाम्रो नियमित श्रोताहरूले हामीलाई के भन्नुभएको छ त अबको प्रस्तुतिमा हामी सुन्दै जाउँ। आउनुहोस् अब यसै क्रममा सङ्गम भाइ हुनुहुन्छ, सङ्गम भाइ युएसए क्यालिफोर्नियाबाट हुनुहुन्छ, उहाँले पनि आज हामीलाई के पठाउनु भएको छ त अब उहाँकै आवाजमा सुनौँ। ओके सङ्गम भाइ, म तपाईँको आवाज सुनाउन खोजिरहेको छु। कहिलेकाहीँ यो प्रविधि हो होइन, टेक्नोलोजीमा कहिलेकाहीँ आफूले भनेको समयमा ठ्याक्कै खुल्दैन होइन, कहिले काहीँ खुल्छ कहिले खुल्दैन। ओके आउनुहोस् अब उहाँ के भन्नुहुन्छ त सुनौँ।
1: हेलो नुतनजी नमस्कार, झोरले
2: हेलो रूपा दिदी झोरले नमस्कार गरे है त।
0: हजुर नमस्ते, मेरो पनि
2: यता सान फ्रान्सिस्को क्यालिफोर्निया युएसए बाट सुन्दैछु तपाईँलाई।
0: थ्याङ्क यू।
2: यहाँको आज यति ब्युटिफुल मौसम छ कि के गर्ने, काम नभएको भए अहिले यता सान फ्रान्सिस्को ओसियन बिचतिर रमाइलो गर्न जानुहुन्थे, तर काममा छु अहिले।
0: हजुर छुट्टीमा जानुस् केही छैन,
2: मन्द गतिमा हावा बगिरहेको अवस्था है। आहा यति राम्रो छ,
0: हजुर हामीलाई अलिकति पठाइदिनुस् न भन्दा नमिल्ने है। थ्याङ्क यू
2: रेडियो मार्फत समय मिल्छ भने मलाई पनि तपाईँकै उसमा
0: रोजाइमा
2: एउटा कुनै लोक भाका,
0: हजुर
2: मिठो लोक भाका बजाइदिनु भए निकै अत्यन्तै आभारी हुने थिए है त दिदी।
0: यो त हाम्रो खुसीको कुरा भाइ। बाई बाई, अब तपाईँको लागि म लोक भाकाको एउटा गीत सुनाउँछु है त।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: नमस्ते कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको आदरणीय श्रोता गत मे महिनाको 17 तारिक तमुदी भवन मिचेटमा चाहिँ 24th गोर्खा कपको चाहिँ प्रेस कन्फरेन्स भएको थियो र आज यस सम्बन्धी कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ र तपाईँलाई थाहा छ यो वर्षको गोर्खा कप चाहिँ क्विन्स एभेन्यू अल्डर्स सधैँकै ठाउँमा 24th मेमा चाहिँ सम्पन्न हुँदैछ र तपाईँले त्यहाँ आउनुको लागि सायद रेडीमा पनि हुनुहुन्छ होला। मौसम पनि एकदमै त्यो दिनको राम्रो छ र त्यो मौसमको कुरा पनि त्यो दिन चर्चा भयो थियो र आज चाहिँ म सुरुमा चाहिँ तमुदी युकेको चाहिँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ परशु गुरुङज्यू र उहाँको छोटो वेलकम स्पिच राख्नेछु र त्यसपछि भने तमुदी युकेको अध्यक्ष हुनुहुन्छ जुम्काजी गुरुङ दाई उहाँसँग कुराकानी गर्नेछु अनि उक्त दिन चाहिँ क्याप्टेन हाम्रो देव घले साप हुनुहुन्छ र उहाँलाई पनि त्यहाँ जो सम्मान गरेको थियो र के सम्बन्धी सम्मान गरेको त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। अहिलेलाई भने तमुदी युकेको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ परशु गुरुङ र उहाँको यो वेलकम स्पिच राख्दैछु।
1: विशेष गरेर पत्रकार आदरणीय पत्रकारज्यूहरू यहाँहरूले यो गोर्खा कपको एउटा महत्त्व अनि यसको इतिहास के छ, यसले कस्तो भूमिका खेलेर आउँदैछ, यो बेलायतमा तमुदीको मात्र कार्यक्रम होइन, यो बेलायतवासी चाहे नेपालीको मात्र होस् चाहे गैर नेपालीको मा यो एउटा यसको एउटा छुट्टै महिमा छुट्टै इतिहास अनि यसले एउटा खेलेको रोल छुट्टै छ। सम्पूर्ण

0: नेपालीहरूलाई एक झुन्डमा एक दिने कार्यक्रम भए पनि यसलाई एउटा इतिहासको पानामा चाहिँ यसको एउटा ऐतिहासिक कार्यक्रमलाई आयोजना गर्ने हाम्रो ध्येय हो। त्यसकारण यहाँहरूले आफ्नो तवरले आफ्नो विचारमा वर्ल्ड वाइड नै ब्रोडकास्ट गरिदिनुहुनेछ, सम्प्रेषण गरिदिनुहुनेछ भन्ने आशा लिएका छौँ। जसरी योभन्दा पहिला विगतका वर्षहरू पनि यहाँहरूले गर्दै आउनु भइरहेको छ, त्यसमा चाहिँ कुनै नौलो कुरो छैन। र यहाँहरूले देख्नुहुन्छ के नौलो भए, यहाँ के नौलो चिजहरू छन्, यहाँहरूले सायद कति कुराहरू चाहिँ महसुस पनि गरिसक्नु भएको छ, देखिसक्नु पनि भएको छ। र अब हाम्रोमा चाहिँ एकै दिन हप्ता मात्र बाँकी छ, यो हप्ताको लागि यहाँहरूको हातमा छ, यहाँहरूले चाहिँ कलम जसरी घुमाउनुहुन्छ त्यही नै अगाडि हाम्रो जनसमूहमा पुग्ने हो।
1: हजुर, उहाँ हुनुहुन्थ्यो तमदिखेको वरिष्ठ उपाध्यक्ष परशु गुरुङज्यू, र उहाँको वेलकम स्पिच सुनिसक्नु भएको छ। अब भने तमदिखेको अध्यक्ष जुम काजी दाजुसँग म कुराकानी गर्न चाहन्छु, र सर्वप्रथम त उहाँलाई बेबेसमा वेलकम गर्दै, अब गोर्खा कप आउनु केही दिन मात्र बाँकी छ, कतिको लुक फोर्डमा हुनुहुन्छ भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: एकदमै सकारात्मक छु। यसपटक अब 24 गोर्खा कप चाहिँ भव्य अनि सभ्यको साथमा सम्पन्न हुन्छ भन्ने मलाई लागेको छ, किनभने गोर्खा कपमा हामीले एकदमै धेरै चेन्जेसहरू ल्याएका छौँ। त्यसमा अब हजुरहरू आइदिनुहोस्, टिम पनि अहिले बढेको छ अनि प्राइज मनीहरू पनि बढेको छ, अनि दोकानहरू पनि हामीले धेरै विभिन्न किसिमको दोकानहरू राखेको छौँ, इन्फर्मेटिभ च्यारिटी दोकानहरू पनि राखेको छौँ हामीले। हजुरहरू आइदिनुहोस् अवश्य पनि, यो राम्रो हुनेछ भन्ने मलाई लागेको छ।
1: मौसम पनि एकदमै राम्रो रहेछ। अब नेपाली मेला र गोर्खा कप तपाईँले गर्ने दुईटा मेन कार्यक्रम हो, मौसम राम्रो भयो भने त मान्छे त बेलायतको नेपालले सबै ओरिन्छ।
2: यो सबै कुरा मौसमले गर्ने हो। कुनै बेला तमोदी युकेले 8-10 पाउन्ड लिएर पनि गोर्खा कप गरेको हो, र अहिले चाहिँ केही हुँदैछ, तर पनि अब हाम्रो आफ्नो सदस्यहरू लाइफ मेम्बर ज्यूहरूले को सपोर्टले सहयोगले गर्दाखेरि थेक्न चाहिँ सकिन्छ। तर चाहिँ तपाईँले भन्नुभएछ त वेदरमाथि एकदम भर पर्छ, वेदरै हो। वेदर बिग्रे पनि हाम्रो साथीभाइहरू दर्शकहरू आइदिनुहुन्छ अनि उहाँहरूले चाहिँ हामीलाई मद्दत गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ।
1: कस्तो अपेक्षा छ अध्यक्षको यसपटक चाहिँ?
2: यसपटक हाम्रो धेरै खर्च भएको छ, हामीले अनुमानित गरेको भन्दा धेरै खर्च गरेको छौँ। सबै कुरा बढेको छ। मैले खर्चको अनुसार भन्नुपर्दा ग्राउन्डको लाइन मार्किङ, बाटोको, हामीले टेलिभिजन राखेको छौँ, हामीले वाइफाईहरू दिएका छौँ, अनि टिमहरूलाई चाहिँ सुविस्ता दिएका छौँ र सुविधा दिएको छौँ। त्यो सबै दिँदा हामीले दिएको कारणले गर्दाखेरि यो 24 संस्करणको गोर्खा कप चाहिँ एकदमै भव्य अनि सभ्य हुन्छ भन्ने मलाई लागेको छ।
1: दाइ, त्यो दिन पनि हामी कुराकानी गर्छौँ, सम्पूर्ण गोर्खा कप आउनुहुनेहरूलाई के भन्नुहुन्छ?
2: म सम्पूर्णलाई चाहिँ आइदिनुहोस्, भव्य सभ्यको साथमा यो गोर्खा कपलाई समापन गरौँ। हामीले युट्युबमा मैले देखिसक्यो, कतिजना दाजुभाइले देखिसक्यो, उहाँ टिकटकमा मैले देखिसक्यो। जस्तै नामै लिनु पर्दाखेरि हाम्रो रेशमजीले पनि एकदम उस गर्नुहुन्छ, एडभर्टाइजहरू गरिदिनुहुन्छ। गत वर्ष पनि उहाँले हामीलाई एकदमै सपोर्ट गर्नुभएको, त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु। गत वर्ष स्कटल्यान्डबाट अमिश बाबु आइदिनु भएको थियो, उहाँलाई पनि फेरि यस वर्ष पनि म उहाँलाई आमन्त्रण गर्न चाहन्छु, आइदिनुहोस्। हामीले केही गर्न सकौँला, तपाईँलाई पनि हामीले अवश्य पनि केही न केही अब हेर्ने नै छौँ। र यो 24 संस्करणको गोर्खा कप चाहिँ अवश्य पनि भव्य सभ्यले समापन हुन्छ जस्तो मलाई लागेको छ।
1: हुन्छ दाइ, सन्डे 24 भेटौँला क्विन्स एभेन्यूमा।
2: थ्याङ्क यू भेरी मच, यसो सानो मौका दिनुभयो, अनि तपाईँ त्यति टाढा सबसे टाढाबाट यसरी हाम्रो अनुरोधमा हाम्रो अनुरोध स्वीकारेर तपाईँ आइदिनु भयो, तपाईँ सधैँ आउनुहुन्छ, त्यसको लागि म धेरै आभार व्यक्त गर्दछु। बिएफएसप्रति चाहिँ म साह्रै आभार व्यक्त गर्दछु, धन्यवाद।
1: अब भने हाम्रो क्याप्टेन देव घले साहब हुनुहुन्छ, र आज चाहिँ यो प्रेस कन्फरेन्समा उहाँलाई पनि सम्मान गरेको थियो, अवार्ड पाउनु भएको छ, त्यस सम्बन्धी बुझ्न मन लाग्यो। साहब, वेलकम टु बेबेसमा।
3: थ्याङ्क यू हजुर योगजी, थ्याङ्क यू।
1: आराम हुनुहुन्छ?
3: हजुर हजुर।
1: कहाँ हो यहाँ तपाईँ बस्ने चाहिँ, कुन एरिया हो?
3: म क्याम्बेलीमा बस्छु हजुर।
1: अब गोर्खा कप आयो, आज प्रेस कन्फरेन्स भयो, यो माहौल कस्तो लाग्छ हजुरलाई?
3: मलाई त एकदमै रमाइलो लाग्छ, किनभने आफूले पनि पहिला रन गरेको भएर एकदमै माया लाग्छ, त्यसले गर्दा एकदमै आजको माहौल पनि एकदम रमाइलो भयो, अनि हजुर आइदिनु भयो त्यसको लागि हजुरलाई पनि एकदमै धन्यवाद।
1: हजुरले पनि कोर्डिनेट गर्नुभएको थियो पहिला?
3: हजुर, म पूर्व स्पोर्ट्स सेक्रेटरी हो। म पनि
1: कतिको प्रेसर हुन्छ?
3: एकदमै प्रेसर हुन्छ, किनभने यत्रो हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई इन्भाइट गरेर गोर्खा कपको लागि वेलकम गर्ने भन्ने त्यतिकै हुँदैन, त्यसले गर्दाखेरि एकदमै प्रेसर हुन्छ।
1: अब तपाईँले एउटा अवार्ड पाउनु भएर चाहिँ अघि भन्नु त भयो अनाउन्सरले, मैले राम्रोसँग यहाँ टिप्न सकिनँ, त्यो सोध्न मन लाग्यो, तपाईँलाई कङ्ग्रेचुलेसन पनि।
3: धन्यवाद हजुर। यो चाहिँ हर मेजेस्ट्री लोर्ड लेफ्टिनेन्टको अवार्ड हो, सौरीको, गर्दाखेरि एकदमै प्राउड फिल गरेको छु र म पनि यो कम्युनिटी वर्कमा चाहिँ एकदमै चाहना भइराखेकोले गर्दा सायद केही योगदान दियो होला भनेर उहाँहरूले दिनुभएको हो।
1: ए, कम्युनिटीमा चाहिँ कस्तो कस्तो योगदान पुर्याउनु भएको थियो अथवा कस्तो सामाजिक काम गर्दै हुनुहुन्छ अथवा गर्नुभयो?
3: विशेष त म आफ्नै गाउँको समाजको पनि मैले 12 वर्ष अध्यक्ष गरेँ, अनि विशेष
1: कुन गाउँ भन्नुभयो?
3: मेरो बागेता समाज युके, अनि प्लस क्याम्बेली समाज नेप्लिज गोर्खा एसोसिएसन भन्छ अहिले, त्यसको पनि मैले अध्यक्ष गरेको थिएँ, जुन विशेष गरेर कोभिडको समयमा एकदमै च्यालेन्ज थियो र त्यति बेला सायद मैले गरेको कामहरू र मेरो सम्पूर्ण कमिटीको मेम्बर्स अनि प्लस सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले कोअपरेटिभ भएर चाहिँ मलाई दिनुभएको सहयोगले नै सायद यो अवार्ड पाएको ठान्दछु मैले।
1: अब आर्मीमा पनि क्याप्टेनसम्म आउनु पाउँदा थुप्रै कमेन्डेसनहरू पाउनुभयो होला होइन, तर यो पर्टिकुलरली बाहिर आएर कम्युनिटी अवार्ड पाउँदा चाहिँ कस्तो लाग्दो रहेछ?
3: एकदमै प्राउड फिल नै हुँदो रहेछ, किनभने यो आफूले गरेको काममा रेकग्नाइज गर्ने भन्ने कुरा, प्लस यो सिभिलमा आएपछि आर्मीको जस्तो हुकुम दिने अनि आर्मीको जस्तो अलि सहज किसिमको त त्यसै पनि हुँदैन, धेरै च्यालेन्जहरू छ, तर पनि सन्तोषजनक चाहिँ छु म।
1: अनि यस पक्क गोर्खा कप कतिको लुक फोर्डमा हुनुहुन्छ?
3: एकदमै लुक फोर्डमा छु र यसै मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ आइदिनु होला, सबैलाई निमन्त्रणा पनि गर्न चाहन्छु, गोर्खा कपमा भेटौँला आज।
1: हुन्छ, कङ्ग्रेचुलेसन, अब गोर्खालीको प्रतिनिधित्व गरेर यस्तो कम्युनिटी अवार्ड पाउनु भएको छ, वी आर रियली रियली प्राउड अफ यू सर।
3: थ्याङ्क यू भेरी मच, थ्याङ्क यू सो मच।
1: हजुर, हाम्रो देव साहबसँग म कुराकानी गर्दै थिएँ र उहाँलाई वान्स अगेन कङ्ग्रेचुलेसन भन्दै अब छोटो विश्राम लिउँ यो बिचमा, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ गोर्खा कप 2026 चाहिँ संयोजक हुनुहुन्छ कोअर्डिनेटर क्याप्टेन दीपक राज घले साहबसँग यही विषयमा हामी कुराकानी गर्नेछौँ।
4: BFB SV Gurkar Radio

0: SBS गोर्खा रेडियो हो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFBS,

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, BFBS गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले तपाईँहरूले चाहिँ गोर्खा कप सम्बन्धी गरेको कुराकानी सुन्दै हुनुहुन्छ, BFBS संवादमा हुनुहुन्छ। यहाँ सबै सबैलाई वेलकम गर्दै अब भने यो वर्ष गोर्खा कपको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ क्याप्टेन दीपक राज घलेसाप, उहाँसँग म कुराकानी गर्दै छु र पहिलो पार्ट तपाईँले सुनिसक्नु भएको छ। सब नमस्कार हजुरलाई।
2: यो भाइ नमस्कार, थ्याङ्क यू फर कमिङ अल द वे फ्रम सोन्टलिफ टु अल्डरसोट।
1: आजको यो प्रेस कन्फरेन्स कस्तो रह्यो? हामीले त देख्यौँ सबै कुरा चाहिँ इन डिटेलमा भन्नुभएको थियो।
2: हजुर, मेनली चाहिँ अब आजको प्रेस कन्फरेन्स चाहिँ तपाईँहरूकै मिडियालाई हाम्रो इन्फर्मेसन हामीले के गरिरहेछ भनेर दिने हो। होपफुल्ली सबै मिडियाले राम्रो मेसेज पाउनुभयो होला। राम्रो नराम्रो पक्षहरू, लेसन लर्नको कुराहरू पनि हामीले गरेका थियौँ, किनभने हामीले सधैँ राम्रो गर्छु भन्दा नि कति कहिले कहिले चाहिँ अब इन्टेन्सनली होइन कि अब विभिन्न कारणले गर्दाखेरि कामहरू चुक्न सक्छ। त्यसमा चाहिँ अब हामी क्षमा प्रार्थी छौँ अनि हामीले इम्प्रुभ गर्ने कोसिस गरेर एकदमै राम्रो गर्ने कोसिस गरेको छौँ यसपालिको गोर्खा कप। वेदरले पनि हामीलाई साथ दिएला जस्तो छ अनि मिडियाले पनि हामीलाई एकदमै साथ दिएको छ, त्यसको लागि धन्यवाद सबै मिडिया इन्क्लुडिङ हाम्रो बिएफएस गोर्खा रेडियो प्लस यो भाइ तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: र यसपटक चाहिँ मेन टिमतर्फ कति, भेटरनतर्फ कति, अनि लेडिजतर्फ कति टिम कम्पिट गर्दै हुनुहुन्छ?
2: खासमा चाहिँ हाम्रो जेनरली चाहिँ 32 टिम हो कम्पिट गर्ने, तर यसपालिको सिचुएसन चाहिँ के भयो भने अब टिमहरू धेरै आयो पहिला, पछि चाहिँ हामीले चाहिँ निकै धेरै हिसाब क्याल्कुलेट गरेर यसपालि 40 टिम न लिउँ न त मेनमा भनेर 40 टिम लिने भनेको 38 टिम भएको छ। स्टिल हामीसँग एक दुई दिन बाँकी छ, सायद टिम चाहिँ 40 हुन्छ होला मेनको। भेटरनको चाहिँ 16, पहिला चाहिँ अब हाम्रो 8 टिम थियो, पछि लास्ट 2 चाहिँ फेरि हामीले बढाएर अहिले 16 टिम बनाएको छ। अनि लेडिजमा चाहिँ हाम्रो सधैँ अहिलेसम्म 2 टिम आएको छ, अझै 2 टिम चाहिँ हामीले खेलाउन सक्छ। त्यसले गर्दाखेरि टोटल टिम चाहिँ अब हाम्रो इन्टेन्सन चाहिँ 58 हो, तर अहिले चाहिँ टोटल टिम चाहिँ 56 भएको छ। यो भाइ
1: मेन तर्फ 40 पुऱ्याउनु भयो भने थेक्न सक्नुहुन्छ, म्यानेज गर्न सक्नुहुन्छ?
2: खासमा के हो भने टाइमिङको इस्यु हो। मेन चाहिँ के भयो भने यसपालि चाहिँ त्यो 40 भएको कारण चाहिँ प्यारासुट चाहिँ यसपालि हाम्रो नपाउने भयो। कारण प्यारासुट किन पाएको छैन भने पहिला चाहिँ अब आर्मीमा 5-6 टिम थियो प्यारासुटको टिम, अहिले चाहिँ आर्मीमा जम्मा एउटै मात्रै प्यारासुट टिम छ सिल्भर स्टार, अनि उनीहरू चाहिँ एकदमै बिजी हुन्छ अनि गोर्खा कपको प्रायोरिटी चाहिँ अलिकति लो भएको कारणले गर्दाखेरि हामीले त्यो पाएको छैन ओभर द लास्ट 2-3 इयर्स। त्यसको समय, त्यसको 1 समय हुन्छ, त्यसलाई फिलफिल पनि हामीले गर्न सक्ने भएर, किनभने अब डिमान्ड पनि धेरै आएको भएर 8-16 पुऱ्यायो अनि 40 गरेर हेरौँ न त यसपालि भनेर हामीले त्यो गरेको हो। त्यसमा चाहिँ अब हाम्रो टिम म्यानेजर, टिम क्याप्टनहरू अनि प्लेयरहरूले चाहिँ त्यो टाइममा चाहिँ स्ट्रिक्ट भएर खेलिदिनको लागि चाहिँ म यहीँबाट यो बिएफएस तपाईँको रेडियोबाट चाहिँ अनुरोध गर्छु।
1: अलिकति निकै नयाँ कुरा ल्याउनु भएको रहेछ, के के चेन्जेस छ विशेष गरेर नानीहरूको लागि पनि मेला टाइपको रहेछ यसपटक?
2: हजुर, अब हामीले कसरी हुन्छ सबैलाई इन्टरटेन गराउने हो, फुटबल मात्रै हेरेर मात्रै त भएन, त्यसले गर्दाखेरि अब सधैँ यो बच्चाहरूको लागि केही भएन भन्ने खालको कुराहरू निकै धेरै आएको कारणले गर्दाखेरि यसपालि चाहिँ हामीले बच्चाहरूको प्लस अरू जेन्टलम्यानहरूको मेलको लागि पनि इन्टरटेनको लागि भनेर हामीले फनफेयरको राइडहरू ल्याएको छ, विभिन्न राइडहरू छ। होपफुल्ली त्यसले चाहिँ अलिकति मान्छेहरूलाई इन्जोय गर्ने अनि स्पेसली बच्चाहरूलाई लिएर गएर चाहिँ तपाईँहरू बच्चाहरूलाई टाइम पास गराउने चाहिँ समय चाहिँ त्यो चाहिँ हुन्छ होला भन्ने आशा चाहिँ मैले चाहिँ लिएको छु।
1: कति बजेबाट गेम सुरु हुन्छ अनि कति बजे एन्ड हुन्छ?
2: हाम्रो टार्गेट चाहिँ स्टार्ट चाहिँ हाम्रो 9 ट्याक्कै हो, त्योभन्दा पछाडि चाहिँ हामी जानै सक्दैन, तर विभिन्न कारणले गर्दाखेरि बिचबिचमा अलिकति ब्रेकहरू यताउताले गर्दाखेरि हाम्रो एम चाहिँ 7 गेम सिद्ध्याएर 7:30 चाहिँ ट्रफी चाहिँ प्रेजेन्ट गर्ने गरेर सक्ने प्लान छ। त्यो चाहिँ विथ अ बफर टाइम निकै राखेर हामीले त्यो गरेको छ, होपफुल्ली त्यो चाहिँ हामीले यसपालि सक्सेस गर्न सक्छौँ।
1: अर्को राम्रो कुरा चाहिँ रेस्टुरेन्टहरूलाई खानाको एउटै प्राइस बनाउनु भएको छ, त्यो प्राइसतिर नजाउँ, त्यसको बारेमा पनि अलिकति भनिदिनुहोस् न।
2: त्यो चाहिँ खासमा अब हामीले जेबाट पनि लेसन सिक्ने हो, त्यसमा चाहिँ अब हाम्रो ओआइसी स्टल ओआइसी रेस्टुरेन्टको ओआइसी र हाम्रो क्याप्टन देव घले साहबले चाहिँ हामीले मैले पनि लेसन सिकेको नेपाली मेलाबाट, त्यहाँबाट लेसन सिकेको कुरो चाहिँ ल्याएर यसलाई चाहिँ यहाँ इम्प्लिमेन्ट गरेको हो। त्यसले गर्दाखेरि अलिकति डिफिकल्ट त छ रेस्टुरेन्टहरूलाई, तर अब हामी नियममा जानु पर्यो अनि त्यो नियममा जाँदाखेरि चाहिँ सबै उसले चाहिँ अवे गरेर उहाँहरूले चाहिँ कन्सल्टेट गरेर पहिलाको त्यो कम्प्लेनहरू हामीले सुनेर चाहिँ कसरी हुन्छ म्यानेज मिटिगेट, अब सर्प पनि मरोस् लौरो पनि नभाँचियोस् भन्ने खालको हेतु लिएर चाहिँ सबैको एउटै खालको प्राइस सेट गरिदियो भने ग्राहकलाई त्यहाँ आउने मान्छेलाई चाहिँ अलिकति फुलफिलिङ हुन्छ कि राम्रो भाव हामीले दिन सक्छ कि भनेर चाहिँ एउटै सेट गर्ने तयमा गएर हामीले त्यो गरेको हो।
1: एन्ट्रेन्स फी कति छ एकजनाको अनि कार फी कति छ?
2: इन्ट्रेन्स फी चाहिँ नर्मली 5 पाउन्ड हो, प्रत्येक मान्छेको 5 पाउन्ड हो अनि कारको पनि 5 पाउन्ड हो। त्यसले गर्दाखेरि तपाईँ एउटा कारमा एकजना मान्छे मात्रै आउनु भएको छ भने 10 पाउन्ड तिर्नु पऱ्यो, तर एउटा कारमा 4 जना मान्छे आएको छ भने 4 जनाको 20 पाउन्ड प्लस कारको 5 पाउन्ड गर्दाखेरि 25 पाउन्ड तिर्नु पऱ्यो। तर त्यसमा चाहिँ चिल्ड्रेन अन्डर 10 चाहिँ हामीले फ्री गराएको छौँ। होपफुल्ली अब मान्छेहरूले साह्रै उस चाहिँ गर्दैन होला, निकै कम्प्लेनहरू पनि आएको थियो पहिला इन द पास्टमा, तर अब तपाईँले आज मेरो उसमा सुन्नुभयो, अहिले 3,50,000 जस्तो चाहिँ अब हाम्रो एक्सपेन्डिचरको उस छ होइन, त्यसले गर्दाखेरि हामीले भरे फाइदा पाउने भनेको 30-40,000 पनि हुन्छ कि हुँदैन होइन, त्यसले गर्दाखेरि अब त्यो फाइदा भएको चाहिँ फेरि अब हामीले संसारमा प्लस नेपालमा पर्टिकुलरली हामीले धेरै मद्दत गरिरहेको छ, प्लस इन्क्लुडिङ हाम्रो गोर्खालीको लागि पनि, गोर्खा वेलफेयर ट्रस्टको लागि एभ्री इयर हामीले अलिकति पैसा त्यही दिनमा अलिकति चिपिन गर्दै आएको छ, त्यसमा चाहिँ हामी खुसी नै छौँ।
1: यसपटक वाइफाई कुन व्यवस्था गर्नुभएको छ? एकजनाले कति मिनट प्रयोग गर्न सक्नुहुन्छ अनि कसलाई कन्ट्याक्ट गर्नुपर्छ?
2: हजुर, यसको लागि चाहिँ पर्टिकुलरली वाइफाई चाहिँ 2 किसिमको छ, एउटा चाहिँ कन्ट्रोल वाइफाई, त्यो चाहिँ अब तपाईँको मिडियाको लागि हामीले दिन्छ, प्लस अब हाम्रो काम गर्ने मान्छेहरूको लागि एन्ड टिकेटिङको लागि त्यो चाहिँ पाउँछ, प्लस रेस्टुरेन्टको एरियामा वाइफाई पाउँछ, तर त्यो चाहिँ के अरे हाम्रो रेस्टुरेन्टहरूको लागि अनि अरू मान्छेको लागि हो। तर प्रत्येक ठाउँमा हाम्रो 5 वटा ठाउँमा चाहिँ वाइफाई हुन्छ, 5 वटा ठाउँमा चाहिँ एट अ टाइम चाहिँ 200-300 मान्छे जनले चाहिँ फ्री लगइन गर्न पाउने हुन्छ। त्यो चाहिँ अब आफ्नो रिस्कमा होइन, त्यो चाहिँ सिक्योर होइन, त्यो आफ्नो रिस्कमा मान्छेहरूले चलाएर 5 मिनट जस्तो चाहिँ चलाउनु पाउँछ 200 जनाले, त्यसपछि त्यो अटोमेटिकली अप भइजान्छ, त्यहाँबाट फेरि रिलगइन गर्नुपर्ने हुन्छ, किनभने अब नत्र 200 जना मान्छे जम्मा 1,000 जना मान्छेले मात्रै चलाउँदाखेरि त भएर त त्यो 1,000 जनाले मात्रै चलाइदियो भने त अरूले नपाउने भयो। त्यसले गर्दा रोटेसनको लागि हामीले त्यो सिस्टम चाहिँ ल्याएको छ, त्यसको लागि पनि अब हामीले अलिकति पैसा खर्च गरेर अलिकति इफेक्टिभ मान्छेलाई नै ल्याएर उसले हामीले गर्न सक्छ भनेर 5 वटा ठाउँमा उसको विभिन्न सेटेलाइटहरू हुन्छ, त्यहाँबाट चाहिँ त्यो एरियामा चाहिँ हामीले चाहिँ वाइफाई डेलिभर गर्ने केही दिउँ न त भनेर त्यो गर्ने कोसिस गरेको छु। प्रुभन अनि टेस्टेड हो भन्छ उनीहरूले, होपफुल्ली त्यो चाहिँ हामीले राम्रोसँग युटिलाइज गर्न सक्छ होला।
1: लास्ट इयर त साममा ल्याउनु भएको थियो, यसपल्ट स्कटल्यान्डबाट ल्याउनु हुँदो रहेछ एकजना खेलाडी होइन, त्यसको बारेमा भनिदिनुहोस् न।
2: यसपालि चाहिँ अब लास्ट इयर चाहिँ अब हामीले साममा ल्याएको थियो, यसपालि पनि हामीले नेपालको अर्को लेडिज 1-2 जनालाई हामीले अप्रोच गरेको थियो, विभिन्न कारणले गर्दाखेरि आउन सकेन, तर हामीले चाहिँ मेलिसा रेग्मी तपाईँहरूले गुगलमा सर्च गर्नुभयो भने मजाले पाउनुहुन्छ, उहाँ चाहिँ अब अहिले स्कटल्यान्डको अन्डर 15 प्लेयर हुनुहुँदो रहेछ, उहाँ चाहिँ उहाँलाई चाहिँ हामीले इन्भाइट गरेको छौँ, प्लस एबरडिनमा खेल्दै हुनुहुन्छ उहाँ, त्यसले गर्दा उहाँलाई हामीले इन्भाइट गरेको छौँ, होपफुली उहाँ पनि आउनुहुन्छ होला। त्यसले चाहिँ हाम्रो अर्को एउटा अलिकति मोह चाहिँ बढाउँछ, त्यसले के देखाउँछ भने डाइरेक्टली इन्डाइरेक्टली हाम्रो गोर्खा कप, नेपाल कप, युकेमा हुने अरूको कपहरूले चाहिँ अलिकति फुटबलतिर प्रोत्साहन दिएर हाम्रो खेलाडीहरू चाहिँ अलिकति माथिको लेभलमा पुगेको चाहिँ हामीले देख्न पाएको छौँ, त्यसमा चाहिँ हामी खुसी छौँ।
1: हजुर, वेदर एकदम ब्युटिफुल रहेछ यसपटक होइन, अघि तपाईँले 22,000 टिकट छापेको कुराकानी गर्नुभयो, कति चाहिँ एक्सपेक्ट गर्नुभएको छ?
2: हामीले लास्ट इयर चाहिँ हामीले 15,000 मान्छे भित्र आएको हो, तर यसपालि चाहिँ अब हामीले डिपेन्डिङ अन द वेदर, वेदर त्यस्तै भयो भने मेबी एभ्री इयर बढ्दैछ, चाप बढ्दैछ, 16-17,000 मान्छे आउँछ कि भनेर चाहिँ हामीले 22,000 छापेको हो, तर अब 22,000 आयो भने त एकदमै राम्रो भयो, तर 22,000 बढी आयो भने नि हामीसँग अल्टरनेटिभ कसरी टिकट लिने, कसरी अनलाइन टिकटिङको सिस्टमहरू, कार्ड पे गरेर मान्छेलाई छाप लाएर भित्र जान दिने सिस्टमहरू, हामीले थुप्रै अल्टरनेटिभहरू पनि सोचेको छौँ, त्यसले गर्दाखेरि हामीले चाहिँ 30,000 मान्छे चाहिँ त्यो एरियामा चाहिँ हामीले एकोमोडेट गर्न सक्छौँ।
1: सब त्यो दिन पनि गराउँला कुराकानी कोअर्डिनेट हैसियतले अन्तमा के भन्नुहुन्छ?
2: अन्तमा म सबै मिडिया आजको प्रेस कन्फरेन्समा इन्क्लुडिङ बिएफबिएस तपाईँलाई एकदमै धन्यवाद भन्छु, तपाईँहरू चाहिँ अब तपाईँहरूको नलेज, एक्सपिरियन्स अनि तपाईँहरूको मेसेजले चाहिँ हाम्रो गोर्खा कप मात्र नभएर नेपाली कम्युनिटीलाई चाहिँ एकदम राम्रो गरेको छ, त्यसमा चाहिँ धेरै धेरै धन्यवाद, प्लस भेरी फाइनली चाहिँ गोर्खा कप चाहिँ अब हामीले दुःख गरेको छौँ, इन्क्लुडिङ मिडिया तपाईँहरूले अब इन्फर्मेसन गरेर एकदम दुःख गर्नु भएको छ, त्यसले गर्दाखेरि यो दुःख चाहिँ हामीले साधारण युकेमा बसेको नेपालीहरूको लागि गरेको हो, त्यसले गर्दाखेरि तपाईँहरूलाई चाहिँ आएर आफ्नो साथीहरू भेट्ने, फुटबल हेर्ने अनि त्यो बच्चाहरूलाई फनफेयरमा खेलाउन लाउनेको लागि चाहिँ म सबैलाई चाहिँ आएर सपोर्ट गरिदिनु हुनुको लागि चाहिँ हार्दिक अनुरोध गर्छु। योग थ्याङ्क यू
1: साप, 24th क्विन्स एभेन्यू भेटौँला।
2: हुन्छ, थ्याङ्क यू योग भाइ।
1: हजुर, साँपलाई धन्यवाद दिँदै र 24th क्विन्स एभेन्यू ओल्ड सर्टमा गोर्खा कपमा भेटौँ भन्दै कार्यक्रम बिएफएस संवादबाट मैले बिदा मागेँ। हस्त, नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: नेपालका कम्युनिस्ट पार्टी एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले 11 महिना अघि रोकिएको सदस्यता पुनः सक्रिय गर्ने निर्णय गरेको सचिव पद्मा आर्यले जानकारी दिनुभयो। गत साउन 6 गते बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। यसअघि एमाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने भन्दै सदस्यता नवीकरण रोकेको थियो, तर गत फागुन 21 को प्रतिनिधि सभाको चुनाव पछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए। त्यस्तै ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दबाव दिँदै आएको थियो। दुवैतर्फको दबावमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराउनु भएको हो। यो सँगै भण्डारीको सक्रिय राजनीतिमा फर्कने बाटो खुलेको छ। प्रस्तावित प्रधान न्यायाधीशको नियुक्ति प्रक्रिया विरूद्ध दायर रिट दर्ता गर्न कार्यवाहक प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राजपाले संसदमा आपत्ति जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै रासोपा सांसद यज्ञमणि नेउपानेले कायम मुकायम प्रधान न्यायाधीश मल्लको कदमप्रति आपत्ति जनाउँदै सरकारको ध्यान आकर्षण गराउनु भएको हो।
4: सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको एउटा आदेश अहिले मिडियामा छरपष्ट आएको छ। सम्माननीय न्यायाधीशहरूलाई हामीले सम्मान गर्ने भनेको विधि नियम पद्धति बमोजिम न्याय सम्पादन हुन्छ भन्नका लागि हो। आज अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्, 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर छ, सभामुख ज्यू मार्फत सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले रिट दरफिट विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतका प्रशासनिक कर्मचारीहरू कार्यकक्ष नै छाडेर हिँडेका थिए। त्यसपछि प्रधान न्यायाधीशको आदेश र प्रतिनिधि सभाका सांसदको धारणाका विषयमा छलफल गर्न नेपाल बारले आकस्मिक बैठक डाकेको थियो। बैठकले बारले सर्वोच्च अदालत प्रशासनको रिट दर्ता नगर्ने कार्यप्रति विरोध जनाउँदै भोलि दिउँसो लालटिन बाल्ने कार्यक्रम गर्ने निर्णय गरेको बारका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले कार्की आयोग र लिली थापा नेतृत्वको मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। आज संसद बैठकमा बोल्दै सांसद केसी
5: भाद्र 23 र 24 को नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँच आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन। त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो। यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही।
3: क्रिकेट विश्वकप लिग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ।
6: यो सँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लिग 2 को 5 औं स्थानमा उक्लिएको छ। टियु क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र ईशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेख ले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभयो। यसअघि 7 औं स्थानमा रहेको नेपाल यो खेलमा जित निकालेसँगै 5 औं स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अंक जोडेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अंक जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ।
3: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, अहिले प्रस्तुत मिठी गीत हामीले सुनिरहेका थियौँ। धेरै धेरै माया गर्छु तिमीलाई, अनि थोरै गाली पनि रन मगरले गाउनु भएको यो गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो सुजिल। सुजिलले आफ्नै अभिरुचिमा यो गीत सुन्न र सुनाउन चाहनु भएको थियो। समय बेलुकीको 6:08 गयो। हामी कार्यक्रमको थर्ड आवरमा भने सुन्नेछौँ कलर सार्जन नरेश राईसँग गरिएको कुराकानी। यो श्रोता, गर्खा आर्मी डिनर नाइटको विषयमा सहकर्मी साथी योगराज राईले गर्नुभएको कुराकानी हामी कार्यक्रमको थर्ड आवरमा सुन्नेछौँ। अहिलेको लागि भने हामीलाई गीत सुन्न र सुनाउनको लागि धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूले यो गीत सुनाइदिनको लागि अनुरोध गरिराख्नु भएको छ। आउनुहोस् अब यसै क्रममा हामीलाई सम्झिनु भएको छ हरि राई, उहाँ फेल्थम लन्डन युकेबाट सम्झिनु भएको छ। रूपा दिदी नमस्कार, म पनि हजुरको लप्ली प्रोग्राम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु है, थ्याङ्क यू। अनि यदि मिल्छ भने आज मलाई सुनिल गिरी र साथीहरूले गाउनुभएको एउटा गीत भन्नुभएको छ, म तपाईँलाई आजको लागि अर्को एउटा गीत सुनाउन चाहन्छु। सुनिल गिरी र मेलिना राईले गाउनुभएको गीत हो। यो गीत उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई सुनाउन चाहनुहुन्छ। आज झरी परेको अवसरमा उहाँले रोज्नु भएको गीत हामी हाम्रो लिस्टमा आज पढ्न सकेन, कुनै दिन भने पक्कै पनि हामी सुनाउनेछौँ। हरि भाइ, अहिलेको लागि म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत, इन्जोय गर्नुहोला।

समय बेलुकीको 6 बजेर अब 15 मिनट जान लागिरहेको छ। नेपालमा पनि अब भने यहाँहरूले थाहा पाइसक्नु भएको छ रातको 11 बज्यो। ज जसले नेपालबाट यो कार्यक्रम सुनिराख्नु भएको छ अनि त्यसै गरी ब्रुनाईमा पनि बिहानको 1 बजेर 15 मिनट गयो। तपाईँ साँझको कार्यक्रम गोन्धुलीमा हुनुहुन्छ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। म रूपा आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जाउँ। र यो वर्षको नेपाल कप, काठमाडौँ कप र गर्खा युनिटका सम्पूर्ण लेडिजहरूको भलिबलहरू हेर्न चाहनुहुन्छ भने तपाईँहरू शनिबार 4 जुलाईमा द क्विन्स एभिन्यू ओल्ड सर्टमा आउन सक्नुहुनेछ। नेपाल कप भन्न बित्तिकै पहिलेदेखि नै गर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा हुने प्रतिस्पर्धा हो। क्विन्स एभिन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा हुँदैछ। बिहानको 10 बजेदेखि नै तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ र नेपाल कपको साथमा काठमाडौँ कपको पनि त्यो दिनमा तपाईँहरूले बिहानको 10 बजे हेर्न सक्नुहुनेछ फुटबल पिचमा। श्रोता, जसमा भेटरानहरूको प्रतिस्पर्धा रहनेछ। ग्रुप एबाट क्युओजिएलआर भर्सेस आरजिआर अनि ग्रुप बीबाट क्युजिई भर्सेस क्युजी सिग्नल्सको बेसमा खेल हुँदैछ अनि तपाईँहरूले यो खेल 10 बजेदेखि सुरु हुनेछ। श्रोता, दुईवटा पिचमा प्रतिस्पर्धा रहनेछ अनि वुमेन्स भलिबल कम्पिटिसन 2026 पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। द क्विन्स एभिन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा इन्जोय गर्नुहोला भन्दै आउनुहोस् अब भने हामीलाई गीत सुन्न र सुनाउनको लागि मिनी कालीकोटे राई पनि आउनुभएको छ। उहाँले नमस्ते रूपा दिदी, हजुर आरामै हुनुहुन्छ, हजुरलाई स्वागत छ भन्नुभएको छ। थ्याङ्क यू सो मच बहिनी, म आरामै छु अनि हजुरलाई गोधुलीमा सुन्न सकेँ। सदाजै आज पनि रेडियो सुनेर बसिरहेको छु। दिदी हजुर एउटा गीत भने अनुरोध गरेँ है भन्नुभएको छ। उहाँले रोज्नुभएको गीत हो ए है माया तिमीलाई हेरी हेरी रहँ जस्तो लाग्ने। यो गीत सम्पूर्ण श्रोताहरूलाई सुनाइदिनको लागि उहाँले अनुरोध गर्नुभएको छ। अबको प्रस्तुतिमा हामी सुनौ।

राजेश पाल राई र अञ्जु पन्तले गाउनु भएको यो गीत हामीले सुनिरहेका थियौं। अब गीत सुन्न र सुनाउनको लागि कैलाश भाइ ननिटनबाट आउनु भएको छ। उहाँले पनि ब्युटिफुल पिक्चर पठाइदिनु भएको रहेछ, दुईजना गायिकाहरूको बीचमा लोकदोरी सिंगर निर्जला र रूपी सिंजालीसँग खिच्नु भएको फोटो ननिटन गोर्खा कर्नर मा 17 मेको दिनमा भएको प्रोग्राममा उहाँले खिच्नु भएको रहेछ, फोटो पठाइदिनु भएको छ। थ्याङ्क यू कैलाश भाइ। अनि लेख्नुहुन्छ, नमस्ते रूपा दिदी, गुड इभिनिङ। आज सोमबारको कार्यक्रम गोन्धुली सुनेर इन्जोय लिँदैछु। अनि रूपा दिदी, हजुरकै रोजाइमा कुनै एउटा नेपाली गीत सुनाइदिनु होला भन्नुभएको छ। र उहाँले सम्पूर्ण आफन्तजन इष्टमित्रहरू र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई मिठो सम्झनासहित यो गीत सुनाउन चाहनुहुन्छ। आउनुहोस् हामी अबको प्रस्तुतिमा, हाम्रो लिस्टमा परेको एउटा गीत छ रेशमा पुन मगरले गाउनुभएको यो गीत, हामी उहाँको लागि सुनौ। हजुर, कैलाश भाइको तर्फबाट अबको प्रस्तुतिमा यो गीत स्वीकार्नुहोस्।

नक्साजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले

0: हजुर नमस्ते, कार्यक्रम बिएबिएस संवादबाट म योगराज राईको आज बिएबिएस संवादमा कलर साजन नरेश राई भाइ हुनुहुन्छ, वान आरजे, तर अहिले उहाँ चाहिँ डिएसटिओ आरएएफ सेन्ट मोर्गन न्युकीमा कार्यरत हुनुहुन्छ र उहाँसँग कुराकानी गर्दैछु। त्यहाँ उहाँको मेन रोल के हो अनि केही दिन अगाडि उहाँले चाहिँ गोर्खा आर्मी डिनर नाइटको पनि आयोजना गर्नुभएको रहेछ त्यहाँ, र फेसबुकतिर सायद फोटो पनि तपाईँले हेर्नुभयो होला। यिनै विषयमा कुराकानी गर्नेछौँ। नरेश भाइ नमस्कार तपाईँलाई।
1: योगराज दाई नमस्ते।
0: हजुर नमस्कार। कति भयो त्यहाँ जानुभएको?
1: उहाँको चाहिँ दाई झन्डै यहाँ 7 महिना हुन लाग्यो दाई।
0: ए, 2 वर्षकै पोस्टिङ हो?
1: हजुर दाई, 2 वर्षको हो।
0: त्यो ठाउँ त बडो राम्रो पो छ त होइन? ल्यान्स एन्डतिर हलिडे स्पट हो नि त्यो ठाउँ त होइन?
1: हजुर दाई, यहाँ राम्रो रहेछ भनौँ न, यहाँ आएर म पनि साह्रै घुमेको त छैन, तर मान्छेहरूले भन्दा यो चाहिँ होलिडे स्पट अनि एटीहरू गर्ने ठाउँ रहेछ यो। हजुर तपाईँलाई चाहिँ राम्रो नै रहेछ भनौँ न दाई,
0: घुम्दैछु।
1: हजुर
0: फ्यामिलीसँगै होला होइन?
1: हजुर दाई।
0: कस्तो छ, कतिजना हुनुहुन्छ त्यहाँ? हाम्रो गोर्खालीहरूको फुटप्रिन्ट कति छ त्यहाँ?
1: हामी अहिले दाई यहाँ 4 जना छौँ गोर्खालीहरू, त्यसमा भन्नुपर्दा चाहिँ अलिकति त्यसलाई एक्सटेन्ड गर्दा चाहिँ 2 जना हामी रेगुलरमा छौँ, 2 जना गुर्जीहरू चाहिँ एसएससिपी भन्छ नि अहिले, एसएससिपी गुर्जीहरू हुनुहुन्छ। हामी यहाँ 4 जना छौँ, त्यसमा चाहिँ हामी 3 जना चाहिँ आरजीआरको, 1 जना चाहिँ क्युजीको गुर्जी हुनुहुन्छ।
0: कस्तो यो तपाईँहरूको चाहिँ मतलब यो इस्टाब्लिस पोस्ट नै हो कि तपाईँहरूले खोजेर जानुभएको अथवा युनिटले खोजेर त्यहाँ पठाएको?
1: यो हाम्रो चाहिँ दाइ के भन्छ, दुईटा पोस्ट चाहिँ हाम्रो यो पर्मानेन्ट नै हो, आरजीआरको, 1 आरजीआर 2 आरजीआरको जो आए पनि। हजुर, अनि 2 जना गुर्जीहरू चाहिँ अभियसली भने जस्तै उहाँहरूको चाहिँ त्यो ओपन पिड हो, जस उहाँहरू आउनुभएको। हजुर,
0: ए राइट। अनि कस्तो जाँदैछ त त्यहाँको टुर?

0: न त अब जता गए पनि गोर्खालीहरू भेटिन्छ, तर त्यहाँ यसो बुझ्दा अलिकति कम्ती रहेछ गोर्खालीहरूको संख्या, होइन?
1: हजुर दाइ, गोर्खालीको सङ्ख्या हामी जुन काम गर्ने ठाउँमा चाहिँ हामी 4 जना मात्रै छौँ। अनि बाहिरको कुरा गर्नुपर्दा चाहिँ बजारमा वरिपरि टाउनमा चाहिँ एकदमै कम नेपालीहरू छ। अनि जागिरको तपाईँले भन्ने टुर चाहिँ मलाई चाहिँ एकदमै राम्रो लागिरहेछ अहिलेसम्म। किन राम्रो भन्दा चाहिँ यो ठाउँ चाहिँ एकदमै फरक।
0: ओहो,
1: हामी आरजिआरको मान्छेहरू अथवा गोर्खालीहरूले प्राय कहिले पनि कसैले पनि नगरेको काम भएको कारणले चाहिँ मलाई चाहिँ एकदमै फरक अनि एकदम इन्ट्रेस्टिङ लागेर मलाई चाहिँ एकदम राम्रो नै भइरहेछ दाइ अहिलेसम्म।
0: ए त्यही त, अब यो डिएसटिओको पनि यो डिफेन्स सेले ट्रेनिङ एक्सट्रेक्सन भन्दैछ, तपाईँको रोल चाहिँ के छ त्यहाँ खास?
1: हामी चाहिँ मेरो अनि हामी सबै हामीजनाको चारैजनाको रोल चाहिँ हामी चाहिँ सेयर ट्रेनिङ इन्स्ट्रक्टर नै भन्छ। हामी चाहिँ यो सर्भाइभल इभेजन रेजिस्टेन्ट एन्ड एक्सट्रेक्सन सेयर ट्रेनिङ प्रोभाइड गर्छौँ यहाँ जति पनि हाम्रो यहाँ आउने मान्छेहरूलाई। हाम्रो प्राइमरी जब चाहिँ त्यही हो दाइ, त्यो चाहिँ नर्मल युकेमा प्लस बाहिर हामीले अब कोल्डको पनि गर्छौँ, कोल्ड सेयर ट्रेनिङ इन क्यानाडा, अनि डेजर्ट चाहिँ युएसमा, अनि जङ्गलको चाहिँ ब्रुनाईमा गर्छौँ दाइ। हजुर,
0: अनि को को चाहिँ त्यहाँ ट्रेनिङ गर्न आउनुहुन्छ, कस्तो कस्तो व्यक्ति चाहिँ?
1: प्राइमरीले हामीले गर्ने भन्ने कोर्स चाहिँ लेभल सी भन्छ। यहाँ चाहिँ त्यसमा चाहिँ जति पनि यो तपाईँको प्रोन टु क्याप्चर एन्ड एक्सप्लोइटेसन लिस्टमा पर्ने मान्छेहरू, त्यो चाहिँ पिजेएचक्यूबाट उहाँलाई चाहिँ छानिनुहुन्छ। त्यो भनेको चाहिँ जति पनि अपरेसनमा डिप्लोइ हुँदाखेरि मान्छेहरू जो चाहिँ अलिकति क्याप्चर रिस्कमा चाहिँ हाईमा पर्ने मान्छेहरू, फर इक्जाम्पल पाइलटहरू, रोटरी जति पनि हेलिकप्टरको पाइलटहरू चाहिँ उहाँहरू चाहिँ प्रायोरिटी हो, उहाँहरूले चाहिँ मस्ट गर्नै पर्छ यो कोर्स। त्यस्तो मान्छेहरू आउनुहुन्छ। अनि जति पनि अलिक इन्डिपेन्डेन्टली अपरेट गर्ने जो चाहिँ अब अलिकति प्रोन टु क्याप्चर लिस्टमा हाई लिस्टमा पर्ने मान्छेहरू चाहिँ आउनुहुन्छ कोर्स गर्ने। त्यो चाहिँ हाम्रो बेसिक भयो। प्लस अर्को चाहिँ इन्क्लुडिङ युकेएसएफको सबै हाम्रो युके स्पेसल फोर्सको चाहिँ एसबिएस, एसआरआर, एसएएस सबै आउनुहुन्छ, उहाँहरूलाई पनि हामीले सेयर ट्रेनिङ चाहिँ गराउँछौँ दाइ।
0: त्यो त एकदमै हाई लेभलको ट्रेनिङ पो गराउनु हुँदो रहेछ त्यहाँ त, होइन र?
1: हजुर दाइ, हाई लेभल भन्दा
0: के
1: पनि मलाई
0: कस्तो
1: हजुर
0: अब?
1: हाई लेभल पनि हो, तर समथिङ यो के भन्छ कहिले नगरेको डिफ्रेन्ट भएर चाहिँ मलाई चाहिँ एकदमै इन्ट्रेस्टिङ लाग्यो क्या। आफूले सिक्ने अनि सिकाउने च्यालेन्ज पनि भयो सुरु सुरुमा, अहिले बिस्तारै सेटल इन हुँदैछौँ हामी। तर या हजुर तपाईँले भने जस्तै डिफ्रेन्ट छ नि, हाई लेभलकै छ कतिको ट्रेनिङहरू चाहिँ अलिकति।
0: हो, अनि
1: हजुर
0: त्यहाँ तपाईँ जानुभन्दा अगाडि तपाईँहरू केही कोर्स क्वालिफाइड हुनुपर्छ कि अब जो कोही त त्यहाँ के छ कस्तो छ त्यो?
1: यहाँ प्राय हजुर सबै आउनु सक्छ जो कोही पनि, तर तपाईँले भने जस्तै यहाँ आएपछि चाहिँ 3 वटा जस्तो कोर्सहरू गर्नै पर्छ म्यान्डेटरी, अनि त्यो पास हुनुपर्छ। त्यो पास गरेपछि बल्ल चाहिँ इन्स्ट्रक्टर भएर लेसनहरू डेलिभर गर्ने गर्न सकिन्छ।
0: पाइलोटहरू ट्रेनिङ भन्दा चाहिँ पाइलोटहरूलाई चाहिँ वरको स्थानमा क्याप्चर भयो भने कसरी चाहिँ अब भाग्ने जोग्ने त्यस्तो हो कि कस्तो हो खास?
1: हजुर दाइ, उहाँलाई चाहिँ हामीले सुरुमा चाहिँ अब जस्तै क्रास, फर इक्जाम्पल हेलिकप्टर क्रास भयो भने चाहिँ अब के गर्ने, त्यसपछिको एक्सनहरू के गर्ने, उहाँले चाहिँ कसरी भाग्ने दुश्मनबाट, अनि भाग्ने भागेर कसरी रिकभर हुने रिकभरी फोर्ससँग, तर रिकभरी फोर्स आएन र क्याप्चर भयो भने फेरि के गर्ने, त क्याप्चर भएपछि के भन्ने के नभन्ने कसरी डिल गर्ने भन्ने खालको ट्रेनिङहरू इन डेप्थमा हामीले गराउँछौँ दाइ।
0: त्यो त अब अन एयरमा भन्नु मिल्दैन होला, होइन? अलिक कन्फिडेन्सियल
1: हजुर
0: नै
1: दाइ,
0: हुन्छ।
1: अघि सरी कति कुराहरू चाहिँ यहाँ चाहिँ टप सिक्रेट हुन्छ, हामीले भन्न मिल्दैन कति इन्फर्मेसनहरू, जति मैले भन्न मिल्ने त्यो चाहिँ भन्नु होला। हजुर,
0: ए कति लामो हुन्छ कोर्स चाहिँ त्यो?
1: पाइलटहरूको जो त्यो लेभल चाहिँ मैले त्यो चाहिँ 2 हप्ताको हुन्छ दाइ, अनि अरू स्पेसल फोर्सहरूको चाहिँ अलिक लामो हुन्छ दाइ।
0: त्यो चाहिँ सबै क्लासरुम बेस हो कि जङ्गलमा पनि हुन्छ एक्सर्साइज एरियामा?
1: फर्स्ट विक चाहिँ हाम्रो क्लासरुम बेस हुन्छ, सेकेन्ड विक चाहिँ फिल्डमा हुन्छ दाइ, यहीँ नजिकको ट्रेनिङ एरिया बर्डमिन मोरमा भन्ने हुन्छ, हामी त्यहाँ गर्छौँ।
0: राइट, अनि सुरु सुरुमा चाहिँ कस्तो खालको च्यालेन्जेसहरू अब तपाईँले भोग्नुभयो त? यताउता अब ब्याक टु अब युनिटमा त अब आफूले प्रायः जसो गरिरहेकै ट्रेनिङहरू गराउनु पर्ने हुन्छ इन्स्ट्रक्टर भएर, होइन?
1: हजुर दाइ, च्यालेन्जेसहरू चाहिँ भन्नुपर्दा धेरै नै थियो। अब अहिले पनि स्टिल कति कुराहरू हामी सिक्दैछौँ, किन भन्दाखेरि कहिले नगरेको अब त्यो खालको लेसनहरू पढाउनु पर्ने, पावर पोइन्ट लेसनहरू क्लासरुममा, सर्भाइभल स्किल्सहरू होइन, अनि इन्टरोगेसनको कुराहरू, त्यो कुराहरू नै च्यालेन्जिङ भयो भनौँ न सुरु सुरुमा लर्न गर्दा। अझै बिस्तारै हामी एडप्ट हुँदैछौँ, म लगायत हामी सबैजना, स्टिल हामी पर्फेक्ट भइसकेको छैन, बाई द टाइम यहाँ हुँदा अलिकति लिभ गर्दा चाहिँ हुन्छ होला दाइ। जस्तो सिक्ने क्रम चाहिँ त्यही हो, च्यालेन्जिङ कहिले पनि नगरेको कुरा भएर पढाउने लेसन, इन्टरोगेसनको क्वेसनहरू, त्यस्तोहरूमा चाहिँ च्यालेन्ज भयो।
0: राइट, यो त आरएफकै बेस रहेछ कि के, होइन?
1: हजुर, आरएफको बेस चाहिँ, तर हामी यहाँ ट्राई सर्भिस छौँ। यो चाहिँ आरएफको एउटा स्टेसन होला, यो ठुलो उहाँको आफ्नै छ, अनि त्यो के अरे स्टेसनभित्र चाहिँ डिस्टो चाहिँ डिफेन्स सेयर ट्रेनिङ अर्गनाइजेसन चाहिँ हामी त्यो भित्र पर्छौँ। हामी डिस्टोले चाहिँ जति पनि यो सेयर ट्रेनिङ चाहिँ गर्ने हो, ट्राई सर्भिस हो दाइ, नेभी, एयरफोर्स र हामी छौँ, आर्मी।
0: ए भनेपछि त बडो रमाइलो ठाउँ पो रहेछ त है?
1: हजुर दाइ, मलाई चाहिँ अनेस्टली भन्दा रमाइलो लागिरहेको छ, किन भन्दा यो
0: अँ
1: नयाँ मान्छेहरू डिफ्रेन्ट, तर यहाँको अलिकति डाउन साइड भनेको त्यही नेपाली, हामी गोर्खाली कम छौँ, नेपाली
0: अँ
1: कम्युनिटी छैन, त्यसमा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ कहिले कहिले भन्नु।
0: ए फेसिलिटी चाहिँ कस्तो हुँदो रहेछ कम्पेरिङ टु ब्याक टु प्यारेन्ट्स युनिट अनि अरू युनिटमा? अब आरएफ भनेपछि ट्राई सर्भिस नै भनेपछि त त्यहाँ राम्रो होला है फेसिलिटिजहरू पनि, खानाहरू, अकोमोडेसनहरू?
1: त्यसमा चाहिँ दाइ अनफोर्चुनेटली भन्नु पर्ला, यो ठाउँ आइदिनु अलिकता टाढो भएर पनि होला, फेसिलिटिजहरू साह्रै राम्रो चाहिँ छैन दाइ हाम्रो
0: अँ
1: कम्पेरिङ टु युनिट हेऱ्यो भने। इभन एकोमोडेसनहरू पनि ठिक ठिकै नै छ दाइ, त्यही लेभलको, मेबी मेबी अलिकता डाउन हो कि हो कि जस्तो,
0: ए हो
1: मेरो अलिक धेरै पुरानो क्याम्प
0: र
1: भएर पनि होला दाइ। तपाईँले भनेपछि नर्मली आरएफहरूको चाहिँ अलिक उनीहरूको अलिक आरपी भन्दा राम्रै हुन्छ, तर यहाँको हेऱ्यो भने चाहिँ साह्रै त्यस्तो राम्रो चाहिँ छैन दाइ।
0: ए ओके। अनि अब त्यहाँको फ्यामिलीजहरूको सपिङ सेन्टर स्कुलिङहरू चाहिँ कस्तो रहेछ त त्यो ठाउँको?
1: स्कुलिङहरू सपिङ सेन्टरहरू चाहिँ हाम्रो नजिकै छ दाइ, एकदमै 9 मिनट वकमा स्कुल छ, सपिङ चाहिँ मेरो घरबाट 2 मिनट्स वकमा छ,
0: ए
1: त्यो नजिकै छ दाइ हजुर त्यो चाहिँ।
0: राइट। भनेपछि त्यस्तो व्यक्तिहरूलाई पढाउँदा गर्व पनि लाग्छ होला तपाईँहरूलाई होइन, र एउटा इन्स्ट्रक्टर भएर?
1: हजुर दाइ, किन गर्व चाहिँ इन द सेन्समा मलाई कस्तो लाग्छ, नयाँ ठाउँमा आएर नयाँ काम गर्नु पायो अनि यो आर्मी करियरले जुडायो, मलाई त्यसको मानेमा चाहिँ गर्व लाग्छ हजुर दाइ।
0: राइट ओके। आदरणीय श्रोता, अहिले तपाईँहरूले कार्यक्रम बेबेस संवाद सुन्दै हुनुहुन्छ, कलर सार्जन नरेश राई भाइ हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। डिएसटिओआरएफ सेन्टर मोर्गन न्युकीमा उहाँ कार्यरत हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छु। अब छोटो विश्राम लिउँ र त्यसपछि उहाँले केही दिन अगाडि चाहिँ गोर्खा आर्मी डिनर नाइटको आयोजना गर्नुभएको थियो, उहाँले त्यो इभेन्ट चाहिँ लिड गर्नुभएको थियो र उहाँसँग त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ।

0: अन्जु पन्त र परेश राईले गाउनुभएको यो गीतको लागि अनुरोध गर्नुभएको थियो नीता कोयु राई. उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई भन्नुभएको थियो हजुर लगायत सम्पूर्णमा ह्याप्पी साकेला भन्दै यो गीतबाट नै शुभकामना पुर्याउन चाहन्छु. र अब आउने शनिबार भने साकेलाको पनि कार्यक्रम रहेको छ भन्नुभएको छ. साँच्ची नै अब आउने शनिबारको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्. र अब आउने शनिबारको कुराकानी गर्नुपर्दा श्रोता 23 मेको दिनमा तपाईँहरूको विभिन्न कार्यक्रमहरू रहेको छ र 23 मेको दिनमा तपाईँहरू शनिबारको दिनमा धेरै कार्यक्रमहरू गर्दै हुनुहुन्छ. यसै क्रममा विलुइस आर्मी क्याम्पमा वार्सेली परिवारको वार्षिक भेटघाट कार्यक्रम रहेको छ अनि तपाईँहरू विलुइस आर्मी क्याम्पमा जान सक्नुहुनेछ. पोस्टकोड SE184BQ अनि त्यसै गरी इन्टेक 1991 35 एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ श्रोता. शनिबार 23 मेको दिनमा तितवर्थमा पोस्ट कोड SP97RN हो. हिमालयन औसिस 20 स्टेसन रोडमा समय दिनको 1 बजेदेखि रातको 10 बजेसम्म हुँदैछ. अनि त्यसै गरी शनिबार 23 मेको दिनमा किरात राई यायोख्या उभौली साकेला हुन गइरहेको छ. शनिबार 23 मेको दिनमा किरात राई हाउस ग्याम्बल रिप्ले वाकिङमा सरेमा हुन गइरहेको छ. इन्जोय गर्नुहोला. अनि त्यसै गरी इन्टेक 1991 यस वर्ष 35 एनिभर्सरी कार्यक्रमको बारेमा यहाँहरूले जानकारी लिइसक्नु भएको छ र यिनै कार्यक्रमहरू रहेका छन्. त्यसो त 30 मेको दिनमा भने 7th गोर्खा राइफल्स रेजिमेन्टल वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ. 7th ड्युक अफ एडिनबरा राइफल्सको सम्पूर्ण सदस्यहरू उहाँहरूको परिवारहरूको यो पुनर्मिलन कार्यक्रम शनिबार 23 मेको दिनमा फ्रिमली कम्युनिटी सेन्टर क्याम्बर्लीमा हुन गइरहेको छ. पोस्ट कोड GU169AR हो. अब भने हामी आजको यस कार्यक्रममा कलर सार्जन नरेश राईसँग सहकर्मी साथी योगराज राईले गर्नुभएको कुराकानीको पार्ट 2 सुन्नेछौ. तर त्यसभन्दा अगाडि भने छोटो विश्राम.
1: यो PFBS गोर्खा रेडियो हो.
2: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर.
1: PFBS गोर्खा रेडियो.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएफएस संवादमा अहिले कलासाजन नरेश राई भाइ हुनुहुन्छ। वान आर जेल कि छोटो विश्राम पछि यहाँ सबैलाई वेलकम गर्न चाहन्छु। अहिले न्यू कीमा उहाँ कार्यरत हुनुहुन्छ, डिएसटिओ आरएफ सेन्ट मोगनमा उहाँ कार्यरत हुनुहुन्छ, इन्स्ट्रक्टर गरिराख्नु भएको छ। चारजना गोर्खेले हुनुहुन्छ तर सर्भिङ चाहिँ दुईजना मात्रै हुनुहुन्छ भनेर उहाँले भनिसक्नु भएको छ। अब भाइ, यो गोर्खा आर्मी डिनर नाइटको कुराकानी गरौँ, यसको बारेमा भनिदिनुहोस् न, यो पहिल्यैदेखि आयोजना गर्दै आएको रहेछ कि तपाईँहरू त्यहाँ गएर यो आइडिया निकाल्नु भयो?
2: हजुर दाइ, यस्तो रहेछ। हाम्रो चाहिँ अलिकति ब्याकग्राउन्ड भन्नुपर्दा चाहिँ हामी गोर्खालीहरू स्पेसली आरजिआर भनौँ न, अहिलेको लागि आरजिआरले चाहिँ 2016 चाहिँ हामीले पर्मानेन्ट पिट पाएर हामीले सर्भ गर्न सुरु गरेको छ इन्स्ट्रक्टर सार्जन कला सार्जनले। अनि अहिले चाहिँ 26 भयो, 10 भयो। अनि यो पालि चाहिँ यो पटकमा चाहिँ हामी अहिले काम गर्दै चारजना भयौँ गोर्खाली, चारजना गोर्खाली इन्क्लुडिङ दुईजना हाम्रो गुरुजीहरू एसएससिपी। अनि यहाँको हाम्रो चेन अफ कमान्डले चाहिँ अब यो आर्मी नाइट चाहिँ तपाईँको वर्षमा एकचोटि हुँदो नै रहेछ, यहाँ आर्मी नाइट आरएफ नाइट हुँदो रहेछ यो स्टेसनमा। अब गोर्खालीले चाहिँ हाम्रो चेन अफ कमान्डले योपालि के भन्नुभयो भने, तिमीहरू गोर्खाली चारजना पनि भयो, अब यहाँको मान्छे ट्राई सर्भिस लोकेसनमा छौँ, हामी गोर्खालीहरूको बारेमा हामीलाई मान्छेहरूलाई यहाँ कतिलाई थाहा पनि छैन, वाट यु थिङ्क गोर्खालीको थिममा चाहिँ गोर्खा आर्मी नाइट गर्दा कस्तो हुन्छ भन्ने चाहिँ हाम्रो चेन अफ कमान्ड हाम्रो सार्जन मेजर लगायत ओसी अनि सिओले चाहिँ त्यो भएको कारणले चाहिँ टास्क नै दिनुभएको थियो भनौँ न, मलाई चाहिँ लिड गर्ने प्लस हामी चारजना सबै मिलेर काम गर्ने त्यो टास्क दिनुभएको थियो। अनि हामीले पनि अब टास्क पाएपछि वाइ नट त ठिकै हो, यही हिसाबले सोच्ने भने अब गोर्खाली 2016 सर्भ गरेको यहाँ, अब गोर्खाली त झासोझुसो देखेको मान्छेले के रहेछ त गोर्खालीको अलिकता इतिहास अनि कल्चर ट्रेडिसन भ्यालुजहरू त्यस्तो विषयमा चाहिँ गरौँ न त भन्ने हिसाबले चाहिँ टास्क दिनुभएको कारणले गर्दा चाहिँ हामीले यो फर्स्ट गोर्खा आर्मी डिनर नाइट चाहिँ अर्गनाइज गरेको हो दाइ।
1: अब ट्राइ सर्भिसकै भने चाहिँ कस्तो हुन्छ, अब बटालियनको स्ट्रेन्थ हुन्छ कि त्योभन्दा बढी हुन्छ त्यहाँको?
2: हजुर, स्ट्रेन्थ चाहिँ बटालियनको जस्तै अलिकति छैन दाइ, किन भन्दाखेरि यहाँ अब धेरै चाहिँ इन्स्ट्रक्टरहरू मात्रै छ मान्छेहरू, अब यहाँ चाहिँ मिनिमम चाहिँ कर्पोरल ऱ्याङ्कहरू प्रायः छ, अनि धेरै जस्तो सिनियर एनसिओ छ, अनि इन्स्ट्रक्टर सिनियर एनसिओ एन्ड अफिसर्स, त्यो भएको कारणले मान्छे चाहिँ अलिक कमै छ दाइ।
1: तपाईँहरूको कार्यक्रमहरू चाहिँ के के थियो, एट्र्याक्सनहरू चाहिँ? हाम्रो हरिबुढा मगर भाइ पनि हुनुहुँदो रहेछ होइन, अनि अर्को W1 भाइ पनि हुनुहुँदो रहेछ, के के थियो अलिकति भनिदिनुहोस् न।
2: हजुर दाइ, हामीले चाहिँ हाम्रो गोर्खा आर्मी डिनर नाइटको एट्र्याक्सनहरू भन्नुपर्दा चाहिँ फर्स्टमा चाहिँ खाना, मान्छेहरू एकदमै एक्साइटेड थियो, कहिले पनि अब गोर्खाली खानाको बारेमा सुनेको, रेस्टुरेन्टमा खाएको, दायाँ बायाँ मान्छेले भनेको, अनि कोही कोही मान्छेहरू जो पनि अब गोर्खालीसँग खेल्दाखेरि चाहिँ मेसिङहरू पकाएर खाएको सुनेको कारणले चाहिँ उहाँहरू चाहिँ एकदमै एक्साइटेड हुनुहुन्थ्यो। अनि हाम्रो खाना थियो पहिलो चाहिँ दाइ एट्र्याक्सन
1: गोर्खाली खाना।
2: हजुर, हामीले चाहिँ म अहिले आउँछु हजुर, हाम्रो तिनजना सेफहरू भाइहरू चाहिँ वान आरजिआरबाट चाहिँ आउनुभएको थियो, पक्का गोर्खाली सेफहरू वान आरजिआर क्याटरिङ डिपार्टमेन्टबाट। अनि उहाँहरूलाई चाहिँ 3-course meal पक्का गोर्खाली खाना, स्टार्टर मेन मिल र डिजर्ट गर्नुभएको थियो, अनि खाना एट्र्याक्सन थियो। अर्को चाहिँ हामीले गोर्खाली ड्रिङ्क्स आफ्नै कति गोर्खाली बियरहरू पाउँदो रहेछ मलाई पनि थाहा थिएन, हामीले एकजना यहाँ गुरुजीले चाहिँ ड्राफ्ट बियरहरू अनि बोतलको गोर्खाली बियरहरू त्यसरी ल्याएको थियौँ, ड्रिङ्क्स भयो। अर्को चाहिँ डेकोरेसन हामीले पक्का गोर्खाली थिममा गरेको थियौँ दाइ, सकेसम्म हाम्रो बजेटले भ्याएसम्म गोर्खालीको ब्यानर, गोर्खालीको बन्टिङ, अनि त्यसमा चाहिँ युनियन ज्याकको बन्टिङ, टेबलहरू डेकोरेसन, जुन हामीले गोर्खाली स्पेसली म चाहिँ टकिङ अबाउट आरजिआर को डाइन इन डाइन आउट हुन्छ नि, हाम्रो सिओ साहब, जिएम साहब, आरएम साहबहरूलाई त्यो फर्मेटमा चाहिँ हामीले त्यसरी गरेको थियौँ डेकोरेसन। अनि अर्को चाहिँ तपाईँले अघि भने जस्तै चाहिँ अर्को चाहिँ खुकुरी हाम्रो प्याटर्न डिस्प्ले वान आरजिआरबाटै, अगेन वान आरजिआर सी कम्पनीबाट आउनुभएको थियो भाइहरू, खुकुरी प्याटर्न डिस्प्ले गरेको थियौँ। अनि हामीले चाहिँ दुईजना पाइपर पनि ल्याएको थियौँ क्विन्स गोर्खा इन्जिनियरबाट। अनि अर्को लास्टली चाहिँ एट्र्याक्सन भन्नुपर्दाखेरि हाम्रो दुईजना गेस्ट स्पिकरहरू, एक्स्ट्रा अर्डिनरी गेस्ट स्पिकर हाम्रो रिटायर कर्पोरल हरिबुढा मगर एमबी गुरुजी, एक्स वान आरजिआर सी कम्पनीको हुनुहुन्छ, अनि अर्को चाहिँ हाम्रो W1 धनीराम राई एमबीई एमबीए, उहाँ चाहिँ लङ्गेस्ट सर्भिङ गोर्खाज इन स्पेसल फोर्सेस अनि हाइएस्ट ऱ्याङ्क इन युके स्पेसल फोर्सेस एज अ गोर्खाज, उहाँहरू दुईजनाको उपस्थिति थियो दाइ। त्यो मेनली चाहिँ त्यति थियो हाम्रो एट्र्याक्सन भनौँ।
1: उहाँहरू दुईजनाले के विषयमा बोल्नु भएको थियो?
2: हरिगुरुजीले चाहिँ हाम्रो स्पेसली उहाँको अब लाइफ टाइमको स्टोरी उहाँको चाहिँ सुन्यो भने चाहिँ मान्छेहरूलाई एकदमै गुजबमै आउँछ भनौँ न, उहाँको अब स्टोरी जब हेरिकमा उहाँको दुईटा खुट्टा लुज गर्नुभएदेखिको उहाँले चाहिँ कसरी डिसेबिलिटीलाई चाहिँ ओभरकम गर्नुभयो, के अरे मेन्टल हेल्थ कसरी ओभरकम गर्नुभयो, अनि डिसेबिलिटीले चाहिँ के गर्न सक्छ, डिसेबिलिटी अवेरनेस भन्ने विषयमा चाहिँ मनली फोकस अनि मोटिभेसनल टाइपको गर्नुभएको थियो। अनि गोर्खालीको बारेमा भइरहेछ, हाम्रो धनीराम राईले चाहिँ W1 धनीराम राईले चाहिँ उहाँले चाहिँ गोर्खालीको इथोस के हो त, त्यसले चाहिँ स्पेसल फोर्समा कसरी लिङ्कअप हुन्छ, र उहाँले गरेको एक्सट्रिम अपरेसनहरूको बारेमा जति भन्न मिल्ने, उहाँले स्टिल फोर्समा हुनुहुन्छ, एसएसमै हुनुहुन्छ, उहाँले त्यो बारेमा चाहिँ भन्नुभएको थियो। अनि कसरी ट्राई सर्भिस स्टेसनमा चाहिँ टिमवर्क इन्क्लुडिङ गोर्खासले चाहिँ इफेक्टिभ आउटकम ल्याउन सक्छ भन्ने विषयमा चाहिँ बोल्नुभएको थियो।
1: हजुर, कतिजना हुनुहुन्थ्यो त्यो दिन चाहिँ एटेन्ड गर्ने अनि कस्तो रेस्पोन्स पाउनुभयो त?
2: एटेन्डेन्स चाहिँ हामी इन्क्लुडिङ गेस्ट गरेर 65 जना थियौँ दाइ, दुईजना गेस्ट गरेर, हरिगुजी राम र धनीराम राई सायद। उहाँको रेस्पोन्स चाहिँ जति पनि अहिलेसम्म मलाई आएको इमेल भेट्दाखेरि चाहिँ एकदमै राम्रो, एक्सिलेन्ट, इन्क्रेडिबल भन्ने मात्रै भनिरहेको थियो गोराहरूले। आई थिङ्क आई डोन्ट नो कसरी भनेछ उनीहरूले हामीलाई त्यो, तर ओभरअलमा हेर्नुपर्दा चाहिँ उहाँले एकदमै राम्रो भन्नुभएको छ दाइ। खाना, डेकोरेसन, हाम्रो आतिथ्यता, हाम्रो गोर्खालीको कल्चर, अनि गेस्टहरूको त्यो एक्स्ट्रा अर्डिनरी स्पिचेस गर्दाखेरि चाहिँ उहाँहरूको बायोग्राफी पढ्दा नि गोराहरू चाहिँ अर्कै भएको थियो क्या दाइ। त्यही हिसाबले चाहिँ एकदमै राम्रो भयो भन्ने फिडब्याक चाहिँ दिनुभएको छ, इन्क्लुडिङ चेन अफ कमान्डले दाइ।
1: अब तपाईँ त्यहाँ भर्खर जानुभएको, कति सबै कुराहरू फ्यामिलियर हुनुहुन्थेन होला, तपाईँले आयोजना गरेर चाहिँ के कस्ता खालको च्यालेन्जेसहरू फेस गर्नु पर्यो?
2: च्यालेन्जेसहरू चाहिँ दाइ निकै नै थियो, किन भन्दाखेरि म तपाईँलाई जस्तो नयाँ थिएँ, यहाँको मेस म्यानेजर पनि चिनेको छैन, मेसको पिएमसी पनि चिनेको छैन, कसरी फङ्सन रन हुँदोरहेछ गोराको पल्टनमा भन्नेहरू चाहिँ थुप्रो च्यालेन्जेस थियो। एउटा च्यालेन्ज त्यो हो दाइ, लेजन गर्ने यहाँको स्पेसली स्टेसनको मान्छेहरू, कस्टिङको कुराहरू, अनि अर्को चाहिँ गोर्खाली खाना ल्याउने र गोर्खाली भाइहरूलाई ल्याउने च्यालेन्ज नै थियो। जस्तै हाम्रो सेफ भाइहरू अनि हाम्रो खुकुरी प्याटर्न डिस्प्ले गर्ने भाइहरू चाहिँ उहाँहरू चाहिँ केन्यामा कति 70-80 दिनको एक्सर्साइज गरेर फर्किनु भएको थियो अनि छुट्टीमा हुनुहुन्थ्यो, त्यो बाबत पनि उहाँहरू आइदिनु भयो, त्यो एउटा च्यालेन्ज भयो। अनि अर्को हाम्रो पाइपर्स भाइहरू कन्स गोर्खा इन्जिनियरबाट त्यो, अनि उहाँहरूको ट्रान्सपोर्टेसन होइन, त्यस्तो कुराहरूले चाहिँ निकै च्यालेन्जेस भयो दाइ। मेनली चाहिँ एभाइलेबिलिटी अनि च्यालेन्ज के भन्छ उहाँहरूलाई ल्याउने ट्रान्सपोर्टेसन कस्ट कसरी मिलाउने, युआइएनको कुराहरू होइन, निकै च्यालेन्जेस भयो दाइ, तर म्यानेज गरियो भनौँ न हेर्दैन।
1: ए राइट, बजेट चाहिँ निकै राम्रै हुँदो रहेछ कि कस्तो छ?
2: हजुर दाइ, बजेट चाहिँ यहाँको हाम्रो यो मेस चाहिँ कम्बाइन हो, सिनियर एन्सियन अफिसर्स उहाँहरूले चाहिँ 2000 पाउन्ड दिनुभएको थियो अनि रेस्ट अफ चाहिँ हामी एटेन्डिजहरूले सेयरिङ गरेको थियो।
1: राइट, अनि तपाईँलाई चाहिँ कति गर्व लागेको छ त्यो आयोजना गर्नुभयो अनि गोर्खालीहरूको चाहिँ एउटा चिनारी दिन सफल हुनुभयो?
2: हजुर दाइ, हामी 4 जनाले यो अर्गनाइज गर्यौँ अनि तपाईँले भन्नुहोला कतिको हुनुहुन्छ भन्दाखेरि म चाहिँ खुसी नै छु दाइ, जति हामीले रिसोर्सेस, टाइम र जति पनि यो अरू फ्याक्टरहरू थियो त्यो हिसाबले जुन डेलिभर गर्यो, आई थिङ्क हामीले समथिङ केही दिन सक्यो जस्तो लाग्छ दाइ यो ट्राई सर्भिस स्टेसनमा। अनि त्यसले पछि आउने जति पनि हाम्रो गोर्खाली दाजुभाइहरू यहाँ काम गर्न आउने मान्छेलाई चाहिँ, प्लस वाइडर ट्राई सर्भिस लोकेसन जो पनि उहाँहरू अब पछि अरू ठाउँ जाँदा चाहिँ गोर्खाली त्यस्तो रहेछ भन्ने हिसाबमा चाहिँ हामीले राम्रै मेसेज दियो जस्तो लाग्छ, जति पनि उहाँहरूको फिडब्याक सुन्दाखेरि दाजु, अनि गर्दाखेरि मलाई चाहिँ गर्व नै लागेको छ दाइ।
1: ए, अब यो चाहिँ यसपटक हो कि अब इयरली नै रन हुन्छ यो इभेन्ट चाहिँ?
2: इयरली चाहिँ हुँदैन होला दाइ, आर्मी नाइट चाहिँ हुन्छ नेक्स्ट इयर, तर अब नेक्स्ट इयर चाहिँ गोर्खाली थिममा चाहिँ मेरो विचारमा लाइकली हुँदैन नि, समथिङ अरू केही थिममा अथवा नर्मल गोराको आर्मी नाइट नर्मल हुन्छ होला भाइ।
1: हुन्छ भाइ, धेरै धेरै धन्यवाद, राम्रो काम गर्नु भएको छ, खुसी लाग्यो। अरू केही छन् मेरो प्रश्न सकिए?
2: कपल अफ थ्याङ्क यू भन्नु पऱ्यो यही बिएफबिएस रेडियो मार्फत। फर्स्ट अफ अल चाहिँ हजुरलाई अनि मेरो प्यारो भाइ साथी मेरो जिग्री अनिल गुरुङ जोले उहाँले जुराइदिनु भयो हाम्रो तपाईँ र मेरो सम्वाद अनि फोटोहरू, अनिल ब्रोलाई एकदमै धेरै धेरै धन्यवाद भन्नु पऱ्यो। नट ओन्ली यो जुराइदिएको मात्रै, उहाँले झरेर यो के अरे एन्डओभरबाट आएर यो फोटोग्राफी गरिदिनु भने एकदमै राम्रो ब्युटिफुल पिक्चरहरू खिचिदिनु भयो, उहाँलाई एकदमै धेरै धन्यवाद भन्नु पर्यो। मेरो चेना कुमान, हुन त उहाँहरूले यो सुन्नुहुन्न रेडियो, तर मेरो चेना कुमान जसले हामीलाई यो टास्क दिनुभयो उहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्नु पर्यो। मेरो जति पनि 2 जना गेस्टहरू हुनुहुन्थ्यो हाम्रो हरिगुजी र धनीराम राई साहब, उहाँलाई एकदमै मुरी मुरी धन्यवाद। हरिगुजी चाहिँ त्यसको भोलिपल्ट नेपाल उड्दै हुनुहुन्थ्यो, त्यस्तो बिजी सेड्युलको बावजुद पनि आइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। अनि धनीराम राई साहेबलाई पनि एकदमै धेरै धेरै धन्यवाद भन्नु पर्यो। अनि हामी 4 जना जति पनि मलाई हेल्प गर्नुहुने मेरो हाम्रो कल सार्जन मन्जिल गुरुङ गुरुजी, स्टाफ सार्जन प्रेमजङ थापा गुरुजी र सार्जन दावा शेर्पा भाइलाई पनि एकदमै धन्यवाद भन्नु पर्यो यही रेडियो मार्फत। अनि अब के भन्छ अन्तिमको धन्यवाद चाहिँ धेरै धेरै धन्यवाद हाम्रो फर्स्टली चाहिँ गोर्खा मेजर 1RGR मेजर बविन्द्र गुरुङ साहेब, उहाँको डाइरेक्सनमा उहाँको गाइडेन्समा चाहिँ 1RGRको चेन अफ कमान्डले चाहिँ 3 जना भाइहरू पठाएर चाहिँ सेफ भाइहरू र 4 जना खुकुरी प्याटर्न डिस्प्ले गर्ने भाइहरू 1RGR सी कम्पनीबाट पठाइदिनु भयो, उहाँलाई चाहिँ एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरू छुट्टीमा हुनुहुन्थ्यो भाइहरू, 3 जना सेफ भाइहरू र 4 जना सी कम्पनी खुकुरी प्याटर्न गर्ने भाइहरू, सिकनिम चेनाकुमान क्याटरिङ डिपार्टमेन्टको चेनाकुमान र गोर्खा मेजर 1RGR साहेबलाई चाहिँ धेरै धेरै धन्यवाद हामी 4 जना गोर्खालीको तर्फबाट यता डिस्टबाट दाइ। अनि अन्तिम धन्यवाद चाहिँ हाम्रो गोर्खा मेजर केबिजी मेजर खड्गबहादुर गुरुङ साहेबलाई पनि एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र पिएनडी प्लटुन चेनखोमा र दुईजना पाइपर भाइहरू जो आएर त्यो साँझको उनै अर्कै लेभलमा पुर्याइदिनु भयो पाइपिङहरू गरेर, उहाँलाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु दाई। अनि अन्तिममा हजुरलाई धेरै धेरै धन्यवाद यो मौका दिनुभयो, थ्याङ्क यू हजुर दाई।
1: हुन्छ, अरू बेला पनि यस्तो इभेन्टहरू आयोजना गर्नुहुन्छ भने मेरो नम्बर तपाईँसँग छ, प्लिज मलाई कल गर्नु होला है तपाईँ।
2: हुन्छ, थ्याङ्क यू भेरी मच भाइ।
1: कलर सार्जन नरेश राई भाइलाई धन्यवाद दिँदै कार्यक्रम बिहेभियर संवादबाट मैले बिदा मागे। हस्त, नमस्ते।
3: आदरणीय श्रोताहरू, यो मिठो कुराकानी सँगसँगै अब सम्पूर्ण कार्यक्रम पनि यहीँ आएर पूरा भएका छन्। म पनि छुट्टिन्छु, तपाईँको बाँकी पल सुमधुर रहोस्। र हाम्रा धेरै साथीहरू ज जसले गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको थियो, समयको अभावले आज सुनाउन सकिएन र भोलि यही समयमा योग भाइसँग तपाईँले मिठा मिठा गीतहरू सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते, बाबा।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माले प्रधान न्यायाधीशमा आफूलाई सिफारिस गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिएको विषयले आज न्यायालय कानून व्यवसायको छाता संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्। इजलासले आदेश दिँदा समेत आज रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्। उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,
4: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले त्यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिस गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन। यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र जहाँसम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा 6 कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यसकारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन। प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
5: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अवैध गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो। यो चाहिँ सामान्य हो।
4: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेको मात्रै लिखत दर्पित गर्ने हो उहाँहरूले त्यो दर्पित गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दर्पित गर्यो भने पनि त्यसकै नियम 10 दर्पित आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दर्पित बदर गरिदिएको छ रित दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
5: भाँड भैलो मचिन थाल्यो अब
4: भाँड भैलो त निरन्तर थिँदै थियो अब त्यसरी बाहिर आएको थिएन अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोज्या होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने हो।
5: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा?
4: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
5: सच्याउने चाहिँ के छ उपाय?
4: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो हिमालमा गएर खाए पनि लाग्छ मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि। कसले खायो के अर्थ गर्यो?
3: पूर्वीनाका काकडभिट्टाबाट 1.5 करोड़ मूल्य बराबरको सुनसहित ठूलो परिणाममा विदेशी मुद्रा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल काकडभिट्टा र मेची भन्सारको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको 24 क्यारेटको 570 ग्राम सुन बरामद गरेको हो। प्रहरीले कोलकातामा पाठकलाई नियन्त्रणमा लिएको छ। पाठकको साथबाट 20,000 अमेरिकी डलर र 84,570 भारतीय रुपियाँ समेत बरामद भएको छ।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 4 गते तदनुसार मे महिनाको 18 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज द्वितीय पनि परेको छ। सप्ताहन्त दुई दिनको विदा पछिको पहिलो कार्यक्रम सोमबार सधैँ जसो तपाईँले म धनजङ गुरुङको साथमा यो कार्यक्रमलाई सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा सुप्रसिद्ध गजल गायक मेहदी हसनको आवाजमा रहेको यस गीतका रचनाकार हुनुहुन्थ्यो मबिबी शाह अर्थात महेन्द्र वीर विक्रम शाह। स्वर्गीय राजा महेन्द्रले लेख्नु भएको गीत हो र यसमा संगीत भने प्राध्यापक वरिष्ठ संगीतकार दीपक जंगमले दिनुभएको हो। यस गीतमा संगीत यो सांगीतिक कोशीलीबाटै आजको बसाईलाई मैले उठान गरिसकेको छु भने सप्ताहन्त दुई दिनको विदा र मैलेसँग बित्यो होला परिवार इष्टमित्र साथीभाइ र आफ्ना व्यक्तिगत काम र आफूले इच्छाका कामहरू र विभिन्न ठाउँहरूमा घुम्नुभयो होला। कतिपय तपाईँहरू आफ्नो काममा जानुभयो होला र हिजो आज त यो रेडियोको सेवा नेपालमा पनि सुनिन्छ र त्यसले गर्दाखेरि संसार एकै ठाउँमा गाँजिएको जस्तो पनि भएको छ। बीएबीएस गोर्खा रेडियोको यो दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा तपाईँहरूलाई पुनः स्वागत गर्दै आजको बसाईमा भने हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सधैँ त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आजको बसाईमा भने हामीले बागलुङबाट प्राप्त भएको एउटा फिचर रिपोर्टलाई स्थान दिएका छौँ भने अन्य विषयवस्तुमा सम्पादकीयलाई स्थान दिएका छौँ, सम्पादकीयलाई लिएका छौँ, दैनिक पत्र पत्रिकामा विभिन्न समसामयिक जनचासोसँग सम्बन्धित विषयमा आम सर्वसाधारणलाई सूचित र सचेत गराउने उद्देश्यले सम्पादकीय लेख्ने गर्दछ विभिन्न दैनिक पत्र पत्रिकाहरूले। त्यसै क्रम आजको बसाईमा भने हामीले इकान्तिपुर अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई स्थान दिएका छौँ भने साथमा मिठा मिठा गीत संगीत त छँदैछ र समयले भ्यायामा अन्य विषयवस्तुलाई पनि स्थान दिने नै छौँ।

विष्णुदेव भट्टको आवाजमा रहेको यस गजलका रचनाकार हुनुहुन्थ्यो ध्रुव कुमार श्रेष्ठ र यसमा संगीत पनि विष्णुदेव भट्टकै रहेको थियो। र कार्यक्रमलाई थप अगाडि बढाऊ, आजको बसाइमा हामीले यो सांगीतिक कोशिरीपछि सधैँको कार्यक्रममा हामीले समावेश गर्छौ सम्पादकीय, र आजको सम्पादकीय लिएका छौँ एकान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ रोजगारी स्वदेशमा न्यून विदेशमा जोखिम। यस शीर्षकमा सम्पादकीय लेख्दछ एकान्तिपुरले, वैदेशिक रोजगारी अनेकौ अनिश्चयमा अडिएको हुन्छ। गन्तव्य देशमा आइपर्ने आकस्मिक संकट समस्या वा सरकारको प्राथमिकता परिवर्तनले नेपाली श्रमिकलाई पार्ने अप्ठ्यारोले त्यस्ता अनिश्चयलाई पटक पटक पुष्टि गरिरहेको पाइन्छ। तर वैदेशिक रोजगारी बाध्यता बन्दै गएकाले नेपालीले त्यसलाई भोग्नु परेको विकल्प पनि तत्कालै देखिँदैन। पछिल्ला दिनमा साउदी अरबको भविष्यको सहर भनिने निर्माणाधीन मेगा सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदै गएका कारण त्यहाँ कार्यरत 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको छ। कतिपय नेपाली श्रमिक रोजगारी गुमाउँदै स्वदेश फर्किन बाध्य भइरहेका छन्। यसले सम्बन्धित श्रमिक र श्रवणको परिवारमा यसले सम्बन्धित श्रमिक र उसको परिवारमा पर्ने आर्थिक र मानसिक दबाव छँदैछ। राज्यले पनि दबाव खेप्नु पर्ने हुन्छ। परियोजना बन्द गर्ने वा खुम्च्याउने अधिकार साउदी सरकारको भए पनि नेपाल सरकारले आफ्ना श्रमिकको रोजगारीको निरन्तरताका लागि प्रयत्न गर्नुपर्छ। त्यसका लागि कामदारले रोजगारदाता परिवर्तन गर्न सक्ने सुविधाका लागि कूटनीतिक सक्रिय देखाउनु पर्छ। कालान्तरमा भने नेपालमै रोजगारीको अवसर सिर्जना भए मात्रै विदेशको जोखिम भोग्नु पर्ने बाध्यताबाट मुक्ति पाउन सकिनेछ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले निर्माण घोषणा गरेको मेगा सिटी नियोम परियोजना अन्तर्गत चारवटा परियोजना छन्, दि लाइन, ट्रजेना, अक्सगनन, सिन्धला। यस परियोजनालाई भविष्यको सहरको महत्वाकांक्षी सपनाका रूपमा प्रस्तुत गरिएको थियो। उत्तर पश्चिम साउदीको ताबुक प्रान्त रेड सी को किनार क्षेत्रमा निर्माण गर्ने योजना बनाएको यस अनुमानित लागत नै करिब 500 अर्ब अमेरिकी डलर छ। तेलमा निर्भर अर्थतन्त्रलाई पर्यटन, प्रविधि, उद्योग, हरित ऊर्जा र लगानी तर्फ रूपान्तरण गर्न यो परियोजना अघि बढाएको हो। यो भव्य परियोजनामा 80,000 त नेपाली मात्रै कार्यरत थिए, तर परियोजनाको लागत उच्च भएको बदनितो भू राजनीतिक परिस्थिति अनुसार त्यसमाथि समीक्षा गर्ने भन्दै विभिन्न ठेक्काहरू रद्द भइरहेका छन्, जसले गर्दा श्रमिकले रोजगारी गुमाउनु परेको छ। समग्रमा कति नेपाली श्रमिक फर्किसके भन्ने आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि त्यहाँ अझै कार्यरत नेपालीले हजारौं नेपाली फर्किसकेको बताउने गर्छन्। यो परियोजना विभिन्न अर्थमा महत्वपूर्ण थियो। पहिलो त त्यसको 80,000 नेपालीलाई रोजगारी दिएको थियो। नेपालमा रोजगारीको न्यून अवसरसँग तुलना गर्ने हो भने यति ठूलो संख्यामा रोजगारीको अवसर प्राप्त हुनु आफैमा उल्लेखनीय सन्दर्भ हो। अर्कोतर्फ यहाँ कार्यरत श्रमिकले पाउने सुविधा आकर्षक थियो। श्रमिकहरूका अनुसार नियमले श्रमिकको तलब भुक्तानीलाई निकै प्राथमिकतामा राखेको थियो। ओभर टाइम पाइन्थ्यो, तलब बापत प्राप्त सबै पैसा चोखो बस्थ्यो, किनकि 3 टाइम खाना पाइन्थ्यो। साइट टाढा छ भने त्यहाँ खाना पुर्याइन्थ्यो। क्याम्पको कोठामा बस्न आनन्द थियो, खानेपानीको सुविधा थियो, जारको पानी आउँथ्यो, लुगा धुन पैसा पर्दैन थियो। यस्तो रोजगारी घुमाउनु व्यक्तिगत रूपमा श्रमिकका लागि र समग्र देशकै लागि पनि हानि हो भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। तथ्याङ्कले के देखाउँछ भने परियोजनामा कार्यरत सबै नेपाली श्रमिक फर्किनु पर्नेमा मासिक कम्तीमा 2 अर्ब 36 करोड रुपियाँ गुम्नेछ। श्रमिकले स्वदेश पठाउने पैसा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण लगायतमा खर्च गर्थे। परिवारले आवश्यकता र विलासिताका सामानमा खर्च गर्थे, जसले गर्दा परिवारले गुणस्तरीय जीवन बाँच्न र देशले आर्थिक गतिविधिको फाइदा लिन सक्थ्यो। वैदेशिक रोजगारीमा संकट आउँदा त्यसमै निर्भर नेपाली समाजले प्राप्त गरेको कयौं सकारात्मक लाभबाट वञ्चित हुनेछ भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ। नेपालमा रोजगारीको अवसर असाध्य न्यून छ। प्रत्येक वर्ष करिब 5 लाख नयाँ जनशक्ति श्रम बजारमा प्रवेश गर्ने बताइन्छ, तर देशमा सरकारी क्षेत्रमा वार्षिक करिब 5,000 अवसर खुल्छन्। निजी क्षेत्र पनि खुम्चिँदै गएको छ। श्रम बजारमा आएका आधा जसो त रोजगारीका लागि विदेश नै जाने गर्छन्। त्यसमध्ये साउदी अरब पनि नेपाली रोजाइमा अग्रपन्तिमै पर्ने गरेको छ। नेपालीहरू सन् 1980 को दशकदेखि त्यहाँ जान थालेको पाइन्छ। साउदीमा घरेलु श्रमिक बाहेक नै करिब 4 लाख नेपाली कार्यरत छन्।
प्रमुख गन्तव्य मध्येमा पर्ने देशमा हजारौं नेपालीले रोजगारी गुमाउँदै गर्दा सरकार मूकदर्शक भएर बस्न मिल्दैन। सरकारले कूटनीतिक सक्रियता देखाउनु पर्छ। साउदीको श्रम कानूनले श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न पाउने सुविधा दिएको छ। अधिकांश श्रमिक यो प्रावधान बारे बेखबर हुँदा रोजगारदाताले घर पठाइदिँदा उनीहरूले उक्त कानूनी सुविधा प्रयोग गरेको पाइँदैन। अहिले रोजगारी संकटका बेलामा दूतावासले रोजगारदाता परिवर्तन गर्न पाउने अधिकारलाई प्रयोग गर्न सहजीकरण गर्न आवश्यक देखिन्छ। निष्कर्षमा वैदेशिक रोजगारी देशबाट प्राप्त अवसर सधैँ जिम्मेवार पूर्ण हुन्छ। नेपालीले सोच्दै नसोचेको परिस्थितिको एकै झट्काले कैयौं योजना भदाभुङ्ग हुन सक्छन्। त्यसैले पनि स्वदेशमै रोजगारी सृजना सरकारको प्राथमिकता हुनुपर्छ। तर रोजगारी सृजना एक्ला अभियान बन्न सक्दैन, त्यो समग्र आर्थिक विकासको एउटा परिणाम मात्रै हो। त्यसैले सरकारले विकास निर्माण र पूर्वाधारमा लगानी बढाउनु पर्छ। विदेशी तथा स्वदेशी लगानीकर्ताले लगानी गर्न प्रेरित हुने वातावरण बनाउनु पर्छ। निजी क्षेत्रको मनोबल बढाउनु पर्छ। कानूनी र प्रशासनिक अवरोध हटाउनु पर्छ। जब लगानी बढ्छ, रोजगारी सृजना हुन्छ, क्रय शक्ति बढ्छ, माग बढ्छ, थप लगानीको प्रयत्न हुन्छ। यस्तो चक्रले नै मुलुकको आर्थिक गतिविधि अगाडि बढ्छ, आर्थिक सामर्थ्य पनि बढ्छ। तसर्थ वार्षिक लाखौं नेपालीले स्वदेशमै रोजगारीको अवसर प्राप्त गर्ने

0: थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
0: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: अब भने लागौ सधैँ जस्तो कार्यक्रम समावेश गर्ने विषयवस्तुमा। इस्यु अफ द डे अन्तर्गत आज भने बागलुङबाट प्राप्त भएको यो फिचर रिपोर्टलाई स्थान दिएका छौँ। संगम घत्ती मगरले तयार पार्नु भएको हो, घाटु सम्बन्धी रहेको छ, सुनौ यो फिचर।
3: नेपालबाट सती प्रथा उन्मूलन भएको करिब एक शताब्दी पुगेको छ, तर यसको प्रतीकात्मक रूप बागलुङको बडीगाड गाउँपालिका 3 सिसाखानीमा अझै देख्न पाइन्छ। यो सती घाटु हो जहाँ गीतबाट घाटुलाई मूर्छित पार्नेर गीतबाटै बिउझाउने गरिन्छ। परम्परागत रूपमै घाटु नाच्दै आएको घाटु गुरु कुलबहादुर भुजेल बताउनुहुन्छ।
4: नाच्न त रेगामा नाच्छन्, पाण्डुखाने नाच्छन्। सबभन्दा पहिला हाम्रो गाउँमा यो घाटु चलन भयो। जति पनि हाम्रो चाहिँ 1987-88 हाम्रो सुरु भयो, त्यहाँ त गुरुमाहरू चयन भए, मोटे गजाने गरे।
3: सती घाटु पौराणिक धर्म ग्रन्थहरूमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गरिने नृत्यको हावभाव हो। मगर र गुरुङ समुदायमा प्रचलित रोपुन्मुख घाटु अहिले पनि विभिन्न ठाउँमा देख्न पाइन्छ। बागलुङ सिसाखानीको परिचय अहिले सती घाटुले दिन्छ। विगतमा श्रीमानको मृत्युपछि श्रीमतीहरू सती जाने प्रचलनलाई टेकेर सती घाटु नाचिने प्रचलन रहेको घाटु गुरु भुजेलको भनाइ छ।
4: म मरे भने मेरो सखीहरू चाहिँ सती जाने, त्यो बेलामा रानीहरू चाहिँ सती गएर जाने काम त्यो हो।
3: घाटु नाचमा ती सबै कुराहरू हुन्छन् जो धर्म ग्रन्थहरूमा उल्लेख गरेका छन् या त अहिले पनि दैनिक जीवनमा भइरहन्छन्। यो नाचको सुरुवात चैत्राष्टमीदेखि सुरु हुन्छ र दशहरा तिथिमा गएर समाप्त हुन्छ। यद्यपि यो अहिले असार महिनामा पर्ने भएकाले त्यति बेलासम्म गाउँघरमा कामको माचो सुरु भइसक्ने भएकाले जेठको बीचमा नै घाटु नाचको विधिवत समापन गरिन्छ।
4: अब हाम्रो चाहिँ चैतबाट हाम्रो घाटु सुरु हुन्छ, तपाईँको जेठबाट चाहिँ फेरि उनलाई 6 महिनापछि दिन जान्छन्।
3: चैत्र अष्टमीमा सुरु भएको घाटु नाच विशेष गरी वैशाखी पूर्णिमामा धेरै नाचिन्छ। घाटु गीतका मुख्य पात्र राजा परशुराम हुन्। उनले दैनिक जीवनमा गरेका र उनका रानीहरूको क्रियाकलापलाई गीतमा उतारिन्छ।
4: पशुनामबाट सबै पशुनामको उनी सिकार खान जान्थे होइन, अनि श्रद्धालन त्यही सिकारीबाट हो, सेनासटी त्यही सिकारीबाट हो नानी। तपाईँको चाहिँ त्यो कृष्णको पनि आउँछ, ब्राह्मणको पनि आउँछ, त्यो सबै त्यही आउँछ।
3: घाटु कन्याले नाच्ने नाच हो, यसमा पुरुषले नाच्न भने नमिल्ने बताइन्छ।
4: पुरुष लामा हुन्छन् तर घाटु पनि लामा भइरहेछन् भन त, कसरी भाषण भन त।
3: सती घाटु जो कहिले नाच्छु भनेर नाच्न मिल्ने विषय होइन। विधिवत पूजासँगै घाटु लाग्ने गीत गाउन सुरु हुन्छ। घाटु नाच्न चाहने कन्याहरूलाई परम्परागत पोसाकमा सजाएर लस्करै बीचमा राखेर गीतको सुरुवात गरिन्छ। घाटु गुरुहरूले विभिन्न देवी देवताको पुकारा गर्दै गीत गाउँदै जाँदा घाटुको आँखा आफै बन्द हुन्छ, जसलाई घाटु लागेको भनिन्छ।
4: चौहान छ नि, उनको शिरमा हामीले देउटा बोलाइदियो भने उनको शिर आउँछ। हाम्रो बच्चाहरूलाई चाहिँ बाकनगाईको कालिका देवी आवेला भन्दाखेरि झप्प लाग्छन् उनले चौहान रहेछ भने। त्यहाँ त हामीले गाउने देउटा बोलाउँदाखेरि बल्ल आँखा खुल्छ, उनलाई मान।

लागिसकेपछि बिर्कुट बाँध्ने काम सुरु हुन्छ। घाटुको निधारमा बाँधिने रातो रिबनलाई बिर्कुट भनिन्छ, त्यो पनि गीतबाटै बाँध्नु पर्छ।

विधिवत रूपमा पूजा गरेर सुरु भएकाले तन्त्र मन्त्र जान्नेहरूले बीचमा घाटुलाई अप्ठ्यारो पार्न सक्ने भएकाले घाटुको सुरक्षाका लागि गीत पुरा नभई नाच्न नमिल्ने घाटु गुरुहरूको भनाइ छ।

खाटुमा महिला नाच्ने भएकाले महिलाकै गीत पहिले आउँछ र अन्त्यमा पनि महिलाकै गीतबाट हुन्छ। घाटो गीतमा चौरासी रानीको कथा सुरु हुन्छ, जसमा रानीको झारिया आमखुरा नचाउने नाचको पालो आउँछ। घाटुको नजिकका झारिया राखिएको हुन्छ, गीतसँगै घाटु झारिया नचाउन थाल्छन्।

झारिया नचाउने पानी लिन जाने रानीहरूले नुहाउने गर्दै दैनिकी चलिरहँदा राजा परशुरामको बारेमा हरिण आइपुग्छ। त्यसपछि सुरु हुन्छ शिकार खेल्ने पालो। घाटुहरूलाई प्रतीकात्मक रूपमा धनुष बाण दिइन्छ। एकजना पुरुष मान्छे मृगको रूप लिन्छन्, एकजना परशुराम, अर्का लक्ष्मण र अन्य थप शिकारीहरू, साथमा कुकुर पनि हुन्छ। अनि गीतसँगै सुरु हुन्छ शिकार खेल्ने।

0: यसरी नै कर्मैसँग गीतबाट सिकारका चरणहरू पूरा हुँदै जान्छन्। मृगको रूप लिएको व्यक्ति अघि अघि मान्छेको भिडभाडमा भाग्दै जान्छन्। राम, लक्ष्मण र कुकुर अन्य सिकारीहरू पछ्याउँदै जान्छन्। मृग भाग्दै गर्दा सिकारीले पछ्याउँदै गर्दा धुलो उडेको दृश्य देखाउन प्रतीकात्मक रूपमा खरानी वा भुस उडाउने गरेको पाइन्छ। अन्तमा राम लक्ष्मणले मृग मार्छन्, सारा गाउँलेमा सिकार वितरण गर्छन् एवं मृतले अगाडि बढिरहँदा एक दिन अचानक परशुरामको मृत्यु हुन्छ। त्यसपछि सबै रानीहरू सती जान्छन्। अनि सुरु हुन्छ सती घाटीको कथा।
1: नाटा नाटे ढल्छन्, नपरे घक्रै ढल्छन्, त्यो गिर पुरा ढल्छन्।

0: घाटु अचानक ढल्दा चोट नलागोस् भनेर अड्याएर सहयोग गरिन्छ। घाटु सती गएको बेला उनीहरूको धड्कन मात्र चल्छ, उनीहरू भने अचेत अवस्थामा रहन्छन्। सती जाँदा गीत बिग्रन पुगेमा घाटुको मृत्यु पनि हुन सक्ने घाटु गुरु बताउनुहुन्छ।
1: हामीले गिर बिर्यो भने त्यो मरेको मरे हुन्छ, हामीले उठान सकिन्न।
0: सती गएको बेलामा आफूले केही पनि थाहा नपाउने गरेको घाटु चन्द्र राणाको भनाइ छ।
2: त्यस्तो हामीलाई त्यति स्वर हुन्न, थाहा हुन्न, यस्तो रात दिन सुतन सकिन्छ।
0: गीत मार्फत सती गएको सम्पूर्ण प्रक्रिया पुरा भएपछि सती गएको घाटुलाई उठाउने गीत सुरु हुन्छ।

यसरी गीत गाउँदै जाँदा सती गएको घाटु उठ्छन्। घाटु उठेपछि बच्चालाई दुध खुवाउने लगायतका प्रक्रियाहरू चल्छन्। घाटुको आँखा खोल्नका लागि पुनः देवी देवताका नाम जप्दै गीत गाउने चलन रहेको छ। घाटुको आँखा खुलेपछि अन्तिममा एउटा झम्के पारेको गीत गाइन्छ, जुन गीतमा नाच्दा घाटुको ज्यान हल्का हुने र आफ्नो नियमित दैनिकमा फर्किन सहज हुने बताइन्छ।

0: सतीघाटुको पुस्ता हस्तान्तरणका लागि ओडा कार्यालयले सहयोग गर्ने गरेको बढीका तीन सिसा खानीका ओडा अध्यक्ष खडकपुनको भनाइ छ।
1: यसलाई संरक्षण गर्नको निम्ति हामीले नयाँ पुस्तालाई चाहिँ तपाईँको त्यसलाई चाहिँ रिहर्सल गराने अथवा गीत संगीतलाई चाहिँ अध्ययन गर्न लगाने र यो कार्यक्रमलाई चाहिँ अगाडि लैजाने निम्ति हामीले के भूमिका निर्वाह गर्नुपर्छ, यसमा चाहिँ विभिन्न आर्थिक सहयोग होला, यसलाई यो कला र संस्कृतिलाई सधैँ संरक्षण गर्नको निम्ति विभिन्न ठाउँमा लैजानको निम्ति प्रदर्शन गर्नको निम्ति र सधैँ रहिरहनको निम्ति पनि हामीले अत्यन्तै महत्वपूर्ण ढङ्गले भूमिका निर्वाह गर्नेछौँ।
2: रिन्जेल सुन्दै हुनुहुन्थ्यो बागलुङबाट संगम घरती मकरले तयार पार्नु भएको फिचर रिपोर्ट।

0: तिमी अनलाइनमा हो?
1: अँ
0: हो। के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: मखमली रहेछ भन्ने यो गजल रहेको छ यसमा। यस गजलमा आवाज रहेको छ विष्णुदेव भट्टको र यो गजल तपाईँको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ।

0: थ्याङ्क्यु।
1: विष्णुदेव भट्टको आवाजमा रहेको यस गजलमा शब्द रहेको थियो महेन्द्र चन्द महासागरको र संगीत पनि स्वयं विष्णुदेव भट्टकै रहेको थियो। र यो गजल सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा राज सिग्देलको आवाजमा रहेको अर्को एउटा यो सांगीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। संगीत रहेको छ सन्तोष श्रेष्ठको र शब्द नारायण नेपालको रहेको छ। लागौं यो सांगीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै ओझेलमा पर्छु। नमस्कार।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: Kyrgyzstan Sub Abhishek Pratap Sahale, Purva Griha Mantri Sudan Gurung Mathi Chhanbin Garna Gathit Ayog Mathi Nai Nigraniko Mag Garnu Bhayeko Cha. Hijo को प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाह
4: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनु पर्दछ। संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ। आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्री को सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्।
3: नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ। बारले अदालतको यस्तो कार्य समानान्तर न्याय प्रशासनको अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दौडपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्याय मार्ग अवरुद्ध पारिएको उल्लेख गरिएको छ। बारले अदालत प्रशासनको यस्तो रवैयालाई असाधारण र अप्राकृतिक भन्दै यसले न्याय प्रशासनको इतिहासमा गम्भीर प्रश्न उठाएको बताएको छ। साथै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभामा उक्त विषयमा भएको बहसप्रति पनि बारले आपत्ति जनाएको छ। बारले आन्दोलनका कार्यक्रम समेत घोषणा गर्दै न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायीलाई आग्रह गरेको छ। पूर्वी नाका काकड भित्ताबाट 1.5 करोड़ मूल्य बराबरको सुनसै ठूलो परिणाममा विदेशी मुद्रा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल काकड भित्ता र मेची भन्सारको टोलीले भारतबाट नेपालतर्फ ल्याइएको 24 क्यारेटको 570 ग्राम सुन बरामद गरेको हो। प्रहरीले कोलकाताका परम पाठकलाई नियन्त्रणमा लिएको छ। पाठकको साथबाट 20,000 अमेरिकी डलर र 84,570 भारतीय रूपियाँ समेत बरामद गरिएको छ। सामान र नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल काकड भित्ताका डीएसपी विकास थापाले जानकारी दिनुभएको छ। अब खबर फटाफट।
5: घर जग्गा सम्बन्धी कार्यवाही गत वैशाखमा 6 अर्ब 26 करोड राजस्व संकलन। गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता, 10,000 भन्दा बढी गुनासो सम्बोधन। अधिकांश गुनासो विद्युत सेवासँग सम्बन्धित। विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रने, कम भोल्टेज, विद्युत प्रसारण तथा वितरण लाइन लत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थानान्तरण गर्नुपर्ने, तारमा आगलागी हुने, मिटर नपाउने, पोल नपाउने जस्ता समस्या। म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसुम फलफूल बालीको रोग किरा नियन्त्रणमा सक्रिय। विषादीको विकल्पमा जैविक झोलको प्रयोग थालियो। सुनकोशी नदीको फोक्सिङटार र बाक्सिला घाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद, समस्यामा स्थानीय। पोखरा बगरकोट कसेरीको विजयपुर खोला किनारमा तरबुजा खेती। लामो समयदेखि बाँझो रहेको 25 रोपनी बलौटी जमिनमा 32 वर्षीय सुन्दर बरालको भने जस्तै आमदानी।
3: आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 2 विकेटले हराएको छ।
6: यो सँगै नेपाल आईसीसी क्रिकेट विश्वकप लीग दुईको 5औं स्थानमा उक्लिएको छ। टियू क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, इशान पाण्डेले 55 रन बनाउनुभयो। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका पाण्डेको यो पहिलो अर्धशतक। तेस्रो विकेटका लागि रोहित र इशानले 104 रनको साझेदारी गर्नुभयो। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि 58 रनको ओपनिङ साझेदारी गर्नुभयो। प्लेयर अफ दि म्याच नेपालका स्पिनर ललित राजवंशी हुनुभयो। ललितले स्कटल्याण्ड विरूद्ध 4 विकेट लिनुभयो। सन्दीप लामिछानेले 3, नन्दन यादव, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभयो। यसअघि 7औं स्थानमा रहेको नेपाल यो खेलमा जित निकालेसँगै 5औं स्थानमा उक्लिएको छ। 27 खेल खेलेको नेपालले 22 अङ्क जोडेको गरेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अंक जोड्दै पहिलो स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्ने भएको छ।
3: अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते श्रोताबिन, तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत संगीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो समीक्षा अधिकारी र सुगम पोखरेलको आवाजमा रहेको यो सांगीतिक कोशेलीबाटै कार्यक्रमलाई थप अगाडि बढाऊ र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: pe line, buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bun ho.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बेरीका व्यवसायी विरुद्ध कसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपवाह फैलाएको आरोपमा बिरगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार केही विषयमा सोधपूछ गर्न कसाईलाई पक्राउ गरिएको हो। नागरिक बचाउ अभियानका संयोजक समेत रहेका कसाईलाई प्रहरीले जरूरी पक्राउ पुजी दिएर नियन्त्रणमा लिएको हो। गहवा माई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि बिरगंज पुगेका प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए। सभापति गगन थापाले अब कांग्रेस संविधानको रक्षार्थ अघि बढ़ने बताउनु भएको छ। काभ्रेको दुलेखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै रहेको बताउनु भएको हो। सभापति थापाले मुलुकमा अहिले मुख्य चुनौती आर्थिक संकट रहेको भन्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताउनु भएको छ। वर्तमान सरकारले अब राजनीतिक विवाद भन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो सोमबार 378 जना पीड़ितलाई 13,99,000 फिर्ता दिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हिजो कान्तिपुर सहकारीका 215 जनाले 9,89,000, पशुपति सहकारीका 7 जनाले 41,000 र शिवशिखर सहकारीका 156 जनाले 3,68,000 फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले 10,000 रुपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम शुरू गरेको हो। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताको झण्डै 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये धेरै जसो साना बचतकर्ता रहेका छन्। 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा धेरै रकम बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। 76,000 मध्ये 5,00,000 रुपियाँ भन्दा धेरै बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ। जिल्ला प्रशासन कार्यालय हुम्लाले अवैध रूपमा गिट्टी बालुवा उत्खनन गर्ने क्रसरहरूलाई कार्यवाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिनुभएको हो। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध सञ्चालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले कडाई गर्न थालेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ। प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओली,
4: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ। हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउँ। आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ। यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ।
3: सांसद कमला पन्तले निर्माण व्यवसायीहरूले पुरानो भुक्तानी नपाउँदा काम रोक्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद पन्त,
5: अहिले अब निर्माण व्यवसायीहरू निर्माण कार्य छोडेर हातमा दिएर बसेका छन् भन्ने सुनिन्छ र निर्माण व्यवसायीले पहिला काम गरेको भुक्तानी पाएको छैन रे भन्ने सुन्नमा आएको छ। त्यो भुक्तानी दिन कति होला, सरकारले त्यो भुक्तानीको पुरानो भुक्तानीको लागि कति बजेट छुट्याएको होला र भुक्तानी नै नदिइकन निर्माण व्यवसायले काम गर्छन् भन्ने आशा अपेक्षा सरकारले गरेको छ कि छैन यो मैले जान्न चाहे।
3: सांसद पन्तले जनता आवास कार्यक्रम अहिले बस्ती विकास नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाहरूलाई बजेट बारे समयमै जानकारी नहुँदा लक्षित लाभग्राही पहिचान गर्न कठिन भएको बताउनुभयो।
5: यो अहिले पालिकाहरू छुट्याएको भएदेखि हामीले पहिले नै हामीले जानकारी पाएदेखि अति आवश्यक चाहिँ हामी पहिचान गर्न सक्थ्यौँ होला जनप्रतिनिधिहरूले जस्तो लाग्छ। र अर्को कुरा चाहिँ मैले यहाँ जलस्रोतमा यो सिक्ता चाहिँ कति वर्षपछि सकिन्छ होला, अझै चल्दैछ कि छैन होला, र अब 1 अरब बजेटले बुढी गण्डकी बन्छ भनेर कुन चाहिँ मन्त्रीज्यूले भन्नुभयो होला। मैले
2: गोर्खा रेडियो हो।

मुभी एन्ड मोरको एउटा अर्को एपिसोड आइसकेको छ। बीएफबीएस गोर्खा रेडियोमा तपाईँहरूको लागि नेपाली सिनेमासँग रिलेटेड धेरै धेरै इन्फर्मेसनहरूको साथमा आज फेरि पनि यो कार्यक्रम आइसकेको छ। म सङ्गीता श्रेष्ठ तपाईँहरूको साथमा हुनेछु र आजको मेरो मुभी एन्ड मोरको कलेक्सनमा पनि तपाईँहरू माझ राख्नलाई केही यस्ता सिनेमाका कुराहरू मैले लिएर आएको छु जुन पछिल्लो समयको पछिल्लो दिनहरूको अपडेट तपाईँहरूको लागि हुनेछ। सो आजको कार्यक्रममा मेरो कलेक्सनहरू के छ विस्तारै अनफोल्ड गर्दै जानेछु, तर त्योभन्दा पहिले आजको लागि हाम्रो कार्यक्रमको जुन सुरुवात भइसकेको छ भने सुरुवातमा एउटा गीत तपाईँहरूलाई सुनाउँछु, त्यसपछि हाम्रो बाँकीको जानकारीहरू तपाईँहरूमा आज म राख्नेछु।

आउनुहोस् आजको कार्यक्रमको न्युजहरूको सुरुवात, अपडेटहरूको सुरुवात, पछिल्लो दिनहरूको अपडेटको सुरुवात गरौँ परालको आगोबाट। यस वर्षको लागि या वैशाख महिनाको लागि जुन एकदमै धेरै अपेक्षा गरिएको सिनेमा थियो त्यो थियो परालको आगो, जुन लगभग दुई हप्ता या त्योभन्दा अलिकति बढी समय भयो रिलिजमा आएको, होइन। तर जे होस् हाम्रो यो वर्षको लागि, नयाँ वर्षको लागि, होइन, कम्प्लिटली नयाँ सिनेमा भनेर भन्दा पनि फरक हुँदैन। फरक यो कारणले पनि पर्दैन किनकि यो सिनेमा नै, परालको आगो नै, यसरी नयाँ वर्षको लागि सुरुवात गरिएको सिनेमाहरू मध्येको पहिलो सिनेमा जसले चाहिँ 4 करोडको बिजनेसको आँकडा चाहिँ पार गर्यो भन्दा, यो भन्दै गर्दाखेरि एकदमै खुसी पनि लाग्छ किनकि नेपाली सिनेमाले जति राम्रो बिजनेस गर्यो, जति राम्रो कमाई गर्यो, जति धेरै चर्चा पायो भनेको सुन्दाखेरि तपाईँ हामी जो नेपाली सिनेमालाई माया गर्छौँ हाम्रो लागि वास्तवमै खुसीको कुरा हो। सो परालको आगोको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले चाहिँ व्यापारमा 4 करोड बिजनेस नागेको छ, बिजनेस चाहिँ राम्रो गरेको छ भनौँ, अहिले थुप्रै अझै बिजनेस गर्न त बाँकी नै छ, होइन। तर पछिल्लो रेकर्ड हेर्दाखेरि चाहिँ राम्रो बिजनेसको हिसाबले चाहिँ 4 करोड नाग्ने पहिलो नेपाली सिनेमा बनेको छ। र यो सिनेमाको बिजनेसले फाइदा त प्रड्युसर्सलाई हुने नै भयो, त्यसमा त डाउट छैन, होइन, राम्रो बिजनेस गरेको। तर त्योभन्दा पनि राम्रो बेनिफिट यदि कसैलाई भएको छ भने त्यो प्रकाश सपूत, फिल्मका एक्टर र सुहाना थापालाई, किनकि पछिल्लो दिनहरूलाई फर्केर हेर्ने हो भने एकपछि अर्को गर्दै प्रकाश सपूतको सिनेमाहरू फ्लप भयो, सुहाना थापाको सिनेमा फ्लप भयो भन्ने ट्याग लागेको थियो। आफ्नै होम प्रोडक्सनबाट आफ्नै निर्देशनमा तयार गरिएको प्रकाश सपूतको बसन्तले सोचे जस्तो व्यापार गर्नै सकेन, इनफ्याक्ट फ्लप भएको थियो फिल्म। भने अर्कोतिर सुहाना थापाको पनि भागवत गीता, जसबाट एकदमै धेरै अपेक्षा गरेको थियो, त्यो सिनेमा पनि नसोचेको असफलता त्यो सिनेमाले चाहिँ बेहोर्नु परेको थियो। सो दुवैजनालाई एक किसिमको मनमा घाउ थियो कि मैले यस्तो अपेक्षा गरेको मेरो सिनेमा चलेन, सो अब के हुने हो अगाडि, मेबी मेरो करियरै धरापमा पर्ने हो कि, होइन, के हुने हो भनेर जुन एउटा सोच थियो त्यो सोचलाई तोड्दै यति बेला परालको आगोले जुन किसिमको बिजनेस गरेको छ, यो बिजनेसले दुवैजनाको अबको फिल्मी करियरमा अझ धेरै ऊर्जा चाहिँ थप्नेछ, त्यसमा चाहिँ डाउट नै छैन। सो भनौँ न, यो सिनेमाको होल टिम जसले चाहिँ एफोर्ट आफ्नो किसिमले लगाएको थियो फिल्मलाई राम्रो बनाउनको लागि, चलाउनको लागि, होइन। सो सिनेमाले जुन किसिमले बिजनेस गर्दैछ, गरिराखेको छ, दर्शकहरूले रेस्पोन्स दिइरहेको छ सिनेमालाई, हाम्रो तर्फबाट धेरै धेरै बधाई दिन चाहन्छौँ यो होल टिमलाई नै।

नेपाली सिनेमाको जर्नी लाई फर्केर हेर्ने हो भने बेला बेला कुनै बेला एक्सन फिल्महरूको असाध्यै दर्शकहरूमा क्रेज देखिन्छ भने कुनै बेला चाहिँ कमेडी सिनेमाको होइन कमेडी जेनरको सिनेमा. तर यति बेला हेर्ने हो भने नेपाली सिनेमामा प्रायः जसो नेपाली सिनेमामा पारिवारिक सिनेमा, त्यसमा पनि एउटा परिवारभित्रको दुःख पीडा अनि मिलन बिछोड होइन रिलेसनसिप भनौँ त्यो किसिमको सिनेमाहरूलाई असाध्यै मन पराइएको माया गरेको छ देखिन्छ. पछिल्लो समय हेर्ने हो भने परान फिल्म जसले एउटा यस्तो राम्रो रेकर्ड राख्यो होइन जसमा चाहिँ बाबा छोराको बिचको सम्बन्धलाई लिएर बनाइएको सिनेमा थियो, त्यो फिल्म परान बनिसकेपछि जुन किसिमको सफलता त्यो फिल्मले पायो सायद त्यसैले पनि हुनसक्छ. यो सिनेमाको टिम हामीले यस्तै यस्तै विषयमा या हुनसक्छ यस्तै पारिवारिक विषयहरूलाई लिएर चाहिँ सिनेमा बनाउनुपर्छ भन्ने किसिमको सोच पनि पलाएको हुनुपर्छ उनीहरूमा मात्रै होइन बाँकी फिल्म मेकिङमा लागेका टिमको पनि अवस्था चाहिँ त्यही देखिन्छ अहिलेको बेलामा. र यही क्रममा परान फिल्मका निर्देशक दीपक प्रसाद आचार्य जसलाई हामी काकु भनेर पनि चिन्छौँ होइन उनीले चाहिँ निर्देशन गर्ने एउटा अर्को नयाँ सिनेमाको अनाउन्समेन्ट भएको छ जुन फिल्मको नाम राखिएको छ चिरञ्जीवी भव. शुभ मुहूर्त भर्खरै मात्र सकिएको छ यो सिनेमाको होइन चाँडै नै यो सिनेमा हुनसक्छ तयार भएर तपाईँहरू माझ पनि आउनेछन् होइन विषय पक्कै पनि परिवारभित्रकै हो कि जस्तो लाग्छ. टाइटल सुन्दाखेरि चिरञ्जीवी भव भनिएको छ केही विशेष त पक्कै पनि छ फिल्ममा. र त्योभन्दा पनि विशेष यो सिनेमामा जुन क्यारेक्टरहरू जुन कलाकारहरूलाई कास्ट गरिएको छ होइन त्यो देख्दाखेरि चाहिँ हामी के भन्न सक्छौँ भने सिनेमाले रेस्पोन्स आगामी दिनमा पक्कै पनि पाउनेछ किनकि यो सिनेमामा जसरी कास्ट गरेको छ कलाकारहरू प्रियङ्का कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरीश निरौला र साथमा हरिवंश आचार्य पनि. चाँडै नै सिनेमाको सुटिङ सकाएर पोस्ट प्रोडक्सनको काम सकाएर सबै कुरा मिलेको अवस्थामा माघको 1 गते सिनेमालाई रिलिज गर्ने यो सिनेमाको टिमको तयारी रहेको छ. सो हाम्रो तर्फबाट परानले जुन किसिमको रेस्पोन्स पाएको थियो होइन पारिवारिक सिनेमाको हिसाबले हामी आशा गरौँ चिरञ्जीवी भवले पनि त्यही लेभलको चर्चा त्यही लेभलको सक्सेस र त्यही लेभलको कमाई पनि गर्ने.

0: Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: DFBS Gorkha Radio. Gorkha Radio. Movie and

अनुसामी कार्यक्रममा एकछिन कुरा गरौँ। बाल गायकको रूपमा चिनिएका अशोक दर्जी, जसको आवाजमा रहेको गीत मन बिनाको धन त सबैलाई थाहा नै छ, होइन? अब त सबैलाई थाहा नै छ यो विषयमा कुरा गर्नुपर्दा, गीतको बारेमा कुरा गर्नुपर्दा, यस सिनेमाको बारेमा पनि। यही टाइटल दिएर जुन एउटा सिनेमा बनाइयो मन बिनाको धन, त्यो सिनेमा तपाईँले सम्झिनु भएको होला, अशोक दर्जीलाई नै कास्ट गरिएको थियो यो सिनेमामा, र साथै निता ढुङ्गानालाई पनि कास्ट गरिएको थियो, या भनौँ निता ढुङ्गाना अनि अशोक दर्जीलाई हामीले सिनेमामा देखेका थियौँ। र यति बेला यो कुरा मलाई किन गर्नु मन लाग्यो भने, यो सिनेमा मन बिनाको धनले राम्रै कमाई गरेको थियो त्यो बेला, होइन? र त्यो कमाई सँगसँगै यति बेला यो सिनेमाले जुन अर्को सिक्वेल सिनेमाको यही टाइटल दिएर मन बिनाको धन सिक्वेल या पार्ट टू भनेर जुन नाम दिएर अर्को सिनेमा निर्माण गर्ने यति बेला जुन तयारी गरेको छ, यसको बारेमा हालसालै मात्रै जानकारी दिइयो सबैलाई, होइन? सिनेमाको पक्कै पनि जसले तयारी गरेका छन् उनी हुन् सङ्गीतकार अनि निर्देशक टङ्क बुढा थोकिनी, किनभने सुरुवातदेखि नै अशोक दर्जीलाई सपोर्ट गर्दै आएका व्यक्ति हुन् उनी। यति बेला यो सिनेमाको कुरा म यस कारणले गर्दैछु किनकि यो सिनेमाको जुन सिक्वेल भन्दैछ, यो सिनेमामा हामीले अब निता ढुङ्गानालाई चाहिँ देख्नै छैनौँ, जबकि पार्ट वानमा हामीले निता ढुङ्गानालाई देखेकी थियौँ। तर यसपल्टको पार्टमा चाहिँ अब निता ढुङ्गानाको ठाउँमा हुनसक्छ उनलाई रिप्लेस गरियो, या कथा नै फरक होला के होला, तर जस निता ढुङ्गानाको सट्टामा यो सिनेमामा अब हामीले देख्नेछौँ पूजा शर्मालाई, र उनलाई अनुबन्ध पनि गरिसकिएको छ मन बिनाको धनको पार्ट टूमा। अर्कोतिर कुरा गर्ने हो भने निता ढुङ्गानाकै उनैले आफैले आफ्नो होम प्रोडक्सनमा एउटा नयाँ सिनेमाको अनाउन्स गरेर त्यसको सुटिङहरू पनि होइन भइरहेको छ भनेर मैले तपाईँलाई जानकारी गराएको थिएँ। पार्वती नाम गरेको सिनेमा, जुन सिनेमालाई फर्स्ट टाइम निता ढुङ्गाना आफैले निर्देशन पनि गरेकी हुन्, र यो सिनेमामा भने उनले आफूले कास्ट गर्नुपर्ने क्रममा अशोक दर्जीलाई पनि कास्ट गरेका छन्। आई मिन पार्वतीमा हामीले निता ढुङ्गानालाई त देख्नेछौँ, साथमा अशोक दर्जीलाई पनि देख्नेछौँ, निताको आफ्नै होम प्रोडक्सन सिनेमामा हो यो। अर्कोतिर भने टङ्क बुढा थोकीले आफैले निर्माण गरेको, होइन, आफैले निर्देशन गरेको यो सिनेमाको सिक्वेलमा चाहिँ निता ढुङ्गानालाई हटाई पूजा शर्मालाई कास्ट गरिएको छ। एनिवेज, नेपाली सिनेमामा यस्तो किसिमको होइन इन्सिडेन्टहरू रिपिट भइ नै रहन्छ, जसमध्येको यो जानकारी तपाईँलाई मैले गराउन अलिकति इन्ट्रेस्टिङ होला कि भन्ने लागेर सेयर गरेको, र यो जानकारी पछि म तपाईँलाई गीत सुनाउँछु, गीतपछि फेरि पनि हामी कुरा गर्नेछौँ अन्य विषयमा नेपाली सिनेमाबाट।

पछिल्लो समय लाली बजार सिनेमा, यो सिनेमाको कथा होइन, यसको विषयवस्तु र जुन समुदायलाई लिएर यो सिनेमा बनाइयो भनेर भनियो, त्यो समुदायबाट निकै नै विरोध भएपछि होइन, प्रदर्शन भइसकेपछि कोर्टमा होइन फाइल केस नै फाइल भइसकेपछि चाहिँ यस सिनेमालाई रोकेको थियो अदालतले। र रोकिएको बेलामा आफ्नै किसिमको कुराहरू चल्यो, कलाकारहरू पनि चाहिँ बाटोमै ओर्लिए, यसरी कलामाथि प्रतिबन्ध लगाउन मिल्दैन, कथा विषयवस्तु जे पनि हुनसक्छ भन्ने कुराहरू चल्यो, र धेरै प्रयासपछि अदालतले चाहिँ सिनेमा प्रदर्शन गर्ने अनुमति दियो र सिनेमा प्रदर्शनमा आयो पनि। र प्रदर्शनमा सिनेमा आए लगतै जुन दृश्यहरू देखियो, त्यो दृश्यहरू प्राय जुन भाइरल भयो, त्यो के थियो भने सिनेमाका मुख्य कलाकारहरू, विशेष गरी स्वस्तिमा खड्कालाई हामीले यहाँ वहाँ सबै ठाउँमा चाहिँ होइन कलाकारहरूको साथमा अनि आफ्नै दर्शकहरूको साथमा सेल्फी लिँदै ह्याप्पिनेस सेयर गर्दै गरेको देख्यौँ भने, कुनै कुनै दृश्यमा उनलाई हामीले आफ्नै सिनेमा र सिनेमाभित्रको आफ्नै अभिनयलाई देखेर रुँदै गरेको समेत पनि देख्यौँ। र ट्रोल पनि बनिन् उनी कि आफ्नै सिनेमा, आफैले बनाएको सिनेमा, आफ्नै कथा, आफैले एक्टिङ गरेको देखेर पनि रुने अवस्था पनि आउँदो रहेछ भन्ने किसिमको कुराहरू ट्रोल पनि भयो। तर एनिवेज जे भए पनि यो सिनेमा हेरेर धेरैले जुन किसिमको प्रतिक्रिया दिएको छ, त्यो प्रतिक्रियामा चाहिँ धेरैलाई सिनेमा असाध्यै मन पर्यो अनि स्वस्तिमाले गरेको अभिनय साह्रै सजीव लाग्यो होइन, र साह्रै राम्रो कथा एकदमै राम्रो ढङ्गले प्रस्तुत गरेको सम्पूर्ण कुरालाई नै अप्रिसिएट गरियो, मन पराइयो। र आई थिङ्क यो जुन रिलिजभन्दा अगाडि जे जति होइन लडाइँ भयो, जुन जति कुराहरूको विवाद भयो, त्यो सबै कुरालाई बिर्सिने हो भने यो सिनेमा हेर्न यति बेला जसरी दर्शकहरू ओर्लिएका छन् र हेरिसकेपछि दर्शकहरूले जसरी रेस्पोन्स दिएका छन्, त्यो आफैमा एउटा रेकर्ड राख्ने कुरा चाहिँ हो। अहिले धेरै बाँकी त छ, सिनेमा अझै पनि कन्टिन्यू नै छ, आउने दिनमा कस्तो रेकर्ड अझै राख्दै जाने हो त्यो त हेर्न बाँकी नै छ। एउटा कुरा चाहिँ के हो भने, यम थापाद्वारा लेखिएको अनि निर्देशन गरिएको सिनेमामा स्वस्तिमा खड्का, त्यस्तै गरी हामीले रविन्द्र सिंह बानिया, समायर थापा, प्रशंसा सुवेदी, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल होइन, राम्रा राम्रा कलाकारहरू देख्यौँ र को प्रस्तुति उतिकै दमदार थियो भनेर दर्शकहरूबाट रेस्पोन्स आइरहेको छ। सो सुरुवातको दिनमा जति सङ्घर्ष गर्नु पर्यो पनि होइन, अन्त्य सुखद भइसकेपछि सबै कुरा सुखद हुन्छ भनिन्छ कि। सो लाली बजारको केसमा पनि यति बेला लाली बजारले लिएर स्वस्तिमा खड्काको जुन चर्चा भएको छ, त्यो चर्चा उनको लाइफमा सदैव यतिकै रहोस्। हाम्रो तर्फबाट अल द बेस्ट टिम लाली बजारलाई।

0: deal.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँको साथमा छु म सङ्गीता श्रेष्ठ। हामी सिनेमाको कुरा गर्छौँ, विशेष गरी नेपाली सिनेमाको कुरा गर्छौँ यो कार्यक्रममा। तर यति बेला सिनेमाको कुरा गर्ने क्रममा चाहिँ मलाई एउटा अर्को सिनेमाको कुरा गर्न मन लाग्यो, तर यो सिनेमा भने नेपाली सिनेमा नभई हिन्दी फिल्मको म कुरा गर्न जाँदैछु। एक्चुअली कहिलेकाहीँ चाहिँ अलिकति ट्र्याकदेखि बाहिर अलिक फरक किसिमको केही कुराहरू रह्यो भने मलाई कुरा गर्न मन लाग्छ तपाईँहरूसँग। र यति बेला मलाई कुरा गर्न मन लागिरहेको छ बलिउडका सुपरस्टार, होइन, मानिने कलाकार, एक्टर, हिरो आमिर खानको होम प्रोडक्सनमा बनेको सिनेमा एक दिनको बारेमा। एक दिन नाम गरेर जुन एउटा फिल्मको प्लान बन्यो, होइन, आमिर खानको होम प्रोडक्सनमा बन्ने, अनि यो सिनेमाबाट चाहिँ आमिर खानको छोरा जुनेद खानलाई चाहिँ कास्ट गर्ने भनेर कुरा चल्यो। सिनेमाको कथा लभ स्टोरी त हो, तर त्यसमा मेडिकल टर्म्स पनि छ। कुनै मेडिकल एउटा रिजनले गर्दाखेरि त्यो होल सिनेमाको कथा चाहिँ बुनिन्छ भनौँ न। सो मेडिकल टर्म्स पनि कथामा राखिएको छ। जुनेद खानलाई कास्ट गर्ने कुरा त आयो, जुनेद खानलाई पहिलोपल्ट कास्ट गर्न लागिएको पनि होइन। जुनेद खानले योभन्दा अगाडि पनि महाराज नाम गरेको सिनेमाबाट चाहिँ डेब्यू गरिसकेका छन्। त्यो सिनेमामा उनको तारिफ नै गरिएको थियो। सो त्यही क्रममा आमिर खानले एउटा अर्को कथा भेटिएको छ, यो कथामा चाहिँ छोरालाई नै कास्ट गरौँ भनेर पनि हुनसक्छ बनाए यो सिनेमा। तर यो सिनेमाको चर्चा कुरा जुनेद खानलाई आफ्नै छोरालाई कास्ट गरेर आमिर खानले बनाउन लागेको सिनेमा भन्दा पनि एउटा अर्को विषयले बढी चर्चामा आयो। त्यो के थियो भने पहिलोपल्ट साउथका अति नै मानिएका एक्ट्रेस साई पल्लवीलाई चाहिँ हिन्दी सिनेमामा कास्ट गर्न लागेको थियो, या उनलाई डेब्यू गराउन लागेको थियो पहिलोपल्ट, या भनौँ जे भनौँ हिन्दी भाषाको सिनेमामा चाहिँ, प्योर हिन्दी भाषाको सिनेमामा चाहिँ पहिलोपल्ट चाहिँ साई पल्लवीलाई कास्ट गर्न लागेको थियो। हुन त योभन्दा अगाडि पनि हामीले साई पल्लवीका थुप्रै फिल्महरू हेरिसक्यौँ, होइन, तर हिन्दीमा डब गरिएको अवस्थामा। प्राय हेर्ने हो भने दक्षिणका कलाकारहरूलाई हिन्दी राम्रोसँग बोल्न आउँदैन, जसमध्ये साई पल्लवी पनि पर्छिन्। र तिनै साई पल्लवीलाई चाहिँ कास्ट गर्न लाग्यो, उनले हिन्दी सिनेमामा डेब्यू गर्न लागिन् भनेर निकै चर्चा चल्यो है। यो सिनेमामा चाहिँ जुनेद खान र साई पल्लवीको जोडी देखाइएको छ, र सिनेमा अपेक्षा पनि गरियो किनकि साई पल्लवी यसै पनि एकदमै सेलेक्टेड र एकदमै स्ट्रङ स्क्रिप्टलाई मात्रै चाहिँ उसले ओके गर्ने गर्छिन् भनेर कुराहरू चलिरहेको बेलामा यो सिनेमा उसले गर्ने भइन्, त्यसको मतलब यो सिनेमाको कथा एकदमै स्ट्रङ हुनुपर्छ, केही एकदमै स्पेसियल हुनुपर्छ भन्ने फिल गरिएको थियो। तर सिनेमा रिलिज भयो, जसरी फिल्मको नाम राखिएको छ एक दिन भनेर, त्यस्तै गरिकन यो सिनेमाभित्रको आर्टिस्टहरूको, होइन, क्यारेक्टरहरूको एक दिनको कथा, होइन, मेडिकल टर्म्समा जुन एक्ट्रेसको चाहिँ नि कुनै एउटा इन्सिडेन्टबाट चाहिँ उनले चाहिँ आफ्नो कुराहरू सबै बिर्सिएपछि, अनि त्यो एउटा दिन, एक दिन भनौँ न, जुन उनले चाहिँ जुनेद खानसँग बिताउँछिन्, त्यसलाई लिएर कथा बनाइएको छ। र फिल्म रिलिज भयो, हेरिसकेपछि जुन अपेक्षा गरिएको त्यो किसिमको फिडब्याक चाहिँ आउन सकेन। प्रायः जसो दर्शकहरू जसले सिनेमा हेरे उनीहरूले चाहिँ नि रिलेट गर्न सकिएन, त्यति रमाइलो फिल गरेन, त्यति धेरै कनेक्ट फिल गरेनौ, हामीले कथालाई क्यारेक्टरलाई फिल गर्न सकेनौ भन्ने जस्तो किसिमको कुराहरू धेरै आयो। तर तपाईँलाई एउटा कुरा के बताइदिइहालौँ भने यो सिनेमा जुन एक दिन भनेर दिएको छ, होइन न, यो सिनेमा एक्चुली सन 2016 एउटा थाई फिल्म थियो वान डे भनेर, त्यो वान डेको चाहिँ हिन्दी रिमेक चाहिँ हो। 2016 चाहिँ रिलिज भएको थियो एउटा थाई फिल्म है, तर त्यो थाई फिल्मलाई चाहिँ असाध्यै मन पराइएको थियो अनि कनेक्ट फिल गरेको थियो दर्शकहरूबाट। तर यो हिन्दीमा बनाइएको सिनेमा जुन छ, यो सिनेमालाई चाहिँ त्यति कनेक्ट गर्न सकेनौँ हामीले, त्यति फिल गर्न सकेनौँ भन्ने कुराहरू आइसकेपछि सिनेमा फ्लप रह्यो। जसरी अपेक्षा गरेको थियो त्यो केही पनि हुन सकेन। साई पल्लवीको हिन्दी सिनेमा इन्डस्ट्रीमा डेब्यू एकदमै दमदार हुन्छ भनेर जुन अपेक्षा गरेको थियो त्यस्तो केही पनि हुन सकेन। अहिले यति बेला कुरा के चलिरहेछ भने किन त यो सिनेमा चलेन, यो प्रश्नको उत्तरमा यति बेला के आइरहेछ। र जुन इन्ट्रेस्टिङ कुरा मलाई तपाईँहरूसँग सेयर गर्नु मन लाग्यो त्यो के हो भने, यति बेला बलिउडमा या भनौँ भारतमा चाहिँ दर्शकहरूले हिन्दी सिनेमामा आजभोलि ओरिजिनल स्क्रिप्टमा हामीले फिल्म हेर्नै पाउँदैन। प्रायः जस्तो फिल्महरू चाहिँ रिमेक गरिएको हुन्छ, कतिबाट इन्सपायर भएको हुन्छ, हुबहु सारिएको हुन्छ, रिमेक गर्ने जुन चलन छ यो रिमेकलाई चाहिँ अब हामीले बहिष्कार गर्नुपर्छ भनेर एक किसिमले भारतका दर्शकहरूले चाहिँ यस्तो किसिमको फिल्मलाई बहिष्कार गरिरहेका छन् पनि, त्यो पनि चलिरहेको छ, त्यो ट्रेन्ड पनि चलिरहेछ। हुनसक्छ यो सिनेमा एक दिन पनि यसै बहिष्कारको शिकार बन्यो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ स्वयं साई पल्लवी आफैले, जसले चाहिँ हिन्दीमा डेब्यू गर्दै थिइन्, जसलाई हिन्दी भाषाको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि धेरै छन्, होइन, उनी आफैले पनि यति बेला के भनिरहेकी छिन् भने, सायद यो सिनेमामा मलाई मिसकास्ट गरियो,
सायद म यो रोलमा चाहिँ फिट हुन्न थिएँ होला, सायद अरू नै कोही एक्ट्रेसलाई चाहिँ कास्ट गर्नुपर्ने थियो होला जो चाहिँ म्याच हुन्थ्यो होला जुनेदसँग, त्यो केमिस्ट्री त्यो कनेक्सन हामीहरूको क्यारेक्टरमा भइरहेको छैन. सो त्यो अवस्थामा मलाई चाहिँ मिसकास्ट नै गरेको हुनुपर्छ, त्यस कारणले पनि सिनेमा चलेन भनेर पनि भनिरहेकी छिन्. प्रायः यसो हेर्ने पनि कलाकारहरूले आफूले काम गरेको सिनेमाहरूलाई लिएर यसरी हत्तपत्त भन्दैनन् कि होइन मैले त आफ्नो तर्फबाट 100% गरेको हो, मैले गर्न सकेकै हो होइन भनेरै एक किसिमको दावी गरिरहेको देखिन्छ. तर यहाँ चाहिँ जुनेद खानको लागि बनाइएको सिनेमामा चाहिँ साई पल्लवीले अनेस्ट भएर आफ्नो कुरा राखेकी छिन् कि सायद मलाई मिसकास्ट गरियो, म यो क्यारेक्टरको लागि सुटेबल थिइनँ. यतिको अनेस्ट भएर आफ्नै कुरा आफैले अभिनय गरेको सिनेमाको कुरा होइन एक किसिमले एक्सेप्ट गर्दै भन्ने अगाडि आएर बोल्ने कलाकारहरू हत्तपत्त भेटिँदैन. सो यो कुराको लागि पनि साई पल्लवीलाई अप्रिसिएट नै गरिएको छ. र त्यो जे होस् जुन एउटा अपेक्षा गरिएको थियो साई पल्लवी अनि जुनेद खानको यो सिनेमा एक दिन सुपर डुपर हिट हुन्छ भनेर, त्यो हुन सकेन अनफर्चुनेटली. सो यो कुरा मैले तपाईँहरूसँग सेयर यस कारणले पनि गरेँ किनकि नेपाली सिनेमाले पनि धेरै कुराहरू छ सिक्नुपर्ने, धेरै कुराहरू छ उदाहरणहरू, जसमध्येको एउटा उदाहरण यो पनि थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ मुभी एन्ड मोरमा.

समय भएको छ अब कार्यक्रमबाट मैले बिदा माग्ने, तर तपाईँहरूसँग जाँदा जाँदै बिदा माग्दा माग्दै एउटा अर्को रमाइलो गीत म छोड्छु। यो गीत सुन्नुहोस् तपाईँहरूको आफ्नै मनपर्ने सिनेमा इन्डस्ट्रीबाट, सिनेमाबाट यो गीत म तपाईँहरूमा चाहिँ राख्दै आजको लागि मुभी एन्ड मोरबाट म सङ्गीता श्रेष्ठ बिदा माग्न चाहन्छु। नेक्स्ट विक तपाईँहरूको लागि फेरि अन्य कलेक्सनहरूको साथमा आउनेछु। तबसम्मको लागि सुन्दै गर्नुहोस् बिएफबिएस गोर्खा रेडियो। तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio Gorkha Radio
3: Ho. प्रधान न्यायाधीशमा आफूलाई सिफारिश गरिएको विरूद्धका कुनै पनि निवेदन दर्ता नगर्न आदेश दिएको तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको इजलासले तत्काल दर्ता गरेर भोलि नै पेशी तोक्न आदेश दिएको विषयले न्यायालय कानून व्यवसायको छात्र संस्था नेपाल बारदेखि संसद समेत तरंगित भएका छन्। इजलासले आदेश दिँदा समेत रजिस्ट्रारले रिट दर्ता समेत गरेनन्। उनीहरू कार्यकक्ष समेत छाडेर हिँडे। न्यायालयभित्रको परिस्थिति र सत्तारूढ दलका सांसदहरूको आपत्तिको विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई,
4: अब न्यायालयमा यो भन्दा ठूलो राजनीतिक वितण्डा हुने कुनै अवस्था स्थिति छैन। अहिले त्यो प्रधान न्यायाधीशज्यूको रूपमा जसलाई संवैधानिक परिषदले सिफारिश गरेको छ उहाँ पनि कानूनमाथि चाहिँ होइन। यसै कारणले गर्दा उहाँको नियुक्ति संवैधानिक हो कि असंवैधानिक हो भनेर यत्रो सार्वजनिक महत्वको विषयमा नेपाली जनताले जानकारी पाउनबाट वञ्चित गर्ने उहाँको पनि कुरा होइन। र जहाँसम्म यो सर्वोच्च अदालत नियमावली 2074 नियम 8 उपदफा 6 कानून बमोजिम रित नपुगेको रित निवेदन दर्पित गर्ने हो होइन भने सार्वजनिक सरोकारको त्यो कानूनको रित पुगेर अदालतमा आएको निवेदनलाई त्यो प्रस्तावित प्रधान न्यायाधीशले दर्ता नगर्नु भनेर फाँटमा भन्दै हिँड्ने यो फेरि अर्को गैर कानूनी र अराजक काम हो। संविधान र कानूनको व्याख्या गर्ने कुरामा तपाईँको विरुद्ध उजुरै लिन नपाइने नलाग्ने भन्ने हो भने त तपाईँले निरङ्कुश तन्त्र खोजेको हो र यस कारणले गर्दाखेरि रजिस्ट्रारहरूको उनीहरूको कर्तव्य हो आफ्नो काम गर्ने होइन। प्रधान न्यायाधीशले नगर्नु भनेको छ भनेदेखि अब यो देशमा विधिको शासन रहेन भन्नु पर्यो।
5: अनि कायम मुकायम प्रधान न्यायाधीशले त दर्ता गर्नु भोलि नै पेशी तोक्नु भनेर टाइम समेत दिनुभएको त्यो पनि उहाँहरूले अभोइड गरेर हिँड्नु भयो अदालतमा भन्ने कुरा पनि आयो। यो चाहिँ सामान्य हो।
4: अब यसरी रजिस्ट्रारले कुनै पनि लिखत दर्पित गर्नुभयो भने हालाकि त्यो कानूनको रित नपुगेको मात्रै लिखत दर्पित गर्ने हो उहाँहरूले त्यो दर्पित गरेकै अधिकार क्षेत्रभन्दा बाहिर हो। तर अब त्यसरी दर्पित गर्यो भने पनि त्यसकै नियम 10 दर्पित आदेश उपर इजलासमा उजुर गर्न पाइन्छ। इजलासमा उजुर गर्दाखेरि अब सपना मल्ल प्रधानजीको इजलासमा परेको कारणले होइन यो दर्पित बदर गरिदिएको छ रिट दर्ता गर्नु भन्ने कुरा हुँदा अब सपना मल्ल प्रधानजीकै बारेमा यो सब गतिविधि अहिले जे चर्चा परिचर्चा छ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो। तर के भने रवि लामी छानेकै मुद्दामा कानून व्यवसायी भएको सुनिल पोखरेलजी अहिले सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्छ उहाँले पनि रवि लामी छानेको मुद्दा हेरेर अथवा तलमाथि आदि इत्यादि गर्ने काम कार्यवाही गरेकै हो। त्यसैले न्यायालयको नर्म्स नै मलाई लाग्छ अब न्याय नपाए गोर्खा जानु भन्थे अब यो गोर्खा पनि सिद्धियो न्याय पनि सिद्धियो जस्तो पो भयो त।
5: भाँड भैलो मचिन थाल्यो अब
4: भाँड भैलो त निरन्तर थिँदै थियो अब त्यसरी बाहिर आएको थिएन अहिले छताछुल्ल भयो। सर्वोच्च अदालतमा एउटा कुनै रिट दर्ता भयो कि भएन भन्ने कुरालाई लिएर संसदमा छलफल गर्ने हो भने विधि र संविधान र कानूनको व्याख्या गर्ने निकायले कुनै एउटा उजुरी लियो अथवा दर्ता गर्यो भन्दैमा पार्लियामेन्टमा सत्ताधारी दलको कोकोहोलो मचिनुले के अर्थ हुन्छ? काम कारवाही नगर्नु भन्न खोजे होइन। पार्लियामेन्ट जस्तो ठाउँमा बसेर तपाईँले सर्वोच्च अदालतको दैनिक काम कार्यवाहीमा हस्तक्षेप गर्न थाल्नुभयो भने विधिको शासन किन चाहियो? यो त शासकको विधान हुने हो।
5: अब हुन्छ चाहिँ के त अदालतमा न्यायालयमा?
4: अब मलाई लाग्छ यो सबै अनिश्चितता जहाँ थिति रीति पद्धति प्रणाली पात्र चरित्र गतिविधिहरू अब न्यायाधीशले रिट दर्ता गर भन्यो भने रजिस्ट्रारहरू नै कुर्सी छोडेर भाग्न थाल्यो भने चाहिँ अब के हुन्छ भन्नुहोस् त? अराजकता बढेर जान्छ। अहिले जसलाई विस्थापन गरेर नयाँ राजनीतिक शक्ति आयो भनेका थिए त्यो गएको राजनीतिक शक्ति त पतित नै थियो तर त्यो पतितले कमसेकम 2-3 निर्वाचन त म्यानेज गरेका थियो। त्यो पतितलाई पतित गराएर आएको यो गतिविधिले त यिनीहरूले त वर्ष 2 पनि यो म्यानेज गर्ने होइन कि जस्तो पो देखिन थाले त।
5: सच्याउने चाहिँ केही छ उपाय?
4: सच्याउनका लागि तपाईँ जबसम्म प्रणाली सच्याउनुहुन्न पात्र र चरित्रको कुरा गर्नुको केही अर्थ छैन। धतुर हो हिमालमा गएर खाए पनि लाग्छ मधेसमा गएर खाए पनि लाग्छ। अब धतुरै हो भनेपछि त पहिले धतुरो परित्याग गर्नु पर्यो नि कसले खाए के अर्थ गर्यो।
3: अब खबर फटाफट।
6: घर जग्गा सम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै गत वैशाखमा 6 अर्ब 26 करोड राजस्व संकलन। गुनासो सम्बोधनमा ऊर्जा मन्त्रालयको सक्रियता 10,000 भन्दा बढी गुनासो सम्बोधन। अधिकांश गुनासो विद्युत सेवासँग सम्बन्धित, विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रने, कम भोल्टेज, विद्युत प्रसारण तथा वितरण लाइन लत्रिने, विद्युतका टावर तथा पोल ढल्ने, पोल स्थानान्तरण गर्नुपर्ने, तारमा आग लाग्ने, मिटर नपाउने, पोल नपाउने जस्ता समस्या।
0: यो BFBS गोर्खा रेडियो हो।

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसु
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो

यस्तो राम्रो घरबाट माग्न आएका छन्, तँलाई चाहिँ के चाहिने हो? त्यत्रो ठुलो घर छ, गाडी छ, मान्छे एउटा कोठामा कोचिएर बसेका हुन्छन्, उनको त टुनखेल जत्रो बगैँचै छ। त्यस्तो घरबाट सम्बन्ध जोड्न आएपछि मान्छेको अहोभाग्यको कुरा हुन्छ, त भने नाइ भन्छस्। के छ तेरो विचार, हँ? आमा एकातिरबाट चिच्याई चिच्याई कराइरहनु भएको थियो। उहाँ मसँग बेखुसी हुनुहुन्छ, बेखुसी त हुनुहुन्छ, तर मेरो खुसीको अगाडि उहाँले त्यो खुसीलाई लत्याइदिनु भयो। तर कतै न कतै मनभित्र गुनासो पक्कै थियो। त्यही भएर त उहाँले छोरी, एउटै छोरो थियो उनीहरूको, त्यो एउटा छोरोको विवाहका लागि तिम्रो हात मागेका थिए, तिमीले अस्वीकार गर्यौ। कारण म बुझ्दिन, तर तिमीले त्यो घरमा विवाह गरेर गएको भए तिमीले जिन्दगीमा कहिले दुःख पाउने थिएनौ। निर्णय तिम्रो हो, तिम्रो निर्णयलाई म सम्मान गर्छु। बाबाले पनि यसो भनेर आफ्नो कुरा टुङ्ग्याइदिनु भयो। बाबाको पनि चित्त नबुझेको त स्पष्टै देखिन्छ, तर उहाँले मेरो खुसीको अगाडि आफ्नो गला अवरुद्ध भएको पनि लुकाउनु भयो। मेरो खुसीमै खुसी देख्नुभयो। तर आमाले भने प्याच प्याच सबैको अगाडि र एक्लैमा हरेक ठाउँमा गाली गर्नुभयो। त्यस्तो ठुलो घरबाट विवाहका लागि कुरो आउँदा विनिताले किन नाइ भनिन्? विनिताको मनमा के कुरा चलेको थियो? त्यस्तो धनी परिवारको छोरोले माग्न आउँदा सबै कुरालाई छोडेर अरू सबै चिजलाई लत्याएर त्यो खुसीलाई किन अँगालिनन्? विनिताले यी सबै कुराको जानकारी म तपाईँलाई दिनेछु। विनिताजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा म तपाईँलाई आज सुनाउनेछु। यात्रा जिन्दगीकोमा बस मन्दिराको अनुरोध छ, तपाईँ साथै बस्नुहोस्। सबै कुरा म बिस्तारै बिस्तारै तपाईँलाई पस्किँदै जानेछु।

आज बालाजुबाट बिनिताजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा हामी सुन्दैछौँ। बिनिताजी घरकी कान्छी छोरी हुनुहुन्छ। दाजु र बहिनी दुवैजनाले आफ्नो स्कुले जीवन काठमाडौँमा सिद्ध्याएर विदेश पढ्न जानुभएको। दुवैजनाले विदेशमा आफ्नो उच्च शिक्षा प्राप्त गरेर स्वदेश फर्किनु भएको। केही गर्नुपर्छ आफ्नै ठाउँमा आफ्नै गाउँमा भनेर। हुन त उहाँको आफ्नो बुवाको ठूलो व्यवसाय थियो। त्यो व्यवसायलाई हेर्ने अरू कोही थिएन। चाहेर पनि उहाँहरू विदेशमा बस्न सक्नुहुन्न थियो। आमा बाबा वृद्ध भइसकेको हुनाले उहाँहरू आफ्नो देश फर्किनु नै थियो। सोही अनुरूप उहाँहरू फर्किनु भयो। एउटा कम्पनी उहाँको दाजुले सम्हाल्ने र एउटा कम्पनी उहाँले सम्हाल्ने कुरा थियो। सोही अनुरूप उहाँ स्वदेश फर्केर आउनु भएको हो। चार वर्षको अध्ययन पश्चात विनिताजी जब फर्किनु भयो, एक पढे लेखेकी सुल्झेकी नारी, केही गर्छु भन्ने अठोट बोकेर आएकी जवान। हाम्रो नेपाली समाजमा जवान छोरी चेली कसैको घरमा देखेपछि एउटा न एउटा व्यक्ति आइपुग्छन् टुप्लुक्क, छोरी दिने हो, फलानु घरमा त एकदमै राम्रो छोरा छन्, त्यस्तो केटा फुत्कियो भने फेरि जीवनमा त्यस्तो केटा पाइँदैन, विवाह गरिदिइहाल्नुपर्छ। यस्ता कुराहरू धेरै हाम्रो घरमा पनि आउन थाल्यो। यो कुरा सुनेपछि मलाई कता कता रिस पनि उठ्थ्यो भने कता कता हो नि त, अब त मेरो पनि विवाह गर्ने समय भयो जस्तो लाग्थ्यो। तर पनि मन पर्दैन थियो त्यसरी कुरा आउनु। धेरै युवकहरूले मलाई पछ्याएको हुनाले मलाई चाहिँ माघी विवाह भन्दा प्रेम विवाह गर्न पाए हुन्थ्यो मेरो भित्री मनको इच्छा। यसै गरी कहिले कसले केही कुरा ल्याउँथ्यो, कहिले म साथीभाइहरूसँग भेटघाट गर्ने काम गर्थे, कहिले बुवाको अफिसमा गएर आफूले सम्हाल्नु पर्ने कामको अलिकति अध्ययन अवलोकन पनि गर्थे। समय बित्दै थियो, रमाउँदै थिएँ। तर एउटा घरको कुरा यसरी आयो कि आमा र बुवाको मनस्थिति नै बदलियो। काठमाडौँको रैथानी धेरै धनी, झन्डै 8-10 रोपनी जग्गा जमिनमा घर भएको, होनी खानीमा पनि सम्पन्न वर्ग उहाँहरूको, एउटै छोरो ऊ पनि विदेशबाट पढेर आएको। उक्त घरबाट मेरा लागि कुरा आयो, अब सबैको दिमाग रन्थनियो, सबैले मलाई मनाउन र फकाउन थाले। हेर, त्यस्तो केटा पाइँदैन त सोच। साँच्ची नै म सोच्न बाध्य भएको थिएँ। उक्त दिनमा सबैको कुरो सुन्दा र सबैले त्यो घरको गुणगान गरेको थियो।

भाग्य ले नदिएको हो कि नजुरेकै हो म जान्दिन। युवक अत्यन्तै राम्रा थिए रे, मैले त देख्दा पनि देखिन। किन किन मलाई विवाह गर्न मनै लागेन। मैले भने तपाईहरूले मलाई विदेशबाट घर बोलाउनु भयो बुवाको अफिस हेर्नु पर्छ भनेर। मैले एउटा यस्तो सोच बनाएर आएँ, म केही गर्छु, म केही बन्छु, तर आउन पा छैन, खालि विवाहका कुरा लिएर आउनुहुन्छ, मेरो मनस्थितिलाई बिगार्नुहुन्छ। होलान् धनी मानी, होलान् राम्रा युवक, तर म अहिले विवाह गर्दिन कि आमा, मैले आमासँग भने। तर आमा अत्यन्तै रिसाउनु भयो अनि मलाई गाली गर्न थाल्नुभयो। बुवाले पनि रिस त देखाउनु भएन, तर उहाँको इच्छा थियो मैले त्यो सम्बन्धलाई स्वीकार गरे भने मेरो भविष्य राम्रो हुन्छ, उहाँलाई पनि मलाई त्यही घरमा पठाउने रहर। आज सोच्दा भाग्यमा नभएको जस्तो लाग्छ, मैले त्यो घरलाई लत्याउनु हुँदैन थियो जस्तो पनि लाग्छ, तर बितिसकेको कुरा। यसै गरी मैले त्यो बेलामा रिसाएर फन्किएर आफ्नो जिद्दीपनामा अडाल लिएर बसे। त्यो कुरा त्यत्तिकै सकियो, म आफ्नै गतिमा अगाडि बढ्न थालेँ। हेर्नुहोस् त, भाग्य भन्ने कुरा यस्तो हुँदो रहेछ। एक दिन साथीसँग कफी खान जाँदा त्यही कफी सपमा एक युवक आफ्ना साथीसँग आएर गफ गर्दै कफी खाइरहेका थिए। हामी पनि त्यही टुप्लुक्क पुग्यौँ। हामी कुरा गर्न थाल्यौँ। पुलु पुलु तिनले मलाई हेरिरहेका थिए, मैले पनि बेला बेलामा उनलाई हेरिरहेकी थिएँ। खै के सम्बन्ध जुरेको हो, के मन परेको हो थाहा छैन। उनी हाँस्दा एक निर्दोष बालक जस्तै देखिन्थे। साना युवक थिए, गोरा चिटिक्क परेका, सफा उज्याला। एक किसिमले उनको हेराइले मलाई आकर्षित गर्यो।

0: ஆர்எஸ் கோர்கார்வைடியோ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

विनिताजी अझ अगाडि लेख्नुहुन्छ, म फेरि अलिकति बोलक्कड पनि थिएँ र अलिकति सोच विचार नपुर्याई काम गर्ने खालकी पनि थिएँ। हामीले कफी खाइसकेपछि यताउताका गफ गर्यौं अनि पछि मैले भने साथीसँग, हेर्न निपि, त्यो युवकले त मलाई अघिदेखि हेरिरहेको छ, हाँसिरहेको छ, कस्तो राम्रो चिटिक्क परेको केटो है। मैले हाँस्दै भने अनि निपिले भने, त जस्तै रहेछ, हेर त अनुहार पनि मिल्ने तिमीहरूको त। अनि म खिटितित्त हाँसिदिए। हामीले काउन्टरमा गएर बिल तिर्न गयौं। निपिले भने, छोड्दैन यार, कैयौं वर्ष पछि त आकी, यो ट्रिट त मेरै हुनुपर्छ। मैले भने, ल ठिक छ। ऊ बिल तिर्न थाली, मैले फेरि त्यही टेबलमा आँखा दौडाए। उनी मतिरै फर्केर हाँसिरहेका थिए अनि

र मैले भने ऊ मेरो फ्रेन्ड हो निपी, बच्चैदेखिको साथी। मैले निपीसँग उनीहरूको इन्टरेक्सन गराइदिएँ। फेरि भेटौँला भनेर हामी आआफ्नो कार्ड आदान प्रदान गरेर त्यहाँबाट निस्कियौँ। निस्किन त निस्कियौँ तर कता कता मलाई समीर मन परेको जस्तो अनुभूति भयो। निपीले पनि केटो त राम्रै छ जस्तो छ, राम्रै घराना जस्तो छ, खै हेरौँ न उसले सामान्य रूपमा लिए। तर आफ्नो भने मनभित्र कता कता हलचल भइसकेको थियो।

घर पुगेपछि समीरको फोन आयो। रमाइलो लाग्यो। मलाई जस्तो अनुभूति भएको समीरलाई पनि त्यस्तै भएको रहेछ। हामीले त केही पनि नसोचिकन कुरा गर्न थाल्यौं, कुरा अगाडि बढाउन थाल्यौं। के मन पर्छ, के मन पर्दैन, कहाँ पढेको, साथीहरू कस्ता, के सोच्छौ, हामीले यति धेरै कुराहरू साट्यौं, बाँड्यौं। अलिकति फुर्सद भए कि हामी फोनमा झुन्डिन्थ्यौं। हप्ता दिनमै हामी यति नजिक भयौं कि के कुरा गरौं। मलाई समीर मन परेको कुरा घरमा बताएं। आमा बाबा यसपटक दुवैजना खुब रिसाउनु भयो। अस्ति भर्खरै त्यस्तो राम्रो घरको कुरा आउँदा विवाह गर्दिन भन्ने अहिले को हो कफी सपमा देखेको केटोलाई मन पर्यो भनेर विवाह गर्छु भन्ने के हो तेरो पारा? आमाले त खुबै गाली गर्नुभयो, तर बुवा पनि रिसाउनु भयो। अनि दाजुले को रहेछ बुझौ न त बाबा, एकैचोटि रिसाउनु भन्दा मान्छेलाई स्वतन्त्र भएर आफ्नो लाइफ बाँच्न दिनुपर्छ। ऊ धनी थियो, धनी परिवारको कुरा आएको थियो, ठिकै छ नि, तर उसलाई मन परेन। उसले नाइ भनी अब उसले मन पराएको केटाको बारेमा बुझौँ न त, को रहेछ के रहेछ। दाजुले त्यति भन्न साथै मैले कस्तो आड भरोसा पाएँ। हत्त नपत्त उसको कार्ड निकालेर दिएँ। अनि दाजुले भन्नुभयो, ठिकै छ, म बुझौँला। त्यो साँझ हामीले डिनर खाएर आफ्नो कोठामा पुग्यौँ। सबै सायद आआफ्नो काममा व्यस्त भए। दाजुले अफिसको केही काम गर्दै हुनुहुन्थ्यो। आमा बाबा समाचार हेर्न थाल्नुभयो। म भने समीरसँग लट्टु भएर गफ गर्न थाले। त्यही दुई दिन पछि होला दाजुले डाइनिङ टेबलमा फेरि समीरको

कुरा निकाल्नु भयो। बुवा विवाह गरिदिए हुने रहेछ विनिताको। समीर राम्रो घर परिवारको छोरा रहेछन्। ऊ पनि अस्ट्रेलियाबाट बिदाको लागि घर आएका रहेछन्। दुई चार महिना घर बस्ने भनेर उसको पढाइ सिद्धिएको रहेछ। अब गए भने काम गर्ने रहेछन्। एउटी छोरा रहेछन् र जाउलाखेलमा उनको आफ्नो घर रहेछ। उनैको बुवाको अफिसमा उनी काम गर्दा रहेछन्। उनीहरूको राम्रो ट्राभल एजेन्सी रहेछ बाबा। यो बुद्धुले छानेको पनि लाटोको खुट्टामा बाटो पर्यो भने जस्तै। यसले मान्छे चिन्दिन, यसले मान्छेको सङ्गत गर्न जानेकी छैन, यसले दुनियाँदारी देखेकै छैन, सबैलाई आफू जस्तै ठान्छे। तर कसो कसो राम्रै घरको राम्रै खानदानको र असल केटालाई छानी छ। यही एउटा काम यसले राम्रो गरेछ बाबा। सबैको अनुहारमा उज्यालो छरियो। हाम्रो चिन्जान भएको दुई महिना मात्रै बितेको थियो, आमा बुवाले कुरा गर्न जानुभयो। उताबाट पनि सबै मन्जुरी भयो, किनभने हामी पनि एक नाम चलेकी खानदानमा पर्थ्यौँ। सबै कुरा मन्जुरी भएपछि तेस्रो महिनासम्म त धेरै कुरा अगाडि बढ्यो। अनि दुई महिनापछि मङ्सिरको त्यही 28 गते हाम्रो धुमधामसँग पारिवारिक हिसाबले विवाह भयो। म त अत्यन्तै खुसी भएँ। समीर पनि खुसी थिए। एक वर्ष त रमाइलोसँग जिन्दगी बित्यो। दुःख कुनै कुराको थिएन, बस जवानीमा मन परेको युवक। सोच्नुहोस् न, त्यो पनि पतिको रूपमा। केवल रमाइलोमा त्यो वर्ष बित्यो। त्यसपछि भने मेरो जिन्दगीको यात्राले

अलिकति नादान किसिमकी युवती, मलाई कतातिर टाल्ने कतातिर सिउने, कोसँग कसरी कुरा गर्ने कसरी व्यवहार मिलाउने, यी कुरामा म काँचो थिएँ। तर मेरो सासु भने यस्ता कुराको लेखाजोखा गरेर बस्नुहुन्थ्यो। पहिला त केही भएन, राम्रै भयो। तर वर्ष दिन बित्दा बुहारीले घर नसम्हालेको, बुहारी छोरी जस्तै भएर अफिस हिँड्ने, मन परेको ठाउँमा जाने, घुम्ने, बुढाबुढी घुम्ने, बाहिर खाएर आउने, यस्तो गरेको उहाँलाई पटक्कै मन परेन। उहाँ एक अलि ट्रेडिसनल खालको सासु हुनुहुन्थ्यो। म मोडर्न बुहारी बाहिर पढेर आएकी, कोही थिएन घरमा, सासु ससुरा समीर र म। अनि त्यसले गर्दाखेरि पनि मलाई अलि फुकुवाको अनुभूति भएको थियो, रमाइलो लागेको थियो। तर मलाई के थाहा, मेरो सासुलाई यी सबै कुराले एकदमै चित्त दुखिसकेको थियो, उहाँलाई यो कुराले बिझाइसकेको थियो। बस यस्तै यस्तै कुरा अगाडि बढ्दै जाँदा मेरो सासुले मलाई बाहिर हिँड्न रोक लगाउन थाल्नुभयो, मेरो लवाइ खवाइमा रोक लगाउन थाल्नुभयो। म काम गर्न जान्थेँ, मेरो काममा पनि प्रतिबन्ध लगाइयो। अन्तत मलाई घरबाट बाहिर जाने अनुमति भएन। म एकदमै टिपिकल बुहारी भएर सबै काम घरको गर्नुपर्ने, भान्सा सम्हालेर बस्नुपर्ने, काम गर्ने मान्छे हुँदाहुँदै पनि घरको सबै काम मैले नै गर्नुपर्ने, यस्तो अवस्था समेत आइपुग्यो जुन मलाई मन्जुर थिएन। मैले बुढासँग कैयौँ पटक भने, हेर बुढा, म र तिमी अहिलेको जमानाको युवा युवती हौ, हामी रमाउनु पनि पर्छ, घुम्नु पर्छ, खानुपर्छ, अनि काम पनि गर्नुपर्छ, हामीले भविष्यको बारेमा पनि सोच्नुपर्छ। ठिक छ, आमाले भनेको कुरा पनि पहिलाको जमानामा सही हो, तर मैले यत्रो पढेर विदेशमा पढेर आएर अब म घरको भाडा माझ्ने, भैँ पुस्ने, भान्सा सम्हाल्ने हो भने मेरो जिन्दगी त एउटा जेल जस्तै गरी बित्नेछ। आमालाई सम्झाऊ न, बिचरा समीर आमाको अगाडि बोल्नै सक्दैनथे। आमाले हाम्रो कुरा बुझिदिनु भएन, हामीले आमासँग प्रतिकार गर्न सकेनौँ, अनि उहाँले मलाई घरबाट बाहिर निस्किन दिनु हुँदैन थियो। म नजर बन्द जस्तै भएँ त्यसपछि। अनि म एक दिन घर छोडेर आमा बुवाको घरमा, यानि कि माइतीमा।

त्यसपछि जिन्दगीले अलि अनौठो मोड लियो। समीर यता मसँग गुनासो गर्थे, यता मेरा आमा बाबा चिन्तित हुनुहुन्थ्यो। छोरीको विवाह गरेको एक वर्ष बितेको छैन, घर बिग्रियो, अब कसरी मिलाउने? सधैँ जवान छोरीलाई माइती राखेर हुँदैन, सबैको अगाडि धुमधामसँग विवाह गरेको। उहाँहरू अत्यन्तै चिन्तामा पर्नुभयो। यता दाजुको विवाह गर्ने कुरा चलिरहेको थियो, उता मेरो अवस्था यस्तो भयो। दाजुको विवाहलाई रोकेर आमा बाबाले मेरो विवाहलाई बचाउन, मेरो घर बचाउन त्यही प्रयासमा लाग्नुभयो। दुई परिवार बीच धेरैचोटि कुराहरूको आदान प्रदान भयो। अन्तत बुहारीले घर नसम्हालेको भन्ने बुझियो। आमा बाबाले मेरो अगाडि हात जोडेर, आँसु झारेर, रोएर, इज्जतको भिख मागेर मलाई फेरि त्यही घर पठाउनु भयो। अहिले म आफ्नै घरमा, आफ्नै परिवारमा नजर बन्द जस्तै गरी बसेकी छु। बिहान उठेदेखि रात ओछ्यानमा नपुगुन्जेलसम्म मैले सासूको सबै कुरा मान्नुपर्छ। कामधाम सबै छुटेको छ, म एकदमै पिल्सिएर आमा बुवाको मन राख्नलाई आफ्नो घरमा छु। के सधैँ मैले यसरी बाँच्नुपर्छ? मनमा प्रश्न उठ्छ कि समीरले आमा बुवालाई मनाएर हाम्रो खुसीमा कुनै निर्णय गर्न सक्दैनन्, वा म यस्तो जिन्दगी किन बाँच्छु? म डिभोर्स लिन्छु, कहिले यस्ता कुरा पनि आउँछन्। यसरी म एक वर्षको त्यो स्वतन्त्रतापछि पिजडामा बन्द भएकी चरी जस्तै छु। मलाई आफ्नो जिन्दगी रमाइलो लाग्दैन। समीरसँग गुनासो गर्छु, उनी मौन बस्छन्, आमासँग बोल्नै सक्दैनन्, छुट्टै बस्न पनि मान्दैनन्, घर छोडेर जान पनि मान्दैनन्, आमा बाबासँग बोल्ने हिम्मत पनि गर्दैनन्। कस्तो कस्तो अनौठो खालको छ मेरो जिन्दगी। म दिक्क छु, म पीडित छु। मेरो जिन्दगीमा कुनै रस छैन। अहिले निरस निरस जिन्दगी म बाँचिरहेकी छु। कहिलेकाहीँ लाग्छ त्यो पहिलाबाट आएको घरको कुरा मैले मानेको भए आज सायद यस्तो हुँदैन थियो कि। हुन त समीरको घर परिवार पनि हुने खानी हो, र पहिला मलाई माग्न आएको घर परिवार झनै हुने खानी हो। उनीहरूले सायद मेरो उठबसलाई बुझ्थे कि पछुतो पनि लागेर आउँछ। अब अहिले पछुतो गरेर के काम? मलाई थाहा छैन मेरो जिन्दगीले अब कस्तो मोड लिन्छ। मेरो डिभोर्स हुन्छ, अथवा हामी छुट्टै बस्न सक्छौँ, अथवा हामी मिलेर त्यही सम्झौता गरेर म बस्छु, मलाई थाहा छैन। तर यसरी मलाई लाग्छ म धेरै समयसम्म बस्ने।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोरखा रेडियो।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोरखा रेडियोमा।

विनिता जी अझ अगाडि लेख्नुहुन्छ, कसरी एउटा व्यक्ति विलचेयर बाँच्न सक्छ। म एकदमै अजित भएकी छु, मलाई थाहा थिएन यो कार्यक्रममा यसरी कथा सुनाइन्छ। एक दिन यसै म अनलाइन रेडियोहरू सुन्दै थिएँ, तपाईँको यो कार्यक्रम आयो अनि मैले पनि त्यो उकुस मुकुस भएका भावलाई कोरेको हुँ। प्रसारण योग्य भए प्रसारण गरिदिनुहोला। एक पढे लेखेकी सुल्झिएकी अहिलेको जमानाका केटीले पनि यस्तो सासुको गुहार्तन खप्नु परेको म छक्क पर्छु। साथीहरूको कुरा सुन्दा उनीहरूले नै सासुलाई पेलेको भन्थे। आफ्नो त आफूले पेल्नु त कता हो कता, सासुले यस्तो पेल्छिन् जिन्दगी नर्क बनिसक्यो। मलाई त्यो सासुलाई बुहारीले पेलेको पनि मन पर्दैन। बस एक स्वतन्त्र भएर सबैजना परिवार मिलेको मनपर्छ मलाई। तर मैले सोचेको जस्तो हुँदो रहेनछ, भिन्न परिवारमा आफूलाई मिसाउनु आफूलाई भिजाउनु भनेको धेरै कठिन कुरा रहेछ। मैले यही अनुभूति गरे, सोच नमिल्दा व्यवहार नमिल्दा जिन्दगी नरक बन्दो रहेछ। बस यही उकुस मुकुसलाई मैले तपाईँलाई लेखी पठाएको हुँ। मलाई थाहा छैन मेरो जिन्दगीले अगाडि कस्तो मोड लिन्छ। केही दुःखका केही सुखका केही हतारमा निर्णय गरेका गलत निर्णय वा भनौँ आफूले नयाँ घरमा गइसकेपछि त्यो व्यवहारलाई चटक्क मिलाउन नजानेर आएको समस्या, यो के हो म आफै बुझ्दिनँ। तर आज म दुखी छु, पिल्सिएकी छु, धेरै आँसुमा मैले आफ्नो समय बिताएकी छु।

बिन्त्राजी, जीवनमा सबै कुरा पाइँदैन, त्यो पाउनको लागि आफूले पनि अलिकति परिश्रम गर्नै पर्छ। पाकेको फललाई खानको लागि रुखमा चढेर टिप्नै पर्यो। तपाईँले भन्नुहोला, हामीले त किनेर खान्छौँ, तर कसैले रुखबाट टिपेर तपाईँसम्म पुर्याइदिएका हुन् नि। तपाईँले किनेर ल्याउनु भयो, धुनुभयो, काट्नुभयो, खानुभयो, तर त्यति गर्नको लागि त्यसको पछाडि धेरै परिश्रम भए जस्तै मिठो स्वाद चाख्नका लागि अलिकति आफ्ना परिवारको मन जित्नुहोस्। यसलाई बोझ नठान्नुहोस्, किनकि तपाईँको सासु अघिल्लो पिँढीको मानिस हो। उहाँले त्यस्तै भोग्नुभयो, त्यस्तै देख्नुभयो। उहाँको सोचमा बुहारी घर बसिदिएर हाम्रो सेवा सुसार गरिदिए हुन्थ्यो उहाँको मनमा थियो। केही दिन त्यो पनि गर्नुहोस् न, चटक्क व्यवहार मिलाउनुहोस्, फकाउनुहोस्, अनि केही समय उहाँहरूको इच्छालाई पुरा गरेर अनि त्यो वातावरण बनाएर आफ्नो जीवनमा अगाडि बढ्नुहोस् न। हुनसक्छ यो समयमा तपाईँले अरू घर व्यवहारका गर्नुपर्ने कामहरू सिद्ध्याउन सक्नुहुन्छ। तपाईँको करियरमा तपाईँ अगाडि बढे तापनि भोलि सन्तान हुन्थ्यो होला, केही वर्ष तपाईँले ब्रेक लिनुहुन्थ्यो होला। हुनसक्छ अब सन्तानको सुरसार गर्नुहोस्, सन्तानलाई हुर्काउनुहोस्। एउटा सन्तान दिएपछि उहाँहरू त्यहाँ भुल्नुहुन्छ, तपाईँले फेरि आफ्नो जिन्दगीलाई, आफ्नो करियरलाई अगाडि बढाउन पाउनुहुन्छ। यसरी योजना बनाउनुहोस् न, आफ्नो करियरमा अगाडि बढ्ने योजना बनाउनुहोस्। त्यतिन्जेलसम्म घर परिवारको सबैको मन जितेर कुनै ट्रेनिङ अथवा केही छोटो छोटो समय घरबाट बाहिर निस्केर केही सिक्नुहोस्, आफूलाई आफ्नो करियरको लागि सक्षम बनाउँदै जानुहोस् न। त्यसपछि तपाईँको जीवनमा परिवर्तन त आइहाल्छ नि, सधैँ यस्तै दिन त कहाँ हुन्छ र। यो एउटा सानो मेरो सल्लाह मात्रै हो। तपाईँ अहिलेको नारी हो, आफूलाई के गर्दा राम्रो हुन्छ त्यसमा अगाडि बढ्नुहोस्। तर पहिला आफ्नो घर परिवारलाई मजबुत पार्नुहोस्, उनीहरूको मन जित्नुहोस्। त्यसपछि त संसार तपाईँको मुठीमा छँदैछ नि। आवेगमा, हतारमा गलत निर्णय नगर्नुहोस्। यो कथा हामीलाई लेखी पठाइदिनु भयो तपाईँलाई बिन्ताजी, धेरै धेरै धन्यवाद। तपाईँका पनि कथा होलान्, व्यथा होलान्, तपाईँको भोगाई होलान्, लेख्नुहोस् न हामीलाई। ल हजुर, अब आजलाई छुट्यौँ, फेरि भेटौँला। तपाईँको हरेक पल सुखद रहोस्, तपाईँको जीवन सुन्दर बनोस्।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: सभापति गगन थापाले अब कांग्रेस संविधानको रक्षार्थ अघि बढ्ने बताउनु भएको छ। काभ्रेको धुलीखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै रहेको बताउनु भएको हो। सभापति थापाले मुलुकमा अहिले मुख्य चुनौती आर्थिक संकट रहेको भन्दै महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको बताउनु भएको छ। वर्तमान सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ। पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुलले केही पदाधिकारीलाई उन्मुक्ति दिने गरी सम्पत्ति छानबिन गर्न खोजिएको भन्दै आपत्ति जनाउनु भएको छ। संसदमा विनियोजन विधेयकमाथि धारणा राख्दै सांसद पुन
4: सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मार्फतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ। यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।
3: पोखराको विजयपुर खोलाको तरबुजा खेतीमा युवा पनि आकर्षित भएका छन्।
5: पोखरा महानगरपालिका 13 बगरकोट कसेरीको विजयपुर खोला किनारमा गएको फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ। लामो समयदेखि बाँझो रहेको यहाँको 25 रोपनी बलौटे जमिनमा पोखरा 22 पुम्दी भुम्दीका 32 वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजा खेती शुरू गर्नु भएको थियो। उहाँले फागुनमा सरस्वती जातका 3500 बिरुवा लगाउनु भएको थियो। अहिले बरालले औसतमा दैनिक 200 किलो तरबुजा बिक्री गरिरहनु भएको छ। उहाँका अनुसार प्रति किलो 60 का दरले दैनिक 12,000 रुपियाँको कारोबार भइरहेको छ। बरालका अनुसार यो वर्ष 15,00,000 रुपियाँ बराबरको कारोबार गर्ने लक्ष्य छ। उहाँका अनुसार पहिलो वर्ष परीक्षणका रूपमा 2 रोपनीमा लगाइएको तरबुजाको राम्रो उत्पादन भएपछि खेती विस्तार गरिएको हो। किसान भरत बहादुर पराजुलीले पनि यही ठाउँमा 11 रोपनी जग्गामा तरबुजा खेती गर्नु भएको छ। उहाँका अनुसार फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन्। यो वर्ष 3,00,000 भन्दा बढी आमदानी हुने उहाँको अपेक्षा छ। बारीमा काँक्रो सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेका छन्। उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बिउ र मल्चिङ प्लास्टिक 50% अनुदानमा उपलब्ध गराएको छ। तरबुजा खेतीका लागि बलौटे माटो र बढी तापक्रमको आवश्यकता पर्ने उहाँको भनाइ छ। यो क्षेत्रमा अघिल्लो वर्ष 1,50,00,000 तरबुजा उत्पादन भएको थियो। यो वर्ष भने असिना र पानीका कारण क्षति भएकाले केही कमी आउने उहाँको भनाइ छ। यो क्षेत्रमा 25 जना किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन्।
3: जिल्ला प्रशासन कार्यालय जुम्लाले अवैध रूपमा गिठी बालुवा उत्खनन गर्ने क्रसरहरूलाई कार्यवाही गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले तिला र हिमा नदीमा अवैध सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिनुभएको हो। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुने गरेको जनगुनासो आएपछि प्रशासनले कडाई थालेको हो। ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारबाहीबाट 24,08,000 जरिवाना उठाएको छ। यो अवधिमा 5,663 चालक कारबाहीमा परेको प्रहरी निरीक्षक सुजित कुमार देव भुटाले जानकारी दिनुभयो। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परे 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका छन्। कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिक प्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अप्नाउनुपर्ने सुरक्षा सावधानी लगायतका विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको बताउनु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप अन्तर्गतको यूसीओ मनाङले गएको वैशाखमा मात्र 300 बढ़ीलाई स्वास्थ्य सेवा दिएको छ। सेवा लिने 275 स्थानीय तथा 26 विदेशी पर्यटक छन्। उच्च हिमाली मनाङमा वैशाख महिनाभर एक्यूट माउन्टेन सिकनेस एएमएस टाउको दुख्ने तथा रुगाखोकी लाग्ने समस्या देखा परेको हो। सबैभन्दा बढी उचाइका कारण हुने स्वास्थ्य समस्या बढी देखिएको स्वास्थ्य कर्मीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ। ट्रुथ सोसलमा पोस्टमा उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आफूलाई गरेको आग्रहपछि सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको हो। तर राष्ट्रपतिले प्रस्तावित शान्ति सम्झौता नभएको खण्डमा अमेरिकी सेनाले इरानमाथि ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिनुभएको छ। खबर यति नै, नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: कांग्रेस सांसद अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित आयोगमाथि नै निगरानीको माग गर्नुभएको छ. प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरुङलाई आयोगले नै चुख्याउन सक्ने भन्दै निगरानीको माग गर्नुभएको हो.
4: पूर्व गृहमन्त्री सुदन गुरुङले सार्वजनिक गर्नुभएका सम्पत्ति विवरण अत्यन्तै अस्वाभाविक र शंकास्पद देखिएकाले यसमाथि तत्कालै निष्पक्ष छानबिन हुनुपर्दछ. संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चुख्याउन र बचाउन लागि आयोग नै लागि परिरहेका जनस्तरमा व्यापक आशंका र चर्चा छ. आयोगले कसैको दबाव वा प्रभावमा परेर चोख्याउने काम नगरोस्, तसर्थ म सरकारसँग माग गर्न चाहन्छु कि आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन सुनिश्चित गरियोस्.
3: एमाले सांसदहरूले मेयर हुँदा कार्यकक्षमा राखिएको ग्रेट नेपालको नक्सा अहिले पनि कार्यकक्षमा राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चुनौती दिएका छन्. संसदमा बोल्दै एमाले सांसद गंगा देवी श्रेष्ठले मन्त्रीहरूको सम्पत्ति विवरणको स्रोत समेत सार्वजनिक गर्न माग गर्नुभएको छ.
5: सम्माननीय प्रधानमन्त्रीज्यू, मेयर हुँदा राख्नु भएको ग्रेटर नेपालको नक्सा अहिले खोइ त्यो चाहिँ यहाँ पनि फेरि चाहियो भन्ने माग गर्न चाहन्छु. जनताले त्यही देखेर केपी ओली भन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्. अहिले लिपुलेको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छ? समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनु पर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ? मुस्ताङको युरोनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? सगरमाथामा विदेशी सेना राख्ने कुरा के हो? यो जनतालाई सह्य हुने छैन. भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्.
3: नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले गौरी बहादुर कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ. लिली थापाको समय जगतमा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि सरकारले लुकाउने काम गरेको आरोप उहाँले लगाउनुभयो. संसद बैठकमा बोल्दै सांसद केसी,
6: भाद्र 23 र 24 नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचिज आयोगको प्रतिवेदन अझै औपचारिक रूपले सार्वजनिक भएको छैन. त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्य सदस्यहरूलाई उपलब्ध गराइयोस्। त्यस्तै भदौ 23 देखि 26 गतेसम्मको हिंसात्मक घटनाको छानबिन गर्न मान्य लिली थापाको संयोजकतामा बनेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ त्यो पनि संसदले जानकारी पाउनु पर्यो. यी दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम नहोस्, तुरन्त सार्वजनिक गरी दोषीमाथि हदैसम्मको कडा कारवाही.
3: राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार मुलुकका वास्तविक समस्या समाधानमा केन्द्रित नभएको आरोप लगाएको छ. प्रतिनिधि सभामा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओली,
7: हामीले तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बजेटको फोकस चाहिन्छ. हाम्रा सामाजिक आर्थिक यथार्थहरू कस्ता छन् त्यता ध्यान पुर्याउ. आज राज्यको राजस्व दबावमा छ, युवा विदेश पलायन भइरहेका छन्, कृषि उत्पादन घट्दो छ, प्राइभेट सेक्टर त्रसित छ, सार्वजनिक ऋणको भार बढ़िरहेको छ, पुँजीगत खर्च अत्यन्त कमजोर छ, स्थानीय तहमा सेवा प्रवाह असमान छ. यस्ता यथार्थ बीच यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पढ्दै गर्दा सरकारले समस्या पहिचान गर्दै उचित इन्टरभेन्सन गर्नुभन्दा नारामूलक आशावादी नै फेरि पनि प्रस्तुत गरेको हो कि भन्ने मलाई लागिरहेको छ.
3: म्याग्दीको मंगला गाउँपालिका दुई खुत्र बाङका एक दम्पतिले बिहे भोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सड़क बत्ती जडान गरेका छन्. खुत्र बाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सड़क बत्ती जडान गर्नुभएको हो. सड़क बत्ती जडान भएपछि रातको समयमा हिँडुल गर्न सहज, सुरक्षित र महसुस र चितुवा लगायतका वन्यजन्तुको आवाज जात घटेको कुत्रुवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो. प्रकाश र राधिकाले चौधवटा तीस वाट र 3 वटा 50 वाट क्षमताको सड़क बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको हो. यसअघि रातको समयमा चितुवा बस्तीमा पस्ने गरेको थियो. छलमल भएपछि चितुवा बस्ती पस्न डराएको र स्थानीयवासी ढुक्क भएको टोल सुधार समितिका अध्यक्ष विकले बताउनुभयो. कोत्रबाङ 22 खर परिवारको बसोबास प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले यसअघि कोत्रबाङ हुँदै तारेक खेत जोड्ने पदमार्ग निर्माण गर्नुभएको थियो। अहिले प्रकाश र उहाँकी पत्नीले जडान गर्नुभएको सड़क बत्तीले पनि बस्तीमा सुविधा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो।
1: नमस्ते, BFBS गोरखा रेडियो ब्रुनाईबाट प्रसारण भएको प्रभातकालीन आवाज कार्यक्रममा स्वागत गरे श्रोता, हार्दिक नमस्कार पनि ठक्राए तपाईँहरूलाई। आजको तीन घन्टे बसाइलाई लिएर म सदा जस्तै उपस्थित भइसकेको छु धनराज राय, र आजको तीन घन्टा पनि हामी सदा जस्तै मिठा मिठा कुराकानी गर्दै, जानकारी लिँदै, विभिन्न किसिमका जानकारी लिँदै, अनि मिठा मिठा गीत सङ्गीत सुन्दै अनि सुनाउँदै नै कार्यक्रमलाई अन्त गर्ने योजनासहित उपस्थित भएको छु। आशा गर्दछु तपाईँहरूले मलाई पक्कै पनि साथ दिनुहुनेछ। आज मङ्गलबार 19 मे 2026 साल, तदनुसार ज्येष्ठको 5 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम लिएर उपस्थित भइसकेको छु श्रोता। तपाईँहरूले अहिले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, अब युकेमा अहिले तपाईँहरूले नेटवर्क कार्यक्रममा सुन्नुभएको छैन भने एफएम फ्रिक्वेन्सी मार्फत सुन्नुभएको छ, विभिन्न एफएम स्टेसनहरू फ्रिक्वेन्सी मार्फत चाहिँ तपाईँहरूले सुन्ने गर्नुहुन्छ। सोमक्लिपमा हुनुहुन्छ भने 105.4 एफएममा सुनिराख्नु भएको छ, डोबरमा 90.8, नेपालमा पनि 2-3 ठाउँमा सुन्नुहुन्छ तपाईँहरूले। यदि तपाईँहरूले रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने धरानमा 107.5 मेगाहर्ज एफएममा, पोखरामा 87.7 र त्यस्तै काठमाडौँमा 105.7 चाहिँ मेगाहर्ज फ्रिक्वेन्सीमा हामीलाई श्रवण गरिराख्नु भएको छ। तपाईँहरूलाई सम्पूर्णलाई हार्दिक स्वागत अनि नमस्कार श्रोता। कार्यक्रमको सुरुवातमा हामीले मिठो गीत सुन्यौँ, समाचार पनि सुन्नुभयो त्योभन्दा अगाडि। समाचारमा विभिन्न किसिमका मिश्रित समाचारहरू तपाईँहरूले सुन्नुभयो। त्यस पछाडि सुधीर लामाले गाउनुभएको हाम्रो नेपाल हामी नेपाली, तिम्रो बुद्ध मेरो चाहिँ यो के त्यस्तो भन्ने कुराहरू थियो, र तपाईँहरूले सबैले यो गीतलाई पक्कै पनि शिरोधार्य गर्नुभयो होला। हामीले नेपाल र नेपालीसँग सम्बन्धित राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत सुनेर कार्यक्रम को सुरुवात गर्यौँ। अब फेरि एउटा गीत सुनाउँछु, त्यस पछाडि हामी कार्यक्रममा फेरि अगाडि बढ्नेछौँ। जन चामलिङ राईको निहित अबको बसाइमा।

जन च्याम्लिङ राईले गाउनुभएको मिहित सुन्यो श्रोता हामीले र निकै मिठो गीत जन च्याम्लिङ राईले भर्खर भने गीतहरू साह्रै निकाल्नु भएको छ होइन कि निकालिराख्नु भएको छ मैले त्यति याद नगरेको हो कि तर ठिकै छ हिजो तपाईँहरूले नेपाल भर्सेस स्कटल्यान्डको आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग टु ट्राई सिरिज हेर्नुभयो फोर्थ ओडिआई तपाईँले हेर्नुभयो होला कतिले रिजल्ट थाहा पाइ पनि सक्नुभयो होला र यदि तपाईँहरूले हेर्नु भ्याउनु भएन अनि रिजल्ट थाहा पाउनु भएको छैन भने हिजो नेपालले छ विकेटले जितेको छ स्कटल्यान्डलाई 179 रन चार ओभरमा माफ गर्नुहोस् र 38.1 ओभरमा चाहिँ यो चाहिँ खेल जितेको थियो भने अब यता स्कटल्यान्ड चाहिँ 194 रनमा अल आउट भएको थियो 6 विकेटले जितेको थियो र यो खेल हिजो नेपाललाई जित्नै पर्ने थियो यो ट्राई सिरिजमा अब हेरौँ अर्को खेल के कसो हुन्छ अब छोटकरीमा आजको मौसमको चर्चा गरौँ श्रोता ब्रुदाईमा बिहानको 7:16 गएको छ श्रोता अहिले 25 डिग्री सेल्सियस सेरियाको तापक्रम जहाँ चाहिँ हाम्रो स्टेसन छ र आज दिनभरिमा 30 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ भने आज दिनभरि नै मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको देखाइएको छ मौसमी पूर्वानुमानमा भने त्यसका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण पनि गरिएको छ नेपाल तर्फ लागौँ नेपालमा बिहानको 5:02 गयो श्रोता अहिले हुस्सुले काठमाडौँ उपत्यका ढाकिएको देखाइएको छ र मन्द गतिको हावामा गतिमा हावा पनि चलिरहेको भन्ने देखाइएको छ चार्ट अनुसार र आज दिनभरिमा 19 डिग्री सेल्सियस अधिकतम तापक्रम माफ गर्नु 19 डिग्री अधिकतम होइन न्यूनतम तापक्रम श्रोता र 29 डिग्री अधिकतम तापक्रम चाहिँ प्रक्षेपण गरिएको छ बदली भई काठमाडौँका केही ठाउँहरूमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने मन्द गतिको हावा चाहिँ चल्नेछ बेलायतमा मध्यरातको 12:17 गयो 11 डिग्री सेल्सियस यो लन्डनको तापक्रम हो श्रोता र अहिले लन्डनमा पानी पर्दैछ कि छैन यसो हामीलाई जानकारी गराउनुहोस् है मन्द गतिका हावाको साथमा चाहिँ पानी परेको भनेर देखाइराखिएको छ निकै चिसो हुनुपर्ने हो तर आज 11 डिग्री सेल्सियस त ठिकै जस्तो लाग्यो यो पानी र हावाको साथमा हुँदाखेरि आज दिनभरि नै मेघगर्जनसहित पानी पर्ने अनि मध्यम गतिको हावा चल्ने प्रक्षेपण गरिएको छ लन्डनवासी श्रोता तपाईँहरू अलिकति सावधानीपूर्वक आजको तपाईँको दैनिकीमा लाग्नुहोस् भन्ने मैले सुझाएँ सुन्दै हुनुहुन्थ्यो छोटकरीमा 3 ठाउँको मौसमको चर्चा श्रोता पुरा भयो अब अन्य स्थानमा के कसो छ मौसम अब सबैतिर हामीले कभर गर्न सक्दैनौँ यो हाम्रो स्टुडियोहरू जहाँ जहाँ छन् बिएबिएस गोर्खा रेडियोका ती 3 ठाउँका चाहिँ हामीले प्राय जसो दिने गर्दछौँ र तपाईँहरू अन्य श्रोताहरू तपाईँहरूले पनि यसो जानकारी गराउँदै गर्नुहोस् है कसैले फोटो पठाउनुहुन्छ कसैले भिडियो म्यासेज पठाउनुहुन्छ कसैले भिडियो नै खिचेर पठाउनुहुन्छ कतिले अब कोही बेला हामी भन्छौँ कोही बेला हामीले भन्दैनौँ कोही बेला छुटाउँछौँ त्यसका लागि हामी क्षमा प्रार्थी छौँ तर हामीसँग जोडी राख्न एउटा माध्यम पनि हो श्रोता अब गीत सुन्छौँ वारी पिपल पारी बर करण परियार अनि गङ्गा सोनमको आवाजमा

बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

राजेश पायल राय अनि सुबानी मोक्तानले गाउनु भएको मिठो गीत युगल गीत पियार सुन्यो श्रोता, पक्कै पनि यो गीतलाई स्वीकार्नु भयो तपाईँहरूले। यु कान्ट विन अनलेस यु लर्न हाउ टु लुज। हार्न सिकेनौ भने हामीले जित्न पनि सक्दैनौ। यो भनाइबाटै आज कार्यक्रमलाई अगाडि बढाए श्रोता करिम अब्दुल जब्बर, जो चाहिँ प्रसिद्ध पूर्व बास्केटबल खेलाडी हुन्, उनले भनेको कुराले मेरो मन छ श्रोता। मैले बुझ्दाखेरि चाहिँ यो भनाइको अर्थ जीवनमा सफलता प्राप्त गर्न असफलता अनि हारलाई स्वीकार गर्न चाहिँ सिक्नुपर्छ भन्ने जस्तो लाग्यो मलाई चाहिँ। हारले मानिसलाई कमजोरी, गल्ती र सुधार गर्नुपर्ने पक्षहरू बुझ्न मद्दत गर्छ। यदि मानिसले हारबाट पाठ सिक्न सक्यो भने त्यही अनुभव भविष्यको जितको आधार बन्न सक्छ भन्ने अभिप्रायले चाहिँ यो अब्दुल जब्बरले भन्नेका हुन सक्छन्। अब छोटकरीमा इतिहासमा के भएको थियो घटनातिर यसो जाउँ। आज अलि पुरानै सन्दर्भ भेटेको छु मैले। सन् 1885 जर्मनीका चान्सलर ओटो भान बिस्मार्कले चाहिँ, यो बिस्मार्क भन्ने त तपाईँ हामीले सुनेका जर्मन चान्सलर, उनले चाहिँ यो अफ्रिकी मुलुकहरू क्यामरुन र टोगो ल्यान्डमा

अनि प्रभाव परेको थियो भन्ने इतिहासकारहरूले बताउँछन्। फेरि 1896 सालमा जाउँ, कार्ल बेन्जद्वारा निर्मित पहिलो मोटर गाडी नेदरल्यान्ड्समा पुगेको थियो। उनले बेन्ज प्याटेन्ट मोटर व्यागन नामक संसारकै पहिलो सफल पेट्रोलबाट चल्ने मोटर गाडी बनाएका थिए। पछि उनको कम्पनी बेन्ज एन्ड सी र गोटलिब डाइमलरको कम्पनी डाइमलर मोटोरेन जिसेल शाफ्ट एक आपसमा गाभिएपछि मर्सिडिज बेन्ज ब्रान्ड बनेको हो। हजुर, मर्सिडिज बेन्ज हामीले नाम त सुनेको, तर यसको इतिहास कमैलाई मात्रै याद भएको हुनुपर्छ र छोटकरीमै भए पनि मर्सिडिज बेन्ज कसरी आएको रहेछ भन्ने कुरा हामीले आजको इतिहासमा पत्ता लगायौँ। श्रोता, आज वर्ल्ड अर्गनाइजेसन अफ फ्यामिली डक्टर्स डे, विश्व पारिवारिक चिकित्सक दिवस परेको रहेछ श्रोता। त्यस्तै वर्ल्ड फेयर प्ले डे, यो चाहिँ संयुक्त राष्ट्रसङ्घको क्यालेन्डरको दिवस परेको रहेछ। त्यो विश्व पारिवारिक चिकित्सक दिवस चाहिँ युनाइटेड नेसन्सको फर्मल अफिसियल दिवस चाहिँ होइन रहेछ, तर विश्वभर मनाइँदो रहेछ भने वर्ल्ड फेयर प्ले डे चाहिँ यो युनाइटेड नेसन्सको क्यालेन्डरमा हलिडेका रूपमा लिइँदो रहेछ र यो चाहिँ अफिसियल रूपमा आधिकारिक रूपमा यो एउटा दिवसका रूपमा मानिँदो रहेछ युनाइटेड नेसन अन्तर्गत। हजुर, यो छोटो जानकारी पछाडि झन्डुबाम सुन्न जाउँ शब्द जालको आवाजमा।

झन्डुबाम, छुवाई पनि झन्डुबाम, हेराई पनि झन्डुबाम, शब्दजालको मिठो आवाजमा हामीले सुन्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि एउटा अत्यन्त जरुरी सूचना, यो सूचना प्राप्त भएको छ।

BFPO ब्रिटिश फोर्सेस पोस्ट अफिस ब्रुनाईबाट र यो अफिसले चाहिँ क्यास सर्भिस जहाँ तपाईँले क्यास झिक्दै गर्नुहुन्छ कार्ड चलाएर युकेका कार्डहरू चलाएर त्यो चाहिँ अब अर्को हप्ता पुरै सोमबारदेखि शुक्रबारसम्म नै सस्पेन्डेड बन्द भएको छ. सस्पेन्डेड भन्दा पनि तपाईँले क्यास सर्भिस चाहिँ झिक्न पाउनुहुने छैन र तपाईँहरूले चाहिँ यो अब हाफ टर्म पनि आयो युकेको मे ब्याङ्क हलिडे मे होइन स्प्रिङ ब्याङ्क हलिडे भनिन्छ स्प्रिङ ब्याङ्क हलिडे 24-25 मेको दिन सोमबारको दिन स्प्रिङ ब्याङ्क हलिडे पनि पर्यो. त्यस पछाडि स्कुलको हाफ टर्मले गर्दाखेरि स्टाफहरू हलिडे जाने छुट्टी जाने अनि चाहिँ अर्को यो विशेष ब्रुनाईको सन्दर्भमा चाहिँ हरि राया आइदिल आघा भन्ने अब पर्व चाहिँ पर्न गएकोले गर्दाखेरि यो समयमा चाहिँ अब स्टाफहरूको छुट्टी छुट्टी मिलाउनु पर्ने हुँदाखेरि चाहिँ अब उहाँहरूको सर्टेज भएको कारणले चाहिँ अब बन्द हुने भएको छ. तपाईँहरूले पैसाहरू झिक्नुपर्ने छ भने यो हप्ताभित्र झिकिसक्नुहोस्. तपाईँहरूले चारपल्ट झिक्नु पाउनुहुन्छ अथवा 1,000 पाउन्ड एकजनाले झिक्न सक्नुहुनेछ. भनेपछि तपाईँले 4×16 अनि 4.5 भनौँ न त्यस पछाडि तपाईँ 100-120 ब्रुनाई डलर जति बाँकी रहन्छ गरेर 5 भनौँ झिक्न सक्नुहुनेछ. अनि अब फेरि त्यस पछाडि रुटिन क्यास विथड्रल चाहिँ 1 जुन सोमबारबाट सुचारु हुनेछ. अब अलि पुरानो गीत सुन्न जाउँ. ज्ञानु राणाले गाउनु भएको चौतारीमा मै बसे होला कि.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFPS कुल घर रेडियो हो।

उर्गेन्दोङ अनि मनिका राईले गाउनु भएको पर्खाइ सुन्यो श्रोता, निकै मिठो गीत, तपाईँहरूलाई पनि पक्कै नै मन पर्यो होला यो गीत। अब आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भएको जानकारी सुरु गरिहालौँ। अमेरिकी डलरबाट एकको खरिद दर 153.86 रुपियाँ, बिक्री दर 154.46 रुपियाँ, युरो एकको खरिद दर 178.95 रुपियाँ, बिक्री दर 179.64 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 205.48 रुपियाँ, बिक्री दर 206.28 रुपियाँ, स्विस फ्रान्क एकको खरिद दर 195.64 रुपियाँ, बिक्री दर 196.40 रुपियाँ, अस्ट्रेलियन डलर एकको खरिद दर 110.03 रुपियाँ, बिक्री दर 110.45 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 111.89 रुपियाँ, बिक्री दर 112.32 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 120.18 रुपियाँ, बिक्री दर 120.65 रुपियाँ। जापानिज येन 10 को खरिद दर 9.68 रुपियाँ, बिक्री दर 9.72 रुपियाँ। चाइनिज युआन एकको खरिद दर 22.63 रुपियाँ, बिक्री दर 22.71 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 41 रुपियाँ, बिक्री दर 41.16 रुपियाँ। कतारी रियाल एकको खरिद दर 42.21 रुपियाँ, बिक्री दर 42.38 रुपियाँ। थाई बाट एकको खरिद दर 4.71 रुपियाँ, बिक्री दर 4.72 रुपियाँ। युएई दिरहाम एकको खरिद दर 41.89 रुपियाँ, बिक्री दर 42.06 रुपियाँ। मलेसियन रिंगित एकको खरिद दर 38.69 रुपियाँ, बिक्री दर 38.84 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 10.25 रुपियाँ, बिक्री दर 10.28 रुपियाँ। स्वेडिश क्रोनर एकको खरिद दर 16.31 रुपियाँ, बिक्री दर 16.38 रुपियाँ। डेनिस क्रोनर एकको खरिद दर 23.94 रुपियाँ, बिक्री दर 24.04 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.65 रुपियाँ, बिक्री दर 19.72 रुपियाँ। कुवेती दिनार एकको खरिद दर 501.50 रुपियाँ, बिक्री दर 503.46 रुपियाँ। बहराइन दिनार एकको खरिद दर 407.95 रुपियाँ, बिक्री दर 409.55 रुपियाँ। ओमानी रियाल एकको खरिद दर 399.63 रुपियाँ, बिक्री दर 401.19 रुपियाँ। हजुर, सुन्दै हुनुहुन्थ्यो आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भएको जानकारी पुरा भयो। अब हामी सुन्नेछौँ एउटा गीत, हाँसी राख न माया बोली राख न मानसिंह थुलुङ र उषा किरण अधिकारीको आवाजमा छ यो गीत श्रोता।

हजुर, पुरानो गीत सुन्ने श्रोता, हाँसिराखन माया बोलिराखन, मानसिंह थुलुङ र उषा किरण अधिकारीले गाउनुभएको थियो यो गीतलाई। बीएफबी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरूको लागि अब एउटा कार्यक्रम आउँदैछ। अलि पछाडि हो, हुन त जुन 12 तारिक हो, शुक्रबारको दिनको कार्यक्रम हो यो। च्यारिटी हर्स रेस नाइट आउँदैछ श्रोता, चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको छ यो कार्यक्रम। र यो कार्यक्रम चाहिँ साँझको 6 बजेदेखि सुरु हुन्छ, 12 जुनमा शुक्रबारको दिन पर्छ। र तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने चाहिँ अलि पर पर बस्नुहुने श्रोताका लागि चाहिँ, टुकर लाइन्सदेखि अलि पर मुमङतिर बस्नुहुने श्रोताहरूका लागि चाहिँ बस सेवाको पनि उपलब्ध छ। यो बारेमा थप जानकारी निकट भविष्यमा आउँदै चाहिँ जानेछ र हामी तपाईँहरूलाई सुनाउँदै जानेछौँ। अब अरुण थापाले गाउनुभएको ऋतुहरूमा तिमी, यो मिठो गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई समापन गर्दैछौँ श्रोता। अब यो गीत पछाडि तपाईँहरूले नेपालबाट ताजा समाचार प्राप्त गर्नुहुनेछ र तत्पश्चात हामी फेरि दोस्रो घण्टामा भेट्नेछौँ। यो गीत सुनेर रमाइलो गर्दै गर्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा वीरगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार केही विषयमा सोधपूछ गर्न प्रसाईलाई पक्राउ गरिएको हो। नागरिक बचाउ अभियानका संयोजक समेत रहेका प्रसाईलाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर नियन्त्रणमा लिएको हो। गहवामाई मन्दिरमा दर्शन गर्ने लगायत कार्यक्रमका लागि वीरगंज पुगेका प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि समर्थकहरूले सरकारको विरोधमा नाराबाजी गरेका थिए। गुल्मीको धुर्कोट गाउँपालिकाको बेरुजू शून्य आएको छ। हालै मात्र महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार आर्थिक वर्ष 2081-82 को लेखा परीक्षणमा बेरुजू शून्य देखिएको हो। धुर्कोट गाउँपालिकाको 1,38,67,51,000 रूपियाँको लेखा परीक्षण गरिएको थियो, जसमध्ये कुनै पनि रकम बेरुजू नआएको हो। गुल्मीको धुर्कोट सहित पर्वतको महाशिला गाउँपालिका र काभ्रे पलाञ्चोकको महाभारत गाउँपालिकाको पनि बेरुजू शून्य आएको छ। महाशिलाले 81,84,83,000 र महाभारतले 1,13,71,90,000 रूपियाँ लेखा परीक्षण गराएका थिए। गुल्मीका अन्य पालिकाको बेरोजू रकम भने केहीमा घट्दो र केहीमा बढ्दो क्रममा देखिएको छ। जस अनुसार छत्रकोट गाउँपालिकाको 8,00,000, मालिकाको 11,00,000, सत्यवतीको 28,00,000, मदानेको 33,00,000 र इस्मा गाउँपालिकाको 47,00,000 रूपियाँ बेरोजू आएको छ। त्यस्तै रेसुङ्गा नगरपालिकाको 74,00,000, रूरू क्षेत्र गाउँपालिकाको 84,00,000, गुल्मी दरबारको 90,00,000 र काली गण्डकीको 1,06,00,000 रूपियाँ बेरोजू आएको छ। त्यस्तै चन्द्रकोट गाउँपालिकाको 1,23,00,000 र मुसीकोट नगरपालिकाको 4,37,00,000 रूपियाँ बेरोजू आएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। शून्य बेरोजू आएपछि धुर्कोट गाउँपालिका अध्यक्ष भोपाल पोखरेलले विगतका प्रतिवेदनमा पाएको सल्लाह सुझावलाई कार्यान्वयन गरेपछि सफल भएको बताउनु भएको छ। आगामी दिनमा यसै गरी नियम नीति र विधि अनुसार भुक्तानी प्रणालीलाई अगाडि बढाएर बेरोजू सकेसम्म शून्यमै कायम गर्ने उहाँको भनाइ छ। स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त खुलाएको छ। मन्त्रालयले सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी 6 प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नाम सिफारिश गर्न आवेदन खुल्ला गरेको हो। उपकुलपतिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिबाट वैशाख 31 स्वीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले उल्लेख गरेको छ। कार्यविधिमा प्रतिष्ठानलाई चिकित्सा शिक्षा विशेषज्ञ स्वास्थ्य सेवा, स्वास्थ्य अनुसन्धान, नव प्रवर्धन र जनशक्ति उत्पादनका उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सक्षम, निष्पक्ष, अनुभवी, दूरदर्शी तथा नतिजामुखी नेतृत्व छनौट गर्ने उद्देश्य उल्लेख गरिएको। ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कारबाहीबाट 44,08,000 जरिवाना उठाएको छ। यो अवधिमा 5,063 चालक कारबाहीमा परेका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिनुभयो। वैशाख महिनामा 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परे 5 मृत्यु भएको र 26 घाइते भएका छन्। कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणसँगै सवारी साधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अप्नाउनुपर्ने सुरक्षा सावधानी लगायतका विषयमा नमूना जाँच कार्यक्रम समेत भइरहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी राष्ट्रहरूको अनुरोधमा भोलि हुने इरानमाथिको सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको छ। ट्रुथ सोशलमा एक पोस्टमा उहाँले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आफूलाई गरेको आग्रहपछि सैन्य आक्रमणलाई स्थगित गरेको बताउनु भएको हो। तर राष्ट्रपतिले प्रस्तावित शान्ति सम्झौता नभएको खण्डमा अमेरिकी सेनाले इरानमाथि ठूलो मात्रामा आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिनुभएको छ। वाशिङटनमा बीबीसीका व्हाइट हाउस reporter Deep's
1: mind. He seemed very much to be leaning towards the military option. Now he's held off